0: को हो। G7 राष्ट्रले अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी IEA समन्वयमा शुक्रबार तत्काल 10 करोड ब्यारल डिजल र कच्चा तेल बजारमा ल्याउने सहमति गरेका थिए। खबर यति नै। नमस्कार।
1: यो PFBS गोर्खा रेडियो हो।

नमस्ते, बिएफएस गोर्खा रेडियोमा पुनः स्वागत छ। हामी प्रभातकालीन आवाज कार्यक्रमको दोस्रो घण्टामा भर्खरै मात्र प्रवेश गरेका हौँ। शान भूषाल र सलिना बिकेको स्वरमा रहेको गीत सङ्गीबाट कार्यक्रममा अबको केही क्षणमा यो दोस्रो घण्टामा राशिफल सुनाउनेछु। आजको राशिफल सुन्न सक्नुहुनेछ केही क्षणपछि। अनि आजको डेली सप्लिमेन्ट यो दोस्रो घण्टामा हुनेछ सोसल मिडिया ट्रेन्ड्स। बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अब आजको राशिफल सुरु गरौँ मेष राशिबाट। प्रक्रिया नमिल्नाले काम दोहोऱ्याउनु पर्ने स्थिति आउन सक्छ। सहयोगीहरू पछि हट्नाले नयाँ योजना प्रारम्भ गर्न समस्या पर्न सक्छ अनि हिस्सेदारसँग असमझदारी बढ्नाले सम्झौता भङ्ग हुन सक्छ। वृष राशि, सहयोगीहरूले राम्रो साथ दिनाले चिताएको काम सम्पादन हुनेछ अनि उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिएला। मिथुन राशि, निर्णय लिएर पनि काम नगर्ने बानीले पछि परिएला। समाजमा आफ्नो प्रभाव कमजोर बन्नेछ अनि अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। कर्कट राशि, महत्वाकांक्षी कार्य प्रारम्भ हुनेछ। रमाइलो जमघटमा सहभागी हुने अवसर जुट्नेछ अनि सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। सिंह राशि, कामको नतिजा तत्काल प्राप्त नहुन सक्छ। अरूबाट फाइदाको आशा गर्दा आफ्नै धनमाल गुम्न सक्छ अनि बेलामा होस नपुर्याउँदा खर्च गराउनेहरू सक्रिय रहनेछन्। कन्या राशि, प्रत्यक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् अनि पहिले गरेका कामबाट प्रशस्त लाभ मिल्नेछ। तुला राशि, आजको मेहनतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ अनि आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। वृश्चिक राशि, परिस्थितिवश धेरै फाइदा नहुने काममा अल्मलिनु पर्ला अनि श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। धनु राशि, सानातिना काममा अल्झनु परे पनि बुद्धिको उपयोगले समस्या पहिचान गर्न सकिएला अनि तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावनाको खोजी गर्ने समय छ धनुराशि हुनेहरूको। मकर राशि, घुमफिर तथा मनोरञ्जनमा अल्मलिनाले काम बन्न केही समय लाग्ने देखिन्छ अनि केही चुनौती अँगाल्दै अघि बढ्नु पर्ला। कुम्भ राशि, पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ अनि प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्। मीन राशि, छिटो फल प्राप्त गर्ने आकाङ्क्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्च हुनुपर्ला अनि समय तालिका नमिल्दा योजना अधुरै रहन सक्छ। सुन्दै हुनुहुन्थ्यो आजको राशिफल पुरा भयो। अब गीत सुनाऊ सागर गुरुङको कहाँ जाउँ म।

0: यो PFBS गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.

सुन्दै हुनुहुन्थ्यो अनुप थामीलाई जसो तसो। अब सोसल मिडिया ट्रेन्ड्स, हुन त सोसल मिडिया सम्बन्धी जति कुरा गरे पनि कमै हुन्छ। अहिले जो जमाना छ सोसल मिडियाको, हरेक दिन सोसल मिडियामा हामी लिप्त भइरहेका छौँ र हाम्रो समय सोसल मिडियाले खै बर्बाद गर्यो भन्ने कि के भन्ने, किनभने सोसल मिडियामा जुन तपाईँले टाइम एलोकेट गरिराख्नु भएको छ त्यो अरू बेला भन्दा धेरै भएको छ, किनभने यो बढ्दो गतिमा छ। र जुन हिसाबले तपाईँले सोसल मिडियामा समय दिनुपर्थ्यो अथवा कम दिनुपर्थ्यो भनौँ, त्यो भइराखेको छैन। मानिसहरू कुलतमा फसेको जस्तो भइराखेका छन् अहिले। तर के गर्ने, भन्न सजिलो गर्न गाह्रो। भन्न सकिन्छ यस्तो नगर्नु उस्तो नगर्नु यो राम्रो बानी होइन भनेर भन्छौँ, तर आफै त्यसमा झुमिरहेका हुन्छौँ कसलाई के भनेर। तर सोसल मिडियाको अहिले ट्रेन्डिङ विषयवस्तुतर्फ म यहाँहरूको ध्यान आकर्षण गराउँछु। अहिले बिस्तारै बिस्तारै सोसल मिडिया क्रिएसनमा AI इज टेकिङ ओभर भनेर भनिएको छ, जो सोरै आना सत्य हो। किनभने बिस्तारै बिस्तारै तपाईँले सोसल मिडियामा एआई कन्टेन्टहरू बढी देखिराख्नु भएको छ, बढ्दो गतिमा छ। र सोसल मिडिया क्रिएसनमा मेटाले एउटा एआई क्रिएटिभ असिस्टेन्ट रोल आउट गरेको छ, जुन एडिट्स भिडियो एपभित्र पाइन्छ। त्यसले भ्युज एनालाइज गर्न सक्छ, रिटेन्सन अनि लाइक्स एन्ड सेयर्स, र त्यसले हुक्स, क्याप्सन्स, टपिक्स अनि इभन स्क्रिप्टहरूलाई स्क्रिप्टहरू सजेस्ट गर्न सक्छ भनेर भनिएको छ। त्यस हिसाबले भएभरका यस्ता आइडियाहरू नयाँ यो क्रिएटिभ असिस्टेन्टले दिने गरेको छ, एआई क्रिएटिभ असिस्टेन्टले। त्यही भएर मानिसहरूले एकदमै कम समयमा एआई प्रयोग गरेर सोसल मिडियामा कन्टेन्ट क्रिएट गरिराखेका छन्। तर यहाँ प्रश्न उठ्छ, हामी के सोसल मिडियामा एआईले क्रिएट गरेको कन्टेन्ट हेर्नतर्फ लाग्ने हो? हामीले आफ्नै ऑथेन्टिक क्रिएसन कहिले गर्ने त भन्ने कुरा आउँछ। सधैँ एआईले रेकमेन्ड गरेको कन्टेन्ट मात्रै क्रिएट गर्ने हो र ह्युमन्सले सिम्पली कन्स्युम मात्रै गर्ने हो, हेर्ने मात्रै हो, बुझ्ने मात्रै हो, आफूले क्रिएट गर्ने होइन भन्ने कुरा, यो प्रश्न खडा भएको छ। सोसल मिडियामा अर्को ट्रेन्डिङ विषयवस्तु एन्थनी जोसुआ वर्सेस टाइसन फ्युरीको फेस अफको, किनभने उनीहरू लामो प्रतीक्षापछि अब भिड्ने भएका छन् हेभीवेट बक्सिङ खेल। एन्थनी जोसुआ र टाइसन फ्युरीको बिचमा हुँदैछ र त्यसको लागि फेस अफ भइसक्यो र सोसल फिडहरू अहिले उनीहरूको रियाक्सन क्लिप्स, मिम्स आदि इत्यादिले भरिपूर्ण भएको हामी पाउँछौँ। र फेस टु फेस मिटिङ जब दुईजनाको हुन्छ, फेस अफ, र त्यो विषयवस्तु एकदमै अहिले सबैको नजरमा आउनेवाला छ भनौँ। र सोसल मिडिया हाइपको विषयमा यसले प्रश्न खडा गर्दछ, किनभने मेजर स्पोर्टिङ इभेन्ट हुनुभन्दा अगाडि जहिले पनि यसरी फेस अफ भएर एउटाले अर्कोलाई च्यालेन्ज गरेर दुनियाँभर गर्ने गर्दछ, त्यस्तो हुने गरेको हामीले देखेका छौँ। र अहिले सोसल मिडियाको हाइपले त्यसरी जानी नजानी
विज्ञापनमा मद्दत पुर्याइरहेको छ। सर्च इन्जिनको प्रश्न उठ्यो। सर्च इन्जिन अहिले बिस्तारै बिस्तारै मानिसहरू सोसियल मिडियातर्फ लाग्दैछन् र सोसियल मिडिया बिस्तारै बिस्तारै सर्च इन्जिनका रूपमा अगाडि आएको छ। टिकटक, इन्स्टाग्राम र युट्युबको प्रयोग बढिरहेको छ। के का लागि? टु फाइन्ड आन्सर्स, रिभ्युज, रेकमेन्डेसन्स एन्ड न्युज। न्युज धरी मानिसहरूले सोसियल मिडियाबाट हेर्न थाले भनेपछि कति तपाईँले अनलाइन संस्करणका टेलिभिजन च्यानलहरू, न्युज च्यानलहरू अहिले सोसियल मिडियाबाट अगाडि बढिरहेका छन्। उनीहरूलाई कुनै स्टुडियो, भयङ्कर स्टेसन स्टुडियो चाहिँदैन। अहिले एउटा कोठाबाट मजाले दिइराखेका हुन्छन्। र हरेक चिज खोज्नका लागि अहिले सोसियल मिडिया नै एकदमै सजिलो भएको छ। टिकटक, इन्स्टाग्राम, युट्युब मुख्यतया। अब अहिलेको ग्रोइङ कन्सर्न भनेको चिल्ड्रन एन्ड एआई र नानीहरूले एक त सोसियल मिडियाको प्रयोग अनि त्यसमाथि पनि आर्टिफिसियल इन्टेलिजेन्स र यी सब कुरा अहिले प्यारेन्ट्सको, अभिभावकहरूको टाउको दुखाइ बनेको छ। नानीहरूलाई रिस्क कति छ त एआईद्वारा, त्यो विषयमा हामीले बुझ्न ढिला गऱ्यौँ भने त्यसको विकराल रूप हामीले पछि भोग्नुपर्ने हुन्छ। त्यसर्थ च्याटबोट्समा डिपेन्डेन्सी नानीहरूको अनि इमोसनल अट्याचमेन्ट टु एआई आदि इत्यादि कुराहरू हामीले एकदमै ध्यान दिनुपर्ने हुन्छ। विशेष गरी स्टुडेन्टहरूले च्याटबोट पो प्रयोग गरिराखेका छन् कि उनीहरूको होमवर्कदेखि अन्य कामहरू गर्नका लागि, त्यसरी गरेको कामले त्यो बच्चाको भविष्य कस्तो हुने हो त्यो तपाईँले विचार गर्नुभएको छ कि छैन? प्यारेन्ट्सले सजिलो भयो भन्दैमा अनि तुरुन्त प्राप्त हुने भन्दैमा च्याटबोट आदिको प्रयोग गर्यो भने त नानीहरूले सिक्ने कहिले भन्ने कुरा पनि हो। त्यही भएर प्यारेन्ट्सको जिम्मेवारी थपिएको छ अनि टाउको दुखाइ पनि बढेको छ। अब सोसियल मिडियामा अक्टोबर कन्टेन्ट्स अब बिस्तारै बिस्तारै चाडबाडले छाउनेछ। ह्यालोविन, अब नेपाली सोसियल मिडिया भने अब दसैँ तिहारले छाउनेछ। त्यसै गरी अब ह्यालोविन आयो अनि क्रिसमस काउन्टडाउन पनि सुरु हुन थाल्यो। त्यसैले गर्दाखेरि अब अक्टोबर नोभेम्बरको कन्टेन्ट्स अब बिस्तारै बिस्तारै चाडबाडमय हुनेछ, त्यसमा कुनै शङ्कै छैन। हजुर, आजको लागि सोसियल मिडिया ट्रेन्ड्स यति नै। अब यो सकिनुभन्दा अगाडि एउटा प्रश्न म यहाँहरूलाई गर्न चाहेँ। हामी के आर्टिफिसियल इन्टेलिजेन्स सोसियल मिडियामा एकदमै डिपेन्डेन्ट भएकै हो र हामी आर वी बिकमिङ टु डिपेन्डेन्ट अन एआई फर सोसियल मिडिया? यो कुरा सोच्ने बेला आएको छ, किनभने अहिले आर्टिफिसियल इन्टेलिजेन्सको डिमान्ड यति बढेको छ, यति बढेको छ सबै सेक्टरमा, त्यो हामीले बुझेका छौँ। र यसको प्रयोग हुन त प्रोज एन्ड कन्स जुनै कुरामा पनि हुन्छ, हामीले धेरै प्रोजलाई लिन पर्यो अनि केही कन्सको विचार गर्नु पर्यो। प्रोज एन्ड कन्स जहिले पनि ब्यालेन्स गर्दै अगाडि बढ्न सकियो भने हामी सफल हुन्छौँ, नभए भन्न सकिन्न। आजको लागि सोसियल मिडिया ट्रेन्ड्स यति नै। अब गीत सुनौँ, एउटा क्लासिक गीत सुनाउँछु म नारायण गोपालको, गल्ती हजार हुन्छन्।

गल्ती हजार हुन्छन्। नारायण गोपालले गाउनु भएको यो कालजयी गीत सुन्नुभयो। हुन त नारायण गोपालका 101 गीत उत्तिकै उत्कृष्ट छन् र जति समय घर्किए पनि, जति युग परिवर्तन भए पनि उनका गीतहरू उत्तिकै मिठा लाग्छन्, राम्रा लाग्छन्। र त्यसैमध्येको एक पुरानो गीत मैले भर्खरै सुनाएँ, गल्ती हजार हुन्छन्। प्रे डिपार्चर क्लिनिक ब्रिटिस फोर्सेस ब्रुनाई छाडेर तपाईँ युकेतर्फ लाग्दै हुनुहुन्छ। यदि त्यसो हो भने यो ट्रान्जिसन पिरियडका लागि एकदमै उपयोगी तपाईँले सल्लाह र जानकारी प्राप्त गर्नुहुनेछ प्रि डिपार्चर क्लिनिकमा। आउँदो 12 अक्टोबरमा हुँदैछ यो चिटच्याट कम्युनिटी सेन्टरमा अवस्थित हाइभ अफिसमा बिहान 10 देखि 11 बजीसम्म। र यसका लागि तपाईँले अपोइन्टमेन्ट मिलाइराख्न पर्दैन किनभने यो ड्रप इन क्लिनिकका रूपमा लिइएको छ। प्रि डिपार्चर क्लिनिक आउँदो 12 अक्टोबरका दिन बिहान 10 देखि 11 बजीसम्म चिटच्याट कम्युनिटी सेन्टरमा रहेको हाइवे अफिसमा। र जो जो युके छाडेर, माफ गर्नुहोला, ब्रुनाई छाडेर युकेतर्फ लाग्दै हुनुहुन्छ उहाँहरूको लागि विविध जानकारी यसमा गराइनेछ। जस्तै गुड कन्डक्ट सर्टिफिकेट कसरी प्रोसेस गर्ने, नेसनल क्लेम, नेसनल इन्स्योरेन्स कन्ट्रिब्युसन क्रेडिट कसरी क्लेम गर्ने, र नानीहरूको स्कुल मुभका लागि के छन् प्रावधान, आदि इत्यादि यावत विषयमा जानकारी गराइनेछ। त्यसर्थ एकदमै उपयोगी हुनेछ यो ब्रिफिङ प्रि डिपार्चर क्लिनिक, नछुटाउनुहोला। आर्यन मगर एन्ड द क्लस्टर्सको गीत सुन्छौँ अब हामी, मनलाई पुग्ने माया।

0: यो BFBS गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
3: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
4: BFBS गोर्खा रेडियो।

हजुर, मिठो गीत सुन्दै हुनुहुन्थ्यो स्वप्निल शर्माको भूल। हामी प्रभातकालीन आवाज कार्यक्रममा छौँ। यतिखेर कार्यक्रमको यो दोस्रो घण्टा हो, ब्रुनाईको समय बिहानको 9 बज्नको लागि अब 12:15 बाँकी रहेको छ। हामीलाई हर्क योन्जन तामाङजीले सम्पर्क गर्नुभएको छ फिदिम 5 थरबाट। हजुर, उहाँले फेसबुक मार्फत सम्पर्क गर्नुभएको हो। त्यहाँबाट कार्यक्रम सुन्दैछु अहिले म घुम्ने क्रममा 5 थर सदरमुकाम फिदिम बजारमा आएको छु भनेर भन्नुभएको छ हर्क योन्जनजीले। उहाँ केही समय यता नेपालमै हुनुहुन्छ, आमाको सेवा गर्दै हुनुहुन्छ र अहिले यसो विदामा वरपरका जिल्लाहरू भ्रमण गर्दै हुनुहुँदो रहेछ भन्ने बुझेँ। उहाँ अहिले हुन त धरानमा हुनुहुन्छ क्यारे, तर अहिले घुमफिरमा निस्कनु भएको रहेछ। हर्कजी धेरै धन्यवाद छ, कार्यक्रम सुन्दै हुनुहुँदो रहेछ। यदि तपाईँ कार्यक्रममा सहभागी भएर आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न सुनाउन चाहनुहुन्छ वा आफ्नो एक्सपिरियन्स हामीसँग सुनाउन चाहनुहुन्छ भने आउँदै गर्नुहोला। र हर्क योन्जनजीलाई एउटा गीत म टक्र्याउँछु, मनिका लिम्बूको सायद। इन्जोय।

सुन्दै हुनुहुन्थ्यो मङ्की टेम्पलको गीत यस्तो कहिले। र यो गीतको साथमा हामी कार्यक्रमको दोस्रो घण्टाको अन्ततिर पनि आइपुग्यौँ र मैले अब दोस्रो घण्टालाई बिट मार्नुपर्ने हुन्छ। नवीन के भट्टराईको एउटा गीत एकदमै तयारी अवस्थामा छ, प्रेम कथा भन्ने। यो गीत यहाँहरूलाई सुम्पन्छु अनि कार्यक्रमको दोस्रो घण्टाबाट बिदा पनि चाहन्छु। र यो गीतपछि 9 बजेको समाचार सुन्नुहुनेछ, समाचारपछि हामी तेस्रो घण्टामा भेट्नेछौँ।

0: पूर्व प्रधानमन्त्री झलनाथ खनालले पाका राजनीतिक कर्मीलाई निषेध नगर्न नयाँ स्थापित दललाई सम्झाउनु भएको छ। नयाँ समाजवादी अभियानमा लागेको बताउँदै खनालले अहिलेसम्म आएका परिवर्तनमा अग्रज राजनीतिक कर्मीको योगदान रहेको स्मरण गराउनु भएको हो।
1: त्यति बेला उनीहरूले गरेको कुराले हामीले निषेध गर्न मिल्दैन, गाली गर्न मिल्दैन, उनीहरूको कारणले नै आज बोल्न सक्ने अवस्था आएको छ। त्यो परिवर्तनको कारणले नै आज मान्छेहरूले चाहिँ विविध ढङ्गले चुनावमा जितेर हामीले चाहिँ हामीले जित्यौँ, हामीले दुई तिहाई बहुमत ल्यायौँ भनेर कसैले दम्भ गरिरहेका छन्, त्यो दम्भ गर्ने अधिकार पनि त्योबाट प्राप्त भएको। त्यस कारणले इतिहासलाई नबिर्सिकन, हिजो गरेका योगदानहरूलाई नबिर्सिकन आज गर्ने काम चाहिँ के हो त? यो आज गर्ने कामलाई हामीले पत्ता लगाएर अगाडि बढ्यौँ भने मात्रै समाजलाई चाहिँ समृद्धितर्फ लान सकिन्छ।
0: आफूले नेकपामा रहेर नयाँ अभियानमा लागेको उहाँको भनाइ छ। चेन्जी विद्रोहका क्रममा आक्रमणकारीले खनालको घर जलाउनुका साथै उहाँकी श्रीमतीलाई आगो लगाउँदा घाइते हुनुभएको थियो। खनालले आफ्नो अभियानको उद्देश्य बताउनु भएको छ।
1: र यो कुनै नयाँ पार्टी बनाएको पनि होइन, हामी एउटा अभियान गर्दैछौँ। त यो अभियान यो देशका समस्त कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध गर्नको लागि, अहिले हाबी भइरहेको दक्षिणपन्थी भड्काउबाट मुक्त गर्नको लागि र सही वैचारिक राजनीतिक कार्यदिशा लिएर अगाडि बढ्न प्रेरित गर्नको लागि
0: सरकारले सुकुम्बासी बस्ती भत्काएपछि विस्थापितका पीडा समेटेर थापाथलीमा कविता वाचन गराएको छ। नेपाल महिला एकता समाजले गरेको फोटो प्रदर्शनीका साथ कविता वाचन पनि गरिएको छ। कवि मोक्तान केवलले श्रीतिन अवतारी महाराज शीर्षकमा कविता सुनाउनु भएको छ।
2: अब सुरु हुनेछ आतंकका हिपहप डान्स, बज्नेछ तानसाई हुकुमको डिजे, सुनिनेछन् आमाहरूका चित्कार, उरिनेछन् नानीहरूका पुतली र गाउन थाल्नेछ। आतंकको आर्तनादबाट थकित हामीले जब चिम्लनेछन् आँखा, सुरु हुनेछ बारबेक्यू पार्टी।
0: तनहुँको शुक्ला गण्डकी नगरपालिका आठ शुक्ला हिलेटार शिवालय क्षेत्रलाई आकर्षक बनाउन दुग्धेश्वर महादेव मन्दिर पनि बन्ने भएको छ। मन्दिरको जग पिल्लर लगायतका आधारभूत संरचना निर्माण भए पनि अरू काम बाँकी थियो। शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष परशुराम भण्डारीले काम अघि बढाएको बताउनु भएको छ। मन्दिरलाई शिखर र प्यागोडा शैलीको मिश्रित स्वरूपमा निर्माण गर्ने योजना छ। यसका लागि 1,37,00,000 लागत अनुमान गरिएको छ। हालसम्म 50,00,000 सङ्कलन भइसकेको समितिले जनाएको छ। सङ्कलित रकमबाट मन्दिरको जग पिल्लर लगायतका प्रारम्भिक संरचना निर्माण गरिएको छ। परियोजना प्रतिवेदनमा पहुँच मार्ग, खानेपानी, शौचालय, पार्किङ, विश्राम स्थल, पदमार्ग क्षेत्रको सौन्दर्यीकरण तथा भक्तजन र पर्यटकका लागि आवश्यक सुविधालाई पनि समेटिएको छ। सुनसरीमा नरम खबटे कछुवाको संख्या घट्दै गएको छ।
3: पानीका स्रोत तथा सिमसार अतिक्रमण, अवैध शिकार तथा जल प्रदूषणका कारण कछुवाको संख्या घटेको संरक्षण कर्मीले बताएका छन्। कछुवा तथा सरीसृप सम्बन्धी विषयमा विद्यावारिधि गरिरहनुभएका अनुसन्धानकर्ता अस्मित सुब्बाले वासस्थानसँग जोडिएको पानी, जमिन र हरियालीलाई संरक्षण गर्नु आवश्यक रहेको बताउनु भएको छ। कतिपय कछुवाका प्रजाति पानीमा बढी समय बिताए पनि प्रजननका क्रममा नदी किनारका सुरक्षित स्थानमा आउने गर्छन्। प्राकृतिक पोखरी तथा जलाशय मासिँदै जानु, सिमसार पुरिनु, नदी किनारमा अव्यवस्थित संरचना निर्माण हुनु तथा आसपासका वनस्पति हटाइनुले कछुवाको प्रजनन र जीवनचक्रमा असर गर्ने सुब्बाको भनाइ छ। सिमसारले वर्षाको पानी सञ्चय गर्ने, जमिन भनेको पानी पुनर्भरण गर्ने, बाढीको प्रभाव घटाउने तथा विभिन्न जीवजन्तु र वनस्पतिलाई वासस्थान उपलब्ध गराउने भएकाले कछुवा संरक्षणलाई सिमसार संरक्षण सँगै अघि बढाउनु पर्ने उहाँको भनाइ छ। पूर्वी नेपालमा पाइने नरम खपटे कछुवाका केही प्रजाति गहिरो नदी, जलाशय तथा सिमसारमा निर्भर हुने भएकाले वासस्थानमा हुने परिवर्तनबाट बढी प्रभावित हुने गरेका छन्। नदी तथा सिमसारमा विष वा करेन्ट प्रयोग गरेर माछा मार्दा कछुवासहित अन्य जलचर प्रभावित हुने गरेका छन्। सरीसृप तथा उभयचर सम्बन्धी विषयमा विद्यावारिधि गर्नुभएका प्राध्यापक डाक्टर कालुराम खुम्बुले कछुवा संरक्षणलाई एउटा प्रजातिमा मात्र सीमित नगरी समग्र वासस्थान संरक्षणका रूपमा अघि बढाउनु पर्ने बताउनुहुन्छ। कछुवाका विभिन्न प्रजातिले वनस्पति, किरा, माछा तथा अन्य जैविक पदार्थ खाने भएकाले खाद्य श्रृङ्खलामा समेत भूमिका खेल्ने प्राध्यापक खुम्बुको भनाइ छ। गाउँका पोखरी, खेती नजिकका जलाशय, नदी किनार र सिमसार संरक्षण गर्न सके कछुवाको वासस्थान जोगाउन सकिने उहाँले बताउनु भएको छ।
0: एक सातादेखि अवरुद्ध कोरला नाका जोड्ने बेनी जुमसुम कोरला सडक मरमतका लागि ड्रोनबाट इन्धन ढुवानी गरिएको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
4: एफबीएस गोर्खा रेडियो हो।

0: Express Gorkan Radio.
1: नमस्ते, स्वागत छ फेरि पनि आजको यो प्रभातकालीन आवाज कार्यक्रममा। समय बिहानको 9:11 गएको छ ब्रुनाईमा र हामी भर्खरै कार्यक्रमको तेस्रो घण्टामा पनि प्रवेश गऱ्यौँ खेम सेन्चुरी र कविता खत्रीको गीतबाट नमस्ते ढोक दिया। हजुर, यो गीतबाट कार्यक्रम अगाडि बढिसकेको छ र तपाईँ हामीसँग जोडिन चाहनुहुन्छ, कार्यक्रममा गीत सङ्गीत सुन्न सुनाउन चाहनुहुन्छ, आफ्नो अनुभव हामीसँग सेयर गर्न चाहनुहुन्छ आदि इत्यादि भने हामीलाई सम्पर्क गर्दै गर्नुहोला। फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, त्यो पनि नभए फेसबुक मेसेन्जर छँदैछ। बिएफएस रेडियो सुन्दै आउनुभएको पनि वर्षौँ भइसक्यो, तर कहिल्यै तपाईँले बिएफएस रेडियोको अनलाइन सर्भेमा भाग लिएर हामीलाई आफ्नो राय सल्लाह दिनुभएको छ। यदि त्यसो गर्नुभएको छैन भने bfps.com/survey जानुहोस्, त्यहाँ केही प्रश्नहरू सोधिएका छन्, तिनको जवाफ दिनुहोस्। त्यति गर्ने बित्तिकै तपाईँको नाम अटोमेटिकली दर्ता भइहाल्छ 200 sterling pound सपिङ भाउचरका लागि। बिएफएस रेडियोले हरेक तीन महिनामा एक भाग्यशाली श्रोतालाई प्रदान गर्दै आएको कुरा हो 200 sterling pound सपिङ भाउचर। के थाहा त्यो भाग्यशाली श्रोता तपाईँ पनि बन्न सक्नुहुन्छ, त्यसैले प्रयास जारी राख्नुहोला। बिएफएस रेडियोको यो अनलाइन सर्वे सर्भिस पर्सनल एन्ड पार्टनर्स, एमओडी सिभिल सर्भेन्ट्स एन्ड पार्टनर्स र एमओडी कन्ट्राक्टर्स एन्ड पार्टनर्सका लागि खुला गरिएको छ।

सत्यराज आचार्यको हामी पनि हामीलाई यतिखेर सूर्य यञ्जनजीले ब्युटिफुल हेम्जा पोखराबाट सम्पर्क गर्नुभएको छ फेसबुक मार्फत कार्यक्रम सुनिराख्नु भएको रहेछ। अब दसैँ आउन लाग्यो, अब दसैँ नजिक भएको आभास हुन्छ, मौसम पनि त्यस्तै त्यस्तै, अब बिस्तारै बिस्तारै हुन त त्यति राम्ररी खुलिसकेको त छैन अझै, तर पनि रमाइलो महसुस भइराखेको छ भन्नुहुन्छ। तर उहाँलाई दुखेसो केमा रहेछ भने अब दसैँ लाग्यो भनेपछि च्याङ्राहरू दसैँका लागि अब अलि माथि माथि लेखतिरबाट अब झार्ने क्रम सुरु भयो र च्याङ्राहरू यो दसैँको बेलामा अब धेरै च्याङ्राहरू मारिन्छन्, अब चाडबाड उतार्नै पर्यो र त्यो समयमा अलिकति दुःख लाग्छ भनेर भन्नुभएको छ। यो सही कुरा गर्नुभयो। हुन त यो पृथ्वीको संसारको चलनै यस्तो छ, अब पशुहरू नमारिकन खान नमिल्ने भयो, कि त अब भेजिटेरियन नै हुनु पर्यो। अब भेजिटेरियन पनि नभएका होइनन् कति, तर पनि बहुसङ्ख्यक मानिसहरू मांसाहारी नै छन् र चाडबाडको बेलामा झन् बढी नै खपत हुन्छ, अनि यस्तो बेलामा मर्ने भनेको त्यही निर्दोष प्राणी नै हो। खसी, बोका, च्याङ्रा अब हजारौँ लाखौँको सङ्ख्यामा अब उनीहरूलाई काटेर खाइन्छ दसैँ तिहार यस्तो चाडबाडको बेलामा, र त्यो विषयमा उहाँ अलिकति विक्षिप्त हुनुहुन्छ, दुःख लागेको रहेछ। हुन त अब सबै सधैँ यस्तै हुन्छ। अब पृथ्वीमा भनिन्छ जनावरहरूको वध गरिएन भने मानिसभन्दा बढी जनावरहरू हुन्छन् र उनीहरूले हामीलाई फेरि बस्न दिन्नन् भन्ने एउटा भनाइ छ। त्यो पनि एक हदमा ठिकै होला, किनभने सङ्ख्या बिस्तारै बिस्तारै त्यसरी सन्तुलनमा आउँदो रहेछ। जे होस्, उहाँले एउटा गीत सुन्ने इच्छा व्यक्त गर्नुभएको छ अन्जु पन्तको स्वरमा, र म टक्र्याउँछु अन्जु पन्त र एसडी योगीले गाउनुभएको यो गीत सुना सुना सुन्दरी। इन्जोय।

0: यो PFBS गोर्खा रेडियो हो।
1: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
0: BFBS गोर्खा रेडियो।

तिम्रो बाटो हेर्दा हेर्दै कर्म मोक्तानले गाउनु भएको गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो। समय बिहानको 9:30 बजेको छ ब्रुनाईमा र यतिखेर हामी प्रभातकालीन आवाज कार्यक्रमको तेस्रो घण्टामा छौँ। ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि आर्मी वेलफेयर सर्भिसको कम्युनिटी सपोर्ट टिमले एडल्ट्स क्यानभस पेन्टिङ कार्यक्रम राखेको छ। आउँदो 13 अक्टोबरका दिन बिहान 9:30 देखि 11 बजेसम्म चिटच्याट कम्युनिटी सेन्टरमा र यो एडल्ट्स आर्ट्स एन्ड क्राफ्ट्स सेसन अन्तर्गतको कार्यक्रम हो, क्यानभस पेन्टिङ, र नानी केटाकेटीहरूका लागि होइन, एडल्टहरूका लागि राखिएको कार्यक्रम। प्रति व्यक्ति $6 लाग्छ यसका लागि र 9:30 बजे सुरु हुन्छ 13 अक्टोबर मङ्गलबारका दिन चिटच्याट कम्युनिटी सेन्टरमा। यदि तपाईँ इच्छुक हुनुहुन्छ भने क्युआर कोड स्क्यान गरेर आफ्नो नाम रेजिस्टर गराइहाल्नुहोला। क्युआर कोड तपाईँले हाइब वेबसाइटमा पनि पाउनुहुनेछ, त्यसका अलावा सिग्नल च्याट ग्रुपमा पनि राखिएको छ। हामीलाई यतिखेर यहीँ नजिकबाट, नजिक भन्नाले ब्रुनाईबाटै, बन्दार छेरी बेगवानतिरबाट हामीलाई सम्पर्क गर्नुभएको छ कोप्रल सुदन गुरुङजीले। उहाँ गोर्खा सेक्युरिटी युनिट जिएसयु, पहिला गोर्खा रिजर्भ युनिट भन्ने गरिन्थ्यो, अहिले नाम परिवर्तन भएको छ, जिएसयुमा कार्यरत हुनुहुन्छ कोप्रल सुदन गुरुङ। उहाँको जिएसयु नम्बर 5143 हो र उहाँले एउटा गीत सुन्ने इच्छा व्यक्त गर्नुभएको छ। रुम्जा टारको ढाका टोपी भन्ने गीत छ, कुन्ती मोक्तान र कृष्ण झवेगु लिम्बुले गाउनुभएको गीत हो यो, र यो गीत सम्पूर्ण रुम्जा टारवासीलाई समर्पित गर्नुभएको छ। र साथमा उहाँले आफ्नी प्यारी श्रीमती रोजिना गुरुङ र युकेमा रहेको छोरा रिच गुरुङलाई पनि यो गीत सुनाउन चाहनुहुन्छ। र यतिखेर रुम्जाटार बासीप्रति समर्पित यो गीत म अब टक्र्याउँछु कुन्ती मोक्तान अनि कृष्ण झवेगु लिम्बुको स्वरमा।

0: गोर्खा रेडियो,
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नपसौँ,
1: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्त्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि, होइन?
0: यो BFBS गोर्खा रेडियो हो।

जानी नजानी वर्षा कर्माचार्य फिचरिङ सुशान्त खत्री. आज युनाइटेड नेसन्सको वर्ल्ड हेबिटेट डे हो. क्षमा छ है, युनेस्को आज वर्ल्ड हेबिट आज 6 अक्टोबर भनेपछि युनेस्को म कुरा गर्न खोजेको हुँ. क्षमा चाहे, इन्टरनेसनल जियो डाइभर्सिटी डे. हजुर, जियो डाइभर्सिटी डे. के हो यो जियो डाइभर्सिटी भन्नुहुन्छ होला. अब असल हामी जियोग्राफिकली एकदमै डाइभर्स कन्टिनेन्टमा छौँ. विश्वभरि नै अब हरेक देशको सबै कुरो फरक छ, धरातल फरक छ, अनि अब वेदर म्यापमा फरक फरक ठाउँमा छौँ. उदाहरणको लागि हामी नेपालको प्रसङ्ग कोट्याउँ. नेपालमा मनसुनमा भर पर्नुपर्ने हुन्छ वर्षाका लागि. 3 महिना जति पानी पर्छ, 9 महिना सुक्खा हुन्छ. 3 महिनाभरिमा फेरि यति जोडले मनसुनी वर्षा हुन्छ. त्यसको ज्वलन्त उदाहरण हामीले देखेकै छौँ. नेपालमा अझै पनि कति ठाउँमा पानी रोकिएको छैन र त्यसले गर्दाखेरि एकदमै यो डाइभर्स हाम्रो वर्ल्ड नै हुन त डाइभर्स छ. त्यही माथि यो डाइभर्सिटीले गर्दाखेरि धेरै असर पारिरहेको छ र सोसाइटीमा पनि त्यसको असर अरू क्षेत्रमा पर्न सक्छ. अनि आजको दिनलाई त्यो आजको दिनको यो मौका पारेर डाइनामिक प्रोसेस गर्ने अर्थको अनि सिटिजनहरूले बिस्तारै बिस्तारै इन्फर्म्ड पोलिसी चोइसहरू लिन सक्ने क्षमता राख्ने आजको दिन हो. र हामी सस्टेनेबल सोसाइटीको कल्पना गर्छौँ, परिकल्पना गर्छौँ, तर सस्टेनेबल सोसाइटी मा जिउनको लागि त्यही अनुसार प्रावधान पनि हुनु पर्यो र त्यही अनुसार हामीले काम पनि गर्नु पर्यो. र जियो साइन्सको महत्त्व के छ भन्ने कुरो हामीले पहिचान गर्न सक्नु पर्यो. मुख्य च्यालेन्ज अहिले त्यही नै छ र मुख्यतया ह्युम्यानिटीमा अहिले हामीले दैनिक रूपमा फेस गर्ने भनेको जियो साइन्सको महत्त्व हो. आज जियो डाइभर्सिटी डे, इन्टरनेसनल जियो डाइभर्सिटी डे, यो युनेस्को एक दिवस हो. हुन त हरेक दिन एक एकवटा दिवस पर्ने गर्दछ, त्यसैमध्येको एक यो पनि हो. अब गीत सुनौ, सुनिमाको काठमाडौँ.

परिवर्तन तिमी र म समृद्धि राईको मिठो गीत सुन्दै हुनुहुन्थ्यो। हामी यो गीतको साथमा कार्यक्रम प्रभातकालीन आवाजको अन्ततिर आइपुग्यौँ। ब्रुनाईको समय अहिले बिहानको 10 बज्नको लागि 6 मिनट बाँकी रहेको छ। कार्यक्रमबाट मैले अब बिदा लिने बेला हुनै आँट्यो। जाँदा जाँदै चुम्बक ब्यान्डको एउटा गीत सुम्पन्छु, सबै सक्यो भन्ने यो गीत यहाँहरूलाई सुम्पदै बिदा पनि हुन्छु। र यो गीतपछि 10 बजेको समाचार सुन्नुहुनेछ। समाचारपछि आउनुहुनेछ हाम्रा सहकर्मी धनराज राई मझेरी कार्यक्रम लिएर। अनि म भने भोलि बिहान आउँदिनँ किनभने त्यसको कारण छ। भोलि बिहानको प्रभातकालीन आवाज कार्यक्रम धनराज रायजीले नै सञ्चालन गर्नुहुनेछ। म भने विनोदजीको अनुपस्थितिमा गोर्खा रेडियो नेटवर्कको सो काठमाडौँको सौगात लिएर आउनेछु भोलि। त्यतिन्जेलसम्मका लागि मलाई बिदा दिनुहोस्। नमस्ते, बाबाई।

0: पूर्व प्रधानमन्त्री जलनाथ खनालले पाकका राजनीतिक कर्मीलाई निषेध नगर्न नयाँ स्थापित दललाई सम्झाउनु भएको छ। नयाँ समाजवादी अभियानमा लागेको बताउँदै खनालले अहिलेसम्म आएका परिवर्तनमा अग्रज राजनीतिक कर्मीको योगदान रहेको स्मरण गराउनु भएको हो।
1: त्यति बेला उनीहरूले गरेको कुराले हामीले निषेध गर्नु मिल्दैन, गाली गर्न मिल्दैन, उनीहरूको कारणले नै आज बोल्न सक्ने अवस्था आएको छ। त्यो परिवर्तनको कारणले नै आज मान्छेहरूले चाहिँ विविध ढङ्गले चुनावमा जितेर हामीले चाहिँ हामीले जित्यौँ, हामीले दुई तिहाई बहुमत ल्यायौँ भनेर कसैले दम्भ गरिरहेका छन्। त्यो दम्भ गर्ने अधिकार पनि त्योबाट प्राप्त भएको। त्यस कारणले इतिहासलाई नबिर्सिकन, हिजो गरेका योगदानहरूलाई नबिर्सिकन आज गर्ने काम चाहिँ के हो त? यो आज गर्ने कामलाई हामीले पत्ता लगाएर अगाडि बढ्यौँ भने मात्रै समाजलाई चाहिँ समृद्धितर्फ लान सकिन्छ।
0: खनालले आफू नेकपामा रहेर नयाँ अभियानमा लागेको बताउनु भएको छ। खनालले आफ्नो अभियानको उद्देश्य सुनाउनु भएको छ।
1: र यो कुनै नयाँ पार्टी बनाएको पनि होइन, हामी एउटा अभियान गर्दैछौँ। त यो अभियान यो देशका समस्त कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध गर्नको लागि, अहिले हाबी भइरहेको दक्षिणपन्थी भड्काउबाट मुक्त गर्नको लागि र सही वैचारिक राजनीतिक कार्यदिशा लिएर अगाडि बढ्न प्रेरित गर्नको लागि
0: आइआरएएफ फेयरफोर्डबाट बम वर्षक विमान हटाउने निर्णयबारे राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलोपटक बोल्नु भएको छ। डेढ हप्ता अघि हवाई अड्डामा आक्रमणको आशंकामा केही व्यक्ति पक्राउ परेर मुक्त भएका बेला ट्रम्पले विमानहरू धेरै टाढा छैनन् भन्नुभएको छ।
2: There were some threats, and rather than tempting the enemy, we'll capture the enemy and beat the enemy, but why should we leave him there? So we moved him around a little bit, not very far.
0: सुनसरीमा नरम खबटे कछुवाको संख्या घट्दै गएको देखिएको छ।
3: पानीका स्रोत तथा सिमसार अतिक्रमण, अवैध शिकार तथा जल प्रदूषणका कारण कछुवाको संख्या घटेको संरक्षणकर्मीले बताएका छन्। कछुवा तथा सरीसृप सम्बन्धी विषयमा विद्यावारिधि गरिरहनुभएका अनुसन्धानकर्ता अस्मित सुब्बाले वासस्थानसँग जोडिएको पानी, जमिन र हरियालीलाई संरक्षण गर्नु आवश्यक रहेको बताउनु भएको छ। कतिपय कछुवाका प्रजाति पानीमा बढी समय बिताए पनि प्रजननका क्रममा नदी किनारका सुरक्षित स्थानमा आउने गर्छन्। प्राकृतिक पोखरी तथा जलाशय मासिँदै जानु, सिमसार पुरिनु, नदी किनारमा अव्यवस्थित संरचना निर्माण हुनु तथा आसपासका वनस्पति हटाइनुले कछुवाको प्रजनन र जीवनचक्रमा असर गर्ने सुब्बाको भनाइ छ। सिमसारले वर्षाको पानी सञ्चय गर्ने, जमिन भनेको पानी पुनर्भरण गर्ने, बाढीको प्रभाव घटाउने तथा विभिन्न जीवजन्तु र वनस्पतिलाई वासस्थान उपलब्ध गराउने भएकाले कछुवा संरक्षणलाई सिमसार संरक्षणसँगै अघि बढाउनु पर्ने उहाँको भनाइ छ। पूर्वी नेपालमा पाइने नरम खपटे कछुवाका केही प्रजाति गहिरो नदी, जलाशय तथा सिमसारमा निर्भर हुने भएकाले वासस्थानमा हुने परिवर्तनबाट बढी प्रभावित हुने गरेका छन्। नदी तथा सिमसारमा विष वा करेन्ट प्रयोग गरेर माछा मार्दा कछुवासहित अन्य जलचर प्रभावित हुने गरेका छन्। सरीसृप तथा उभयचर सम्बन्धी विषयमा विद्यावारिधि गर्नुभएका प्राध्यापक डाक्टर कालुराम खुम्बुले कछुवा संरक्षणलाई एउटा प्रजातिमा मात्र सीमित नगरी समग्र वासस्थान संरक्षणका रूपमा अघि बढाउनु पर्ने बताउनुहुन्छ। कछुवाका विभिन्न प्रजातिले वनस्पति, किरा, माछा तथा अन्य जैविक पदार्थ खाने भएकाले खाद्य श्रृङ्खलामा समेत भूमिका खेल्ने प्राध्यापक खुम्बुको भनाइ छ। गाउँका पोखरी, खेती नजिकका जलाशय, नदी किनार र सिमसार संरक्षण गर्न सके कछुवाको वासस्थान जोगाउन सकिने उहाँले बताउनु भएको छ।
0: परराष्ट्र मन्त्री शिशिर खनालले वैदेशिक सम्बन्धमा पनि निजी क्षेत्रलाई अगाडि सारेर अघि बढिरहेको जानकारी दिनुभएको छ। काठमाडौँको परराष्ट्र मामिला संवादमा मन्त्री खनालले नेपालले वैश्विक परिवेश अनुसारको आर्थिक वृद्धिमा लाग्ने बताउनु भएको छ।
4: Our diplomatic missions act as rigorous commercial intelligence hubs and our vibrant private sector drives the business networks necessary for exponential growth. No nation can achieve lasting prosperity in isolation. And no government can execute its ambitious policy without the meaningful, dynamic partnership of its citizens and entrepreneurs. The time has come to fully integrate our foreign policy strategy, our economic ambition, and our civilizational soft power into one unbreakable force.
0: कुलनका माध्यमबाट क्षेत्रीय नेतृत्व लिन चाहेको पनि उहाँले लुकाउनु भएन।
4: We can no longer accept debt creating loans to remediate destruction we did not cause. Instead, our foreign missions must aggressively secure non-repayable grant-based loss and damage funds, negotiate high impact debt for climate swaps and monetize our Himalayan ecological assets through international
5: यो BFBS गोर्खा रेडियो हो।

Radio. नमस्ते नमस्ते नमस्ते. बिएफबिएस गोर्खा रेडियो ब्रुनाईको स्टुडियोबाट सुरु भयो श्रोता यो साङ्केतिक धुनले पनि तपाईँले चाल पाइसक्नुभयो. मझेरी कार्यक्रम सुरुवात भयो भनेर र मझेरी कार्यक्रमलाई लिएर म धनराज राई उपस्थित भइसकेको छु. आशा गर्दछु तपाईँहरू तम तयार हुनुहुन्छ होला मझेरी कार्यक्रममा जोडिनका लागि अथवा जोडी पनि सक्नु भएको छ. हजुर, आजको कार्यक्रम मैले लिएर आएको छु मङ्गलबारको हो, 6 अक्टोबर 2026 सालको. तदनुसार असोज 20 गते विक्रम सम्बत 2083 सालको. असोजको पनि अब अन्तिम अन्तिमतिर आइपुगिसकेका छौँ श्रोता. आज 20 भनेपछि अब साह्रै धेरै बाँकी छैन असोज महिना पनि सकिनका लागि. र यसरी नै दिन हप्ता महिना गर्दै साल फेरिन्छन्, त्यसरी नै समय चलिरहेको छ, समय गुज्रिरहेको छ. र हामीले रमाइलो गर्न भने छोड्नु हुँदैन. रमाइलो गीत सुनेरै सुरुवात गर्यौँ. मलाई त रमाइलो लाग्यो यो गीत श्रोता. रूपक टोटेलले गाउनुभएको तिम्रो रूपैले. तपाईँलाई के कस्तो लाग्यो? हजुर, तपाईँहरू पनि यस्तै किसिमका गीत अथवा अन्य कुनै किसिमका गीतहरू सुन्न सुनाउन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ. स्टुडियोमा फोन गर्न सक्नुहुन्छ. 3 फोन, 2 भनौँ, एउटा त मिलिट्री एक्सटेन्सन हो. लाइन खुला भइसकेका छन्, 00673-322-4167 अथवा 00673-322-0098. यी 2 नम्बरहरूमा डायल गरेर हामीसँग सम्पर्क स्थापना गर्न सक्नुहुन्छ भने मिलिटरी एक्सटेन्सनमा पहुँच हुने श्रोता तपाईँले 9419-33284 विश्वको जुनै पनि आर्मी क्याम्प, विशेष गरी ब्रिटिस आर्मी क्याम्पबाट चाहिँ हामीलाई सम्पर्क गर्न जानुहुन्छ भने यो एक्सटेन्सन डायल गर्नुहोला. हामीकोमा आइपुगिहाल्छ, झिपझिप झिपझिप कल आइहाल्छ. वाट्सएप चलाउनुहुन्छ र त्यो त सजिलो लाग्छ भने 00673-864-4931-864-4931 नम्बर रहेको छ वाट्सएपको. र इमेल bfbsgorkha@bfbs.com लेखेर पठाउनुहोला. अनि फेसबुक म्यासेन्जर पनि छ. तपाईँले फेसबुकमा चाहिँ बिएफबिएस गोर्खा खोज गर्नुपर्ने हुन्छ. त्यो पेजलाई लाइक गर्नुहोस्. भेटिसकेपछि धेरै झुकिने गर्नुहुँदो रहेछ. हिजो पनि एकजना श्रोता भाइले मलाई यहाँ सुनाउँदै हुनुहुन्थ्यो, तपाईँहरूको त बिएफबिएस गोर्खा पेज त थुप्रो रहेछ दाई भन्दै हुनुहुन्थ्यो. मैले उहाँलाई मजाले सम्झाएँ. निलो गोलो घेराभित्र खुकुरी क्रस भएको बिएफबिएस गोर्खा लेखेको लोगो छ हाम्रो. त्यो इमेज भएको लोगोलाई चाहिँ तपाईँले लाइक गर्नुहोस् अनि त्यस पछाडि हामीसँग म्यासेन्जरमा जोडि नै हाल्नुहुनेछ. हजुर, विभिन्न माध्यमको सहारा लिएर तपाईँले तपाईँका आफ्ना मनका भावना, आफ्ना कथा व्यथा अथवा खुसखबरी के हुन्छन् अथवा अनुरोध अथवा डेडिकेसन गर्न चाहनुहुन्छ भने यी मध्ये कुनै पनि माध्यम चलाउन सक्नुहुन्छ. र आउनुहोस् आजको बसाइलाई पनि हामी रमाइलो बनाउने कोसिस गरौँ. एड्रेन प्रधानलाई सुन्छौँ अनि त्यस पछाडि कार्यक्रमको अन्य भागमा पस्नेछौँ. धेरै धेरै टाढा पुगिसकेँ भन्दै हुनुहुन्छ.

मा बिहानको 10:16 गयो श्रोता। 24 डिग्री सेल्सियस सेरियाको तापक्रम रहेको छ अहिले। 30 डिग्री सेल्सियसको वरिपरि अधिकतम तापक्रम हुने अनुमान गरिएको छ र छिटफुट वर्षा हुने अनि त्यसका साथमा मन्द गतिमा हावा चल्ने अनुमान गरिएको छ। आज दिनभरि जसो नै श्रोता खासै बदली हुने सम्प्रेषण गरिएको छैन, अनुमान गरिएको छैन। आज सेरिया ब्रुनाईमा ब्रुनाईका अन्य स्थानका श्रोता तपाईँहरूकोतिर के कस्तो छ यसो मौका मिलेको खण्डमा यस्तो छ है भनेर ताजा अपडेट दिनुहोस् है त। नेपालमा बिहानको 8:02 गयो। 15 डिग्री सेल्सियस काठमाडौँ उपत्यकाको तापक्रम रहेको छ। 24 डिग्री सेल्सियस अधिकतम तापक्रम अनुमान गरिएको छ आजका लागि। मेघगर्जनसहित वर्षात हुने देखाइएको छ। वर्षात भइरहेको छ कि छैन अहिले यसो समय मिलेको छ सुनिराख्नु भएको छ भने यसो सुनाउनुहोला हामीलाई पनि ताजा ताजा विवरणहरू। साझा पख भने अलि पानी पर्न छोडेर सुखा हावा चल्ने चाहिँ मौसमी अनुमान गरिएको छ आज काठमाडौँ उपत्यकाको लागि। बेलायतमा बिहानको 3:18 गयो श्रोता। 14 डिग्री सेल्सियस तापक्रम रहेको छ लन्डनको र तुवालो लागिरहेको छ लन्डनमा अहिले। बादलले लन्डनको आकाश छेकिएको छ भनौँ, मन्द गतिको हावा चलिरहेको छ। 15 डिग्री सेल्सियस आजको लागि न्यूनतम तापक्रम भने 21 डिग्री सेल्सियसको वरिपरि अधिकतम तापक्रम रहने अनुमान गरिएको छ। लन्डनको आकाश आज अलिकति बादलले छेकिने खालको देखाइएको छ। मन्द गतिको हावा भने चलि नै रहनेछ आज दिनभरि जसो नै। हजुर, अन्य स्थानका श्रोता तपाईँहरूले विभिन्न समयमा सुनेर हामीलाई सुनिराख्नु भएको छ, साथ दिइराख्नु भएको छ। तपाईँहरूले पनि आफ्नो स्थानीय मौसम के कसो छ पठाउँदै गर्नुहोस्। गीत सुन्न चाहनुहुन्छ अथवा केही भन्न चाहनुहुन्छ कसैलाई अथवा हामीलाई नै केही सुझाव दिन चाहनुहुन्छ भने पनि आउँदै गर्नुहोला। आभामु कारुङलाई सुनौ साईबाजमा अब।

कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनुभयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्पिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के, यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।

आकाश नारायण अनि अञ्जना गुरुङले गाउनु भएको मिठो देउडा गीत सुन्यो श्रोता चुडी छमा छम। तपाईँहरूले पनि यो गीतलाई पक्कै स्वीकार्नु भयो। मझेरी साप्ताहिक प्रश्नोत्तर, प्रश्न मेरो तपाईँ उत्तर तपाईँको, यो कार्यक्रम सञ्चालन भइरहेको छ। हिजोदेखि फेरि यो साताका लागि सुरु भइसकेको छ। प्रश्न मैले हिजोदेखि राख्न थालिसकेको छु। यसको छिनोभानो शुक्रबारको बसाइको अन्तिम घन्टाको अन्तिम समयतिर गर्ने गरेका छौँ र यसपालि पनि सजिलो प्रश्न नै राखिदिएको छु मैले। जति दौडिए पनि एउटै ठाउँमा बसिरहन्छ के हो? बस यति प्रश्नको उत्तर दिइदिनुहोस्। तपाईँहरूले तपाईँको उत्तर मिलेको खण्डमा लकी ड्रमा तपाईँको नाम जानेछ। र यसपालिको प्राइस चाहिँ $40 बुकानियर रेस्टुरेन्टको भाउचर रहेको छ, डाइन इन भाउचर हो श्रोता। $40 सानो पैसा होइन, यो भाउचर तपाईँका लागि हुनसक्छ। तपाईँका साथीभाइसँग अथवा तपाईँको परिवारसहित जान सक्नुहुन्छ र रमाइलो एउटा समय व्यतीत गर्न सक्नुहुन्छ। राम्रो रेस्टुरेन्ट छ। तपाईँहरूले पहिला हुन त कति प्रयोग गर्नुभएको छ छैन, प्रयोग गर्नुभएको छ भने एक्सपिरियन्स छ तपाईँसँग त्यहाँको खानापिनाको बारेमा, र छैन भने नौलो अनुभव गर्ने मौका छ श्रोता। उत्तरहरू पठाउँदै गर्नुहोस्। केही श्रोताले पठाइसक्नु भएको छ उत्तर, कतिको मिलेको छैन। एकजना बहिनीको चाहिँ मिलेको छ, श्रीमती प्रभा गुरुङ हुनुहुन्छ, चिटच्याट कम्युनिटी सेन्टरको लाइब्रेरी, चिल्ड्रेन्स लाइब्रेरीबाट पठाउनु भएको छ। बहिनीलाई धन्यवाद। र तपाईँको नाम लकी ड्रमा अवश्य नै पस्नेछ। र अन्य श्रोता, नमिलेको श्रोताहरूको नाम मैले भनिनँ, उत्तर फेरि पठाउनुहोस्। मिलेको खण्डमा तपाईँको नाम पनि हामी पक्कै पनि प्रसारण गर्नेछौँ। हजुर, तपाईँहरूले उत्तर पठाउँदै गर्नुहोला। एउटा गीत सुन्यौँ त्यो बेलामा।

मिठो गीत सुन्यो श्रोता, आकाङ्क्षा लामा फिचरिङ मोहित, तिम्रो त्यो आँखाले। र अहिले ब्रुनाईमा बिहानको 10:11 बज्नको लागि करिब करिब 26 मिनट बाँकी रहेको छ। तपाईँले सेरेब्रल पाल्सी भन्ने रोग सुन्नुभएको छ। सेरेब्रल पाल्सी मानिसको मस्तिष्कको विकाससँग सम्बन्धित अवस्थाको कारण रहेछ र यसको कारणले चाहिँ शरीरको चालढाल, सन्तुलन र मांसपेशी नियन्त्रणमा असर पार्ने अवस्था रहेछ। यसको प्रभाव चाहिँ व्यक्ति पछि नै फरक हुनसक्छ। तपाईँले एउटा महसुस गर्नुहुन्छ भने अर्को मानिसले अर्कै महसुस गरेको हुनसक्छ। कतिपयलाई हिँडुलमा कठिनाइ हुन्छ भने कसैलाई बोल्न वा दैनिक काम गर्न सहयोग आवश्यक पर्ने हुनसक्छ। तर सेरेब्रल पाल्सी भएका व्यक्तिहरूको क्षमता सीमित भने हुँदैन। उचित उपचार, थेरापी, शिक्षा प्रविधि र परिवार तथा समाजको सहयोगले उनीहरूले आफ्नो प्रतिभा र क्षमता उजागर गर्न सक्ने रहेछन्। र हरेक वर्ष आजका दिन अक्टोबर 6 विश्व सेरेब्रल पाल्सी दिवस मनाइने रहेछ। श्रोता, यो दिवसले चाहिँ पाल्सी भएका व्यक्तिहरूको जीवन, अधिकार, क्षमता र समाजमा उनीहरूको समान सहभागिताबारे जनचेतना फैलाउने अवसरका रूपमा लिइँदो रहेछ र सोही अनुसार नै मानिने गरिँदो रहेछ। हजुर, अपाङ्गता भएका व्यक्तिलाई दया होइन, समान अवसर र सम्मान अवश्य नै आवश्यक छ। समाज समावेशी बनेमा सबैले आफ्नो क्षमता अनुसार योगदान चाहिँ दिन सक्छन् भन्ने कुरा चाहिँ यो दिवसले सम्झाउने गर्दो रहेछ। तपाईँहरू हामी सम्पूर्णलाई यो विश्व सेरेब्रल पाल्सीको दिवसको उपलक्ष्यमा शुभकामना दिउँ। हामीले सकेको जानेको आफ्नो हैसियत अनुसारको सहयोग गरौँ, कोही यस्तो हुनुहुन्छ भने। अल्बाट्रोस ब्यान्डलाई सुनौ अब, खसेका तारामा।

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: यो BFBS गोर्खा रेडियो हो।

दिल की टुकुरी अल्मोडा राणा उप्रेती विद्या तिवारी र मिस्टर आरजेले गाउनु भएको जोसिलो गीत सुन्यो श्रोता. तपाईँले पनि यसो कमर त पक्कै हल्लाउनु भयो गीत सुन्दै. तपाईँले चिया अथवा चिया नभनौ कफी कतिको पिउने गर्नुहुन्छ श्रोता? अफिसमा, घरमा अथवा काममा साथीभाइहरूसँग भेट्दा कतिको पिउने गर्नुहुन्छ? म पनि अलिकति निकै अलिकति भन्दा निकै पिउने गर्दो रहेछु. म यसो हिसाब गर्दाखेरि यहाँ अफिसमा बसिन्जेलमा 6 कप जति चाहिँ मैले कफी पिउने गरेको रहेछु. मैले यो सन्दर्भ किन कोट्याउँदैछु भने बेलायतीले जीवनभर कति कप पिउँछन् कफी भनेर एउटा आँकडा निकालिएको रहेछ र बेलायतीहरूको कफी प्रतिको मोह कति गहिरो छ भन्ने देखाउने एउटा नयाँ सर्वेक्षण सार्वजनिक भएको रहेछ. उक्त सर्वेक्षण अनुसार एक औसत बेलायतीले आफ्नो वयस्क जीवनभर करिब 57,000 कप कफी चाहिँ पिउने गर्ने गर्दो रहेछन् र यो सर्वेक्षण निकालेको रहेछ द सन पत्रिकाले. मैले यसो यो अनलाइन भर्जनमा हेरेको 7% मानिसले त दिनमा 5 वा त्योभन्दा बढी कप कफी पिउने बताएका रहेछन् उक्त सर्वेमा. एक वर्षमा कफी बनाउन र पिउनमै औसत 92 घन्टाभन्दा बढी समय बित्ने गरेको पनि पत्ता लगायो यो दसनको सर्वेक्षण टोलीले. अनि यसमा अझै रोचक कुरा त औसत कफी प्रेमीले जीवनभर करिब 8,000 अमेरिकानो, 6,000 लाते र 5,800 फ्ल्याट व्हाइट पिउने अनुमान पनि गरेका छन्। बिहान 7 बजेदेखि 8 बजेको बिचमा पहिलो कप कफी पिउनु धेरै बेलायतीहरूको नियमित बानी पनि बनेको छ भनेर उक्त सर्वेक्षणले पत्ता लगाएको रहेछ. र अब यसले भनेअनुसार हो भने करिब करिब मैले पनि वर्षमा 92 घन्टाभन्दा बढी समय त कफी बनाउनमै बिताउने रहेछु. म पनि यो आँकडाको चाहिँ एउटा अङ्कका रूपमा स्थापित पो भइसकेछु श्रोता. तपाईँको के कसो छ बानी? तपाईँले पनि यो 92 घन्टाभन्दा बढी कफी मसिनको वरिपरि के अरे यो पानी तताउने केटलको वरिपरि बिताउने त गर्नुभएको छैन. हो भने अब एकपल्ट सोच्ने बेला आएछ. हुन त नराम्रो भनिएको छैन, यो सर्वेक्षण मात्रै हो. कफीको नाफा घाटा फाइदा यो हो त्यो हो भनिएको छैन. यहाँ चाहिँ यस्तो हुँदो रहेछ भन्ने एउटा सर्वेक्षण मात्रै हो. म चाहिँ परे, तपाईँ चाहिँ के छ यसो जानकारी गराउनुहोस्. माध्यमहरू छँदैछन्.

हजुर, मिठो गीत सुने श्रोता, यो गीत तपाईँले भुलि पनि सक्नुभएको थियो होला। निकै समय अगाडिको निकै चल्तीको गीत हो, रमाइलो लाग्यो मलाई त। तपाईँलाई कस्तो लाग्यो? आर्मी वेलफेयर सर्भिस कम्युनिटी सपोर्ट टिम इन कोलाबोरेसन विथ साफा द आर्म फोर्सेस च्यारिटीले ब्रिटिस फोर्सेस ब्रुनाईमा चाहिँ बिएफबी चिल्ड्रेन्स क्रिसमस सेलिब्रेसन कार्यक्रम तय गरेको छ र चिटच्याट कम्युनिटी सेन्टरमा हुन्छ। श्रोता, यो कार्यक्रम कहिले हुन्छ भन्नुहुन्छ भने शुक्रबार 27 नोभेम्बरका दिन हुन्छ, सन् 2026 सालको अलि अगावै मान्न आँट्नु भएछ। विभिन्न कारणहरूले गर्दा हुन्छन्, अन्य क्रिसमसका अन्य धेरै कार्यक्रमहरू लाइन भएको होलान्, त्यही भएर यो कार्यक्रम चाहिँ अलि अगावै आयोजना गरिएको छ। मध्याह्नको 2:30 बजेदेखि 5 बजेसम्म हुन्छ। तपाईँहरूले चाहिँ के अरे हाइपको पेजमा, ब्लग पेजमा जानुभयो भने त्यहाँ क्युआर कोड उपलब्ध गराइएको छ। उक्त क्युआर कोडलाई चाहिँ स्क्यान गरेर आफ्नो दर्ता, छोराछोरीलाई दर्ता गराउन सक्नुहुनेछ। तर 8 नोभेम्बरभित्रमा तपाईँहरूले दर्ता गरिसक्नुपर्नेछ, भनेपछि झन्डै 1 महिना बाँकी छ। अब तपाईँहरूले चाहिँ यो 1 महिनाभित्रमा दर्ता गरिसक्नुपर्नेछ। $5 प्रति बच्चा चाहिँ लाग्नेछ टिकटको मूल्य, र टिकट चाहिँ आर्मी वेलफेयर सर्भिस कम्युनिटी सपोर्टको अफिसमा, बिएफपी चिल्ड्रेन्सको लाइब्रेरीमा, साफा अनि हाइभमा उपलब्ध हुनेछ। र उपलब्ध हुने मिति चाहिँ 12 अक्टोबरदेखि हो। श्रोता, 12 अक्टोबरभन्दा अगाडि चाहिँ टिकट खोज्न नजानु होला, उहाँले उपलब्ध गराउन सक्नुहुन्न। अब हामी एउटा गीत सुन्छौँ, एपी शेर्पाले गाउनुभएको माथि माथि लेकमा। यो गीत सुनेर हामी कार्यक्रमको पहिलो घन्टालाई विश्राम दिन्छौँ श्रोता। त्यस पछाडि हामी समाचार सुन्नेछौँ र समाचार पछाडि हामी फेरि मझेरी कार्यक्रमको दोस्रो घन्टामा भेट्नेछौँ। तबसम्म यो गीत सुनेर रमाइलो गर्नुहोला।

यसपालि दशैंमा काठमाडौँ उपत्यकामा मात्र 40,000 संख्यामा खसी बोका र च्याङ्राको खपत हुने भएको छ। गत वर्ष दशैंमा उपत्यकामा 50,000 देखि 55,000 को संख्यामा खपत भएकामा यस वर्ष त्यो संख्या घटेर 40,000 देखि 42,000 संख्यामा मात्र खसी बोका खपत हुने अनुमान गरिएको काठमाडौँ चौपाया खरिद बिक्री संघले जनाएको छ। बाढी पहिरोका कारण खसी बोका ल्याउन कठिन हुने र मूल्य बढेका कारण कम खपत हुने अनुमान गरेको व्यवसायीले बताएका छन्। संघका अध्यक्ष जीवनराज खड्काले ब्रसुवाको भोटेको सीमा गएको बाढीले जनधनको ठूलो क्षति पुर्याएको र पछिल्लो समय आएको अविरल वर्षाले ठाउँ ठाउँमा बाटो भत्किएकाले खसी बोका ल्याउन कठिन हुँदा खपत घट्ने जानकारी दिनुभएको छ। संघका अनुसार गत वर्ष जिउँदो खसी प्रति केजी 600 देखि 650 रुपियाँसम्म रहेकामा यस वर्ष बढेर 800 देखि 850 पुगेको छ। मूल्य बढ्दा खपत समेत घट्ने गरेको छ। अन्य समयको तुलनामा दशैंको घटस्थापनाको दिनदेखि उपत्यकामा धेरै संख्यामा खसी बोका बित्रिने गरेका छन्। निजी व्यवसायीले धादिङ, चितवन, दाङ, सल्यान, रुकुम, रोल्पा, कैलाली, कञ्चनपुर लगायतका जिल्लाबाट खसी बोका खरिद गरेर उपत्यकामा ल्याएर बिक्री गर्ने गर्छन्। दाङको देउखुरीमा बस र अटो ठोकिँदा दुईजनाको मृत्यु भएको छ, 3 जना घाइते भएका छन्। लमहीबाट बालुवाङतर्फ जाँदै गरेको अटो र बालुवाङबाट लमहीतर्फ आउँदै गरेको बस लमही नगरपालिका 3 मजगाउँमा ठोकिँदा भएको दुर्घटनामा 2 जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभएको छ। दुर्घटनामा प्युठानको सरुमारानी गाउँपालिका 5 हात्तीखाल निवासी 45 वर्षीय नाम सरी बराल र 2 महिनाकी शिशु जेनिसा सोमय मगरको ज्यान गएको हो। दुर्घटनामा अटो चालक सरुमरानी गाउँपालिका 5 पाखापानीका जितबहादुर पल्ली मगर, सोइठाउँकी संगीता सोमय मगर र 9 बहिनी गाउँपालिका 8 लुप्तुङका 28 वर्षीय गोपाल अधिकारी घाइते भएका छन्। घाइते 3 जनाको लमय अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभएको छ। 1,50,00,000 रुपियाँ बिगो रकम भएको बैंकिङ कसुर मुद्दाका 1 जना आरोपीलाई प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको छ। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका 2 घर भएका 42 वर्षीय दिपेन्द्र साई पक्राउ परेको प्रहरीले जनाएको छ। उहाँलाई प्रहरीले काठमाडौँ महानगरपालिका 10 बुद्धनगरबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय बाँकेले उनी विरुद्ध मुद्दा दायर गरेपछि साई फरार थिए। पक्राउपछि उनलाई काठमाडौँबाट जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको प्रहरीले जनाएको छ। प्रतिनिधि सभा अन्तर्गत संसदीय सुनवाई समितिमा विभिन्न 13 देशका लागि प्रस्तावित राजदूतहरूको सुनवाई प्रक्रिया आजदेखि सुरु हुँदैछ। संसद सचिवालयका अनुसार आज बिहान सभा 11 बजे बस्ने बैठकमा प्रस्तावित राजदूतमाथि प्राप्त उजुरी सुनवाई समितिका सदस्यहरूलाई वितरण गरिनेछ। साथै आजको बैठकमा प्रस्तावित राजदूतहरूबाट पेश भएका कार्ययोजनाहरू समितिका सदस्यहरूलाई वितरण गर्ने कार्यसूची छ। प्रस्तावित 13 जना राजदूतहरू विरुद्ध 7 वटा उजुरी परेको छ। 2 वटा उजुरी सबैजना विरुद्ध परेको छ भने 5 वटा 1-1 जना व्यक्ति तोकेर परेको छ। 2 असोजमा बसेको मन्त्री परिषद बैठकले विभिन्न 13 वटा देशका लागि राजदूतको सिफारिस गर्ने निर्णय गरेको थियो। यही असोज 9, 10 र 11 गतेको वर्षासँगै आएको बाढीले तनहुँको घिरिङ गाउँपालिका 4, करुवाटार, मौतीघाट र नलपुरको बौद्धिकालिका गाउँपालिका 1 मचेडी जोड्ने झोडुङ्गी पुलमा क्षति पुर्याएको छ। अविरल वर्षा र बाढीका कारण पुलमा क्षति भएपछि करुवाटार, बटौली टार लगायतका क्षेत्रका स्थानीयलाई नदी वार पार गर्न समस्या भएको हो। पुल अवरुद्ध हुँदा करुवाटार र बटौलीटार क्षेत्रमा नदी पारिरहेको बौद्धिकालिका 1 मचेडी धर्मात्मा माध्यमिक विद्यालयमा अध्ययन गर्न जाने करिब 20 विद्यार्थी विद्यालय जान सकेका छैनन्। नदीमा पानीको बहाव उच्च रहेकाले जोखिम मोलेर नदी तर्न सक्ने अवस्था नरहेको किरिङ गाउँपालिका 4 का वडाध्यक्ष भीमबहादुर कुमारले जानकारी दिनुभएको छ। दशैंलाई अग्रिम टिकट बुकिङका सम्बन्धमा यातायात व्यवस्था विभागले आज यातायात व्यवसायीसँग छलफल गर्ने भएको छ। यातायात व्यवस्था विभागको सभा हलमा आज बिहान 11 बजे अग्रिम टिकट बुकिङबारे छलफल हुनेछ। यसैपालि दशैं अवधिभर 10,00,000 भन्दा धेरै यात्रुले काठमाडौँ उपत्यका छाड्ने आकलन छ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ कार्य समिति चयनका लागि आज मनोनयन दर्ता सुरु हुँदैछ। सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन बन्द सत्रले पारित गरेपछि मनोनयन दर्ताको कार्यक्रम अघि बढ्नेछ। मतदाता नामावली प्रकाशन, नामावली उपर दावी विरोध, दावी विरोध उपर जाँचबुझ र मतदाताको अन्तिम नामावली प्रकाशनको काम हिजो नै सकिएको थियो। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार आज बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म उम्मेद्वारको मनोनयनको कार्यक्रम छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

नमस्ते, बीएफबीएस गोर्खा रेडियो नै हो यो श्रोता र तपाईँ हुनुहुन्छ बीएफबीएस गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम मझेरी झन्डै प्रभातकालीन आवाज भनेछु, भोलि बिहान मात्रै भेट्नुहुन्छ श्रोता मलाई प्रभातकालीन आवाजमा र समाचार सुन्यो श्रोता समाचार पछाडि लेकैतिर जाम माया हिमाल घरती मगरले गाउनुभएको मिठो गीत सुन्यो र यो गीतलाई चाहिँ अनुरोध गर्ने श्रोता आउनुभयो भएको थियो लोकसुब्बा दाजु रेडिङबाट बेलायतबाट र उहाँले चाहिँ लौ रातको चौकीदार गर्दै हाजिर जनाए है भन्नुभएको थियो अनि समय मिलेको खण्डमा चाहिँ हिमाल घरती मगरको यो गीत यति बेला रेडियो सुनेर बसेका सम्पूर्ण मित्र श्रोताहरूलाई सुनाइदिन आग्रह गर्दछु भन्नुभएको थियो र आशा गरौँ लोकदाईले सुनेर रमाइलो लिइसक्नुभयो होला भन्दा पनि धन्यवाद धनराज भाइ भन्नुभएको छ सुन्दै हुनु रहेछ खुसी लाग्यो दाइ र अलि अगाडि बजाउनु पर्ने अलिकति समयको तालमेल नमिलेर अहिले बजेको छ घिमिरे माइलोजी पनि आइपुग्नु भएको छ परदेशी घिमिरे माइलोजी उहाँको अनुरोधले अलिकति यहाँ कन्फ्युजन गरायो गीतको बोलबाट खोज्दाखेरि नभेटेर चाहिँ म एकछिन के गरौँ कसो गरौँ भनेर डाउनलोड पो गर्नुपर्छ कि भन्नेतिर लाग्दै थिएँ फेरि यसो युट्युबमा खोजी हेर्दा चाहिँ गायिकाको नामबाट खोजेको लाइब्रेरीमा नै रहेछ अब केही क्षणमा उहाँको अनुरोधको पनि अवश्य नै बजाउनेछु र हामी दोस्रो घन्टामा छौँ श्रोता मझेरी कार्यक्रमको बिहानको 11:12 गएको अवस्था छ सेरिया ब्रुनाईमा मौसमी परिवर्तन खासै भएको छैन श्रोता बिहान पहिलो घन्टामा हामी जस्तो अवस्थामा थियौँ त्यस्तै मौसमलाई हामीले पाइरहेका छौँ ब्रुनाईका श्रोताहरू अहिले त तपाईँहरू के टी ब्रेकमा हुनुहुन्छ पहिलो बिहानको पिटी परेड सकेपछि पहिलो परेड जानुभयो त्यस पछाडि अब परेडमा एकैछिन ब्रेक लागेको छ तपाईँहरू चिया नास्ता खाँदै हुनुहुन्छ होला केही क्षणमा अब झन्डै एक घन्टा पन्ध्र मिनट पछाडि तपाईँहरूको लन्च ब्रेक सुरु हुन्छ सुनेर साथ दिँदै हुनुहुन्छ भन्नेमा पक्कै नै विश्वास त छु म र यसरी नै साथ दिइराख्नु होला हजुर बोल्दा बोल्दै खोकिल पनि आइहाल्यो र झन्डै फुत्की पनि हाल्यो यस्तै छ अब गन्थन हामी गर्दै गरौँला अन्तिम राईले गाउनुभएको पूर्वै जाने रेल सुनौँ अनि त्यस पछाडि हामी फेरि कुराकानीलाई अगाडि बढाउँला

हाँसेर बोल न साथी, दुई दिन बाँचुन्जेल हो नि श्रोता, होइन दुई दिन बाँचुन्जेल। अस्ति एकपल्ट कुरा गरे जस्तो लाग्यो, चार दिनको जिन्दगीसम्म पुगेका थियौँ कि नौ दिनको जिन्दगी भयो, त्योभन्दा उता चाहिँ मैले सुनेको छैन श्रोता। तपाईँहरूले नौ दिनभन्दा उताको जिन्दगी कसैले भन्नेको सुन्नुभएको छ भने नौ दिनभन्दा उताको जिन्दगी चाहिँ के हुँदो रहेछ।

र सन्देश पठाउनु भएको रहेछ वाट्सएपमा, र उहाँको गीत अवश्य नै एकैछिनमा म बजाउनेछु। उहाँले सन्देश पनि पठाउनु भएको छ, केही सन्देश रहेछ, हामी चर्चा एकैछिनमा गर्नेछौँ। अब भने ढिला नगरौँ, अर्को गीत सुन्नतर्फ लागौँ। अरुण थापाले गाउनु भएको छ यो गीतलाई, भुलु भुलु लाग्यो।

0: Sound Radio.
1: तपाईलाई कोर्सेस डिस्काउन्ट्स को बारेमा थाहा छ थाहा छैन भने सुनिहाल्नुहोस् यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरुको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो यो सँग 9000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरु जोडिएका छन् जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रीटका दोकानहरुका साथै थुप्रै रेस्टुरेन्ट देखि लिएर सिनेमाका टिकटहरु सम्ममा छुट पाउन सक्छौ अनलाइनको लागि निशुल्क यो सेवा हाई स्ट्रीटको लागि भने 4 pounds 99 cents तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरुको फाइदा उठाउनुहोस्
0: यो PFBS गोर्खा रेडियो हो

अशोक राईको आवाजमा सुने श्रोता, यसरी नै तिमी मलाई माया गर्दै जाऊ है, कति मिठो शब्दले भरिएको गीत रहेछ। मलाई त मन पर्यो, तपाईँहरूलाई पनि पक्कै मन पर्यो होला। आज मङ्गलबार श्रोता, र मङ्गलबारको बसाइमा हामी नवप्रवर्तन यो टेक्नोलोजी सम्बन्धी केही अपडेटहरू आएका हुन्छन्, तीमध्येमा केही चाहिँ यसो रोचक हुन्छन् होला, सायद श्रोतालाई मनपर्छ होला भनेर केही विषयहरू टिपोट गरेर ल्याएर चर्चा गर्ने गर्दछौँ। आज अस्ति दुई हप्ता तिन हप्ता जति अगाडि रोबो ट्याक्सीको कुरा गरेको थिएँ, अब अति भएछ, अब लगाम लगाउने तयारी भइरहेको समाचारहरू आएका छन्, के रहेछन् त्यो तर्फ हाम्रो ध्यान आकृष्ट गरौँ। सडकमा चालक बिनै दौडिने रोबो ट्याक्सीको संख्या बढ्दै गए पनि तिनले नयाँ समस्या निम्त्याउन थालेका रहेछन् श्रोता। वेमो लगायतका कम्पनीका रोबो ट्याक्सी कहिलेकाहीँ ट्राफिक अवरुद्ध गर्ने, दुर्घटना वा अपराध स्थलमा अल्मलिने र आपतकालीन सेवाका गाडीलाई समेत बाटो छेक्ने घटना चाहिँ बढ्दै गएको देखिएको रहेछ। यही समस्यालाई ध्यानमा राख्दै क्यालिफोर्नियाले चाहिँ नयाँ कानुन ल्याएको रहेछ। अब रोबो ट्याक्सीका कारण प्रहरी, दमकल वा अन्य आपतकालीन सेवामा अवरोध भए कम्पनीले स्थानीय स्तरमै सहयोग उपलब्ध गराउनु पर्ने भएको रहेछ। 30 मिनटभन्दा बढी आपतकालीन बाटो अवरुद्ध गरे कम्पनीमाथि कारवाही समेत हुन सक्ने रहेछ, र त्यसका साथसाथमा चाहिँ रिमोटबाट गाडी नियन्त्रण गर्ने चालक अमेरिकामै बसेको र अमेरिकी ड्राइभिङ लाइसेन्स भएको हुनुपर्ने रहेछ। यो कानुन चाहिँ सन् 2028 सालदेखि लागू हुने बताइएको छ, तर कुन महिनादेखि भन्ने कुरा भने खुलाइएको छैन। अब यो नियमन गर्ने निकायले छिटै सार्वजनिक गर्ला यो महिनाको यति तारिकदेखि भनेर। युरोपतिर त रोबो ट्याक्सी छ अहिले जस्तो लागेन, तर अब क्यालिफोर्निया भने चाहिँ अमेरिकामा रहेछ भन्ने कुरा हामीले बुझिसक्यौँ। र अस्ति भन्दाखेरि चाहिँ समाचार अलिकति यो बजारमा आएपछि चाहिँ कुरा गरेका थियौँ, अब यस्तो परिबन्धमा बाँध्ने नियमहरू पनि लागू गर्ने आवश्यकता चाहिँ उठिसकेको रहेछ भन्ने कुरा हामीले बुझ्यौँ। हजुर, यो छोटो नवप्रवर्तन सम्बन्धी एउटा छोटो चर्चा पछाडि एउटा गीत सुनौँ। अपूर्व तामाङले गाउनुभएको छ भावना, त्यस पछाडि अन्य केही विषयमा फेरि चर्चा गर्नेछौँ।

हजुर, तिमी मेरो तारा झुन अपूर्व तामाङले गाउनु भयो यो गीतलाई। र अब फेरि एकैछिन इनोभेसनको कुरातर्फ नै हाम्रो ध्यान मोडौँ श्रोता। अब एआईले सामान खोज्ने मात्र होइन, किनमेल नै गरिदिने भएको रहेछ। छोटकरीमा के रहेछ यो समाचार पढिहालौँ। मेटाले ल्याएको म्युज नामको नयाँ एआई एजेन्टले अनलाइन किनमेलको तरिका नै बदल्ने प्रयास गरिरहेको छ। प्रयोगकर्ताले आफूलाई चाहिएको सामान भनेपछि म्युजले विभिन्न वेबसाइटमा खोज्ने, मूल्य तुलना गर्ने र राम्रो डिल पत्ता लगाउने र आवश्यक परेमा सामान खरिद तथा रिटर्न प्रक्रिया समेत सम्हाल्न सक्ने खुबी रहेछ श्रोता। तर सबैभन्दा रोचक कुरा भुक्तानी सुरक्षा हो। खरिद गर्नु अघि म्युजले प्रयोगकर्तासँग अनुमति माग्छ र वास्तविक कार्ड नम्बर प्रयोग नगरी एकपटक मात्र प्रयोग हुने कार्ड नम्बर बनाएर भुक्तानी गर्दो रहेछ। यसले व्यापारी वा एआई एजेन्टलाई वास्तविक कार्ड विवरण देखिनबाट जोगाउने मेटाको दावी रहेको छ। म्युजले प्रयोगकर्ताको व्यक्तिगत जानकारी र पासवर्डलाई सुरक्षित राख्ने र आफ्नो गतिविधिको विवरण हेर्न सकिने व्यवस्था पनि गरेको छ। तर एआईलाई हाम्रो तर्फबाट पैसा खर्च गर्न दिने भएकाले विश्वास, गोपनीयता र सुरक्षाको प्रश्न भने महत्त्वपूर्ण नै रहन्छन्। अब यिनीहरूमा चाहिँ कसरी वर्कआउट गर्ने हो भन्ने कुरा चाहिँ यो एआई म्युजले दिएको छ। अब सबै कुरा एआईमा नै डिपेन्ड हुन थालेपछि अब कम्पेयर गर्नसम्म त ठिकै थियो, अब त खोज्ने, मूल्य तुलना गर्ने, होइन, डिल पत्ता लगाउने, अनि भयो भने किनी पनि दिइहाल्ने, डिल पनि गरिदिइहाल्ने, अझै मन परेन रिटर्न पनि हानिदिने, कस्तो राम्रो सुविधासहितको आएको रहेछ, होइन श्रोता। यो हजुर, टेक्नोलोजीलाई जति पछ्याए पनि हामीले पछ्याउन सक्दैनौँ भन्ने कुराको छोटो यो उदाहरण मात्रै रह्यो श्रोता यो। अब हामी एउटा अनुरोधको गीत सुन्नतर्फ लागौँ श्रोता। र सुदन गुरुङ गोर्खा सिक्युरिटी युनिट, जसलाई हामीले पहिले गोर्खा रिजर्भ युनिट भनेर भन्ने गर्दथ्यौँ, 5143 कोर्पोरल सुदन गुरुङ फ्रम सुङ्गा आकार क्याम्प म्यारिट क्वार्टर्स भन्नुभएको छ। उहाँ तपाईँलाई धन्यवाद। पर्खिनु अलि लामो पर्यो, यस्तै छ समय, तल माथि मिलाउँदा मिलाउँदा बल्ल तपाईँको पालो आइपुग्यो। बिएबिएसको गोर्खा रेडियोको नियमित श्रोता हुँ भन्नुभएको छ। र यस कार्यक्रम अन्तर्गत हाम्रो फर्मर गार्ड सिओ मेजर विष्णु लिम्बू साहबको निधनले पुरै जिएसयु दुखित बनाएको छ र उहाँप्रति सर हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै 1974 ब्यान्डको एड्रियन प्रधानज्यूले गाउनुभएको सम्बोधन गीतको बोलको गीत यस कार्यक्रम अन्तर्गत सुनाइदिनुहुन विनम्र अनुरोध गर्दछु भन्नुभएको छ। हजुर, मेजर विष्णु लिम्बू साहेब को निधन भएको रहेछ र उहाँलाई हामी बिएबिएस गोर्खा रेडियो र सम्पूर्ण रेडियोका श्रोताको तर्फबाट पनि हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ। र अब सुदन गुरुङ ज्यूले माग्नु भएको, अनुरोध गर्नुभएको यो सम्बोधन गीत सुन्नेछौँ। 1974 एडीको ब्यान्डको एड्रियन प्रधानले गाउनुभएको छ यो गीतलाई।

0: साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अध्ययारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
1: यो BFBS कुलकर्म रेडियो हो।

अशोक मुकारुङले गाउनु भएको मिठो गीत सुन्यो श्रोता। पानी त मिठो तीन धारेको पानी, अहिले त भेट्न पनि मुस्किल होला। गाउँघरतिर पनि धाराहरू पनि सबै सुकिसके, त्यही अहिलेको यो असार साउन भदौको मौसममा अलिअलि कतै कतै चल्छ होला। तर पनि अहिलेको फेरि समय चाहिँ कस्तो रहेको छ भने, एक घर एक धारा भन्ने अब कति स्थानीय सरकार, प्रादेशिक सरकार अनि नेपाल सरकारको यो इन्टेन्सनले गर्दाखेरि पनि अब धाराहरू, यो तीन धारेहरू, ढुङ्गे धाराहरू विस्थापित पक्कै भइसकेका छन्। अब के भन्छ यस्तोलाई, इतिहासमा मात्रै, सम्झनामा मात्रै, ज जसले हामीले चलायौँ, चलाउन पायौँ, देख्न पायौँ, सम्झनामा मात्रै रहने अवस्था आइपुगेको छ पक्कै पनि। अब खोलाहरू पनि, खोल्सीहरू पनि सुकेर, होइन, अब वन जङ्गलहरू पहिरोले, का फडानीले गर्दाखेरि अब धारा आउने सोर्स मुहान नै सुकेपछि धाराको मात्रै, फिजिकल धाराको मात्रै उपस्थित भएर खासै मतलब भएन। तर गीत सुन्यो हामीले, अन्यतिर हाम्रो मन नडुलाउँछौ त। अशोक कारुङलाई धन्यवाद यस्तो मिठो गीत गाउनु भएकोमा। मझेरिसको साप्ताहिक प्रश्नोत्तर कार्यक्रमको प्रश्न फेरि एकपल्ट तपाईँहरूलाई दोहोऱ्याउन चाहे श्रोता। प्रश्न मेरो, उत्तर तपाईँको। प्रश्न म दिन्छु, तपाईँहरूले उत्तर दिनुहोस्। शुक्रबारको बसाइमा हामी छिनोफानो गर्नेछौँ, शुक्रबारसम्म तपाईँहरूले उत्तर पठाउँदै गर्नुहोस्। यसपालि पनि के अरे प्राइजको, उपहारको यो प्रकृतिले गर्दाखेरि ब्रुनाई बाहिरका श्रोताहरूलाई हामीले लकी ड्रमा चाहिँ इन्क्लुड गर्न सकेनौँ। तपाईँले उत्तर त पठाउन सक्नुहुन्छ अवश्य पनि, मिल्यो मिलेन हामी छलफल गरिहाल्छौँ। र तपाईँहरूले ब्रुनाईका श्रोताले त पठाउँदै गर्नुहोस्, नमिलेको खण्डमा जतिपल्ट पनि उत्तर पठाउन सक्नुहुनेछ र पठाउँदै गर्नुहोला। जति दौडिए पनि एउटै ठाउँमा बसिरहन्छ के हो, यति सजिलो छ श्रोता तपाईँहरूलाई यस हप्ताको प्रश्न। र प्रश्नको उत्तर विभिन्न माध्यमबाट खोजेर पठाउन सक्नुहुन्छ, थाहा छ भने त फुत्तै पठाइ पनि हाल्नुहोस्। समय मिलाइराख्नु पर्दैन, मझेरी कार्यक्रमको उत्तर भनेर यसो हेडिङ दिनुभयो भने पनि हामी खोजतलास गरेर तपाईँको नाम टिपोट गरिहाल्छौँ। अब आशुतोष केसीलाई सुन्न जाउँ, कान्छी भन्ने गीतमा।

आशुतोष केसीको आवाजमा सुन्यो यो गीत श्रोता हृदयमा। अब 12 बज्नको लागि करिब करिब 9 मिनट बाँकी रहेको छ र कार्यक्रमको दोस्रो घण्टाको बसाइको पनि झन्डै झन्डै हामी पुच्छरतिर आइसकेका छौँ श्रोता। यो समयमा ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोतालाई केही जानकारी दिउँ श्रोता। र यो बिएफबी चिल्ड्रेन्स लाइब्रेरीमा 10 स्टोरी सेसन हुने भएको छ केटाकेटीहरूका लागि हो यो विशेष गरी। र यो कार्यक्रम चाहिँ सञ्चालन गर्नुहुँदैछ रचना निरौलाजीले, उहाँ चाहिँ बिएफएसडब्ल्युएसमा कार्यरत हुनुहुन्छ। 20 अक्टोबर मङ्गलबारको दिन पर्छ, बिहानको 10 बजे। हजुर, यो हाफ टर्म स्कुलको हाफ टर्मको बेला पनि परेको छ र तपाईँहरूको कतै बाहिर जाने हलिडे जाने प्लान छैन भने नानीहरूलाई ड्रप गर्नुहोस् र त्यहाँ चाहिँ नानीहरूले रमाइला रमाइला कथाहरू रचना निरौलाजीको मुखबाट सुन्नुहुनेछ। र मलाई लाग्छ यो दसैँ सम्बन्धी नै कथाहरू उहाँहरूले नानी केटाकेटीहरूलाई मिलाएर सुनाउने प्लानमा हुनुहुन्छ। यो सम्बन्धमा हामी कुनै दिन रचना निरौलाजी अथवा हाम्री लाइब्रेरियन बहिनी प्रभा गुरुङसँग अन्तर्वार्ता छोटो कुराकानी हामी अवश्य नै गर्नेछौँ। अनि अर्को नेटबल क्लब, अब नेटबल कतिको खेल्ने गर्नुभएको छ, विशेष गरी हामी नेपाली कम्युनिटीमा त नेटबल त्यति खेले जस्तो मैले चाहिँ अनुभव गरेको छैन, देखेको छैन भन्दाखेरि पनि फरक नपर्ला। स्कुलका नानी केटाकेटीहरू भने अब नेटबल खेलिरहेका हामी देख्छौँ, स्कुलमा क्लबहरू पनि रन हुन्छ, आफ्टर स्कुल क्लबहरू अबदेखि हुने भएको छ श्रोता। प्रत्येक मङ्गलबार होइन श्रोता, सोमबार अनि बुधबार, सोमबार साँझको 6 बजेदेखि 7:30 बजेसम्म हुन्छ भने बुधबार चाहिँ 5 बजेदेखि 6 बजेसम्म हुन्छ। यो चाहिँ टुकर लाइन्स स्थित ग्यारिजनको जिम्नेजियम हलभित्र हुन्छ। र तपाईँहरू चाहिँ अब आजभन्दा अगाडि नेटबल कहिले खेल्नुभएको छैन अथवा म चाहिँ प्रो हो भने पनि केही फरक पर्दैन, सब सबै खुबी भएका जुन आफ्नो लेभल छ तपाईँहरू लेभलै नभएकै भए पनि तपाईँहरूलाई चाहिँ हार्दिक स्वागत गरिएको छ। सबैले सिक्ने र एउटा टिम बनाएर वा के पछि भविष्यमा कतै नेटबल कम्पिटिसनहरू पो जानुहुन्छ कि तपाईँहरू होइन, त्यो उद्देश्यसहित स्थापना भएको जस्तो लाग्यो यो नेटबल क्लब। तपाईँहरू फुर्सदिलो हुनुहुन्छ र इच्छा लाग्छ सिक्छ सिक्ने नयाँ कुरा सिक्ने इच्छा जाग्छ भने यो तपाईँका लागि हुन सक्छ। हजुर, अब क्विजको आन्सर पनि पठाउँदै गर्नु होला श्रोता र तपाईँहरूले पठाउँदै पनि हुनुहुन्छ। नमिलेको श्रोताहरूको नाम अहिले म भनिहाल्दिनँ, एकजना बहिनीको मात्रै मिलेको छ अहिलेसम्म, प्रभा गुरुङ लाइब्रेरियन हुनुहुन्छ, उहाँले पठाउनु भएको उत्तर मात्रै मिलेको छ। तपाईँको नाम कन्फर्म भयो बहिनी लकी ड्रमा पस्ने, अब जित्ने नजित्ने चाहिँ लकी ड्रको दिन नै थाहा हुन्छ। तपाईँको नाम आउँछ कि आउँदैन रेडियो सुनेर बसिराख्नु होला। अब हामी एउटा गीत सुन्छौँ, अनुरोध गीत परेको छ श्रोता। अघि मैले कुरा गरेको थिएँ परदेशी घिमिरे माइलोजीले यो गीत अनुरोध गर्नुभएको छ। उहाँ भन्नुहुन्छ सधैँ झैँ आज पनि हजुरको लभली प्रोग्राम सुनेर सुन्दै 4.83 आज अलि छोटो कुद्नु भएछ, जगिङ पुरा गरी अब मेलोको तयारीमा छु भन्नुभएको छ। अब त मेलोतिर लागि पनि सक्नुभयो होला घिमिरेजी, अलिकति ढिलो भयो, माफ गर्नुहोला त्यसका लागि। अब हजुरको समय मिलेमा एउटा गीत जाले रुमाल मायालाई भन्ने सुनाइदिनु भए आभारी हुनेछु भन्दै बिदा, ह्याभ अ नाइस डे अहेड भन्नुभएको छ। र घिमिरेजीले यो गीत सुनेर पक्कै पनि रमाइलो गर्नुहुन्छ, काममा पुगिसक्नु भएको छ भने सुन्दै सुन्दै काम राम्ररी सम्पन्न गर्नुहोला, तपाईँको पनि दिन शुभ रहोस्। भोलि प्रभातकालीन आवाज कार्यक्रममा भेटौँला भन्नुभएको छ। हजुर, पक्कै पनि म भोलि प्रभातकालीन आवाज कार्यक्रममा भेट्नेछु तपाईँलाई। र हामी पनि अब पहिलो दोस्रो घन्टालाई यहीँ समापन गरौँ श्रोता, तेस्रो घन्टामा हामी भेट गर्नेछौँ।

पश्चिमको सानोगुरी गाउँपालिका १० को अर्मा खोलामा बाढी आउँदा ठूलो क्षति पुगेको छ। वडा अध्यक्ष टीकाराम खड्काका अनुसार बाढीले एउटा घर, दुईवटा किराना पसल, एउटा गोठ र १० पानीघट्टा बगाएको छ। राति 8:30 बजेतिर परेको भारी वर्षापछि आएको बाढीले उज्जवन खड्काको घर बगाएको छ। ठूलो बाढी आएको थाहा पाएपछि खड्काका परिवार भने घर छाडेर सुरक्षित स्थान गएर बसेका थिए। बाढीले स्थानीय खड्कबहादुर खड्का र बमबहादुर बिकको किराना पसल, गंगाराम खड्काको गोठ सहित 3 भैँसी र पञ्चराम डाँगीको 2 गोरु बगाएको छ। मानवीय क्षति भने भएको छैन। आज पनि देशका विभिन्न सडकहरू पूर्ण रूपमा अवरुद्ध छन्। रसुवा, म्याग्दी, मनाङ र नवलपरासी पूर्वका सडकहरू अवरुद्ध भएको प्रहरीले जनाएको छ। प्रहरीको जानकारी अनुसार रसुवाको मुख्य राजमार्ग सबै पूर्ण रूपमा अवरुद्ध कायमै छ भने म्याग्दीको बेनी जुमसुम सडकको अवरोध पनि हटेको छैन। मनाङ खाङसार विशिसार सडक खण्ड पनि पूर्ण रूपमा बन्द छ। यही असोज 9 गते राति आएको बाढीले विशिसार हुँदै खाङसारसम्म जाने सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। यो सडक अझै बनेको छैन। यता नवलपरासी पूर्वको कालीगण्डकी करिडोरको बौद्धिकाली गाउँपालिका 3 जन्तीमा पहिरोले सडक एकतर्फी भएको छ। यो खण्डबाट ठूला गाडी सञ्चालन हुन सकेका छैनन्। रसुवाका राजमार्ग बाढीका कारण गत भदौ 10 गतेदेखि नै बन्द भएको हो भने बेनी जुमसुम सडक पहिरोले गर्दा यही असोज 10 गतेदेखि अवरुद्ध भएको हो। कालीगण्डकीको जन्तीको सडक 14 गतेदेखि एकतर्फी छ। गएको भदौ 10 गते भुटेकोशी नदीमा आएको बाढीपछि 40 दिनसम्म सञ्चालन गरिएको खोज तथा उद्धारको काम सरकारले स्थगित गरेको छ। जीवित उद्धारको सम्भावना न्यून बन्दै गएपछि अब सरकारको प्राथमिकता प्रभावितको पुनस्थापना र भौतिक संरचनाको पुनर्निर्माणमा केन्द्रित हुने भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा हिजो सिंहदरबारमा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठकले अत्यावश्यक बाहेक खोज तथा उद्धार स्थगित गरेर पुनर्निर्माण पुनस्थापनालाई तीव्रता दिने निर्णय गरेको हो। परिषदले प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनस्थापनाका लागि 504 योजना तथा कार्यक्रम सञ्चालन गर्न 5,59,17,72,00,000 बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय पनि गरेको छ। प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार बाढीमा परेर हालसम्म 1,456 जनाको मृत्यु भएको छ। 4,718 जना अझै बेपत्ता छन्। मृत्यु र बेपत्ताको संख्या जोड्दा 6,174 जना प्रभावित भएका छन्। मृतकको तुलनामा बेपत्ताको संख्या करिब 3.2 गुणा बढी छ। प्रभावित 1,226 जनालाई विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा राखिएको छ। बाढीमा सबैभन्दा बढी चितवनमा 369 जनाको शव फेला परेको छ। रसुवामा 236, नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222 र नुवाकोटमा 204 शव फेला परेका छन्। यस्तै गोर्खामा 80, धादिङमा 73 र तनहुँमा 38 शव फेला परेको प्रहरीले जनाएको छ। पहिचान तथा कानुनी प्रक्रिया पूरा गरी हालसम्म 1,334 शव व्यवस्थापन गरिएको छ। मृतक र आफन्त गरेर 3,413 डिएनए नमुना सङ्कलन गरिएको छ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ कार्य समिति चयनका लागि आज मनोनयन दर्ता सुरु हुँदैछ। सभापति उपसभापति र कोषाध्यक्षको प्रतिवेदन बन्द सत्रले पारित गरेपछि मनोनयन दर्ताको कार्यक्रम अघि बढ्नेछ। मतदाता नामावली प्रकाशन, नामावली उप दावी विरोध, दावी विरोध उप जाँचबुझ र मतदाताको अन्तिम नामावली प्रकाशनको काम हिजो नै सकिएको थियो। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार आज बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म उम्मेदवारी मनोनयनको कार्यक्रम छ। अपरान्ह 4:30 बजे अन्तिम नामावली प्रकाशन, 4:30 देखि 5:30 बजेसम्म उम्मेदवारी दस्ताखतमा दावी विरोध तथा बेलुका 7 बजे उम्मेद्वारको दोस्रो नामावली प्रकाशन गरिनेछ। यसै गरी असोज 21 गते बिहान 9 बजेसम्म उम्मेद्वारको नामावली फिर्ता लिने र बिहान 10 बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ। असोज 21 गते दिनभर प्रचार प्रसार गर्न पाइनेछ। हिमालयमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भुटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठक आज बस्दैछ। संसद सचिवालयका अनुसार बैठक बिहान 9 बजे सिंहदरबारको सार्वजनिक लेखा समितिको सभाकक्षमा बस्ने कार्यक्रम तय भएको हो। स्वास्थ्य बिमा बोर्डले आउँदो पुष 1 गतेदेखि स्वास्थ्य बिमाका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको छ। बोर्डले सूचना निकालेर पुष 1 गतेदेखि 16 वर्ष उमेर पूरा गरेका नागरिकले स्वास्थ्य बिमामा नयाँ आबद्धता, नवीकरण तथा सेवा प्राप्तिका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य पेश गर्नुपर्ने जानकारी गराएको हो। बोर्डको बैठकले सेवा प्रवाहमा डिजिटल सुधार गर्न यो निर्णय गरेको सूचनामा भनिएको छ। बोर्डले सामान्य तथा लक्षित वर्गका सम्पूर्ण बिमित परिवारलाई ई पोर्टल मार्फत आफ्नो विवरण अनिवार्य अदावती गर्न र

ओहोइ ओहोइ ओहोइ झम्क्या बुलाकी अस्मिता अधिकारी अनि टेक बिसीले गाउनुभएको यो मिठो गीत जोसिलो गीत चड्के गीतबाट कार्यक्रम मझेरीको तेस्रो घण्टामा प्रवेश गरेँ। श्रोता सम्पूर्णलाई हार्दिक नमस्कार अनि फेरि पनि स्वागत छ। म धनराज राईले यो कार्यक्रमलाई सञ्चालन गरिरहेको छु र लड्दै पढ्दै हामी घिस्रिँदै यहाँ आइपुगेका छौँ। लड्दै पढ्दै भन्दा नि रमाइलो रमाइलो नै भयो श्रोता। आज मलाई त कार्यक्रम सञ्चालन गर्न तपाईँहरूको उपस्थित भइरहेको छ, साथ दिइराख्नु भएको छ, सुनिराख्नु भएको छ र सुनेर प्रतिक्रिया पनि दिइराख्नु भएको छ। यसै प्रकारले टङ्क शेरचन दाजुले पनि केही समय अगाडि सुनेर साथ दिइरहेको छु, नमस्कार हजुर म पनि भन्नुभएको छ युकेबाट, धन्यवाद र सुन्दै हुनुहुन्छ होला भन्ने आश गरिरहेको छु। र यसरी नै परदेशी घिमिरे माइलीजीले पनि गीत सुनेर अघि रमाइलो भइरहेछ, अब चाहिँ काममा हिँडे भन्नुभएको छ। हजुर यसरी तपाईँहरूले प्रतिक्रिया दिनुहुन्छ र हामी तपाईँहरूसँग जोडिन पाउँदाखेरि खुसी लाग्छ। जहिले पनि साथ दिइराख्नु होला र सकेको खण्डमा यसो प्रतिक्रिया पनि दिँदै गर्नुहोला। ब्रुनाईमा अहिले मध्याह्नको 12:11 गयो श्रोता, बेलायतमा बिहानको 5:11 गएको छ। अब तपाईँहरू उठ्ने बेला भयो, कति उठिसक्नु भयो, उठेर अब आजको दैनिकीको लागि तयारी हुँदै हुनुहुन्छ। खाजा चिया पिउने काम सक्नुभयो होला र कामको युनिफर्महरू कता छ, आयन लागेको छ छैन भनेर खोज्दै हुनुहुन्छ। कोही त अलि अघिल्लो दिन पनि तयारी गरेर सुत्ने गर्ने गरिन्छ र अब तयारी अवस्थामा छ भने अब तपाईँ केही क्षणमा सायद अब आजको दैनिकीमा लाग्नुहुन्छ। ड्युटी काम सबै त्यस्तै हो। नेपालमा बिहानको 10:00 लागि 4 मिनट बाँकी रहेको छ र नेपालमा पनि तपाईँहरू आफ्नो आफ्नो काममा लागिसक्नु भएको छ, दैनिकी सुरु भइसकेको छ, नानी केटाकेटीहरू स्कुल गइसकेका छन्। ब्रुदाईमा पनि अब एकैछिनमा अबको 1 घन्टा 15-20 मिनट त नानी केटाकेटीहरू घर आइपुग्छन्। आज नानी केटाकेटीहरूको आफ्टर स्कुल क्लब छ, के अरे आर्ट्स क्लब छ, ड्रामा क्लब छ आज, र 3 बजे मात्र आइपुग्छन्। क्लबमा हुने नानीहरू अलि ढिला आइपुग्छन्, अरू भने 2 बजेको वरिपरि घर आइपुगेका हुन्छन्। अन्य स्थानमा के कति समय भयो, अमेरिकातिर अहिले मध्यरातको 12:12 गएको छ भने कतै ठाउँमा, अमेरिकाकै कुनै ठाउँमा चाहिँ 10:00 रातको, कतै चाहिँ यता मध्यपूर्वतिर बिहानको 7:12 गयो होइन, कतै 8:12 गएको छ, युरोपतिर बिहानको 7:12 गयो, 6:12 गएको छ। विभिन्न समयमा विभिन्न स्थानबाट तपाईँहरूले सुन्ने गर्नु हुन्छ र हामी एकदम आभारी छौँ श्रोता। हामी मलाई त कहिले कहिले लाग्छ कि श्रोता बिएफबिएस गोर्खा रेडियो जति चर्चित रेडियो स्टेसन नेपाली चाहिँ अन्य छैनै जस्तो लाग्छ, कि तपाईँको विचार अन्य अर्कै छ हो भने यसो जानकारी दिनुहोस् है। अहिले त नेपालबाट प्रसारण हुने एफएमहरू पनि ग्लोबल भइसकेका छन्, अनलाइन थुप्रै छन् र तपाईँहरूले सुन्ने पनि गर्नुहुन्छ। तपाईँहरू बस्नुभएको ठाउँतिर पनि कति ठाउँमा त नेपाली एफएमहरू रेडियो स्टेसनहरू सञ्चालनमा छन् त्यो हामीलाई थाहा छ, तर अब मलाई चाहिँ लाग्छ बिएबिएस गोर्खा रेडियो नै अग्रस्थानमा आइपुग्छ होला श्रोताहरूसँग रमाइलो गर्ने कुराकानी गर्ने सन्दर्भमा चाहिँ। आस्था बीलाई सुनौ हिरामोती भन्ने गीतमा

तपाईँहरू सडकमा हिँड्नुहुन्छ होइन, अब यसरी लाइन लाम लागेर हिँड्नुहुन्छ, अनि तपाईँहरूसँग हाई भिज भेस्ट छैन अथवा रिफ्लेक्टिभ कुनै केही छैन, टर्च लाइट छैन भने तपाईँलाई अलिक परबाटै देखिन निकै मुस्किल पर्छ, साह्रो पर्छ, देख्दैन ड्राइभरले अथवा साइकल कुदाउनेहरूले। कतिपय सन्दर्भमा नियर मिस भएका घटनाहरू हामीले सुनिराखेका हुन्छौँ ग्यारिजनको वरपर। र मेरो विशेष अनुरोध, तपाईँहरू वकिङमा जाँदै हुनुहुन्छ ग्रुपमा साथीभाइहरूसँग परिवारसहित होइन, अब अझै त्यसमाथि नेपालबाट आउनुभएको आमा बुवा हुनुहुन्छ, सासु ससुरा हुनुहुन्छ, भिजिटरहरू भनौँ न, उहाँहरूलाई पनि यसो उहाँहरू एक्लै जानुहुँदा चाहिँ अझै विशेष ध्यान पुर्याउनु होला, किनभने कोही बेला स्ट्रिट लाइट हुँदैन वा मरेको हुन्छ, अफ भएको हुन्छ, देखिँदैन, ड्राइभरले तपाईँलाई परैबाट देखिने गरी चाहिँ तपाईँले टल्किने लुगाहरू लगाउनु भयो भने अथवा हेड टर्च ह्यान्ड टर्चहरू बालेर हिँड्नुभयो भने तपाईँलाई गाडीहरूले सिधै पास गर्न अलि सक्दैनन्, होइन भने तपाईँको छेउमा आइपुगेपछि मात्रै तपाईँ झलास देखा पर्नुहुन्छ, अनि त्यतिखेरसम्ममा कोही कुनै पनि कुनै समयमा त अबेर पनि भइसकेको हुन्छ र घटना हुने सम्भावना निकै ठुलो हुन्छ। अब त्यसले ज्यानै तलमाथि हुने, अङ्गभङ्ग हुने कुराहरूदेखि लिएर तपाईँ अनि तपाईँको परिवार अनि गाडी चालक साइकल चालकहरूलाई पनि अप्ठ्यारो पर्न सक्छ, ले गर्दाखेरि तपाईँहरू यसो वकिङ जानुभएको बेलामा सुन्दै हुनुहुन्छ भने यसो हाई भिज भेस्टहरू हाई भिज कपडाहरू लगाएर निस्किने गर्नुहोस्। साँझ बिहान साइकल कुदाउँदै हुनुहुन्छ भने साइकलमा पनि लाइट फ्रन्ट एन्ड ब्याक लाइट भयो भने तपाईँलाई सजिलैले देख्न सकिन्छ र गाडी चालकहरूले चाहिँ अभोइड गर्न सक्नुहुनेछ। मेरो पनि निकैपल्ट यस्तो नियर मिस घटना भएको छ, गाडी कुदाएर गइन्छ, मान्छे देखिँदैन, पुग्ने बेलामा मात्रै मान्छे सल्बलाएको देखिन्छ, ले गर्दाखेरि घटना हुनबाट आफै पनि जोगिनुपर्छ, जोगिने उपायहरू अपनाउनु पर्छ। बाबु बोगटीलाई सुनौ यो छोटो अन्न बिन्ती पछाडि सान नानी भन्ने गीतमा।

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

रिटिङ रिटिङ ऱ्याइ ऱ्याइ बसन्त थापा अनि एलिना चौहानले गाउनुभयो यो गीतलाई। बेलायतका श्रोता तपाईँहरू यो ग्लास्टनबरीको सोमा कति जानुभएको छ? ग्लास्टनबरी फेस्टिभल बेलायत मात्रै नभएर म्युजिक सङ्गीतका पारखीहरू त देश विदेशबाट ग्लास्टनबरीको यो फेस्टिभलमा पुग्ने गर्नुहुन्छ र अब आउने सालको ग्लास्टनबरी फेस्टिभलको टिकट 45 मिनटमै सकियो भन्ने कुरो आएको छ श्रोता। हजुर, यो सालमा विश्राम लिएपछि सन् 2027 फर्किन लागेको बेलायतको चर्चित ग्लास्टनबरी फेस्टिभलका टिकट बिक्री खुला गरेको 45 मिनट पनि नपुग्दै सबै सकिएका रहेछन्। आगामी वर्षको जुन 23-27 समरसेटको वोदी फार्ममा हुने महोत्सवका लागि हजारौँ सङ्गीत प्रेमीले टिकट किन्ने प्रयास गरेका थिए। यसपटक एउटा टिकटको मूल्य 408 पाउन्ड तोकिएको थियो, जुन चाहिँ सन् 2025 तुलनामा 29 पाउन्ड 50 पेन्सले महँगो रहेछ। तर मूल्य बढे पनि टिकटको मागमा कुनै कमी देखिएन। अब मारामार लुछालुछै भएछ श्रोता। टिकट बिक्रीलाई व्यवस्थित र बोर्ड तथा टिकट दलाललाई रोक्नका लागि नयाँ अनलाइन क्यु प्रणाली समेत प्रयोग गरिएको रहेछ यसपल्ट भने। अब 45 मिनटमै टिकट सकियो भनेपछि अब टिकट नपाउनेहरूले निराशा हुनु स्वाभाविक हो, तर निराशा नहुन अनुरोध पनि गरिएको छ। आशा भने अलिकति धिमा धिमा आशा बाँकी रहेछ। रद्द अथवा फिर्ता क्यान्सल अर रिटर्न भएका टिकटहरू सन् 2027 सालको स्प्रिङमा पुनः बिक्री गरिने रहेछ। यो चाहिँ यो फेस्टिभल सुरु हुँदा नै अलि अगाडि र आगामी महोत्सवको मुख्य कलाकारको सूची भने सार्वजनिक चाहिँ गरिएको छैन। अब कस्ता कस्ता कलाकारहरू आएर चाहिँ त्यो ग्लास्टनबरी फेस्टिभलमा आफ्नो प्रदर्शनी दिने हुन् त्यसका लागि लिस्ट आयो भने हामी तपाईँलाई अवश्य नै सुनाउँछौँ। तपाईँ अब टिकट काटिसक्नु भएको छ भने त मोटामोटी यो ब्यान्ड यो गायक आउँछ र यसको चाहिँ मलाई सुन्न मन छ भन्ने थाहा पाइसक्नु भएको नै होला। अब B8 र गिरीश खतिवडालाई सुन्न जाउँ मिस कलिउडमा।

Miss Kollywood B8 featuring Girish Khatiwada. मझेरी कार्यक्रमको साप्ताहिक प्रश्नोत्तरको प्रश्न फेरि एकपल्ट तपाईँहरूलाई सम्झाउन चाहे श्रोता बिर्सिनु भयो होला. उत्तर पठाउने क्रममा ला प्रश्न त के पो थियो भन्ने भयो होला. र यस हप्ताको प्रश्न यस प्रकार छ, सजिलो छ श्रोता. जति दौडिए पनि एकै ठाउँमा बसिरहन्छ के हो? बस यति मात्रै छ, सजिलो छ प्रश्न. उत्तर पठाउँदै गर्नुहोला. बिएबिएस गोर्खा रेडियोको एप मार्फत सुन्दै हुनुहुन्छ भने यो चाहिँ तपाईँहरू ब्रुनाईका श्रोताको लागि विशेष गरी इङ्गित गरिएको छ. अन्य श्रोताले पनि पठाउन सक्नुहुन्छ, वाट्सएपमा पठाउन सक्नुहुन्छ, फोन गरेर भन्न सक्नुहुन्छ, इमेलमा लेखेर पनि पठाउन सक्नुहुन्छ, त्यस्तै फेसबुक मेसेन्जर मार्फत पनि पठाउन सक्नुहुन्छ. अब भगवान् चामलिङ र आभामुका रुङको आवाजमा हङकङ सहर भन्ने गीत सुन्छौँ.

0: Gorkha Radio.
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौँ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
4: यो BFBS गोर्खा रेडियो हो।

विधान श्रेष्ठले गाउनु भएको मिठो गीत सुन्यो, सोल्टिनी भनी बोलाको सासु पो परिछन् लै लै। त्यसरी मान्छे नचिनी बोलाउनु भएन श्रोता, अप्ठ्यारोमा परिन्छ, गाल पनि पाइन्छ कतिपय सन्दर्भमा। यही भाव बोकेको गीत सुन्यो विधान श्रेष्ठको आवाजमा। बिएफबिएस बिग सल्युटका लागि बिएफबिएस गोर्खा रेडियोले डेडिकेट अ सङ भन्ने कार्यक्रम सञ्चालन गर्न आँटिरहेको छ आउँदो बिहिबार 8 अक्टोबरका दिन। श्रोता तपाईँहरूले चाहिँ बिहानको 7 बजेदेखि मध्याहको 4 बजेसम्म यो चाहिँ ब्रुनाईको स्टेसनबाट सञ्चालन हुने समय हो। यतिभित्रमा तपाईँले फोन गरेर, इमेल गरेर, वाट्सएप गरेर, फेसबुक म्यासेन्जर मार्फत अथवा हामीले तपाईँहरूको डिपार्टमेन्टतिर एरियातिर त्यो रिक्वेस्ट अर डेडिकेट अ सङ भन्ने लिफलेट राखिदिएका छौँ, त्यसमा लेखेर छोड्नु भए पनि हामी भोलि कलेक्सन गर्न आउँछौँ अथवा पर्सिको दिन बिहान कलेक्सन गर्दै आउँदै बजाउँदै गर्नेछौँ। हामीले दिनभरि नै यो कार्यक्रम सञ्चालन हुन्छ। एउटा गीतका लागि हामीले 5 ब्रुनाई डलर मूल्य तोकेका छौँ। यो चाहिँ द बिएबिएस बिग सल्युट च्यारिटीका लागि केही रकम उठाउन सकिन्छ कि भन्ने हेतुले आयोजना गरिएको, दिनभरि नै हुन्छ। तपाईँहरूको आफ्नो पाएक परेको समयमा यो गीत बजाइदिनु पर्यो हजुर भन्नुहोस् र $5 चाहिँ तयारी अवस्थामा राख्नुहोला। र गत हप्ता शुक्रबार नाफीको चौतारीमा भव्य सभ्य क्विज पनि आयोजना गरियो, तपाईँहरूको थुप्रै उपस्थिति थियो, कति खेल्ने उद्देश्यसहित आउनु भएको थियो, कति चाहिँ खाना खाने उद्देश्यले साथीभाइहरूसँग आउनुभएको थियो, तर तपाईँहरूले अन्तिममा भाग लिनुभयो र त्यसले पनि हामीलाई च्यारिटी रकम उठाउन निकै सहयोग पुगेको छ। तपाईँहरू उपस्थित हुने सम्पूर्णलाई हार्दिक धन्यवाद। यस्तो कार्यक्रम हामी भविष्यमा पनि ल्याउने नै छौँ अवश्य नै। अब बनिका प्रधानको आवाजमा रहेको एउटा गीत सुन्छौँ, मेरे सामु, सुनिल मास्केको सङ्गीत छ यसमा, नुतन भुषालको रहेछ, नुतन भुषालजीको लिरिक्समा रहेको छ यो गीत। यो गीत सुन्नतर्फ लागौँ।

हजुर, चोखो प्रीत बुन्छौ भने कति मिठो गीत रचना गर्नुभएको रहेछ नुतन भुषालजीले। बनिका प्रधानको आवाजमा सुन्यो। नुतन भुषालजीले पनि इजरायलबाट धन्यवाद भनेर भन्नुभएको छ, सुनिराख्नु भएको रहेछ, र तपाईँलाई पनि धन्यवाद जोडिनु भएकोमा। अब एउटा अनुरोध गीत सुन्दै कार्यक्रमको सम्पूर्ण समयबाट बिदा हुने तर्खर गर्दैछु। श्रोता, रानी वनमा हेमन्त कान्छा र साइली अनि शान्तिश्री परियारको आवाजमा रहेको छ यो गीत, र अनुरोधकर्ता श्रोता आउनुभएको छ खर्क गुरुङ मामा। अहिले त बेजिङ स्टोकतिर हुनुहुन्छ जस्तो लाग्यो खर्क गुरुङ मामा। उहाँ भन्नुहुन्छ, नमस्कार धनराज भान्जा, म झेरी कार्यक्रम सुनेर मनोरञ्जन लिइरहेछु। मामालाई पनि नमस्कार अनि स्वागत छ। समयले साथ दिएमा एउटा लोकगीत सुनाइदिन विनम्र अनुरोध गर्दछु भन्नुभएको छ अवश्य पनि मामा। अब बज्ने गीत तपाईँको अनुरोधमा र सम्झनामा हजुर लगायत यतिखेर बिएपिएस रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै सम्झना गर्न चाहन्छु भन्दै धन्यवाद भनेर बिदा हुनुभएको छ मामालाई। यो गीत सुम्पदै अनि अन्य श्रोताले पनि यो गीतलाई मनोरञ्जनका रूपमा लिनुहुन भन्दै म आजको कार्यक्रमको बसाइबाट बिदा लिन्छु। हामी अब भोलि बिहान प्रभातकालीन आवाजमा भेट्नेछौँ। मझेरी कार्यक्रम भोलि तपाईँले बिना गुरुङको साथमा पाउनुहुनेछ। ब्रुनाईका अन्य श्रोता तपाईँहरूले अब साङ्गीतिक तरङ्ग सुन्नुहुनेछ भने अन्य श्रोताले आज चाहिँ नमस्ते युकेसँग जोडिनुहुनेछ। साङ्गीतिक तरङ्ग 89.5 मेगाहर्ज एफएम ब्रुनाईका स्थानीय श्रोताका लागि मात्रै हो। मलाई बिदा दिनुहोस्। नमस्ते, बाबा।

0: गृहमन्त्री सुदन गुरुङले गृह मन्त्रालय र मातहतका निकायबाट अनाधिकृत रूपमा संवेदनशील सूचना चुहाउने जो कोहीलाई कानूनी दायरामा लाउने चेतावनी दिनुभएको छ। गृह मन्त्रालयले हिजो सूचना चुहावटको आरोपमा सशस्त्र प्रहरीका एआइजी वंशीराज दाहाललाई पदबाट निलम्बन गरेको थियो। त्यसै सन्दर्भमा गृहमन्त्रीले सामाजिक सञ्जालमा पोस्ट लेख्नु भएको हो। मन्त्रालयमा प्राप्त हुने सानोभन्दा सानो सूचना सुराग वा गुप्त जानकारीले अपराध रोकथाम अनुसन्धान प्रक्रिया र भविष्यमा कुनै गम्भीर घटनाको सत्य तथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्ने उहाँले स्पष्ट पार्नुभएको छ। उहाँले राज्यले सुम्पिएको गोपनीयतामाथि खेलवाड गर्नुलाई देश र संगठनात्मकमाथिको विश्वासघातको संज्ञा दिनुभएको छ। कैलालीमा घरको छतमा जन्मदिन मनाइरहेकामाथि चट्याङ पर्दा सातजना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका 17 धुर्जान नामा चट्याङ लागेर स्थानीय खुशीलाल चौधरीको घरको छतमा जन्मदिन मनाइरहेका सातजना घाइते भएका हुन्। चटाङको झिल्काले 35 वर्षीय आरती चौधरी, 17 वर्षीय आयुषरा चौधरी, 13 वर्षीय सृष्टि चौधरी, 55 वर्षीय बागमती चौधरी, 7 वर्षीय शिशिर चौधरी, 14 वर्षीय रेणुका चौधरी र 35 वर्षीय जानकी चौधरी घाइते भएको प्रहरीले जनाएको छ। सबै घाइतेको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। फ्रान्सका विद्यार्थीहरूले शिक्षा क्षेत्रमा लामो समयदेखि बजेट कम विनियोजन गरिएको भन्दै आज राष्ट्रव्यापी विरोध प्रदर्शनको आह्वान गरेका छन्। विद्यालय र विश्वविद्यालयहरूमा थप लगानी र राम्रो सुविधाको माग गर्दै देशभर प्रदर्शनहरू भइरहेका हुन्। मोर्चा डेक फ्रान्सेली विद्यार्थी संघकी प्रतिनिधि एलिस कोहेन:
1: We just want to make our demands be heard for once, because the government isn't hearing us. So this movement we just amplify, and we are even calling on everyone to join us in this movement, even outside of France, in all over Europe.
0: रुकुम पश्चिमको सानी भेरी गाउँपालिका 10 अर्मा खोलामा बाढी आउँदा ठूलो क्षति भएको छ। वडा अध्यक्ष टीकाराम खड्काका अनुसार बाढीले एउटा घर, दुईवटा किराना पसल, एउटा गोठ र 10 पानी घट्टा बगाएको छ। हिजो राति 8:30 बजेतिर परेको भारी वर्षापछि आएको बाढीले उज्जवन खड्काको घर बगाएको हो। ठूलो बाढी आएको थाहा पाएपछि खड्काका परिवार भने घर छाडेर सुरक्षित स्थानतिर गएका थिए। बाढीले स्थानीय खड्गबहादुर खड्का र बमबहादुर बिकको किराना पसल, गंगाराम खड्काको गोठ सहितको 3 भैँसी र पञ्चराम डाकीको 2 गोरु पनि बगाएको छ। मानवीय क्षति भने भएको छैन। दाङको देउखुरीमा बस र अटो ठोक्किँदा 2 मृत्यु भएको छ, 3 घाइते भएका छन्। लमहीबाट बालुवाङतर्फ जाँदै गरेको अटो र बालुवाङबाट लमहीतिर आउँदै गरेको बस लमही नगरपालिका 5-3 मजगाउँमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा 2 मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभएको हो। दुर्घटनामा प्युठानको सरुमा रानी गाउँपालिका 5 हात्तीखाल निवासी 45 वर्षीय नमसरी बराल र 2 शिशु जेनिसा सोमै मगरको ज्यान गएको हो। दुर्घटनामा अटो चालक सरुमा रानी गाउँपालिका 5 पाखापानीका जितबहादुर पल्ली मगर, सोइठाउकी संगीता सोमै मगर र 9 बहिनी गाउँपालिका 8 लुपलुङकी 28 वर्षीय गोपाल अधिकारी घाइते भएका छन्। घाइते 3 लमही अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभएको छ। 1,50,00,000 रुपियाँ बिगो रकम भएको बैंकिङ कसुर मुद्दाका 1 आरोपीलाई प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको छ। बाँकेको नेपालगञ्ज महानगरपालिका 2 घर भएका 42 वर्षीय दिपेन्द्र शाही पक्राउ परेको प्रहरीले जनाएको हो। उहाँलाई प्रहरीले काठमाडौँ महानगरपालिका 10 बुद्धनगरबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय बाँकेले उनी विरुद्ध मुद्दा दायर गरेपछि शाही फरार थिए। पक्राउपछि उनलाई काठमाडौँबाट जिल्ला प्रहरी कार्यालय बाँके नै पठाइएको छ। प्रतिनिधि सभा अन्तर्गत संसदीय सुनवाई समितिमा विभिन्न 13 देशका लागि प्रस्तावित राजदूतहरूको सुनवाई प्रक्रिया आजदेखि सुरु हुँदैछ। संसद सचिवालयका अनुसार आज बिहान 11:15 बस्ने बैठकमा प्रस्तावित राजदूतमाथि प्राप्त उजुरी सुनवाई समितिका सदस्यहरूलाई वितरण गरिनेछ। साथै आजको बैठकमा प्रस्तावित राजदूतहरूबाट पेश भएका कार्ययोजनाहरू समितिका सदस्यहरूलाई वितरण गर्ने कार्यसूची छ। प्रस्तावित 13 राजदूतहरू विरुद्ध 7 उजुरी परेको छ, 2 उजुरी सबैजना विरुद्ध परेको छ भने 5 1-1 व्यक्ति तोकेर परेको छ। 2 असोजमा बसेको मन्त्री परिषद बैठकले विभिन्न 13 देशका लागि राजदूतको सिफारिस गर्ने निर्णय गरेको थियो। सरकारले सुकुम्बासी बस्ती भत्काएपछि विस्थापितका पीड़ा समेटेर थापाथलीमा कविता वाचन गरिएको छ। नेपाल महिला एकता समाजले गरेको फोटो प्रदर्शनीका 7 कविता पनि वाचन गरिएको छ। कवि मोक्तान केवलले श्री 3 अवतारी महाराज शीर्षकमा कविता सुनाउनु भएको छ। हस्त, अहिलेसम्मका खबर यति नै।
2: SBS

बिया बिया स्कोर खारेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपटी दाहालको शुभ प्रभातम। बिया बिया स्कोर खारेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिया बिया स्कोर खारेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज मङ्गलबार हो आदरणीय श्रोता। मङ्गलबार हामी सर्वप्रथम पूजित भगवान गणेशको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। शिव पार्वती नन्दनको रूपमा पूजित देवता रिद्धि सिद्धि प्रदाता हुनुहुन्छ, बुद्धिको देवता हुनुहुन्छ र बुद्धि तीक्ष्ण पार्नका लागि र धनधान्यले सम्पन्न हुनका लागि गणेशजीको उपासना गर्ने गरिन्छ। हामीद्वारा उपासित गणेशजीले हामी सबैको निरन्तर रूपमा कल्याण गर्नुहोस् यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा कुनै न कुनै विषयबिन्दुलाई आधार मानेर चर्चा गर्ने गर्दछौँ। हाम्रो विषयबिन्दुको आधार शास्त्रीय हुने गर्दछ। आफू खुसी कुराहरू गर्न सबैले जानेका हुन्छन्, तर त्यसलाई धार्मिक मान्न सक्दैन शास्त्रले। शास्त्रको प्रमाणलाई नै धर्मले स्वीकार गर्दछ भनेर तस्मा शास्त्रम प्रमाणम ते कार्य कार्य व्यवस्थित हो। काम गर्ने बेलामा यो ठिक हो कि त्यो ठिक हो भन्ने कुरा शास्त्र नै प्रमाण हुन सक्छ हे अर्जुन भन्ने भगवान्ले आज्ञा भएको छ। त्यसैले शास्त्रलाई प्रमाण मान्नु बाहेक अरू मनुष्यसँग कुनै पनि प्रमाण छैन। प्रमाण कि शास्त्र छ कि भगवान्का स्वरूपमा रहनुभएका सन्तहरू नै प्रमाण हुन सक्छन्। सन्तहरूको पहिचान गर्न कठिन छ, त्यसैले शास्त्र हाम्रो अगाडि छ। त्यसैले शास्त्र नै बलियो प्रमाण हो, अन्यत्र यताउता गर्न आवश्यक छैन। यो भगवत आज्ञा हो। यसभन्दा अन्यत्र गएर कसैले धर्मलाई व्याख्या गर्छ भने त्यो धार्मिक हुन सक्दैन, यो स्पष्ट छ। त्यसै सन्दर्भमा शास्त्रले गर्भपातको विषयमा पनि आफ्नो धारणा सार्वजनिक गरेको छ र मनुष्यहरूलाई चेतावनी दिएको छ कि यो कर्म गर्दै नगर, यदि यस्तो खालको कर्म गरिन्छ भने त्यो महापाप हो भनेर भनिएको छ। गर्भपातलाई महापाप हो भनेर शास्त्रले धर्मशास्त्रहरूले स्पष्ट रूपमा उल्लेख गरेका छन्। पराशर स्मृतिमा पराशर ऋषिले यस विषयमा आफ्नो उपदेश प्रस्तुत गर्नुभएको छ। पराशर ऋषि एउटा त्यस्ता ऋषि हुन् जसको पुत्रको रूपमा व्यासजी उत्पन्न हुनुभएको थियो र व्यासजीले वेदको विभाजन गर्नुभयो, महाभारतको रचना गर्नुभयो, पुराणहरूको रचना गर्नुभयो र श्रीमद् भागवत महापुराणको पनि रचना उहाँले गर्नुभयो। उहाँले नै ती चिजहरूलाई हाम्रो अगाडि प्रस्तुत गर्नुभयो। त्यसैले त्यस्ता पराशर ऋषिलाई शास्त्रले परम्पराले एउटा विशिष्ट ऋषिको रूपमा मानेको छ र प्रामाणिक ऋषिको रूपमा उहाँलाई मानिएको छ र उहाँले आफूले एउटा धर्मग्रन्थ एउटा अनेकौँ धर्मग्रन्थहरू लेख्नुभएको छ, त्यसलाई पराशर स्मृतिको नामले जानिन्छ। त्यसैले उहाँ त्यहाँ भन्नुहुन्छ, गर्भपात महापाप हो। यत्पापं ब्रह्महत्यायाः द्विगुणं गर्भपातनि प्रायश्चित्तं न तस्यास्ति तस्यास्त्यागो विधीयते भनेर यसलाई व्याख्या गरिरहनुपर्ने शब्द छैनन्, स्पष्ट रूपमा यहाँ उल्लेख गरिएको छ। उहाँ भन्नुहुन्छ, जुन पाप ब्रह्महत्याबाट लाग्छ त्यसको दुई गुणा पाप गर्भपात गर्नाले लाग्छ। गर्भपात रूपी महापापको कुनै प्रायश्चित पनि छैन। गर्भपात गर्ने जो कर्म छ त्यो कर्म गरे बापत जसले पापको भागी हुनुपर्दछ त्यसले पापको भागी भएर अब म यो पापलाई नष्ट गर्नका लागि कुनै धार्मिक कृत्य गर्छु भन्ने कुनै पनि सम्भावना छैन, किनभने यो महापाप हो र महापापको कुनै पनि प्रायश्चित छैन, कुनै पनि अर्को त्यस्तो कर्म छैन जसले यसको पापलाई नाश गर्न सकोस्। त्यसैले गर्भपात महापाप हो, यो गर्नाले भयङ्कर परिणाम भोग्नु पर्दछ, जसले गर्दछ त्यसले योबाट मुक्त हुन सक्दैन, धेरै ठुलो नराम्रो गति उसले प्राप्त गर्दछ र बर्बाद हुने स्थितिमा पुग्दछ। गर्भपाती स्त्रीलाई त्याग्ने विधान यसमा उल्लेख गरिएको छ भनेर ऋषिले भन्नुभएको छ, अर्थात् ऋषिले जो शास्त्र बताउनु भएको छ त्यसमा गर्भपात गर्ने स्त्रीलाई त्यसको पुरुषले त्याग्न सक्छ भनेर उल्लेख गरेको छ। यदि पुरुषको सहमतिमा गर्भपात गरिन्छ भने ती दुइटै महापापीहरू हुन्, तिनीहरूलाई कुनै पनि धर्मग्रन्थले काहीँ पनि अब उनीहरूको उद्धार गर्ने बाटो उल्लेख गरेको छैन। त्यसैले गर्भपात रूपी यो भयङ्कर पाप गर्नबाट बस्नु पर्दछ। मनुष्यहरूले युगको धर्म हो, लहै लहैमा लागेर जो गर्ने गरिन्छ यो भयङ्कर चिज हो, भोग्नु आफैले पर्छ। अहिले कसैलाई देखेर कसैले गरेको देखेर कसैको लहै लहैमा लागेर कसैको अर्थ उपदेशले गरिएला
तर यो महापाप गरेपछि भोग्ने बेलामा उपदेश दिने हामीसँग हुँदैन। उसले हाम्रो पापको थोरै पनि अंश स्वीकार गर्दैन, सबै आफैले भोग्नु पर्दछ। त्यसैले शास्त्रको वचनलाई मानेर गर्भपात

धर्मशास्त्रले मनुष्यलाई माथि उठ्ने प्रेरणा दिन्छ। धर्मशास्त्रसँग मनुष्यसँग कुनै पनि राग अथवा द्वेष छैन। केवल मनुष्यको कल्याणका निमित्त बाटो देखाउने हरेक धार्मिक सम्प्रदायका धर्मशास्त्रहरूले त्यस्ता कुराहरूलाई उल्लेख गरेका हुन्छन्। धर्मशास्त्रहरूका मर्महरूलाई नजान्नु बेग्लै कुरा हो, तर धर्मशास्त्रले गलत कुरा लेखेकै हुँदैनन्। तर तिनीहरूको मर्मलाई बङ्ग्याएर दुष्ट प्रवृत्ति भएका मनुष्यहरूले संसारमा आफ्नो खेती फिजाउनका लागि विविध प्रकारका चेष्टाहरू गराइरहेका हुन्छन् र त्यसलाई देखेर संसारले यही पो रहेछ गर्ने कुरा भनेर त्यसलाई स्वीकार गर्दा गर्दै संसारै बर्बाद हुने स्थितिमा पुगिसकेको छ भनिएको छ। त्यसैले कलियुगको यो मर्माहत अवस्थाबाट आफूलाई बचाउन र धर्मको आश्रय लिएर यसबाट सकुशल पार हुन मनुष्यहरूले आफ्नो विवेकको प्रयोग गर्नुपर्दछ र विवेकको प्रयोग गर्नलाई धर्मशास्त्रको आधार आश्रय लिनै पर्दछ। किनभने ती बाहेक हामीलाई सही बाटो देखाउने कहीँ पनि छैनन्। हाम्रा आफन्तहरू, नर नाताहरू, हाम्रा बुद्धि विवेकहरू, हाम्रा जो चित्तवृत्तिहरू, यी सबै हामी विरुद्ध नै छन्। किनभने यिनीहरू संसारी छन् र संसारको एउटा युगको धर्मले संसार अत्यन्तै दुःखदायी यात्रामा अगाडि बढिरहेको छ। त्यसैले मनुष्यले आफूलाई बचाउन धर्मशास्त्रले भनेको कुरालाई दृढ भएर मान्ने चेष्टा गर्नु बाहेक अरू कुनै पनि विकल्प छैन। र यो गर्भपात रूपी महापाप जो संसारमा आधिकारिक रूपमा व्यवस्थित रूपमा जो गराउने गर्ने कार्य देखिन्छ त्यसले मनुष्यलाई लाभ अवश्य पनि गर्दैन। कसैले कसैलाई मारेर कसैको उन्नति हुँदैन। एउटा अशक्त अवस्थामा रहेको, गर्भमा रहेको एउटा आफ्नो सन्तानलाई मार्ने आमाको स्थिति के सही हुनसक्छ र सामान्य रूपमा पनि यसलाई हेर्न सकिन्छ। त्यसैले यतातर्फ दृष्टि जाओस् र यदि कसैले यतातर्फ चेष्टा गर्ने सोचेको छ भने त्यो तुरुन्तै त्यसबाट फर्कियोस्। सन्तान उत्पादन गर्नका लागि नै सन्तानहरू गर्भमा आएका हुन्छन्। उनीहरूले बाहिर आउने अधिकार राख्छन् किनभने ती हाम्रा भविष्यका सन्ततिहरू हुन्। उनीहरूले नै यो संसारलाई सुखी र समृद्धि बनाउने चेष्टा गर्न सक्छन्। त्यस्ता महान व्यक्तित्वहरूलाई गर्भमै मार्नु योभन्दा ज्यादा के हुनसक्छ र यसको प्रायश्चितै छैन। यसबाट कुनै पनि किसिमको माफी क्षमा कहीँ मिल्नेवाला छैन। त्यसैले भयङ्कर पाप गर्नबाट आफूले आफूलाई बचाउनु बाहेक अरू कुनै पनि विकल्प छैन। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा दैनिक रूपमा भेट्ने गर्दछौँ र आज गर्भपात रूपी महापापको विषयमा शास्त्रको आधारमा हामी केही चर्चा गर्दैछौँ। पराशर स्मृतिमा उल्लेख भएको यो प्रमाणका आधारमा हामी चर्चा गरिरहेका छौँ। धर्मको मूलमा आचार विचारको मुख्यता छ। धर्म भनेको आचार विचार नै हो। आचार विचारलाई बाहिर राखेर धर्मका गफ गर्दैमा धार्मिक हुन सकिँदैन र त्यसलाई धर्म मान्न सकिँदैन। आचार चार वर्णको धर्मको पालन गर्ने साधन हो। चार वर्णलाई जो उल्लेख गरिएको छ त्यसको आधारमा संसारमा यदि आफ्नो धर्ममा संलग्न भइयो भने मात्रै संसार सही मार्गमा अगाडि बढ्छ र सुख दुःखको अनुभूति त्यसमा व्यवस्थित हुनसक्छ। तर अहिले वर्ण व्यवस्था नै मताभङ्ग भएको अवस्था छ, यसबाट छताछुल्ल भएको छ। पापीहरूको मनोबल बढेको छ, धर्मात्माहरूको मनोबल गिर्दो छ र दुःख पाउने मनुष्यहरूको सङ्ख्या बढ्दो छ। सुखी मनुष्यहरू देखिने छाडेका छन्। वास्तवमा यो अवस्था यस्तो छ। यी सबै आफ्ना कर्मको फल भोग रूप नै हुन्, किनभने सदाचार र शौचाचार बिनाको उपदेश या कथन मात्रले धर्मको पालन हुन सक्दैन। जो आचार भ्रष्ट छ त्यस्तो व्यक्ति धर्म विमुख हुन्छ भनेर शास्त्रले उल्लेख गरेको छ। शास्त्रले धर्म विमुखहरूको अवस्थालाई उल्लेख गर्दै भनेको छ, चतुर्णामपि वर्णानाम् आचारो धर्मपालकः आचार भ्रष्ट देहानाम् भवेत् धर्म पराङ्मुखः। यसरी शास्त्रले धर्मबाट पराङ्मुख भएका, धर्मबाट बाहिर निक्लिएका, धर्मलाई अस्वीकार गर्दै मनमोजे आफू खुसी कर्महरू गर्नेहरूको बाहुल्यताले गर्दा नै संसार दुःखमय भएको छ। अनेक महामारीहरू आएका छन्, अनेक युद्धहरूका अवस्थाहरू देखिँदैछन्, प्राकृतिक प्रकोपहरूको बढोत्तरी भएको छ। वास्तवमा यी सबै धर्ममा मनुष्यहरूको प्रवृत्ति घट्दै गएको हुनाले देवताहरू कमजोर हुँदै गए, राक्षसहरू बलवान हुँदै गए। राक्षस प्रवृत्तिले संसारलाई गाँजेको छ, दुःख दिएको छ। त्यसबाट उठ्नका लागि व्यक्ति स्वयं सचेत भएर आफ्नो कुल परम्पराअनुसारको धर्ममा प्रवृत्त हुनुबाहेक अर्को कुनै उपचार छैन। शास्त्रले यही भन्छ। यही शास्त्रको पाणीलाई स्वीकार गर्ने सामर्थ्य हामीमा आओस्, यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेसमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। ओम शान्ति शान्ति शान्ति। नमस्कार।

हजुर, जिनकेरी चाहिँ ज्योति बाली संसारमा लम्किन्छ यही धुन हो श्रोता। ब्यान अफ द ब्रिगेड अफ गोर्खासले यही गीतमा धुन भरेका छन् र यही धुन सँगसँगै आजको नमस्ते युके कार्यक्रम शुभारम्भ भएको छ। नमस्कार, शुभ प्रभातम अनि तपाईँलाई यो कार्यक्रममा स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको। आज विक्रम सम्बत 2083 साल असोज महिनाको 20 गते, तदनुसार आज मंगलबार 6 अक्टोबर सन् 2026 हो। आजको दिन पनि तपाईँहरूको अत्यन्तै रमाइलोसँग व्यतीत रहोस् हामी यही कामना गर्दछौँ। आज एकादशी श्राद्ध इन्दिरा एकादशी व्रत पनि कसै कसैले राख्नुहुन्छ र यो इन्दिरा एकादशी व्रतसँगै तपाईँहरूको श्राद्ध पनि सुरु हुन्छ। यहाँहरूमध्ये धेरैले यो श्राद्धको समयमा आफ्ना स्वर्गवासी पितृहरूलाई सम्झिने गर्नुहुन्छ र आजको दिन एकदमै सुखद रहोस् यही कामना गर्दछौँ। यहाँहरूले कार्यक्रमको शुभारम्भमा देशभक्ति भावनाले सजिएको एउटा राष्ट्रिय गीत सुन्नुभएको थियो। यो तराई पहाड र हिमाल सबै मिलेर हामी नेपाली मिल्नुपर्छ भन्ने एउटा सन्देश बोकेको गीत थियो। यो तराई पहाड र हिमालको कुराकानी गर्नुपर्दा श्रोता, हाम्रो नेपालको घरहरू पनि फरक फरक हुन्छन् होइन। नेपालको कुराकानी गर्नुपर्दा श्रोता, तपाईँहरूलाई थाहा छँदैछ नेपाल तपाईँ हाम्रो आफ्नै देश हो र नेपालको मौलिक घरहरू, नेपालका पुराना घरहरू हेर्दा लाग्छ कि हाम्रा पहिलेका बाजे बोजू अथवा हाम्रा पुर्खाहरूले घर बनाउनु अघि नै हाम्रो भूगोल पढेका थिए अनि कुन क्षेत्रमा घाम बढी लाग्छ, कुन कहाँ पानी धेरै पर्छ होइन, कुन दिशाबाट हावा चल्छ, जाडो कत्तिको हुन्छ, वरिपरिको सामग्रीहरू के पाइन्छन्, घरभित्रको जीवन कस्तो छ, यी सबै कुरालाई ध्यानमा राखेर घरको आकार बनावट र सामग्री छनौट गरिन्थ्यो र नेपालको मौलिक घर एउटै ढाँचाका थिएनन्। तराईमा गर्मी र वर्षादेखि पहाडको चिसो तथा हिमाली क्षेत्रको कठ्याङ्रिँदो जाडोसम्म पुग्दा घरको स्वरूप पनि बदलिँदै जान्थ्यो होइन। तपाईँ हामीले देखेका छौँ, जस्तो कि यो हिमालतिरको कुराकानी गर्नुपर्दा तपाईँहरू, तपाईँ हामीमध्ये कति अब मुस्ताङ, डोल्पा, हुम्ला, मनाङ जस्ता हिमाली क्षेत्रहरूमा चिसो हावाबाट जोगिन एकदमै बाक्लो ढुङ्गा, माटोको गाह्रो र साना झ्याल अनि तुलनात्मक रूपमा बन्द बनोटका घरहरू बनाइन्थे, अहिले पनि तपाईँहरूले हेर्न सक्नुहुन्छ विभिन्न सोसल मिडियामा गएर। र उपल्लो मुस्ताङतिर घरहरू एक अर्कासँग नजिक राखेर एकदमै जोडिएर बनाउने चलन पनि थियो होइन। यस्ता संरचनाले चिसो हावाको असर कम गर्न पनि सहयोग गर्थ्यो। अनि त्यस्तै गरी तपाईँहरूले अर्को सुन्दर घरहरूको कुरा गर्नुपर्दा, नेपालको तराईतिर, तराईमा पुग्दा घरको स्वरूप अर्कै हुन्छ फेरि। विशेष गरेर थारू तथा अन्य तराईका ग्रामीण बस्तीमा बाँस अनि काठ, माटो अनि विशेष गरेर खर र परालबाट बनाउने चलन थियो र बाँस वा काठको संरचना बीच माटो लगाएर बनाउने जुन घर थियो, घरको छाना हुन्थ्यो। घरको छानामा गर्मी र आर्द्रता धेरै हुने भएको हुनाले यस्ता घरमा हावाको आवाज जावतलाई विशेष ध्यान दिइन्थ्यो र घरमा बाढीको जोखिमबाट जोगिनको लागि घरको भुइँ अग्लो बनाउने चलन थियो होइन। यस्तो थारू घरहरूको अर्को सुन्दर पक्ष भित्ते कला पनि हो। घरका भित्तामा फुल, जनावर अनि मानिस तथा सांस्कृतिक आकृतिहरू बनाउँथे उनीहरूले र यसमा महिलाको सिप र श्रमको ठुलो भूमिका हुन्थ्यो। प्राय गरेर थारू जातिका महिलाहरू घरभित्रको सौन्दर्य बनाउनमा माहिर हुन्थे र घरमा बस्ने ठाउँ मात्र नभई समुदायको कला र पहिचानको हिस्सा पनि बन्थ्यो। र यसै गरी खुम्बु क्षेत्रमा पाइने शेर्पाको घर प्राय
लम्बाकार र दुई तलाका हुन्थे अनि बाक्लो ढुङ्गाको गाह्रो काठको संरचना अनि साना झ्याल र ढल्केको जस्तो अलिअलि ढल्केको जस्तो छानाहरूको विशेषता नै त्यही हो। अनि त्यस्तै गरी अब तपाईँहरूले देख्नुभएको छ काठमाडौँ उपत्यकामा पनि परम्परागत नेवारी घरहरू होइन नेपालको मौलिक वास्तुकलाको छुट्टै परिचय हुन्छ र त्यहाँ पनि एकदमै रातो इँटा अनि माटोको गाह्रो र काठको संरचनाबाट बनेका ती पहिलेका घरहरू होइन एकदमै कलात्मक घरहरू थिए र यो आँखी झ्यालहरू तपाईँहरूले पनि यहाँ सजाउनको लागि ल्याउने गर्नुहुन्छ र देश विदेशमा तपाईँहरूले यो आँखी झ्यालहरू बनाउनुहुन्छ र त्यति बेला काठमाडौँको घरहरूमा प्राय गरेर यी आँखी झ्यालहरू राखिन्थे र पुराना बस्तीहरूमा अझै पनि ती घरहरू छँदैछन् र सायद तपाईँहरूले यो काठमाडौँको बहाल र चोक जस्ता विभिन्न ठाउँहरूमा पनि त्यस्ता घरहरू अहिले पनि देख्न सकिन्छ। अनि त्यस्तै गरी अर्को कुरा यो मध्य पहाडतिर होइन तपाईँहरू पनि नेपालको पूर्वदेखि पश्चिमसम्म घुमिराख्नु भएको छ विभिन्न स्थानहरूमा विभिन्न घरहरू हुन्छन् र यी घरहरू ढुङ्गा माटो काठबाट बनाउने चलन थियो र पछि समय बित्दै जाँदा विभिन्न कङ्क्रिटहरूबाट पनि बनाउने चलनहरू पनि छन् र झ्याल ढुक्का खर अनि स्लेट वा ढुङ्गाको छानाहरू हुन्थे अनि अब यो ठाउँ अनुसार घरको बनोट पनि फरक फरक पिँढी हुन्थ्यो आँगन हुन्थ्यो बार्दली हुन्थ्यो भण्डारणको लागि छुट्टै ठाउँ राख्ने चलन थियो होइन यस्ता थुप्रै कुराहरू छँदैछन् यो नेपालको घरको प्रसङ्गमा मैले आज चर्चा गरेँ। एनिवाइज श्रोता सायद तपाईँहरू अब नेपालीहरूको महान चाड दसैँ र तिहार आउँदैछ कतिपय हाम्रा श्रोताहरू आफ्नो मातृभूमितर्फ अब भनौँ न नेपालतर्फ फर्कँदै हुनुहुन्छ अथवा आफ्नो पूजनीय बाबा आमा आफूभन्दा ठुला अथवा आफ्नै देशमा गएर पनि चाडपर्व मनाउने तपाईँहरूको सोच छ भने तपाईँहरू पक्कै पनि एकै ठाउँमा बसिरहन सक्नुहुन्न। काठमाडौँ उपत्यका अलिकता भिडभाड भएको छ त्यस्तै गरी तपाईँहरू गाउँसम्म गएर भनौँ न गाउँका विभिन्न क्षेत्रहरूमा पूर्व नै जानुपर्छ भन्ने छैन पश्चिम नै जानुपर्छ भन्ने पनि छैन मध्य पश्चिम तपाईँ जहाँ जानु हुन्छ सुदूरपश्चिम होइन सुदूरपूर्व तपाईँ जहाँ जानुहुन्छ आफ्नो देशको परिचयमा घुमघाम गरेर पनि आउन सक्नुहुनेछ। यसरी आफ्नै देशको आन्तरिक पर्यटक भएर हामीले त्यहाँको वस्तुस्थिति घरको संरचना अनि त्यहाँको रहन सहन आदि इत्यादिलाई पनि बुझ्न सकिन्छ। एनिवाइज श्रोता अहिलेको लागि भने हामी अर्को एउटा साङ्गीतिक विश्राम लिउँ। अहिलेको लागि भने हेमन्त राणा र संगीता राणाले गाउनुभएको तिमी छौर पो म हाँसेको छु स्वीकार्नुहोस्।

0: एस गोर्खा रेडियो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

हजुर, रमाइलो गीत यहाँहरूले सुन्नुभयो। अब यो गीतले यहाँहरूलाई उठाउने, मैले उठाउने कोसिस गरेको होइन, सायद यो गीतले भने तपाईँहरूलाई उठाइसक्यो होला, तपाईँहरू उठिसक्नुभयो होला भन्न खोजेको हो। एनिवे श्रोता, तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, हामी नमस्ते युके कार्यक्रमको पहिलो घन्टामा छौँ। अबको केही समयपछि हामी समाचार सुन्दै कार्यक्रमको दोस्रो घण्टामा भेट्नेछौँ। यो पहिलो घण्टालाई समापन गर्नको लागि हामी साङ्गीतिक विश्राम लिउँ र त्यसपछि भने समाचारको पालो हुनेछ।

0: नेपाली काङ्ग्रेसको पन्ध्र प्रदर्शनकारी समितिलाई शुरू भएको छ। पार्टीको निर्वाचन समितिले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरेर उम्मेदवारी फारम वितरण र उम्मेदवारी दर्ता प्रक्रिया शुरू गरेको समितिका संयोजक प्रेम बहादुर खड्काले जानकारी दिनुभएको छ। जम्मा 7,114 महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन्। दिउँसो 12:30 बजेदेखि अपरान्ह 4 बजेसम्म मनोनयन दर्ता हुने कार्यतालिका छ। काङ्ग्रेसले केन्द्रीय कार्य समितिको आकार 167 बढाएर 297 सदस्यीय बनाएको छ। हिजो संशोधित विधान पारित गर्दै पदाधिकारी संख्या 14 बढाएर 26 पुर्याइएको छ। काङ्ग्रेस विधानको नयाँ व्यवस्था अनुसार एकजना वरिष्ठ उपसभापति र एक महिला उपसभापति थपिएको छ। उपसभापति संख्या 4 पुगेको छ। महामन्त्रीको संख्या 3 पुर्याइएको छ। एक महिला महामन्त्री अनिवार्य गरिएको छ। यस्तै 2 खुल्ला सहमहामन्त्री थपिएका छन्। यो सँगै सहमहामन्त्रीको संख्या 11 पुगेको छ। प्रवक्ता पद पनि थपिएको छ। आवश्यकताका आधारमा सहप्रवक्ताको संख्या थप हुने पार्टीले जनाएको छ। गृहमन्त्री सुदन गुरुङले गृह मन्त्रालय र मातहतका निकायबाट अनाधिकृत रूपमा संवेदनशील सूचना चुहाउने जो कोहीलाई कानूनी दायरामा ल्याउने चेतावनी दिनुभएको छ। गृह मन्त्रालयले हिजो सूचना चुहावटको आरोपमा सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई पदबाट निलम्बन गरेको थियो। त्यसै सन्दर्भमा गृहमन्त्रीले सामाजिक सञ्जाल मार्फत चेतावनी दिनुभएको हो। मन्त्रालयमा प्राप्त सानोभन्दा सानो सूचना सुराको वा गुप्त जानकारीले अपराध रोकथाम सूचना प्रक्रिया अनुसन्धान प्रक्रिया र भविष्यमा कुनै गम्भीर घटनाको सत्य तथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्ने उहाँले स्पष्ट पार्नुभएको छ। उहाँले राज्यले सुम्पिएको गोपनीयतामाथि खेलवाड गर्नुलाई देश र संगठनमाथिको विश्वासघातको संज्ञा पनि दिनुभएको छ। सुनसरीमा नरम खबटी कछुवाको संख्या घट्दै गएको छ।
1: पानीका स्रोत तथा सिमसार अतिक्रमण अवैध शिकार तथा जल प्रदूषणका कारण कछुवाको संख्या घटेको संरक्षण कर्मीले बताएका छन्। कछुवा तथा सरीसृप सम्बन्धी विषयमा विद्यावारिधि गरिरहनुभएका अनुसन्धानकर्ता अस्मित सुब्बाले वासस्थानसँग जोडिएको पानी जमिन र हरियालीलाई संरक्षण गर्नु आवश्यक रहेको बताउनु भएको छ। कतिपय कछुवाका प्रजाति पानीमा बढी समय बिताए पनि प्रजननका क्रममा नदी किनारका सुरक्षित स्थानमा आउने गर्छन्। प्राकृतिक पोखरी तथा जलाशय मासिँदै जानु, सिमसार पुरिनु, नदी किनारमा अव्यवस्थित संरचना निर्माण हुनु तथा आसपासका वनस्पति हटाइनुले कछुवाको प्रजनन र जीवनचक्रमा असर गर्ने सुब्बाको भनाइ छ। सिमसारले वर्षाको पानी सञ्चय गर्ने, जमिन भनेको पानी पुनर्भरण गर्ने, बाढीको प्रभाव घटाउने तथा विभिन्न जीवजन्तु र वनस्पतिलाई वासस्थान उपलब्ध गराउने भएकाले कछुवा संरक्षणलाई सिमसार संरक्षणसँगै अघि बढाउनु पर्ने उहाँको भनाइ छ। पूर्वी नेपालमा पाइने नरम खपटे कछुवाका केही प्रजाति गहिरो नदी जलाशय तथा सिमसारमा निर्भर हुने भएकाले वासस्थानमा हुने परिवर्तनबाट बढी प्रभावित हुने गरेका छन्। नदी तथा सिमसारमा विष वा करेन्ट प्रयोग गरेर माछा मार्दा कछुवासहित अन्य जलचर प्रभावित हुने गरेका छन्। सरीसृप तथा उभयचर सम्बन्धी विषयमा विद्यावारिधि गर्नुभएका प्राध्यापक डाक्टर कालुराम खुम्बुले कछुवा संरक्षणलाई एउटा प्रजातिमा मात्र सीमित नगरी समग्र वासस्थान संरक्षणका रूपमा अघि बढाउनु पर्ने बताउनुहुन्छ। कछुवाका विभिन्न प्रजातिले वनस्पति, किरा, माछा तथा अन्य जैविक पदार्थ खाने भएकाले खाद्य श्रृङ्खलामा समेत भूमिका खेल्ने प्राध्यापक खुम्बुको भनाइ छ। गाउँका पोखरी, खेती नजिकका जलाशय, नदी किनार र सिमसार संरक्षण गर्न सके कछुवाको वासस्थान जोगाउन सकिने उहाँले बताउनु भएको छ।
0: गएको भदौ 10 गते भोटेघुसी नदीमा आएको हिमबाढीपछि 40 दिनसम्म सञ्चालन गरिएको खोज तथा उद्धार स्थगित गरिएको छ। जीवित उद्धारको सम्भावना न्यून बन्दै गएपछि अब सरकारको प्राथमिकता प्रभावितको पुनस्थापना र भौतिक संरचनाको पुनर्निर्माणमा केन्द्रित हुने भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा हिजो बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठकले अत्यावश्यक बाहेक खोज तथा उद्धार स्थगित गरेर पुनर्निर्माण र पुनस्थापनालाई तीव्रता दिने निर्णय गरेको हो। परिषदले प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनस्थापनाका लागि 504 योजना तथा कार्यक्रम सञ्चालन गर्न 5,59,17,72,00,00,000 बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय पनि गरेको छ। प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार बाढीमा परेर हालसम्म 1,456 जनाको मृत्यु भएको छ। 4,718 जना अझै बेपत्ता छन्। मृत्यु र बेपत्ताको संख्या जोड्दा 6,174 जना प्रभावित भएका छन्। मृतकको तुलनामा बेपत्ताको संख्या करिब 3.2 गुणा बढी छ। प्रभावित 1,226 जनालाई विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा राखिएको छ। पहिचान तथा कानूनी प्रक्रिया पूरा गरी हालसम्म 1,334 शव व्यवस्थापन गरिएको छ। मृतक र आफन्त गरेर 3,413 डीएनए नमुना संकलन गरिएको छ। नेपाली बजारमा आज सुनको भावमा घटबढ भएको छैन। हिजो प्रतितोला 400 रुपियाँ घटेको सुनको भाव आज स्थिर छ। नेपाल सुनचारी व्यवसाय महासङ्घका अनुसार आज सुन प्रतितोला 2,91,500 रुपियाँमा किनबेच भइरहेको छ। हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो। हवस् त।

समय बिहानको 7:10 गयो। नेपालमा पनि दिनको 12 बज्नको लागि 5 मिनट बाँकी रहेको छ भने ब्रुनाईमा दिनको 2:10 गएको छ। बिएफबिएस गर्खा रेडियोबाट तपाईँ हुनुहुन्छ नमस्ते युके कार्यक्रममा। नमस्ते युके कार्यक्रमको हामी दोस्रो घण्टामा प्रवेश गऱ्यौँ। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा। राजेश पायल राईले गाउनुभएको यो गीत हामीले सुन्यौँ र गीतपछि भने आउनुहोस् अब मौसम। आज बेलायतको मौसम के छ त? आज भने हिजो अस्तिको तुलनामा अलि चिसो फिल गर्न सक्नुहुनेछ र बिस्तारै बिस्तारै यो हप्तामा केही चिसो हुन सक्ने मेट अफिसले जानकारी गराएको छ श्रोता, र भोलि पनि हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ। एनिवे, आजको दिनको कुराकानी गर्नुपर्दा बिहानी पख भने स्कटल्यान्डको एरियातिर भने बिहानी पख घाम लाग्ने र पानी पर्ने सम्भावना रहेको छ। अनि हिजोको तुलनामा आज केही चिसो बढेको आभास हुनेछ। इङ्ल्यान्ड, वेल्स र मिडल्यान्ड्स एरियामा पनि आज बादल लाग्ने र समय समयमा घाम लागे तापनि वर्षा हुन सक्ने अनुमान गरिएको छ। अनि दक्षिण पूर्वीय क्षेत्रतिर भने आज पुरै घाम लाग्नेछ। आजको लागि अधिकतम तापक्रम 21 डिग्री सेल्सियस र आज युकेमा सूर्योदय बिहानको 7:09 हुनेछ। अनि त्यसै गरी 9 मिनटमा भयो श्रोता, भर्खरै 7:09 सूर्यास्त भएको छ भने सूर्योदय भएको छ भने सूर्यास्त बेलुकी 6:28 हुनेछ। बेलुकीको समयमा सूर्यास्त हुनेछ। ओके, अब त्यसै गरी आज रातको कुराकानी गर्नुपर्दा रातको समयमा पनि धेरैजसो स्थानहरूमा भने इङ्ल्यान्ड र वेल्समा पानी पर्ने सम्भावना रहेको छ। अनि कुनै पनि समयमा हल्का वर्षा हुँदाहुँदै भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ भने स्कटल्यान्ड र नर्दर्न आयरल्यान्डमा पनि रातको समयमा तुसारो पर्ने र वातावरण चिसो हुनेछ। भोलि बुधबारको दिनमा पनि प्राय गरेर भारी वर्षा हुनेछ इङ्ल्यान्ड र वेल्समा पूर्वीय क्षेत्रतिर। अनि त्यस्तै गरी नर्दर्न आयरल्यान्डमा पनि पानी पर्ने सम्भावना छ भने स्कटल्यान्डमा पनि यसको प्रभाव रहनेछ। र भोलि प्राय गरेर युकेका विभिन्न स्थानहरूमा बादल लाग्ने र पानी पर्ने सम्भावना छँदैछ। भोलिको लागि भने अधिकतम तापक्रम 16 डिग्री सेल्सियससम्म पुग्नेछ। आज 21 डिग्री र भोलि भने 16, भनेपछि केही चिसो बढेको आभास हुनेछ। र त्यस्तै गरी बिहिबारको दिनमा पनि घाम लागे तापनि तापक्रम भने अलिकति घट्नेछ। र फेरि शुक्रबारबाट केही तपाईँले राहत फिल गर्न सक्नुहुनेछ। अनि विकेन्डमा पनि तापक्रम घट्ने अनुमान गरिएको छ। हामी ती दिनहरूमा पनि मौसम सम्बन्धी जानकारी तपाईँको साथमा राख्दै जानेछौँ। अहिलेको लागि भने म तपाईँलाई सुनाउँदैछु यो गीत।

रमाइलो गीत होइन यो रमाइलो गीत हामीले सुनिरहेका थियौँ श्रोता. समय बिहानको 7:17 गयो. आउनुहोस् अब हिजोदेखि नै हामीले यो हप्ताको लागि राखिएको ब्रेकफास्ट ब्रेन टिजरको प्रश्न छँदैछ श्रोता. ब्रेकफास्ट ब्रेन टिजरको प्रश्न एकदमै सजिलो छ, हामीले हिजो पनि राखेका थियौँ, तर कति श्रोताहरूले हिजो सुन्ने मौका पाउनु भएन. आज सुन्ने मौका छ भने तपाईँ पनि भाग लिन सक्नुहुनेछ. र के थाहा, तपाईँ पो लक्की विनर बन्न सक्नुहुन्छ कि होइन. यो हप्ताको लागि राखिएको ब्रेकफास्ट ब्रेन टिजरको प्रश्न भने सिम्पल छ. परेवालाई शान्तिको प्रतीक मानिन्छ भने हाँसलाई के को प्रतीक मानिन्छ? प्रश्न पुनः एकपटक. परेवालाई शान्तिको प्रतीक मानिन्छ भने हाँसलाई के को प्रतीक मानिन्छ? यसका सम्भावित उत्तरहरूमा प्रेम, न्याय, बुद्धि, विवेक र शुभको प्रतीक हो या होइन. यी पाँचवटा अप्सनहरू छन्, यसमध्ये सही आन्सर हामीलाई पठाउनुहोला. र एकजनाभन्दा बढी श्रोताहरूले सही उत्तर मिलाउनु भएको खण्डमा हामी गोला प्रथा गर्नेछौँ.

अबको प्रस्तुतिमा दुर्गा परियारले गाउनुभएको, उहाँले पनि शब्द शब्दमा डुबेर स्वर भर्नुभएको छ, यो त सब ध्रुव सत्य कुरा नै हो भन्ने बोलको गीत छ। यो गीतमा शब्द त्यो छ, यो त ध्रुव सत्य हो। के हो त ध्रुव सत्य कुरा, होइन? जन्मेपछि मृत्यु, यो पनि ध्रुव सत्य कुरा हो। तर गायिका दुर्गा परियारले के भन्नुभएको छ, के को लागि ध्रुव सत्य भन्नुभएको छ, अब हामी गीतबाट सुनौँ।

0: गयो
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो
2: अ हो
1: के गर्दै गरेको
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदै छु
1: तपाईले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न तर कहिलेकाहीँ गल्तीवश यस्तो हुन पनि सक्छ साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि यतिसम्म कि बीएफपीएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन् तर स्मरण रहोस् बीएफपीएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन यदि तपाईँले शङ्कास्पद पोस्ट

0: वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस् यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
2: यो PFBS गोर्खा रेडियो हो।

जसिल यहाँहरूले सुनिराख्नु भएको थियो सोनु निगम र साथीहरूको स्वरमा यो मिठो गीत। अब यो गीत पछि भने पोखिएर घामको झुल्का भरि सँगारमा तिम्रो जिन्दगीको ढोका खोलु खोलु जस्तो लाग्छ। म त्यो गीत तपाईँको लागि सुनाउनेछु, तर त्यसभन्दा अगाडि भने आउनुहोस् आज मङ्गलबार 6 अक्टोबरको दिनमा नेपाल राष्ट्र ब्याङ्कद्वारा तोकिएको वैदेशिक विनिमय दर भने यस प्रकार छ। अमेरिकी डलर 1 को खरीद दर 153.78 रुपया र बिक्री दर 154.38 रुपया। युरोपियन युरो 1 को खरीद दर 172.32 रुपया र बिक्री दर 172.99 रुपया। युके पाउन्ड र स्टर्लिङ 1 को खरिद दर 203.32 रुपया र बिक्री दर 204.11 रुपया। स्विस फ्रैंक 1 को खरिद दर 185.50 रुपया र बिक्री दर 186.22 रुपया। अस्ट्रेलियन डलर 1 को खरिद दर 107.03 रुपया र बिक्री दर 107.45 रुपया। कनेडियन डलर 1 को खरिद दर 107.95 रुपया र बिक्री दर 108.37 रुपया। सिंगापुर डलर 1 को खरिद दर 120.12 रुपया र बिक्री दर 120.59 रुपया। जापानीज येन 10 को खरिद दर 9.74 रुपया र बिक्री दर 9.77 रुपया। साउदी अरेबियन रियाल 1 को खरिद दर 40.96 रुपया र बिक्री दर 41.12 रुपया। कटारी रियाल 1 को खरिद दर 42.19 रुपया र बिक्री दर 42.35 रुपया। साउथ कोरियन वोन 100 को खरिद दर 11.44 रुपया र बिक्री दर 11.48 रुपया। र हङकङ डलर 1 को खरिद दर 19.60 रुपया र बिक्री दर 19.67 रुपया। आज नेपालको बजारमा सुन चाँदीको मूल्य यस प्रकार रहेको छ। छापावल सुन प्रति तोला 291,500 रुपियाँ र असल चाँदीको मूल्य प्रति तोला 4,415 रुपियाँ रहेको छ। आउनुहोस् यो त भयो आजको वैदेशिक विनिमय दर र सुन चाँदीका दर भाव। अब यसपछि भने तपाईँको राशिफल सुन्न सक्नुहुनेछ र राशिफलभन्दा अगाडि म तपाईँलाई सुनाउँदैछु पोखिएर घामको झुल्का।

1.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस, स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ।

समय बिहानको 8 बज्नको लागि 13 मिनेट बाँकी रहेको छ। आउनुहोस् अब भने तपाईँको आजको भाग्यफल के कस्तो छ त। तपाईँले यो भाग्यफलको कुरा गरिरहँदा हामीलाई कतिपय श्रोताहरूले भन्ने गर्नुहुन्छ, आज त राशिफल आएन। आज भने पक्कै पनि आउँदैछ राशिफल तपाईँको लागि। र केही साथीहरूले राशिफल किन आएन भनेर फोन गर्नुभएको थियो। राशिफल आउँदैछ, अबको प्रस्तुतिमा तपाईँले सुन्न सक्नुहुनेछ। हजुर, आउनुहोस् सबैभन्दा पहिला हामी मेष राशिबाट सुरु गरौँ। मेष राशिको लागि आजको दिन सहयोगीहरूले साथ दिँदा चिताएको कामहरू पुरा हुँदै जानेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुने योग रहेको छ। अनि तपाईँले जति गर्नुभएको छ ती कर्महरूको थोरै समयमा नै सही प्रतिफल प्राप्त हुनेछ। विशेष उपहार हात लागि हुनाले मनमा पनि खुसी छाउनेछ। यो थियो मेष राशिको लागि। भने अब वृष राशि हुने श्रोता, तपाईँको लागि सहयोगीहरू पछि हट्नाले तपाईँको नयाँ योजना प्रारम्भ गर्ने समस्याहरू पर्न सक्छन्। र आजको दिनमा घरायसी आवश्यकता बढ्नाले पनि सञ्चित रकम खर्चिनु पर्ला, यो त स्वाभाविकै हो। र आजको दिनमा तपाईँको कुनै पनि व्यापार व्यवसायबाट भने फाइदा हुने शत्रु र प्रतिस्पर्धीलाई सजिलै पछि पार्न सफल पनि भइनेछ वृष राशिको लागि। मिथुन राशि, निर्णय लिएर काम नगर्ने बानीले पनि पछि परिनेछ। समाजमा आफ्नो प्रभाव कमजोर नहोस् भन्नको लागि तपाईँले केही काम गर्नुपर्नेछ। र अध्ययन र व्यापारमा सोचे जस्तो प्रगति नभए पनि तपाईँले केही राम्रो काम गर्न सक्नुहुनेछ। काम बनाउन भने मेहनत गर्नु नै पर्ला। कर्कट राशि, महत्त्वकांक्षी कार्य प्रारम्भ हुनेछ। रमाइलो जमघट हुनुका साथै आजको दिनमा भने तपाईँको यात्राबाट पनि फाइदा हुनेछ। खानपानको असावधानीले भने स्वास्थ्यमा केही उतार चढाव हुन सक्छ, सजग रहनु होला। सिंह राशि, कामको नतिजा तत्काल प्राप्त नभए पनि फाइदाको स्रोत भने पहिलाउन सक्नुहुनेछ। र अवसरको खोजीमा केही दौडधुप पनि हुन सक्छ। र आज यात्राबाट भने तपाईँलाई फाइदा हुने योग छ। कन्या राशि, प्रतीक्षित नतिजाले पनि उत्साह वृद्धि हुनेछ। आमदानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेको कामबाट पनि प्रशस्त लाभ हुनेछ। आय आर्जन बढ्ने र आजको दिनमा चल अचल धनको प्रयोगबाट पनि फाइदा हुनेछ। तुला राशि, आजको मेहनतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। राम्रो कर्मफल प्राप्त हुनाले पनि मन प्रसन्न रहनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। वृश्चिक राशि, परिस्थितिवश धेरै फाइदा नहुने काममा अलमलिनु पर्ला। श्रम गर्नुपरे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। तर नयाँ जिम्मेवारी थपिँदै जानेछ अनि रोकिएका कामहरू प्रयत्न गर्दा सजिलै पुरा पनि हुन सक्छन्। धनुराशि, बुद्धिको उपयोगले समस्या पहिलाउन सकिनेछ। तर उपलब्धि प्राप्त नभए पनि सम्भावनाको खोजी गर्ने समय छ। दिगो फाइदा हुने योजना बन्न सक्छ। प्रतीक्षित नतिजा भने दुविधाग्रस्त रहन सक्छ। मकर राशि, मकर राशिको लागि यात्रा घुमफिर मनोरञ्जनमा समय व्यतीत रहनेछ। आज श्रम गर्नु परे पनि कर्मयोगले भविष्यको बाटो समाउनेछ। समस्यालाई पछ्याउँदै अघि बढ्न सकिनेछ र मन हल्का भएको महसुस हुन सक्छ अनि भविष्यको लागि पनि नयाँ योजना बनाउन सकिनेछ मकर राशिको लागि। कुम्भ राशि,
पहिलेको सफलताले पनि तपाईँलाई हौसला वृद्धि गराउनेछ। आज विशेष काममा जग बसाउने मौका छँदैछ। प्रयत्न गर्दा विभिन्न अवसरहरू प्राप्त हुनेछन्। मनज्ञ फाइदा उठाउन सकिनेछ। परिश्रम गर्नु परे पनि लक्ष्य भने प्राप्त हुनेछ। कुम्भ राशिको लागि मेन राशि छिटो फल प्राप्त गर्ने आकाङ्क्षाले समस्या निम्ति आउन सक्छ। अरूको लागि पनि साथ दिनुपर्नेछ, समय दिनुपर्नेछ। आफ्नो कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्न सक्छन्। सजग रहनुहोला र परिस्थिति र समयको गतिलाई पछ्याउने हो भने आज सफल पनि बन्न सकिनेछ। यो थियो मेन राशिको लागि। हजुर, आजको राशिफल यहीँ आएर समाप्त भएको छ। भोलि यही समयमा तपाईँले फेरि तपाईँको आफ्नो राशिफल सुन्न सक्नुहुनेछ। अहिलेको लागि भने श्रेया घोषालको स्वरमा रहेको यो गीत म तपाईँको लागि सुनाउँछु, स्वीकार्नुहोला।

0: Pilain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: बेलायतभरि हजारौं युवाहरू पहिलो पटक आयोजना गरिएको राष्ट्रिय क्याडेट सप्ताहमा सहभागी भइरहेका छन्। यो सप्ताह देशका विभिन्न क्याडेट फोर्सहरू र तिनमा आबद्ध युवा तथा स्वयंसेवकहरूको योगदानको सम्मान, उनीहरूको भूमिकाको प्रचार प्रसार गर्न र सरकार र रक्षा मन्त्रालयको सहयोगमा आयोजना गरिएको हो। यो सप्ताह अक्टोबर 5 सुरु भएर अक्टोबर 11 मनाइँदैछ। शुशापको यो रिपोर्ट।
4: The first ever National Cadets Week is underway, celebrating more than 137,000 young people involved in cadet forces across the UK. The week will showcase the skills, friendships and experiences cadets gain, with events taking place in schools, workplaces, government departments and communities. The week began with the opening of a new joint cadet centre in Hastings, allowing Army, Royal Navy and RAF cadets to share facilities. Minister for Veterans and People, Calvin Bailey.
5: This is a national resource that helps our young people become confident and resilient and address some of the modern challenges facing young people today.
4: The Ministry of Defence wants to grow the cadet forces by 10% by 2030 and 30% by 2035. Mr Bailey told BFBS Forces News that will happen with central funding. And then
5: we need to mobilise society so that we can get those adult volunteers. And we also need to mobilise businesses and communities to provide the additional support so that we can grow to the targets.
4: In a letter, the King praised cadets and the adult volunteers who support them, saying the movement helps young people build confidence, learn new skills and contribute to their communities. Next weekend, cadet units across the UK will open their doors to the public, offering young people and families the chance to find out more.
3: खाना पकाउने ग्यासको अभावका कारण उपभोक्ताले शास्ति खेप्नु परेको भन्दै ग्यास विक्रेता महासंघ नेपालले आयल निगमको ध्यान आकर्षण गराएको छ। महासंघले निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहलाई ज्ञापन पत्र बुझाउँदै उद्योगबाट भइरहेको ग्यासको खुद्रा बिक्री तत्काल बन्द गर्दै डिलर मार्फत बिक्रीको व्यवस्था मिलाउन माग गरेको हो। महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा आवश्यक भन्दा धेरै सिलिन्डर हुनु ग्यास अभावको मुख्य कारण भएको बताउनु भएको छ। यस्तो बेला विभिन्न ग्यास उद्योगहरूले धमाधम 2500 देखि 2700 रुपियाँसम्म नयाँ सिलिन्डर बिक्री गर्दा पनि आयल निगम र सरकार मुखदर्शक बनेको भन्दै महासंघले उद्योगी निगम र सरकारको कार्यशैलीको आलोचना पनि गरेको छ। बजारमा रहेका अनावश्यक सिलिन्डरको धरौटी रकम फिर्ता गर्नुको सट्टा आगामी वर्षहरूमा आम उपभोक्तालाई लुट्ने उद्देश्यले 5 किलो, 19 किलो, 50 किलो र 450 किलोका नयाँ सिलिन्डर बिक्री गर्ने योजना ल्याइएको भन्दै त्यस्तो स्वीकार्य नहुने महासंघको चेतावनी छ। आज पनि देशका विभिन्न सड़कहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। रसुवा, म्याग्दी, मनाङ र नवलपरासी पूर्वका सड़कहरू अवरुद्ध भएको प्रहरीले जनाएको छ। प्रहरीको जानकारी अनुसार रसुवाको मुख्य राजमार्ग सबै पूर्ण रूपमा अवरुद्ध छ भने म्याग्दीको बेनी जुमसुम सड़कको अवरोध पनि हटेको छैन। मनाङ खाङसार बेसीसहर सड़क खण्ड पनि पूर्ण रूपमा बन्द छ। यही असोज 9 गते राति आएको बाढीले बेसीसहर हुँदै खाङसारसम्म जाने सड़क पूर्ण रूपमा अवरोध भएको हो। यो सड़क अझै बनेको छैन। यता नवलपरासी पूर्वको कालीगण्डकी करिडोरको बौद्धिकाली गाउँपालिका 3 जन्तीमा पहिरोले सड़क एकतर्फी भएको छ। यो खण्डबाट ठूला गाड़ी सञ्चालन हुन सकेका छैनन्। रसुवाका राजमार्ग बाढीका कारण गत भदौ 10 गतेदेखि नै बन्द भएको हो भने बेनी जुमसुम सड़क पहिरोले गर्दा यही असोज 10 गतेदेखि अवरुद्ध भएको हो। कालीगण्डकीको जन्तीको सड़क 14 गतेदेखि एकतर्फी छ। फ्रान्सका विद्यार्थीले शिक्षा क्षेत्रमा लामो समयदेखि बजेट कम विनियोजन गरिएको भन्दै आज राष्ट्रव्यापी विरोध प्रदर्शनका आह्वान गरेका छन्। विद्यालय र विश्वविद्यालयहरूमा थप लगानी र राम्रो सुविधाको माग गर्दै देशभर प्रदर्शनहरू भइरहेका हुन्। मोजार्डेक, फ्रान्सेली विद्यार्थी संघकी प्रतिनिधि एलिस कोहेन।
6: We just want to make our demands be heard for once, because the government isn't hearing us. So this movement we just amplify, and we are even calling on everyone to join us in this movement, even outside of France, in all over Europe.
3: गृहमन्त्री सुदन गुरुङले गृह मन्त्रालय र माताहतका निकायबाट अनाधिकृत रूपमा संवेदनशील सूचना चुहाउने जो कोहीलाई कानूनी दायरामा ल्याउने चेतावनी दिनुभएको छ। गृह मन्त्रालयले हिजो सूचना चुहावटको आरोपमा सशस्त्र प्रहरीका एआइजे वंशीराज दाहाललाई पदबाट निलम्बन गरेको थियो। त्यसै सन्दर्भमा गृहमन्त्रीले सामाजिक सञ्जाल मार्फत चेतावनी दिनुभएको हो। मन्त्रालयमा प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराग वा गुप्त जानकारीले अपराध रोकथाम, अनुसन्धान प्रक्रिया र भविष्यमा हुने गम्भीर घटनाको सत्य तथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्ने उहाँले स्पष्ट पार्नु भएको छ। उहाँले राज्यले सुम्पिएको गोपनीयतामाथि खेलवाड गर्नु देश र संगठनमाथिको विश्वासघात हो भन्नुभएको छ। नेपाली बजारमा आज सुनको भावमा घटबढ भएको छैन। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो।

समय बिहानको 8:11 जान लागिरहेको छ र नेपालमा पनि दिनको 1 बज्नको लागि अब 4 मिनट बाँकी रहेको छ। ब्रुनाईमा भने दिनको 3:11 गयो। बीएबीएस गर्खा रेडियोबाट नमस्ते युके कार्यक्रमको हामी 3rd आवरमा प्रवेश गरिसकेका छौँ। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु। समाचारपछि भने यहाँहरूले नेपाली चलचित्र प्रेम पिण्डबाट आशा भोसलेको स्वरमा रहेको गैरी खेतको सिरै हाने भन्ने बोलको गीत सुन्नुभएको थियो र कुनै समयमा तपाईँहरूले पनि यो गीतमा डान्स गर्नुभयो होला, होइन? एकदमै रमाइलो गीत। आज धेरै लामो समयपछि यो गीत सुन्ने मौका मिल्यो र कार्यक्रमको अवधि भने बिहानको 9 बजीसम्म रहनेछ र त्यति बेला पनि म तपाईँलाई मिठा मिठा गीतहरू सुनाउनेछु। आज भने कुनै कार्यक्रम छैन भन्नाले पनि हाम्रो सेजियलमा कुनै इन्टरभ्यू छैन। म तपाईँहरूलाई यसरी नै मिठा मिठा गीतहरू सुनाउँदै जानेछु। हजुर, आउनुहोस् अब भने हिजो सोमबारको दिनमा भएको युएएफए नेसन लिग अन्तर्गतको रिजल्ट भने यस प्रकार रहेको छ। फ्रान्स भर्सेस बेल्जियमको खेलमा रिजल्ट, फ्रान्स 4, बेल्जियम 1, इटली 3, टर्की 1, नर्थ आयरल्यान्ड 0, जोर्जिया पनि 0, युक्रेन 1, हङ्गरी 2। अनि त्यस्तै गरी यो हिजो भएको खेलमा बस्निया हर्जगोभिनिया 1, पोल्यान्ड 0, रोमानिया 0, स्विडेन 1, अनि साइप्रस 2, लाटभिया 1, मन्टिनग्रो 0, आर्मेनिया 0 भएको छ। अनि हिजो भएको फ्रेन्डली म्याचमा रुवान्डा र केन्या बीचको खेलमा कुनै स्कोर हुन सकेन, दुवै टिम 0-0 भएका छन् भने लिक्टनस्टाइन 0, जिब्राल्टर 2 भएको छ। अनि यो पनि अर्को फ्रेन्डली म्याच हो, युगान्डा र कङ्गो डिआर पनि 1-1 भएको छ। दुवैले 1-1 गोल गर्न सफल भएका थिए हिजोको खेलमा। त्यस्तै गरी आज पनि तपाईँहरूले युएएफए नेसन लिग अन्तर्गत लिग ए ग्रुप 3 क्रोएसिया भर्सेस स्पेन, इङ्ल्यान्ड यसबाट भने इङ्ल्यान्डले एकदमै राम्रो गरिरहेको छ। आज बेलुकी 7:45 इङ्ल्यान्ड भर्सेस चेक रिपब्लिक हेर्नुहुनेछ तपाईँले पनि, म आशा गर्छु इन्जोय गर्नुहोला। अनि त्यस्तै गरी लिग बीमा ग्रुप 1 स्कटल्यान्ड भर्सेस सलोभेनिया, स्विजरल्यान्ड भर्सेस नर्थ मेसिडोनिया, अल्बेनिया भर्सेस सान मेरिनो, बेलारुस भर्सेस फिनल्यान्ड, अनि काजाकस्तान भर्सेस फारो आइसल्यान्ड, मल्डोभा भर्सेस स्लोभोकिया, अनि इस्टोनिया भर्सेस आइसल्यान्ड, लक्जमबर्ग भर्सेस बल्गेरिया। अनि त्यस्तै गरी आज पनि इन्टरनेसनल फ्रेन्डली म्याचहरू तपाईँहरूले हेर्न सक्नुहुनेछ, साउथ कोरिया भर्सेस उज्बेकिस्तान, चाइना भर्सेस ताजकिस्तान, इन्डिया भर्सेस युरोगा, फुटबल युनियन अफ रसिया भर्सेस नाइजेरिया, अल्जेरिया भर्सेस नाइजर, जोर्डन भर्सेस भेनेजुएलाको बेसमा खेल हुँदैछ, इन्जोय गर्नुहोला। अब भने आज हामीसँग यस बिहानीमा धेरैभन्दा धेरै साथीहरू हुनुहुन्छ, अब फटाफट हामी उहाँहरूसँग कुराकानी गरौँ र यसै क्रममा हामीलाई पद्माजीले सम्पर्क गर्नुभएको थियो फोन मार्फत। पद्माजी, एकदमै मिठो कुराकानी भयो तपाईँसँग र उहाँले भन्दै हुनुहुन्थ्यो आज बिहानीमा तपाईँले नेपालको घरको विषयमा जानकारी गराउनु भयो र नेपालका घरहरू कहाँ कस्तो हुन्छन् भन्ने विषयमा, त्यो सुनेर साँच्ची नै मलाई पनि यो चाडपर्व आइरहेको बेलामा नेपालीहरूको दसैँ तिहार अब भित्रिँदैछ, यो अवसरमा तपाईँले हामीलाई नेपालमा पुर्याइदिनु भयो अनि तपाईँले भनिरहँदा मैले पनि त्यो हो कति कुराहरू मान्छेसँग कुरा गर्दा हाम्रो माइन्डमा पिक्चर आउँछ नि, सायद उहाँले त्यो फिल गर्नुभएको रहेछ। पद्माजी, थ्याङ्क यू सो मच, तपाईँले त्यो फिल गर्नुभएको रहेछ। मैले यो राष्ट्रिय गीत सुनाउँदै गर्दा हाम्रो देशको कुराकानी आएको थियो अनि त्यति बेला मैले तराईका घरहरू
त्यस्तै तरिकाले बनेका हुन्छन् पहाडका घरहरू, होइन हिमालतिर भनौँ न, मुस्ताङ डोल्पातिरको घरहरू। अब एकदमै जाडो छल्नको लागि पनि उहाँहरूले कुन साइडबाट हावा बढी आउँछ अनि कुन साइडमा न्यानो हुन्छ भनेर त्यो तरिकाले घर बनाउँछन्, अनि सानो सानो झ्याल हुन्छ। अनि त्यस्तै गरी काठमाडौँ उपत्यकामा बस्ने नेवार जातिहरूको आँखी झ्यालको घरहरू पहिलेको, होइन, यी र यस्ता कुराहरू हामीले गरेका थियौँ। अनि त्यस्तै गरी अब यो नेवारी परम्पराहरूको मौलिक वास्तुकला झल्कने यो घरहरू, त्यस्तै कुराहरू हामीले गरेका थियौँ। अनि तराईका महिलाहरू, तराईमा माटो र बाँसका घरहरू बन्छन्, होइन, बाँस र काठको जुन संरचना बेस पनि उनीहरूले भित्तामा असाध्यै राम्रो चित्रहरू बनाउँछन् के, तिनीहरूको कला नै हो। विशेष गरेर तराईका महिलाहरू यस्तो बनाउनमा बडो माहिर हुन्छन् र उनीहरूले विशेष गरेर यो बाढीको जोखिमबाट जोगिनको लागि त्यो जमिनको भनौँ न जमिनबाट अलिकति माथि उठाएर घर बनाएको हामी देख्छौँ, होइन, अनि चौडा छानाले भित्ताको छायामा राख्ने, अनि कम उचाइको झ्याल, है, छानातर्फ खुल्ला भाग हावा चल्ने, यसरी सबै कुरा मिलाइएको हुन्छ। सायद तपाईँहरू पनि नेपालको विभिन्न स्थानमा भिजिट गर्नुभएको छ, देख्नुभएको छ, होइन, थारू बस्तीको घरहरू जब तपाईँहरू सौरा चितौनमा भिजिट जानुहुन्छ, अनि पक्कै पनि त्यहाँको खानाहरू इन्जोय गर्नुहुन्छ। त्यहाँको खाना घुगी भनेको घुगी, अनि त्यस्तै गरी त्यहाँको त्यो एक प्रकारको रोटीहरू सायद तपाईँहरूले पनि इन्जोय गर्नुभएको छ होला। अनि तराईमा बस्ने थारूहरूको त्यो सुन्दर पक्ष भनेको भित्ते कला हो। त्यो भित्तामा यस्तो राम्रो फुलहरू बनाउँछन् उनीहरू, जनावर अनि मानिस, अनि यो सांस्कृतिक आकृति झल्कने उनीहरूको सिप र श्रमको पनि त्यत्तिकै भनौँ न प्रशंसा हुने गर्छ। र विशेष गरेर तराईका महिलाहरू अनि थारू समुदायका महिलाहरूले त्यस्तो बनाउनमा उनीहरू एकदमै तल्लीन रहन्छन्। तिनीहरूको एउटा कला हुन्छ के, होइन, मान्छेले देखेर पनि कतिपय कुराहरू गर्न सजिलै उनीहरूले भनौँ न उनीहरूको कला हो त्यो, मान्नुपर्छ, होइन, सबैलाई त्यस्तो बनाउन आउँदैन, मलाई पनि आउँदैन। त्यस कारण हामी अब जस्तो कि अब हिमालतिरको बाक्लो घरको कुराकानी गऱ्यौँ, र अब हिमालतिर उचाइ बढ्दै जाँदा घरहरूबाट त्यो चिसोबाट बस्नको लागि, अनि तीव्र हावा आउँछ जोडसँग, होइन, त्यो हावाबाट बस्नको लागि पनि सायद तपाईँहरूले यो खुम्बु क्षेत्रतिर जहाँ शेर्पाहरूको घर हुन्छ, होइन, एकदमै लम्बाकार अनि दुई तला, जो मानिसहरू तपाईँहरू माथि मुस्ताङतिर जानुभएको छ, होइन, त्यो ठाउँमा पनि तपाईँहरूले देख्न सक्नुहुन्छ। यसै गरी हाम्रो नेपालको मौलिक घरको सबैभन्दा ठुलो विशेषता भनेको ती घरहरूको विविधता पनि हो कि। हामी नेपालमा जताततै एउटै तरिकाको घर हुँदैन, अब तराईमा अर्कै घर, होइन, अनि पहाडमा, त्यस्तै गरी हिमालतिर, यी साना कुराहरू, अझ विशेष गरेर हाम्रो मध्य भनौँ न क्षेत्रतिर भने यो घाम पानी हावाहुरीबाट बस्नको लागि, होइन, त्यहाँ एउटै प्रकारको घरहरू हुन्छ।

0: BFBS गोर्खा रेडियो। चालीस वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। चालीस वर्ष पश्चात आज यो संस्था हाइभ जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत चार दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को चार दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, आरएएफ हाइभ वा आरएन फोरममा गएर।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

सागर आले र दीपा लामाले गाउनुभएको मिठो गीत हामीले सुनिरहेका थियौँ। कौरा भाकाको गीत हो। कौरा भाकामा एकदमै सुमधुर आवाज त छँदैछ, शब्द पनि बडो बेजोडको प्रस्तुति थियो, होइन? शब्द शब्दमा अनि यो फिलिङ्स, जसले कौरा यो कौरालाई एकदमै नजिकबाट बुझ्नुहुन्छ होइन, उहाँहरूले पक्का इन्जोय गर्नुभयो होला। र यसैले पनि हामी यो कार्यक्रममा भनौँ न हरेक कार्यक्रममा विभिन्न थरीका गीतहरू सुनाउँछौँ। कसैलाई लोक पप मनपर्छ, कसैलाई कौरा गीत मनपर्छ, कसैलाई आधुनिक गीत गजल पनि मनपर्छ, होइन? हिपहप शैलीका गीतहरू, पप गीतहरू मन पराउने श्रोताहरू पनि हुनुहुन्छ, कसैलाई हिन्दी गीत मनपर्छ। र म आज तपाईँहरूलाई यस्तै यस्तै मिठा मिठा गीतहरू सुनाइरहेको छु, आशा छ इन्जोय गर्नुभयो होला। समय बिहानको 8:32 गयो। आउनुहोस् हामीसँग धेरै साथीहरू हुनुहुन्छ, मैले तपाईँहरूको नाम लिन बिर्सेको छैन। अब भने फटाफट तपाईँहरू कहाँदेखि हुनुहुन्छ म तपाईँहरूसँग भलाकुसारी गर्दै अघि बढ्नेछु। आउनुहोस् यसै क्रममा कृष्ण गुरुङजी लन्डनदेखि हुनुहुन्छ, उहाँले सधैँ सधैँ हामीलाई यो कार्यक्रममा केही न केही पठाउनुहुन्छ। आज पनि शुभ प्रभात अनि भेरी गुड मर्निङ रूपाजी भन्नुभएको रहेछ, म तपाईँलाई सोही कामना व्यक्त गर्छु। रूपाजी, आज म साहुको मेलाबाट तपाईँलाई सुनिरहेको छु, समयले साथ दिएसम्म तपाईँको समय अवधिभर नै रहनेछु भन्नुभएको रहेछ। थ्याङ्क यू सो मच कृष्णजी। अनि त्यसै गरी हामीसँग नारायण सापकोटा हुनुहुन्छ, उहाँ फिनल्यान्डदेखि हुनुहुन्छ। ओके, फिनल्यान्डबाट हामीलाई सम्झिनु भएको छ नारायण सापकोटाजी, थ्याङ्क यू सो मच। अनि बम गुरुङ मामा हुनुहुन्छ ग्रिनफोर्डबाट, उहाँले पनि सुन्ने मौका पाउनुभएको रहेछ। ओके, अनि उत्तर पठाउनु भएको छ, धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि हामीसँग हुनुहुन्छ दिनेश गिरी, दिनेश गिरीजीले पनि उत्तर पठाउनु भएको छ र लेख्नुहुन्छ, रूपा दिदी नमस्कार, मेरो पनि नमस्कार यहाँलाई। र दिदी, मैले यो हप्ताको लागि उत्तर पठाएको छु र मेरो उत्तर जसरी हजुरले क्लु दिनुहुन्छ म पनि त्यसरी नै दिन्छु। ठिक छ, तपाईँले कसरी दिनुभएको छ भन्नु। रूपा दिदी, प्रायः गरेर तपाईँको मैले पहिलो प्रोग्राम सुन्दा एकदमै माया प्रेमको कुरा गर्नुभएको थियो, मलाई लाग्छ मेरो उत्तर पनि यो पहिलो नम्बर नै हुनसक्छ। ओके, तपाईँको कुनै सोमा सुन्दा मलाई माया प्रेमको एकदमै कुरा गर्नु, मैले कहिले माया प्रेमको कुरा गरेँ होला, होइन? मलाई त्यो कुरा थाहा भएन। ओके, अनि त्यसै गरी उहाँले लेख्नु भएको छ पहिलो नम्बर नै होला भन्नुको मतलब, मैले यो जति क्लु दिएको छु अथवा सम्भावित उत्तरहरू त्यसमा। ओके, म तपाईँलाई के भन्न चाहन्छु भने, होला अब यो कार्यक्रममा कहिलेकाहीँ त्यस्तै प्रसङ्ग आउँछ नि, सायद मैले त्यो भने हुँला, होइन? त्यो हो भने ठिकै छ, त्यो आफ्नो ठाउँमा छँदैछ, होइन? तर तपाईँले दिनुभएको, मैले तपाईँले उत्तर यो हो भन्नुभएको छैन, त्यस कारण तपाईँले यो नम्बर वानकै उत्तर हो भने अब त्यसलाई म कसरी भनौँ, म भनिदिइहाल्छु, होइन? अब यसलाई सही उत्तर मान्न सकिँदैन, बस यति मात्रै भन्छु ल तपाईँको लागि। अनि त्यसै गरी हामीसँग तारा प्रसाद चेमजङज्यू हुनुहुन्छ, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको छ र सेवा र शुभ बिहानी, शुभ दिन रूपा बहिनी, यो हप्ताको उत्तर थ्याङ्क यू सो मच। तर यहाँले क्लु थाहा पाइसक्नुभयो, यसको लागि भोलि पर्सि पनि आउन सक्नुहुनेछ। अनि ममता पूर्जा तिलिजाज्यू हुनुहुन्छ अल्डरसर्टबाट, उत्तरको लागि धन्यवाद। र मैले अहिले जे भनिरहेको छु सायद तपाईँले सुन्नुभयो र बुझ्ने मौका पाउनुभयो भने फेरि पनि आउन सक्नुहुनेछ। अनि पदम सिंह गुरुङज्यू, उहाँले पनि उत्तर पठाउनु भएको छ, यहाँलाई पनि म फेरि आउन भन्छु। अनि ज्ञानु गुरुङजी हुनुहुन्छ एन्डोभरबाट, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको छ, थ्याङ्क यू सो मच भन्न चाहन्छु। अनि हाम्रो नियमित श्रोता शोभा गुरुङजी अल्डसेटबाट, ओके, यहाँहरू सबैले एकदमै यो कार्यक्रम सुनेर इन्जोय गरिरहेको छु भन्नुभएको छ, थ्याङ्क यू सो मच।
हामी पनि तपाईँहरूलाई यस्तै प्रोग्रामहरू सुन्न र सुनाउनको लागि हामीले पनि तपाईँहरूको लागि मिठा मिठा गीत सुनाउँछौँ। र यसै क्रममा गङ्गादेवी थापा आमा हुनुहुन्छ फानबरोबाट, उत्तरको लागि धन्यवाद। अनि हामीसँग हुनुहुन्छ अन्य श्रोताहरू, जसमा हामीलाई आज अर्को श्रोताले पनि उत्तर पठाउनु भएको छ, प्रेम काजीजी। उहाँले पनि रूपा दिदी तपाईँको प्रश्नको उत्तर यो हुनसक्छ भन्नुभएको रहेछ। ओके, तपाईँहरू सबैलाई मैले भनिसकेको छु, ती कुराहरूलाई विचार गर्नुभयो, मनन गर्नुभयो भने पक्कै पनि तपाईँहरू फेरि फटाफट उत्तर लेखेर पठाउन सक्नुहुनेछ। अहिलेको लागि भने म तपाईँलाई एकैछिन एउटा सानो साङ्गीतिक विश्राम दिलाउन चाहन्छु। पप गीत प्रेमी श्रोताहरू इन्जोय गर्नुहोला।

रिकेश गुरुङको स्वरमा हामीले यो गीत सुनिरहेका थियौँ। आउनुहोस् अब भने हामीसँग धेरै साथीहरू हुनुहुन्छ, म तपाईँहरूको विचार सेयर गर्दै जानेछु। यसै क्रममा धनु गुरुङ बहिनी फानबाट निवासी हुनुहुन्छ, उहाँ लेख्नुहुन्छ, आदरणीय रूपा दिदी नमस्कार, मेरी प्यारी बहिनीलाई पनि नमस्कार। दसैँ नजिकिँदै गर्दा नेपालका घर आँगन सम्झिरहेको थिएँ र त्यसमाथि पनि हजुरको यो आजको प्रस्तुतिले बिहानदेखि नै नेपाल नै पुर्याइदिनु भयो दिदी, वा एकदमै खुसी लाग्यो बहिनी त्यसो भन्नुभएकोमा। अनि साँच्ची नै रूपा दिदी, नेपालका घरहरूमा आफ्नै किसिमको मौलिकता छ नि है, सही कुरा बहिनी। अनि हजुरले भन्दै जाँदा म त पूर्वदेखि पश्चिम, तराईदेखि पहाडसम्म पुरै डुलेर आइपुगेँ। कस्तो राम्रो है हो, कहिलेकाहीँ चलचित्र हेर्दा पनि कहिलेकाहीँ त्यस्तै फिल हुन्छ होइन। हो, मान्छेको जिन्दगी हो अनि तपाईँको सोचाइ हो, तपाईँको कल्पना हो, तपाईँको भावना हो, ठिक छ नि। यो चाडपर्व आएको बेलामा तपाईँ यो नेपालको पूर्वदेखि पश्चिम, तराईदेखि पहाडसम्म पुरै पुगेर आइपुगे भन्नुभएको छ, एकदमै खुसी लाग्यो बहिनी। अनि बिहान बिहानै हजुरले भन्नुभएको विचारहरूदेखि टिकट बिना नै नेपाल घुमाइदिनु भयो, धेरै धेरै धन्यवाद। ओके, नेपाल कहिलेकाहीँ त्यस्तो हुन्छ, त्यो फिल हो, तपाईँको आफ्नो फिल। हाम्रो देश यो भौगोलिक दृष्टिले मात्रै होइन कि, हाम्रो भनौँ न सारा यो भावनासँग जोडिएको छ नि, हामीले कैयौँ वर्षहरू बिताएका छौँ, त्यो नै तपाईँको न्यानो माया हो तपाईँले त्यसो भन्नु। र यसरी नै कहिलेकाहीँ हामीलाई कल्पनाको सागरमा डुबाइरहनुहुन्छ दिदी, यो क्रम भने जारी रहोस् है भन्नुभएको रहेछ। थ्याङ्क यू सो मच बहिनी। अब सधैँ सधैँ यो कहिलेकाहीँ यो संजोग हो, तपाईँले त्यो फिल गर्नुभयो। मैले त सामान्य कुरा भनेको थिएँ तर तपाईँले यति धेरै फिल गर्नुभएको रहेछ, थ्याङ्क यू सो मच। र अघि पद्माजी पनि आउनुभयो, उहाँसँग फोनमा कुराकानी भएको थियो, उहाँले पनि त्यही भन्नुभएको थियो, अहिले पनि तपाईँको विचार ठ्याक्कै मिल्दो रहेछ है, कहिलेकाहीँ त्यस्तो हुँदो रहेछ। सायद तपाईँहरू जस्तै अर्को थर्ड पर्सन पनि हुनुहुन्छ कि, हो मैले पनि त्यो फिल गरेको थिएँ भन्ने होइन। र उहाँ अघि लेख्नुहुन्छ, दिदी आज धेरै दिनपछि हजुरको प्रश्नको उत्तर दिन हाजिर भएकी छु है। ओके, ठिक छ, हजुरले दिनुभएको सम्भावित उत्तरहरूमध्ये एउटा टिपेर हजुरको पोल्टामै नै राखिदिएको थिएँ, कस्तो मिठो बनाई, थ्याङ्क यू। अब मेरो नाम त्यो 15 कपको राइस कुकरमा जाने हो कि होइन त्यो चाहिँ हजुरकै हातमा छ बहिनी, तपाईँले पठाएपछि त 110% त्यो त गयो गयो नि होइन, एकदमै स्योर छ। र मेरो एन्सर यो होला। ओके, थ्याङ्क यू बहिनी, सही एन्सरको लागि तपाईँलाई धेरै धेरै धन्यवाद पनि भन्न चाहन्छु। अनि दिदी समयले साथ दियो भने मलाई यो गीत सुनाइदिनु होला, हजुरको दिन शुभ रहोस्, रमाइलो रहोस्, धेरै धेरै माया हजुरलाई भनेर। ओ माई गुडनेस, लभ हार्ट यति धेरै पठाइदिनु भएको रहेछ, थ्याङ्क यू सो मच। म अब घर जाँदा पनि उडेर जान्छु होला है तपाईँको यो लभ हार्टले गर्दा, एकदमै धेरै धेरै माया गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि हाम्रो धनु बहिनीले रोज्नु भएको एउटा मिठो गीत छ, उहाँले रोज्नु भएको गीत हो, यस गीतका अरिजिनल सिङ्गर भने नारायण गोपाल हुन्। यति धेरै माया दिई मनभरि दुःख नदेऊ, बाटो ओरपर फुल्ने पलास टिपी शिरमा नलाऊ। यो गीतमा बडो शब्द एकदमै मार्मिक छ कि होइन, यसमा अर्को एउटा शब्द पनि भनिएको छ कि, जस्तो कि यी हातहरू प्रशस्त छन् भो सान्तावना मलाई नदेऊ, यो बाटोमा कति काँडा कति फुल टिपी हिँडे होइन, यस्तै यस्तै छ। अनि यो जिन्दगीको मोडमा भो सहारा मलाई नदेऊ। ओके, यो बडो गजबको गीत रोज्नु भएको रहेछ धनु बहिनी, तपाईँ त बडो रमाइलो हँसिलो होइन, अलि हुन्छ नि मान्छेहरू अलि आउटगोइङ टाइपको, तर गीत आज एकदमै, हुन त यो गीत सुनेर यस्तै हुनुपर्छ भन्ने होइन मैले भन्न खोजेको कुरा, तर कहिलेकाहीँ मान्छेको मुड अनुसार फिलिङ्स हो, शब्द हो होइन। आउनुहोस् अब उहाँले रोज्नु भएको यही मिठो गीत म तपाईँको लागि सुनाउँछु, इन्जोय गर्नुहोला यो गीत। उहाँले आफ्नै अभिरुचि र यस समयमा रेडियो सुनिराख्नुभएका श्रोतालाई पनि सुनाउन चाहनुहुन्छ, यति धेरै माया दिई मनभरि दुःख नदेऊ। अब हामी सुनौ यो गीत, म सुनाउँदैछु।

भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk। BFPS. BFPS. Gorkha Radio. Gorkha.

हजुर, लाग्छ मन हेरिरहँ यसरी नै तिमीलाई। आनन्द कार्कीले गाउनुभएको यो मिठो गजललाई एकैछिन यहीँ रोक्छु। मसँग धेरै साथीहरू हुनुहुन्छ, माफ गर्नुहोला, यो मिठो गजललाई एकैछिन रोकेर समयले साथ दिएसम्म म तपाईँलाई यही मिठो गजल सुनाउने प्रतिज्ञा गर्छु। आउनुहोस् अब भने हामीसँग धेरै साथीहरू हुनुहुन्छ यो समयमा। हामीलाई पार्वती नेपालीजीले पनि उत्तर पठाउनु भएको छ, थ्याङ्क यू सो मच भन्न चाहन्छु। खेलमती लिम्बू हुनुहुन्छ पार्वतीजीले, मेरो कोसिस हो, मिल्यो कि मिलेन भनेर पनि भन्नुभएको रहेछ। फेरि पनि आउनुहुन म अनुरोध गर्दछु पार्वतीजी, उहाँ इस्ट लन्डनबाट हुनुहुन्छ। अनि हामीसँग खेलमती लिम्बू हुनुहुन्छ हेजबाट, उहाँले पनि रूपाजी तपाईँले आज कति मिठा मिठा गीतहरू सुनाउनु भएको, मलाई लाग्छ कि तपाईँले सुनाएको गीतहरू सबै राम्रो जति सुनिसकियो। हेर्नुहोस् यो त मसँग यहाँ यति धेरै गीत छ होइन, हामीसँग हाम्रो कार्डमा, तर मैले केही यो समुद्रबाट एक मुठी पानी मात्रै निकालेको जो हो जस्तो मलाई लाग्छ होइन। अझै धेरै मिठा मिठा गीतहरू हामी अबको केही समयपछि काठमाडौँको सौगातमा पनि सुन्नेछौँ, अनि त्यसपछि स्वर्णिम सङ्गम, दिवाकुशेली, अनि साँझको कार्यक्रम गोधुली, अनि त्यसपछि पनि अन्य हाम्रा कार्यक्रमहरू बिएबिएस गर्खा रेडियोबाट 24 घन्टा यसरी नै मिठा मिठा गीतहरू तपाईँले सुन्न सक्नुहुनेछ। ओके, जे होस् मलाई खुसी लाग्यो तपाईँको रोजाइभित्रका मिठा मिठा गीतहरू पढ्न सफल भएका रहेछन्, थ्याङ्क यू सो मच भन्न चाहन्छु। अनि त्यसै गरी हामीसँग हाम्रो नियमित श्रोता नरेन्द्र गुरुङज्यू हुनुहुन्छ, उहाँले पनि उत्तर पठाउनु भएको रहेछ, अनि उहाँ एसवर्डबाट हुनुहुन्छ। ओके, फेरि आउनुहुन अनुरोध गर्दछु, मलाई कुनै हतार छैन, शुक्रबारसम्म आउनुहुन्छ। शुक्रबार भने मेरो डे अफ हुन्छ, र सायद शुक्रबार आशाजी आउनुहुन्छ, शिरीषजी, अथवा हाम्रो सोनिया बहिनी को आउनुहुन्छ यस हप्ता हेरौँ। अनि त्यसै गरी हिमाल छेत्रीजी हुनुहुन्छ, नमस्कार, मेरो उत्तर यस्तो होला के। मलाई बडो गजब लागिरहेको छ, र मैले अघि अलिकति क्लु दिएँ, सायद त्यसले पनि तपाईँहरूलाई फेरि आउन अनुरोध गर्छ, त्यसले पनि त्यो मेरो भनाइ सुनेर पनि तपाईँहरूलाई फेरि आउन प्रेरित गरिरहेको हुनसक्छ भन्ने मेरो एउटा भ्रम होइन जस्तो मलाई लाग्छ। त्यस कारण यदि मेरो यो भ्रम होइन भने तपाईँहरू पक्कै पनि आउनुहुनेछ। अनि मेन गुरुङजी हुनुहुन्छ, मेम गुरुङ, उहाँको लागि पनि शुक्रबारसम्म तपाईँहरू जति बेला पनि भ्याउन सक्नुहुन्छ। अनि जुमबहादुर गुरुङ मामा स्विन्डनबाट हुनुहुन्छ, उहाँलाई पनि फेरि आउन हुन म अनुरोध गर्छु। अनि जस कन्दङ्गवाजी हुनुहुन्छ, जस कन्दङ्गवा उहाँ कार्डिफदेखि आउने गर्नुहुन्छ, सेवारे रूपा भन्जी शुभ बिहानी कार्यक्रम सुनिरहेको छु। ओके, समय भएमा एक पालम बजाइदिनु होला भन्नुभएको रहेछ, पिलाम भनेर लेख्नुभएको छ, सायद पालम नै होला। ओके, ठिकै समयमा म समयले साथ दिएसम्म म तपाईँको अभिरुचिको गीत पनि सुनाउने कोसिस गर्छु। अनि धनवीर पुन दाई हुनुहुन्छ, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ, थ्याङ्क यू सो मच भन्न चाहन्छु उत्तरको लागि। एकदमै रमाइलो भइरहेको छ, अहिलेसम्म यति धेरै श्रोताहरूले उत्तर दिनुभएको छ, तर उहाँहरू सबै सबैलाई म फेरि पनि आउन हुन अनुरोध गर्दछु। अनि हाम्रो अर्को श्रोता हुनुहुन्छ टिका पूर्जाज्यू, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ, र उत्तरको लागि थ्याङ्क यू सो मच, उहाँ इस्ले ह्याम्सारबाट आउनुभएको छ, फेरि पनि आउन हुन म अनुरोध गर्दछु। अनि त्यसै गरी हामीसँग अन्य धेरै साथीहरू हुनुहुन्छ, सुनिलजी हुनुहुन्छ, उहाँले पनि उत्तर पठाउनु भएको छ, फेरि आउन हुन अनुरोध गर्दछु। ललित दाई र सती दिदी लन्डनबाट हुनुहुन्छ, उहाँहरूले पनि यो कार्यक्रम सुनेर इन्जोय भइरहेको बारेमा जानकारी गराउनु भएको रहेछ। अनि ओके, परेवा वा ढुकुरलाई शान्तिको प्रतीक भनिन्छ भने हाँसलाई, थ्याङ्क यू सो मच, यहाँहरू सबै सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। त्यसै गरी दाई र दिदी इन्जोय गर्नुहोला। अनि दिपेन्द्र प्रजापतिजी हुनुहुन्छ, उहाँले पनि उहाँले पनि मायाको प्रतीक भन्नुभएको रहेछ, मैले त्यहाँ यो सम्भावित एन्सरमा माया छैन। अनि त्यस्तै गरी हाम्रो अर्को श्रोता हुनुहुन्छ सुलोचनाजी, उहाँले चाहिँ सौन्दर्यको प्रतीक,
नेपाली भोकाबुलरी एकदमै राम्रै छ तपाईँहरूको, अब माया अनि सौन्दर्य होइन, ठिक छ। मैले अलिकति क्लु दिन बित्तिकै तपाईँहरूले यस्तो राम्रो राम्रो शब्दहरू लेखेर पठाउनु हुन्छ। शब्द जति मिठो छ तर त्यो आफ्नो ठाउँमा छँदैछ, यसलाई सही उत्तर मान्न सकिँदैन। हजुरहरू फेरि पनि आउनुहोला। अनि हाम्रो ललिता मल्लजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, हाँसलाई यो श्वेत, यो श्वेत हाँस सेतो हुन्छ सफेद, ओके, हिन्दी शब्दहरू पनि कतिले लेख्नु भएको छ। अनि त्यस्तै गरी ललिता मल्लजी सुन्दनदेखि हुनुहुन्छ, रूपा दिदी नमस्कार भन्नुभएको छ, नमस्कार। सेरु घरती उत्तरको लागि मैले सबैलाई भनिसकेको छु है, फेरि पनि आउनुहुन अनुरोध गर्दछु। नमस्कार रूपा दिदी भनेर पठाउनु भएको छ, थ्याङ्क यू सो मच। हाम्रो सेरु घरती बर्मिङहमदेखि हुनुहुन्छ, खड्क गुरुङ मामा उहाँ अल्डसटबाट हुनुहुन्छ, थ्याङ्क यू सो मस, रेडियो सुन्दैछु इन्जोय भइरहेको छ भन्नुभएको रहेछ। अनि छवि थापा दाजु हुनुहुन्छ फोक्सटन केन्टबाट, उत्तर पठाउनु भएको छ, ओके, थ्याङ्क यू सो मच। यहाँहरू सबैको दिन शुभ पल रहोस्। वीरबहादुर पुनज्यू हुनुहुन्छ, उहाँ ग्लस्टरदेखि आउनुभएको छ, उहाँले पनि उत्तर पठाउनु भएको रहेछ। अनि त्यस्तै गरी मेक मल्लज्यू हुनुहुन्छ डन्सटबलबाट, सुन्ने मौका पाउनु भएको रहेछ दाजु, थ्याङ्क यू। अनि त्यस्तै गरी उत्तर सबैले पठाउनु भएको छ, तर हजुरहरूको उत्तरको लागि फेरि आउनुहुन म अनुरोध गर्दछु, ओके। गौरी गुरुङजी हेलिङ्डनबाट फेरि पनि आउनुहोला, विष्णु गुरुङ भाइ ब्ल्यान्डफोर्डबाट, रूपा दिदी म सुन्दैछु है भन्नुभएको छ, थ्याङ्क यू। अनि नारायण गुरुङजी हुनुहुन्छ, उहाँले पनि यो कार्यक्रम सुन्ने मौका पाउनु भएको रहेछ, मसँग 3 मिनट बाँकी छ, ओके। उहाँले एउटा गीत रोज्नु भएको छ, मन परेको मान्छेको मोबाइल के भएछ, मोबाइल बन्द भएछ, ओके। म कुनै दिन त्यो गीत सुनाउने छु, आज समय एकदमै थोरै छ। ओम प्रसाद थापा काउचाज्यू हुनुहुन्छ, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ, थ्याङ्क यू सो मच भन्न चाहन्छु। त्यसै गरी हामीसँग उहाँले एउटा जानकारी पठाउनु भएको छ, यो जानकारी केही लामो भएको हुनाले यो सूचना हामी डेफिनेटली हाम्रो प्रोग्राममा राख्नेछौँ हाम्रो वाट्स अनमा। अनि सविता मोनेमजी हुनुहुन्छ, उहाँले पनि सुन्ने मौका पाउनु भएको रहेछ, अनि थ्याङ्क यू सो मच उत्तरको लागि। विजया रिजाल बेल्जियमदेखि हुनुहुन्छ, ओके, हाम्रो नियमित श्रोता, आज धेरै लामो समयपछि तपाईँसँग यसरी यो कार्यक्रममा भेट्ने मौका मिल्यो, थ्याङ्क यू सो मच भन्न चाहन्छु। अनि त्यसै गरी विजया रिजालजी बेल्जियमदेखि हुनुहुन्छ, तुलपुन पिटरबरोदेखि आउने गर्नुहुन्छ, थ्याङ्क यू सो मच तुल भाइ, तपाईँले पनि उत्तर पठाउनु भएको रहेछ। अनि त्यसै गरी हामीसँग अन्य धेरै साथीहरू हुनुहुन्छ, र इमेल पनि म यसो हेरिहाल्छु है, त इमेलमा पनि को को हुनुहुन्छ, त उहाँहरू इमेल मार्फत हामीलाई केही साथीहरूले पनि सम्पर्क गर्नुभएको छ। हामीलाई इमेल मार्फत पठाउनु हुने राजी गुरुङ इज वेयर लन्डनदेखि हुनुहुन्छ, थ्याङ्क यू सो मच भन्न चाहन्छु। अनि त्यसै गरी हाम्रो अर्को श्रोता प्रेम गुरुङ पार्क रोयल लन्डनदेखि पनि पठाउनु भएको छ उत्तरको लागि, यहाँहरू सबै सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र हाम्रो अर्को श्रोता हुनुहुन्छ, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको छ, हामीलाई उत्तर पठाउने धनु गुरुङ बहिनीले सुन्ने मौका पाउनुभएको रहेछ, प्रसाद गुरुङ एसपोर्टबाट, मीना गुरुङ हुनुहुन्छ, अनि मनु राणा बहिनी उहाँ लन्डनदेखि आउनुहुन्छ, नूतन भूषालजी इजरायलबाट, अनि त्यस्तै गरी हाम्रो चामलिङ चामलिङजी आउनुभएको छ, दिपेन्द्र प्रजापति, यहाँहरू सबै सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। सबैको अभावले मैले तपाईँहरूको गीत सुनाउन सकिनँ, तर त्यही आनन्द कार्कीले गाउनु भएको त्यो गजल सुनाउँदै यो कार्यक्रमबाट छुटिन्छु। र बाँकी प्रसङ्ग भने दाजु विनोद धोज खड्काको साथमा काठमाडौँको सौगात कार्यक्रममा तपाईँले इन्जोय गर्न सक्नुहुनेछ। हवस् त आदरणीय श्रोता, म आजको लागि बिदा चाहन्छु, तपाईँको बाँकी पल सुमधुर रहोस्, नमस्ते, बाई।

0: Pe Live Buddy.
1: On Air.
0: Atma.
1: Ani Smart Speaker ma bunhos.
0: Play BFBS. You.
2: Poate cu și bari mea pe pata vaia ca arco paliva. Mă duc de data asta. Să vă una star cale astea de stilea.
3: संसदीय विशेष समितिको बैठकमा कानून मन्त्री सविता गौतमले भुटेकोसी बाढीका मृतकको मृत्यु दर्ता सहज बनाउन अध्यादेश मार्फत मृत्यु घोषणाको कानून निर्माणको अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको हो। हाल बेपत्ता भएको 12 वर्षपछि मात्रै मृत्यु दर्ता गर्न सकिने कानूनी प्रावधान छ। यो प्रावधानका कारण भुटेकोसी बाढी बेपत्ता व्यक्तिका परिवारले बिमा लगायतका दावी गर्न पाएका छैनन्।
4: नेकपा एमाले आइन्दा नेतृत्वको आलोचना गर्ने कार्यकर्तालाई कारवाही गर्ने भएको छ। अन्तर्पार्टी निर्देशन जारी गर्दै एमाले आइन्दा नेतृत्वको सार्वजनिक आलोचना निषेध गरेको हो। यसअघिका आलोचनामा छुट भए पनि अब संगठन विभाग र अनुशासन आयोगले सिधै कारवाही गर्नेछ। अन्तर्पार्टी निर्देशन मार्फत एमाले युवा पुस्तान्तरण र पार्टी जागरणमा केन्द्रित हुन र सरकारको कार्यशैलीप्रति आलोचनात्मक बन्न पनि कार्यकर्तालाई निर्देशन दिएको छ। जनजीविकाका मुद्दालाई प्राथमिकतामा राखेर सडक र संसदमा सशक्त भूमिका खेल्ने भन्दै एमाले आम नागरिक र दलहरूलाई सहकार्यको आह्वान समेत गरेको छ। गृहमन्त्री सुदन गुरुङले गृह मन्त्रालय र माताहतका निकायबाट अनधिकृत रूपमा संवेदनशील सूचना चुहाउने जो कोहीलाई कानूनी दायरामा ल्याउने चेतावनी दिनुभएको छ। गृह मन्त्रालयले हिजो सूचना चुहावटको आरोपमा सशस्त्र प्रहरीका एआइजी वंशीराज दाहाललाई पदबाट निलम्बन गरेको छ। त्यसै सन्दर्भमा गृहमन्त्रीले सामाजिक सञ्जाल मार्फत चेतावनी दिनुभएको हो। गृह मन्त्रालयमा प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराग वा गुप्त जानकारीले अपराध रोकथाम, अनुसन्धान प्रक्रिया र भविष्यमा कुनै गम्भीर घटनाको सत्य तथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्ने उहाँको भनाइ छ। उहाँले राज्यले सुम्पिएको गोपनीयतामाथि खेलबाड गर्नुलाई देश र सङ्गठनमाथिको विश्वासघातको संज्ञा दिनुभएको छ। बेलायतभरि हजारौँ युवा पहिलोपटक आयोजना गरिएको राष्ट्रिय क्याडेट सप्ताहमा सहभागी भइरहेका छन्। यो सप्ताह सरकार र रक्षा मन्त्रालयको सहयोगमा आयोजना गरिएको हो। यो सप्ताह अक्टोबर 5 21 मनाइन्छ। सुशाबको रिपोर्ट।
5: The first ever National Cadets Week is underway, celebrating more than 137,000 young people involved in cadet forces across the UK. The week will showcase the skills, friendships and experiences cadets gain, with events taking place in schools, workplaces, government departments and communities. The week began with the opening of a new joint cadet centre in Hastings, allowing Army, Royal Navy and RAF cadets to share facilities. Minister for Veterans and People, Calvin Bailey.
6: This is a national resource that helps our young people become confident and resilient and address some of the modern challenges facing young people today.
5: The Ministry of Defence wants to grow the cadet forces by 10% by 2030 and 30% by 2035. Mr Bailey told BFBS Forces News that will happen with central funding. And then
6: we need to mobilise society so that we can get those adult volunteers. And we also need to mobilise businesses and communities to provide the additional support so that we can grow to the targets.
5: In a letter, the King praised cadets and the adult volunteers who support them, saying the movement helps young people build confidence, learn new skills and contribute to their communities. Next weekend, cadet units across the UK will open their doors to the public, offering young people and families the chance to find out more.
4: आज पनि ठाउँ ठाउँका सडक पूर्ण रूपमा बन्द भएका छन्।
7: रसुवा, म्याग्दी, मनाङ र नवलपरासी पूर्वका सडकहरू अवरुद्ध भएको प्रहरीले जनाएको छ। प्रहरीको जानकारी अनुसार रसुवाको मुख्य राजमार्ग सबै पूर्ण रूपमा अवरुद्ध छ भने म्याग्दीको बेनी जुमसुम सडकको अवरोध पनि हटेको छैन। मनाङ खाङसार बेसीसर सडक खण्ड पनि पूर्ण रूपमा बन्द छ। यही असोज 9 राति आएको बाढीले बेसीसर हुँदै खाङसारसम्म जाने सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। यो सडक अझै बनेको छैन। यता नवलपरासी पूर्वको कालीगण्डकी करिडोरको बौद्धिकाली गाउँपालिका 3 जन्तीमा पहिरोले सडक एकतर्फी भएको छ। यो खण्डबाट ठूला गाडी सञ्चालन हुन सकेका छैनन्। रसुवाका राजमार्ग बाढीका कारण गत भदौ 10 नै बन्द भएको हो भने बेनी जुमसुम सडक पहिरोले गर्दा यही असोज 10 अवरुद्ध भएको हो। कालीगण्डकीको जन्तीको सडक 14 एकतर्फी छ।
4: नेपाली बजारमा आज सुनको भावमा घटबढ भएको छैन।
3: हिजो प्रतिचुला 400 रुपियाँ घटेको सुनको भाउ आज स्थिर छ। नेपाल सुन जाति व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला 2,91,500 रुपियाँमा किनबेच भइरहेको छ। यस्तै आज साँधीको मूल्य भने घटेको छ। हिजो प्रतितोला 4,430 रुपियाँमा कारोबार भएको चाँदी आज 15 रुपियाँले घटेर तोलामा 4,415 रुपियाँ किनबेच भइरहेको छ।
4: नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ कार्य समितिका लागि उम्मेदवारी दर्ता सुरु भएको छ। पार्टीको निर्वाचन समितिले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण र उम्मेदवारी दर्ता प्रक्रिया सुरु गरेको समिति संयोजक प्रेमबहादुर खड्काले जानकारी दिनुभएको छ। अवस्था खबर यति नै। नमस्कार।

हजुर, पुरानो गीत बाछने कार्यक्रमको सुरुवात भयो। सञ्चालक विनोद, कार्यक्रम काठमाडौँको सौगात लिएर उपस्थित भएको छु। सम्पूर्ण आदरणीय श्रोता नमस्कार, कार्यक्रममा हार्दिक स्वागत छ। रूपा राणा बहिनीको बिहानको नमस्ते युके कार्यक्रम सुनियो, तपाईँले पनि सुन्नुभयो। धेरैले सप्ताहव्यापी हुने यो प्रश्न उत्तरी कार्यक्रममा भाग लिनुभयो, कतिलाई त फेरि पठाउनुहोस् पनि भन्दै हुनुहुन्थ्यो। मलाई पनि यदि मैले जवाब दिनु पनि नमिल्ने रहेछ, मैले पनि पठाउनु पऱ्यो, क्या हो, एक्सेप्ट गर्नुहुन्छ कि हुँदैन त? एनिवे, सम्पूर्ण आदरणीय श्रोतालाई फेरि पनि यो कार्यक्रममा स्वागत छ। समय तिथि मितिको कुरा गरौँ श्रोताहरू। सबभन्दा पहिला नेपालमा आजको कुरा गर्नुपर्दाखेरि आज हामी मङ्गलबारको कार्यक्रम गर्दैछौँ श्रोताहरू। भोलि बुधबार हो, बुधबार भव्य दिन छ हाम्रो। हामी पनि बिग सल्युटको लागि हिँड्ने प्रयत्नमा छौँ श्रोताहरू, प्लानिङ थियो छ। एनिवे, 20 असोजको कुरा हो आज। विक्रम सम्बत 2083 मङ्गलबार भने अक्टोबर महिनाको 6 तारिक आज। नेपाल सम्बत 1146। त श्रोताहरू, आजको दिनको अब विभिन्न हामी समाचारहरू शीर्षकमा र अरू कुराहरू राख्छौँ र केही कुराकानी हुनेछ र देशका हरेक एक्टिभिटिज हामीले समेट्ने कोसिस गर्छौँ। कहिलेकाहीँ यसो आफ्नै गाउँठाउँमा भएको तर नचिनेका कुराहरूलाई पनि हामीले हाइलाइट गर्ने कोसिस गर्छौँ। त आज सबभन्दा पहिला कुराकानीमा चाहिँ रेकर्डेड रिपोर्ट राख्छौँ। दसैँ नजिकैसँगै पश्चिम नेपालका थारू बस्तीहरू गुल्जार हुन थाले छन् भनेर दिल केसीले एक रिपोर्ट पठाउनु भएको छ, त्यो हामी सुनाउँछौँ श्रोताहरू। त्यसपछि म एकजना व्यक्तिसँग कुराकानी गर्छु, द्वारिका अधिकारी, नेचर वक ट्रेलको बारेमा। किनभने हामी काठमाडौँ भ्यालीमा बसेर नेपालमा यति धेरै राम्रो ट्रेलहरू छन्, यानि कि हाइकिङ गर्ने ठाउँहरू छन्, माउन्टेन बाइकिङ गर्ने ठाउँ छन्, त्यो बारेमा अलिक हाइलाइट गर्न मन लाग्यो। त्यसकारणले कृतिपुरको एक वडाका अध्यक्ष हुनुहुन्छ र उहाँ चाहिँ कृतिपुर नगरपालिकाका स्पोक्स पर्सन पनि हुनुहुन्छ। दक्षिण भेगमा रहेको काठमाडौँ भ्यालीमा के छ त त्यस्तो अट्र्याक्टिभ नेचर वकका लागि ट्रेलहरू, त्यो उहाँले भन्नुहुन्छ। यो बेलामा यानि कि जाडोको बेलामा धेरै पर्यटकहरू विदेशबाट आउँछन्, नेपाली पर्यटकको संख्या पनि बढेको छ, तर कतिलाई थाहा छैन कृतिपुरको चम्पादेवीदेखि लिएर उता फर्पिङ होइन दक्षिणकालीको क्षेत्रमा माउन्टेन ट्रेल यानि कि बाइकको लागि हिँड्नको लागि राम्रा राम्रा स्थान छन् र पुराना पुराना गाउँहरू छन्, एन्सन्ट भिलेजेस छन्, बसोबास छ, बस्ती छ, त्यहाँका बासिन्दाहरूको कुरा चाहिँ उहाँले गर्नुहुन्छ। र अघि मलाई भन्दै हुनुहुन्थ्यो द्वारिका भण्डारीजी, उहाँ अधिकारीजी, उहाँ भन्दै हुनुहुन्थ्यो काठमाडौँको पानी खाने सबभन्दा राम्रो मूलको पानी चाहिँ उहिलेदेखि नै त्यहीँको हो भनेर पनि भन्दै हुन्थ्यो, त्यसको बयान गर्छु भनेर भन्दै हुनुहुन्छ। एनिवे, आजको हाम्रा पाहुनाहरूको मैले कुराकानी पहिलो चरणको कुराकानी गरेँ भने दोस्रो चरणमा हामीले चाहिँ तेज बहादुर राईसँग एक डोनेसनको कुरा गर्छौँ। कोरियामा हुने धेरै नेपालीहरूले धरानको बिपी मेमोरियल हस्पिटलको लागि, मोर्चुरीको लागि एउटा फ्रिजरको बन्दोबस्त गर्नुभएको रहेछ। तेजबहादुरजीले त्यो बन्दोबस्त गर्नुभयो, हाम्रो नम्बर हुनुहुन्छ। उहाँले चाहिँ क्विन्सको एउटा इन्जिनियरका सदस्य, उहाँले त्यो धरान बनाउनु हस्पिटलको लागि त्यो बन्दोबस्त गरेर भर्खर आउनुभएको रहेछ। गुड न्युज दिन चाहन्छु, नम्बरै सुनाइदिनु होला भनेर भन्नुभएको छ। यो बारेमा उहाँसँग म कुराकानी गर्छु भने अन्य कुराहरू, बाँकी भएको कुराहरू, पेपर रिभ्यू आदि आदि हामी राख्छौँ। ओके, आजको दिनको कुरा मैले गरिहालेँ। आजको मौसम के छ त, आज देशभर साधारणतया बादल लाग्नु देखिन्छ। देशको हिमाली भूभाग को थोरै स्थानमा मेघगर्जन छ, ठ्याङसहित मध्यम वर्षाको सम्भावना छ। हिमपातको पनि कुनै कुनै ठाउँमा सम्भावना छ। देशको पहाडी भूभागका केही स्थान तथा तराईका भूभागमा थोरै स्थानमा मेघगर्जन छ, ट्याङ्कसहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूर पश्चिम प्रदेशको पहाडी र तराई भूभाग तथा बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव अझै पनि बाँकी छ, केही अझै पनि रहन्छ, तर मनसुन चाहिँ बाहिरिँदैछ भन्ने हामीले हिजो अस्तिदेखि कुराकानी गरिरहेका छौँ। काठमाडौँ भ्यालीमा 26 डिग्री सेल्सियस तापक्रम छ, कुनै कुनै ठाउँमा मेघगर्जन सही चट्याङ पर्ने पनि छ, हल्का रूपमा वर्षा पनि हुने देखिन्छ। तर रातको समयमा भने पश्चिमी हावा छ, 9 किलोमिटर प्रति घन्टाको वेगमा। आजको काठमाडौँ भ्यालीको
भनौँ न अब मौसमी विवरण. अन्य स्थानतिर जाउँ सदारू, अन्य स्थानमा हामी लागौँ धरान र पोखरातर्फ. आज धरानको वेदर के छ त हेरिहालौँ. धरानमा आज 40 डिग्री सेल्सियस तापक्रम, अधिकतम भने 41, सरदर रूपमा 40, न्यूनतम 27 डिग्री सेल्सियस तापक्रम छ भने पोखरा भ्यालीलाई हेर्नुपर्दाखेरि पोखरामा आज लुकिङ गुड भन्नु पर्यो. कुनै कुनै ठाउँमा छिटपुट बादल मात्र लाग्ने हो, आंशिक रूपमा बदली नभए तापक्रम चाहिँ निकै राम्रो छ, प्रेजेन्ट छ, 27-28 को हाराहारीमा रहनेछ, वर्षाको कुनै सम्भावना छैन. श्रोताहरू, देश विदेशका समाचारहरू राख्यौँ, त टप न्युजहरू के छन् हेरिहालौँ. भर्खर हाम्रो समाचारमा पनि हाम्रा साथीले वाचन गर्नुभयो, रात सेतो पार्टी लेख्दैछ, यसलाई चोलिन्द्र र इनामसँग सम्पर्क भएको कारण निलम्बन परे सशस्त्रका एआइजी बंशीराज दाहाल भन्ने खबर छ. श्रोताहरू, करिब 9 मिनट अगाडिको तातो खबर हो यो. सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहाएको आरोपमा गृह मन्त्रालयले सशस्त्र परेका एआइजी बंशीराज दाहाललाई सोमबार निलम्बन गरेको छ. कुन सूचना, कसलाई र कुन प्रयोजनका लागि चुहाएको भन्ने मन्त्रालयले खुलाएको छैन. अनुसन्धान चोलेन्द्र शमशेर राणाको पक्राउपछि दाहालको छापाका इनाम साप कोटासँगको सम्पर्कमा केन्द्रित भएको स्रोतले जानकारी दिएको छ. श्रोताहरू, यो चाहिँ पहिलो खबर मैले शीर्षक राखेँ. उच्च स्तरीय भ्रमण बाक्लिँदै एकपछि अर्को गर्दै मन्त्रीहरू विदेशमा भन्ने खबर रातो पार्टी लेख्छ यसलाई. करिब 17 मिनट अगाडिको समाचार हो यो. सरकारले उच्च स्तरीय विदेश भ्रमण तीव्र बनाएको छ र डाक्टर अर्थमन्त्री डाक्टर स्वर्णिम वागले अमेरिका परराष्ट्र मन्त्री शिशिर खनाल टाभालुमा छन् भने प्रतिनिधि सभा सभापति डोल प्रसाद यानि कि डिपिआरएल आइपियुको 133 महासभाको लागि तान्जेनिया गएका छन्. गृहमन्त्री सुदन गुरुङ असोज 26 भारत जाने तयारीसँगै अक्टोबर 13 हुने बिम्स्टेकको गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुने बताइएको छ. श्रोताहरू, आगामी नोभेम्बरमा प्रधानमन्त्री बालेनको भारत भ्रमण तयारीमा छ भन्ने खबर पनि छ. श्रोताहरू, मैले दुई शीर्षकको कुरा गरेँ. रसुवा बाढीपछि नेपालको आर्थिक वृद्धि 3.7% सीमित हुने विश्व ब्याङ्कको प्रक्षेपणको कुरा पनि राखिहालौँ. सेतो पार्टी लेख्दछ, भदौ 10 रसुवामा आएको बाढीका कारण नेपालको आर्थिक वृद्धि प्रभावित हुने अनुमान गरिएको छ. विश्व ब्याङ्कले उद्योग तथा सेवा क्षेत्रमा भएको अवरोधका कारण चालु आर्थिक वर्ष 83-84 आर्थिक वृद्धि 3.7% सीमित हुने प्रक्षेपण गरेको छ. पुनर्निर्माण अघि बढेपछि 84-85 वृद्धि 5.2% हुने अपेक्षा गरेको छ, जबकि सरकारले 7% लक्ष्य राखेको छ. बाढीले जलविद्युत, प्रसारण, यातायात, व्यापार, पर्यटन र कृषिका केही क्षेत्रमा ठूलो क्षति गरेको प्रतिवेदनले बताएको छ. श्रोताहरू, देश विदेशका खबरहरू सुन्नुभयो यहाँले. नेपालको कुरा अलि बढी र फेसबुक पोस्टले निम्त्यायो साउदीमा एक मृत्युदण्ड भन्ने खबर बारखरीको लिन चाहन्छु म. साउदी अरबमा फेसबुक पोस्टका कारण एक कामदारलाई मृत्युदण्डको सजाय सुनाइएको छ. श्रीलङ्काका अनुजन शिवा सारालाई इस्लाम धर्मको मानमर्दन हुने पोस्ट गरेको ठहर सहित अदालतले मृत्युदण्ड दिएको भनिएको छ. श्रोताहरू, भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा विवाद बढेको थियो. जुलाईमा गिरफ्तारीपछि सजाय पुनरावलोकनको लागि श्रीलङ्काले कूटनीतिक पहल सुरु गरेको छ. त फेसबुकमा जे पाते लेख्दाखेरि यस्तो सजाय पाएका व्यक्तिको मैले कुरा सुनाए, अलिक केयरफुल हुनुपर्ने नै छ, होइन त? यति भन्दै अब आदरणीय श्रोताहरू, एउटा प्रमोद खरेलको गीत सुनाऊ. अलिकति टेक्निकल ग्लिच कता कता भइरहेको छ, त्यसले गर्दाखेरि त्यसलाई निवारण गर्नको लागि हाम्रा मित्र लागिरहनु भएको छ. इन द मेन टाइम तपाईँलाई प्रमोद खरेलको एउटा गीत सुनाऊ, केही जानकारी, त्यसपछि हाम्रो पहिलो कुराकानी. रेकर्डेड भर्सन छ आजको लागि, दिल केसीको रिपोर्ट राखौँ. अहिलेलाई प्रमोद खरेलको गीत स्वीकार्नुहोला.

Yes, Gorkha Radio. तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org।

ओके केही गीत सुन्नुभयो केही जानकारी भने आजको बसाइमा सबभन्दा पहिला हामी कुराकानी गर्छौँ श्रोताहरू र यो रेकर्डेड कुराकानी हो दसैँ आउन महिना दिन गाउँबाट विभिन्न नाच नाच्ने थारू समुदायको मौलिक संस्कृतिको बारेमा कुराकानी गर्दै हुनुहुन्छ दिल केसीजी नेपालगञ्जबाट अहिले गाउँमा भने युवावती र पाका पुस्ताहरू हृदय नाचमा रमाइरहेका छन् भनेर यो गुड रमाइलो कुराकानी राख्नुहुन्छ यो राखिहालौँ

0: अहिले चलिरहेको छ। खास गरिकन यो रामायणमा आधारित नाच हो। हाम्रो समुदायमा दसैँको अवसरमा यो मुटुका नाच नाच्ने र गीत गाउने गरिन्छ। यो परम्परागत रूपमा चल्दै आएको यसको महत्त्व के छ, यसमा अहिले युवा पुस्ताहरू पनि जोडिन थाल्नुभएको छ र उहाँहरूसँग पनि हामी कुराकानी गर्नेछौँ।
1: थारू बस्तीमा टिका र जमराको तयारीसँगै मादलका ताल पनि खल्किन थाल्छन्। साँझ परेपछि गाउँको कुनै आँगनमा युवाहरू भेला हुन्छन्, मादल बज्छ, गीत उठ्छ।

0: थारू समुदायको मौलिक लोक संस्कृतिसँग जोडिएको हुदुङ्गा मनोरञ्जनका लागि गरिने नाचमा मात्र सीमित छैन। यो पुस्तौदेखि हस्तान्तरण हुँदै आएको थारू पहिचान र परम्पराको हिस्सा पनि बनेको छ। दशैंको अवसरमा विशेष रूपमा नाच्ने हुदुङ्गालाई अहिले नयाँ पुस्ताले पनि सिक्दै अभ्यास गर्दै र प्रस्तुत गर्दै संरक्षणको प्रयास गरिरहेको देखिन्छ। हुदुङ्गा थारू समुदायमा दशैंको अवसरमा नाच्ने जोसिलो र मनोरञ्जनात्मक लोक नृत्यका रूपमा चिनिन्छ। यसमा गीत, मादलको ताल र नृत्यको संयोजन हुन्छ। कतिपय ठाउँमा टोली बनाएर घर घरमा पुगेर समेत हुदुङ्गा नाच्ने चलन रहेको पाइन्छ। थारू पहिरनमा सजेर हुदुङ्गा नाचिरहनु भएकी अमृता चौधरी।
1: हाम्रो गाउँमा चाहिँ दशैं आइ लागस्तो हुदुङ्गाको नाच चाहिँ नष्टै, यो नाच चाहिँ हाम्रो काराती अपन कागठै संस्कृति बचाइन, थारू संस्कृति बचाएको परल। आजकल सब विश्वास चुकैले आदै उहेमारे चाहिँ हाम्रो टाइम टाइममा चाहिँ नाच करा गर्थे, दसैँमा चाहिँ स्पेसल हुदुङ्गा नाच फेरि ठिक नाच चाहिँ हिँडाउ।
2: आफ्नो संस्कृति बचाउनु पर्छ भनेर चाहिँ कसरी सोच आयो?
1: यो सोच आएर राख्छन् त अब, किन चाहिँ अब म चाहिँ चौधरीको छोरी भए पनि पढे लेखे छु भन्दैमा आफ्नो संस्कृति बिर्सिनु भएन नि त। म त एउटा चौधरीको छोरी हो, बुहारी पनि भइसके, अहिले बुहारीको आमा पनि भइसकेको छु है। त्यही भएर चाहिँ जियोस् आफ्नो चौधरी परम्पराहरू चाहिँ अगाडि बढाउँदा चाहिँ खुसी लाग्छ।
2: अहिलेको पुस्ताले त बिर्सिसक्यो भन्छन् नि होइन?
1: बिचमा चाहिँ बिर्सेको, पहिला चाहिँ भइरहेको थियो यो कुराहरू होइन, परम्पराहरू सबै संस्कृतिहरू भइरहेको थियो, अहिले बिचमा चाहिँ बिर्सेको हो है, नबिर्सेको होइन, बिर्सेको हो। यहाँ पनि हुँदैन, म बिहे गरेर आएपछि यहाँ चाहिँ बिचमा मैले भएको पनि थाहा पाएन है। तर चाहिँ अहिले जियोस् भइरहेछ, फेरि पनि संस्कृतिहरू जोगाउने अगाडि चाहिँ बढिरहेछ।
0: त्यस्तै शीला चौधरी पनि हुदुङ्गा गीतमा छमछमी नाचिरहनु भएको छ।
2: तपाईँले लगाएको पहिरनलाई के भन्छ खास?
3: यो मैले लगाएको यो चाहिँ लेहेङ्गा हो, अनि यो चाहिँ ब्लाउज हो। पहिला चाहिँ चोलिया भन्थ्यो, त्यो चोलिया चाहिँ के अरे सियोले के अरे एकदम महिन कटौती काटेर बनाउँथ्यो, अनि पछाडि एकदम खुन्ना लगाएर झक्कास बनाउँथ्यो होइन। अब त्यो हाम्रो संस्कृति चाहिँ अब दिनदिनै हाम्रो चाहिँ लोप हुँदै गएको छ, त्यस कारणले अहिले यो ब्लाउज लगाउनु परेको छ। हाम्रो पुर्खाहरू त्यो चोलिया बनाउने पुर्खाहरू पनि अब बितिसके, अब नयाँ नयाँ हाम्रो युवाहरूलाई पनि यस्तो अब, किनभने हाम्रो नगरपालिकाले होइन, अब हाम्रो स्थानीय सरकारले, अब हाम्रो प्रदेश सरकारले चाहिँ त्यो तालिम दिनु पर्यो कि हाम्रो चाहिँ थारू संस्कृति लोप नहोस्, हाम्रो पहिरन लोप नहोस् होइन, त्यो थारू कल्चर लोप नहोस् भनेर चाहिँ एउटा चाहिँ हाम्रो माग गरिदिनु पर्यो स्थानीय सरकारले, अब प्रदेश अब केन्द्रले होइन। अनि हामी पनि त्यसमा चाहिँ अब सहभागी भएर हाम्रो अब चेलीबेटीले त्यो सिक्छन्, अनि हाम्रो लोप चाहिँ हराउँदैन। त्यो के भन्छन् चोलिया लेहेङ्गा हाम्रो अब पुर्खाउँदेखिको त्यो चाहिँ लोप नहोस् भनेर अहिले हाम्रो यो दिन आएको छ कि हामीले अब त्यो लोप भएर अहिले ब्लाउज लगाउनु परेको छ। तर यो लेहेङ्गा त छ, तर त्यो चोलिया चाहिँ

0: मोबाइल सामाजिक सञ्जाल र आधुनिक मनोरञ्जनका माध्यम बढ्दै जाँदा मौलिक थारू गीत र नाच हराउँदै जाने चिन्ता पनि व्यक्त हुँदैछ। तर यहाँ भने नयाँ र पाका पुस्ता सँगै देखिन्छन्। बडगढ समेत रहनुभएका पूर्व जनप्रतिनिधि ठाकुर प्रसाद थारू।
1: यी हामीले पौराणिक थारूनके रामायण हो जौनी हामीले दशैंमा हुइट महादेव खटौटी जन्मौती फुलवार दुर्गा चण्डी ये हमन के थारू समुदाय के रामायण होगा। ये पहले हमन के पुरखा सब कोई एक से रामायण उजज कराए सब राम लक्ष्मण सब सीता उठा के उजज कराए वो कुहे उद्देश्य से हमन के ये गाना बनवा रामायण से लेके
0: हजुर आफ्नो मादल बजाइरहनु भएको छ। नयाँ पुस्ता पनि देखिरहेको छ होइन, कस्तो महसुस भइरहेको छ?
1: अब पहिले हमन के बोलाए पुर्खाए आज पछिल्लो पाछे पुस्तक के सबको बिस्रा डल्याटे वे मारे हमरे पाछे पुस्तक हमरे सिखाटी।
0: रुतंगा गीत रामायणमा आधारित छ। पाका पुस्ताले लेखेर गाउँथे, अहिलेको पुस्ताले लेखेर गाउन गाह्रो मान्छन्। मृदङ्गका गीत समय अनुसार फरक फरक रूपमा गाइन्छ। दिउँसो गाउने भाका छुट्टै छ, राति गाउने भाका छुट्टै। मृदङ्गका गीत गाइरहनु भएका बलिराम थारू।
2: यो सर रातिमा गाइन्छ, अब रातिमा यो रातिमा हुडुमो लगाइन्छ। यो पुरानो हामीहरू पुर्खाले गीत लेखेको हेर त, यो पहिला गाएँ यो मैले, सबै पुर्खासँग सिकेँ।
0: यो हातले लेखेको?
2: हातले लेखेको यो पुरानो।
0: खास यो केमा आधारित छ यो हुर्दुङ्गा गीत?
2: यो सब महादेवमा छ, तपाईँको महादेव भयो, लक्ष्मी भयो, अनि यो गौरी पार्वतीको सबै छ।
0: अहिले चाहिँ अहिलेका युवाहरूले यो गीत गाउन सक्छन्?
2: अब यो पुरानो यो गाउन सकेनन्, अब यो नयाँ छापे छ, यसमा अलिअलि सिक्दा सिक्दै गइहाल्छ।
0: भने तपाईँहरूले सिकाइरहनु भएको छ नि अहिले?
2: त्यही त, ऊ दुईवटा पोथी छ, दुईवटा किताब छ, अब मैले गाउँछु, उसले रिपेयरिङ गरिरहेको छ।
0: जुन पहिला तपाईँहरूले गाउनुहुन्थ्यो नि तपाईँहरूको बुवा हजुरबाहरूले, त्यही लयमा त्यहीमा आधारित गरेर गाइरहनु भएको छ?
2: त्यहीमा गाइरहेको छ। अब हामीहरूको बाह्रै मास बटिरहन्छ, अब तपाईँको यो रातिवाला हो, दिउँसोमा गाउने अर्कै हुन्छ, अनि टाइम टाइममा साँझतिर अर्कै गाउने हो, त्यो दुई तिन बजेतिर अर्कै गाउने।
0: समयसँगै मनोरञ्जनका माध्यम फेरिएका छन्, जीवनशैली फेरिएको छ, तर पुस्तौंदेखि थारू समुदायको पहिचानसँग जोडिएको हुर्दुङ्गाको मौलिकता जोगाउन झण्डवाको थारू गाउँको यो प्रयास पनि अनुकरणीय देखिन्छ। पाका पुस्ताबाट सिक्दै नयाँ पुस्ता हुर्दुङ्गाको गीत र नाचमा जोडिन थालेपछि यो परम्परा दशैंको उत्सवमा मात्र सीमित छैन, पुस्तान्तरण हुँदै गरेको थारू संस्कृतिको जीवन्त दस्तावेज बनेको छ। हुर्दुङ्गाको तालसँगै यहाँका पुस्ताहरू आफ्नो संस्कृति र पहिचानलाई निरन्तरता दिइरहेका छन्।
3: हजुर, पुस्ता थारू पुस्ताहरूले नाच्ने हुर्दुङ्गा नाचको बारेमा दिल केसीले पठाउनु भयो दसैँको अगाडि, यो नाची नै रहेछ। सुधारु अब एउटा गीत सुनौ, त्यसपछि हामी वडा अध्यक्षसँग कुनै कुराकानी गरौँ, र तपाईँ नेपाल आउँदाखेरि घुम्ने ठाउँ थुप्रै छन्, त्यो बारेमा जानकारी पनि पाउनुहुन्छ, र पुराना पुराना स्थानको पनि यहाँलाई जानकारी हुनेछ भन्ने विश्वास राखौँ सदारू। र आजको लागि देश विदेशका समाचार के छन् त म हेर्दैछु, संसारका टप टप न्युजहरू के छन् त भन्दा, मध्यपूर्व तनाव र तेल आपूर्तिको समाचार छ। रोइटर लेख्छ यसलाई, मध्यपूर्वमा जारी तनावका बावजुद खाडी क्षेत्रबाट तेल निर्यातमा सुधार आएको छ। G7 देशहरूले आपूर्ति सहज बनाउन 10 करोड 10 लाख ब्यारल आपतकालीन तेल र डिजल भण्डारबाट बजारमा ल्याउने निर्णय गरेका छन्। त्यसपछि मंगलबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य केही घटेको छ भन्ने कुरा आएको छ सुधार। रोइटर लेख्दछ भने अन्य कुराहरूमा भारतको कुरा पनि यसले टप न्युजमा आउँछ, वर्ल्ड न्युजमा। भारतमा निर्वाचन आयोग विरुद्ध विपक्षीको प्रदर्शन, यो पनि रोइटर नै लेख्दछ। भारतमा विपक्षी दलका सांसदहरूले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै नयाँ दिल्लीमा प्रदर्शन गरेका छन्। मतदाता सूची संशोधनमा पक्षपात भएको विपक्षीको आरोप छ। भारतको सर्वोच्च अदालतले यस सम्बन्धी कानूनी चुनौतीमाथि सुनवाई गर्ने भएको छ भने अन्य खबरमा जापानमा अमेरिकी मरिनको गिरफ्तारीपछि आक्रोश भएको कुरा यो वाशिङटन पोस्ट लेख्दछ। श्रोताहरू, ओकिनावामा एक महिलाको हत्या र लुटपाटको आरोपमा अमेरिकी मरिन पक्राउ परेपछि जापानमा आक्रोश बढेको छ। घटनाले जापान अमेरिका सुरक्षा सम्बन्धमा पनि चर्चा बढाएको खबर अहिलेको टप न्यूजमा छ। भने आजको दिनको कुरा गरिहालौँ है, आजको दिन विगतका घटनाक्रमहरूलाई पनि यसो राख्दाखेरि आजको दिन 1967 श्रोताहरू, चीनमा माओत्से तुङको निधनपछि प्रभाव गुमाएको ग्याङ अफ फोर चारजनाको समूहलाई पक्राउ गरियो। ग्याङ अफ फोर चीनको सांस्कृतिक क्रान्तिका क्रममा प्रभावशाली बनेको राजनीतिक समूह थियो। माओको निधनपछि सन् 1976 उनीहरूको राजनीतिक प्रभाव समाप्त हुँदै गएपछि उनीहरूलाई गिरफ्तार गरिएको थियो। ग्याङ अफ फोरमा को को थिए त मलाई थाहा छ, सुन्नुहोस् है त। चिनी राजनीतिज्ञहरू परेका ग्याङ अफ फोरमा चारजनाको समूहमा चीनको सांस्कृतिक क्रान्ति 1966-1976 का क्रममा चिनी कम्युनिस्ट पार्टी सिसिपीका अध्यक्ष माओ त्सेतुङ तुङले निर्देशन गरेका कडा नीतिहरू कार्यान्वयन गरेको आरोपमा पछि दोषी ठहरिएका कट्टरपन्थी राजनीतिक अभिजात वर्गका चार प्रभावशाली सदस्यको एक समूह थियो। यसमा चाहिँ माओ त्सेतुङकै तेस्री पत्नी छ्याङ छिङ र वाङ हेवेङ र ज्याङ चुङछ्याओ र माओ बेन युआन समावेश भएका थिए। श्रोताहरू, 1966 अघि यी चारैजना तुलनात्मक रूपमा निम्न वा मध्यम तहका सरकारी अधिकारी थिए र तत्कालीन राजनीतिक शक्ति संरचनाभित्र उनीहरूको विशेष प्रभाव थिएन, तर सांस्कृतिक क्रान्तिका क्रममा उनीहरू शक्तिशाली बन्दै गएका रहेछन्। उनीहरूमा केही समान विशेषता पनि थिए। श्रोताहरू, जनसञ्चार माध्यमलाई प्रभावकारी रूपमा प्रयोग तथा नियन्त्रण गर्न सक्ने क्षमता, माओ त्सेतुङसँगको निकट सम्बन्ध र लिउ साछोई तथा तेङ साओपिङ वरिपरि रहेका मध्यममार्गी सरकारी अधिकारीहरूको विरोध पनि उनीहरू गर्दै थिए रे श्रोताहरू। त्यसले गर्दाखेरि उनीहरूलाई पछि पक्राउ परे। ओके, एउटा गीत सुनौ, त्यसपछि कुराकानीमा यहाँलाई म लानेछु। गीत गाउने कलाकार हुन्छ जोन खड्की।

0: छोटो मिठो गीत श्रोताहरू ज्यौन खड्की आउँदैन थियो यस गीतलाई स्वर्ग निस्वार्थ मेरो मन बुझाउन सकेन भन्ने बोलको गीत थियो भने अब अलिकति जानकारी लिनको लागि हामी यहाँबाट सिधै लागौँ किर्तिपुरतर्फ जहाँ हुनुहुन्छ द्वारिका अधिकारी जी उहाँ वडा नम्बर 7 का वडा अध्यक्ष हुनुहुन्छ र किर्तिपुर नगरपालिकाका स्पोक्स पर्सन पनि प्रवक्ताज्यू लाइनमा आइसक्नु भएको छ उहाँलाई स्वागत गरौँ द्वारिकाजी नमस्ते स्वागत छ यहाँलाई
1: हजुर धन्यवाद नमस्कार
0: आराम हुनुहुन्छ
1: द्वारिका होइन म त दिवाकर
0: दिवाकर सरी माफ पाऊ मैले अघि अलिकति नोट गर्दाखेरि कहाँ नाम गल्ती गरेछु क्षमा चाहन्छु देवाकरजी ल भनिदिनुहोस् तपाईँ वडा नम्बर 7 को अध्यक्ष भएको कति भयो त
1: 2079 साल वैशाख एक गतेबाट अहिले चाहिँ म अन्तिम वर्षमा प्रवेश अलमोस्ट 5 वर्ष हुन लाग्यो
0: अब फेरि चुनाव आउन आँट्यो उसो भए त होइन त
1: हजुर अब सङ्घारमा छ भनौँ
0: कस्तो छ स्थिति अब सेवा अनुसारकै हो क्यारे भोटिङ होइन के छ त
1: राम्रै छ हाम्रो आफ्नो चाहिँ गच्छेले भ्याएसम्म आफ्नो चाहिँ जनताको सेवामा निरन्तर प्रयासरत छु गर्दैछु भइ नै रहेको छ हजुर
0: अब तपाईँ एकदम अब काठमाडौँको दक्षिण भेगमा भएका पुराना गाउँहरूको बिचमा हुनुहुन्छ कि ऐतिहासिक स्थल हो र अहिले यो ट्रेल वक र चाहिँ माउन्टेन बाइकिङ र धेरै एक्टिभिटिजहरू जङ्गल वकको लागि मानिसहरूमा अवेरनेस आएर हिँड्न थालेका छन् अब तपाईँहरू त्यहाँ बसेर आफ्नो क्षेत्रमा होइन आफ्नो वडातिर र आफ्नो नगरपालिकामा आउन् पर्यटक आउन् आन्तरिक र बाह्य आउन् भन्ने नै तपाईँहरूको उद्देश्य थियो त्यस कारणले तपाईँहरूले पनि उहाँहरूलाई आउनको लागि बाटो बनाइदिनु भएको छ ल भन्नुहोस् के छ त तपाईँको वडामा आउनको लागि अट्र्याक्सन के छ भनिदिनुहोस् त
1: सर्वप्रथम म प्रवक्ताको नाताबाट भन्न चाहन्छु कृतिपुर समग्र कृतिपुर नगरपालिका एउटा ऐतिहासिक नगरी हो जहाँ चाहिँ मठ मन्दिरहरू जङ्गल सफारी अब यो चाहिँ अहिले हाम्रो चाहिँ ट्रेन्डमा भएको अब अलिकति हाइकिङ गर्ने अनि साइक्लिङ गर्ने यी र यस्ता चाहिँ पर्याप्त चाहिँ यो स्पटहरू छ लोकेसनहरू छ जहाँबाट चाहिँ काठमाडौँको चाहिँ 360 डिग्रीको चाहिँ कोणमा चाहिँ हामी अवलोकन गर्न सकिन्छ सिधै हिमालहरू चाहिँ दृश्यावलोकन गर्न सक्ने चाहिँ एउटा चाहिँ 1300 देखि 2100 सम्मको चाहिँ हाइटमा रहेको कृतिपुर नगरपालिका चाहिँ रमणीय छ आम यो आन्तरिक पर्यटकहरूलाई हामी चाहिँ स्वागत गर्न चाहिँ सधैँ हरदम तयारी अवस्थामा रहन्छौँ हामीले कृतिपुर नगरपालिकाले र कृतिपुर नगरपालिकाका विभिन्न वडाहरूले आआफ्नो स्थानबाट देश र विदेशमा रहनुभएका पर्यटकहरूलाई भित्राउने उद्देश्यले विभिन्न समयमा विभिन्न कार्यक्रमहरू चाहिँ आयोजना गर्दै आएको छ रात्रिकालीन पर्यटन दिवाकालीन पर्यटन अब यो साइक्लिङको पर्यटन अनि त्यस पछाडि हामीले जङ्गल सफारीहरूको चाहिँ पर्यटनलाई प्रवर्धन गर्ने उद्देश्यबाट विभिन्न कार्यक्रम गरेका छौँ यो चाहिँ दक्षिण भेगमा हाम्रो चाहिँ 6 नम्बर वडा र विशेष गरी 4 नम्बर वडा पर्छ जहाँ चाहिँ चम्पादेवी माताको चाहिँ मन्दिर छ जहाँ चाहिँ बाघभैरव चाहिँ भैरवजीको चाहिँ मन्दिर छ र अति नै रमणीय स्थानमा चाहिँ उक्त चाहिँ मन्दिरहरू चाहिँ अवस्थित छ र कृतिपुर नगरपालिका मात्र नभई काठमाडौँ उपत्यकालाई नै पहिलो पटक चाहिँ पानी खुवाउने एउटा चाहिँ दुध पोखरी को चाहिँ एउटा मुहान छ र मत्स्यनारायण भनेपछि एउटा मत्स्यनारायण भगवान्को चाहिँ मूर्तिले चाहिँ सजिएको घेरिएको 14 पोखरी नाग पोखरी लगायतका चाहिँ विभिन्न मठ मन्दिरहरूसहित चाहिँ कृतिपुर नगरपालिका चाहिँ आम आन्तरिक र बाह्य पर्यटकहरूलाई स्वागत गर्ने हरदम तयार भएको म जानकारी गराउन चाहन्छु
0: ओके अब तपाईँसँग मेरो सम्पर्क हुनुको पनि एउटा कारण छ हामी पनि अब हाम्रो आफ्नै एउटा कारण भने अब रेडियो हो रेडियो हाम्रो संसारभरि एउटै भनौँ न नेटवर्कमा हामी काम गर्छौँ बिग सल्युट भनेर चाहिँ हरेक वर्ष हामीले फन्ड रेजिङ पनि गर्छौँ यो चाहिँ बेलायती सेना भएको आर्म फोर्सेसको च्यारिटीको लागि हो के गरौँ भन्दाखेरि यसपालि चाहिँ अब डाँडा काँडा हिँड्ने नै कार्यक्रम छ अप सब्मिट भनेर भन्छौँ त्यस कारण कहाँ जाउँ भन्दाखेरि तपाईँको एरिया सम्झना आयो ल भनिदिनुहोस् त्यस कारणले तपाईँलाई एकदम स्वागत गर्दै गर्दै हुनुहुन्छ हामीलाई. भोलि हाम्रो यो बिग सल्युटको लागि वाकिङ छ, हाम्रो बिएफबिएस गोर्खा रेडीका स्टाफहरू, परिवारहरू र ब्रिटिस गोर्खाज नेपाल हाम्रो क्याम्पको ब्रिटिस क्याम्पका साथीहरू 15-20 जना हामी हिँड्छौँ भने अब त्यो ट्रेल कहाँबाट कहाँसम्म छ, कस्तो छ, त्यहाँ के हेर्न पाइन्छ सुनाइदिनुहोस् त प्लिज.
1: सर्वप्रथम त हजुरलाई यो रेडियो मार्फतबाट म धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु किनभने हजुरले कृतिपुरको ट्रेललाई चाहिँ छानिदिनुभयो र आम हजुरहरू चाहिँ जो आउनु खोज्नुभएको छ उहाँहरूलाई चाहिँ हामी कृतिपुरमा एकदम हृदयदेखि नै स्वागत गर्न चाहन्छौँ. र जुन चाहिँ कृतिपुर नगरपालिका वडा नम्बर 4 अवस्थित एउटा बाघ भैरव मन्दिरको प्राङ्गण छ, त्यो मन्दिरको प्राङ्गणको छेउबाट एउटा ट्रेल चाहिँ हाम्रो चाहिँ दक्षिणकाली नगरपालिकातर्फ चाहिँ अगाडि बढ्छ, जुन चाहिँ साइक्लिङ गर्नको लागि पनि सम्भावना भएको चाहिँ त्यो साइकलको लागि पनि तयारी गरेको चाहिँ ट्रेल हो, जहाँ चाहिँ रमणीय जङ्गलको सानो बाटोहरूबाट हामी सफर गर्न सक्छौँ, जसमा चाहिँ एकदम शीतल र रमणीय दृश्यहरूको अवलोकन गर्न सक्ने चाहिँ ठाउँ रहन्छ. हजुरहरू चाहिँ अब यो 4 नम्बर वडाको भाग भैरव क्षेत्रबाट सुरु गरेर दक्षिणकाली नगरपालिकाको 1 नम्बर वडामा पुगे पछाडि त्यही नजिकै 14 पोखरी पनि छ. त्यो 14 पोखरी पनि एउटा ऐतिहासिक यो चाहिँ साइबेरियादेखिका चराचुरुङ्गीहरू आएर त्यो चाहिँ आफ्नो चाहिँ मौसम परिवर्तनको लागि, मौसममा हुने चाहिँ उतार चढावको लागि उहाँ त्यो चराहरू चाहिँ उक्त स्थानमा आएर त्यो पनि देख्न पाइन्छ, जहाँ चाहिँ अत्यधिक मात्रामा माछाहरू पनि छन्. त्यो चाहिँ नाग पोखरी एउटा चाहिँ 14 शेष नारायणको चाहिँ वासस्थान पनि हो. यी आदि चिजहरू हजुरहरूले अवलोकन गर्न सक्नुहुन्छ. त्यस कारणले हजुरहरूलाई म कृतिपुर नगरपालिकाको उक्त ट्रेलमा स्वागत गर्न चाहन्छु.
0: ओके सर दिवाकरजी, अब त्यो बाटोमा हिँड्दाखेरि अब हामीले जहिले पनि पात पतिङ्गर जीव जन्तुहरूलाई पनि ध्यानमा राख्छौँ, हामी फोहोर गर्दैनौँ, कुनै बुटाहरू टिप्दैनौँ, त्यसलाई जोगाएर हिँड्छौँ, त्यो हाम्रो प्रण हो भन्नु पर्यो होइन, किनभने फोहोर गर्दै चाउचाउ र प्लास्टिकलाई फालेर पानीका बोतलहरू फाल्यो भने त्यसको महत्त्व रहँदैन, हामी त्यो सजग छौँ. तपाईँहरूले पनि ती ट्रेकर्सहरू हाइकर्सहरूलाई त्यही भन्नुहुन्छ होला भने जीव जन्तुको हिसाब चराचुरुङको हिसाबमा के पाइन्छन् त?
1: अब विभिन्न जातका चराचुरुङ्गीहरू विशेष गरी सुगाहरू त्यो क्षेत्रमा अलिकति त्यो काफलको सिजन बिस्तारै आउँदैछ. काफलका गेडाहरू अहिले चाहिँ ठुलो हुने क्रममा छ र आरु पखडा भएको सिजनहरूमा चाहिँ विशेष गरी यो चाहिँ सुगाहरू चाहिँ सुगाहरू देख्न पाइन्छ र कालिजहरू त्यहाँ चाहिँ जङ्गली कालिजहरू यत्र तत्र देख्न पाइन्छ. बँदेलहरूको चाहिँ एकदमै घना चाहिँ बँदेलहरूको अत्यधिक सङ्ख्या भएको ठाउँ पनि हो र कहिलेकाहीँ त्यो उक्त क्षेत्रमा हरिण मृगहरू जस्ता चाहिँ वन्य जन्तुहरू पनि देखिन्छ र चाहिँ साथसाथै उक्त क्षेत्रमा अलिकति चितुवाको पनि बढी नै सङ्ख्या रहेको ठाउँ छ. तर आजसम्म चितुवाले कुनै पनि मानिसहरूलाई आक्रमण गरेको कुनै पनि त्यस्तो घटना छैन. यो चाहिँ मानवसँग जब चाहिँ उसको इन्ट्र्याक्ट हुन्छ, जसको उसको अगाडि छ, ऊ आफू नै चाहिँ साइड लागेर हिँड्ने खालको चाहिँ चितुवाहरू चाहिँ अहिलेसम्म हामीले पाएका छौँ. त्यसबाट त्यसमा हिँड्दाखेरि कुनै त्यो जङ्गली जनावरको एट्याकै हुन्छ कि भन्ने चाहिँ डर एकदमै न्यून नै छ. अहिलेसम्म त्यस्तो कुनै खबरहरू भएको छैन. चाहिँ हजुरहरूले चाहिँ पर्याप्त चाहिँ इन्टरटेन गर्न सक्नुहुन्छ, इन्जोय गर्न सक्नुहुन्छ. र हजुरले भनिरहनु भएको जस्तै हामीले चाहिँ ठाउँ ठाउँमा त्यो प्लास्टिकका चाहिँ बटलहरू राख्ने कन्टेनरहरू राखिदिएका छौँ, डस्टबिनहरू राखिदिएका छौँ. र उक्त ट्रायलमा हेर्दाखेरि हजुरहरूले पनि आम त्यो पर्यटकहरूलाई प्लास्टिकका सामग्रीहरू सकभर लिएर नआइदिन, यदि लिएर आए पनि सम्बन्धित ठाउँमा चाहिँ विसर्जन गर्नको लागि पनि आग्रह गर्न म यसै हजुरको रेडियो मार्फत.
0: कति राम्रो कुरा, कति राम्रो कुरा. अब जीव जन्तु चितल हरिण कालिज भएपछि अलिकति प्रे एनिमल त हुने नै भयो, यानि कि चितुवाहरू हुने भयो, तर अहिलेसम्म त्यस्तो घटना भएको छैन. तर पनि समूहमा हिँड्यो भने त्यसले चाहिँ अझै त्यो सुरक्षा हुन्छ क्यारे, हामी पनि समूहमा नै हिँड्छौँ.
1: समूह हेर्दा अति नै सुरक्षित. गत चाहिँ जेठमा मैले मेरो वार्डभित्रका युवाहरूलाई 125 जनालाई त्यही ट्रेल भएर चाहिँ तौद झर्ने हजुर चाहिँ त्यो एउटा पर्यटन प्रवर्धन कार्यक्रम गरेको थिएँ. एकदमै हर्ष उल्लासका साथ त्यो मेरा वडावासीहरू चाहिँ सहभागी हुनुभएको थियो र उक्त कार्यक्रम गत वर्ष नै गरिरहेको र प्रत्येक वर्ष चाहिँ सफलतापूर्वक हामीले सम्पन्न गर्न सकेका छौँ. हजुरहरूको पनि यो ट्रायल अति नै रोमाञ्चक कामना गर्नुहोस्.
0: भोलि भेटौँ होइन त दिवाकरजी, भोलि भेट्ने हामी तपाईँसँग भेट्ने चिन्जान बढाउने र यसलाई अझै हामीले प्रमोट गर्ने हाम्रो पनि दायित्व हुन्छ र जुन चाहिँ हामीले फन्ड रेजिङ च्यारिटी काम गर्छौँ त्यो पनि हामीले त्यहाँबाट हाइलाइट गर्छौँ, तपाईँसँग पनि अन्तर्वार्ता गर्छौँ है त दिवाकरजी.
1: एकदम धन्यवाद, एकदम धन्यवाद.
0: ल पहिला चाहिँ हाम्रो कुराकानी एकताली भएको थियो कागलाई के भन्छ रोग लागेर मरेको बेलामा, आज तपाईँले सम्झना गर्नुभयो, मैले पनि सम्झना गरेँ तपाईँलाई है.
1: हजुर एकदम धन्यवाद हजुरलाई र सम्पूर्ण रेडियो टिमलाई र चाहिँ कीर्तिपुर नगरपालिकामा को वस्तुस्थिति बुझाउने अवसर प्रदान गर्नुभयो त्यसको लागि हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु. धन्यवाद.
0: ओके हस् त समय पनि ठ्याक्कै सकियो मेरो समाचारमा जाने बेला भयो. अब तपाईँलाई भोलि भेटेर तपाईँले हाम्रो अन्य ट्रेकर्सहरूलाई गा हाइकर्सहरूलाई चाहिँ त्यहाँको बयान गरिदिनु होला होइन, अनि के गर्नुहुने के नगर्नुहुने के छ भन्ने कुरा त्यहाँ पनि सुनाइदिनु होला, ताकि उहाँहरू पनि आफ्नो फ्यामिली साथीभाइ र समूह लिएर आउनुहुन्छ. यसरी नै स्थानीय भनौँ न अब हाम्रो पर्यटकीय स्थलहरूको चाहिँ जानकारी र प्रवर्धन हुन्छ. यति भन्दै मैले तपाईँसँग बिदा लिएँ. थ्याङ्क यू दिवाकरजी. हस् हस् नमस्कार. त वडा नम्बर 7 का वडा अध्यक्ष दिवाकर अधिकारीको कुरा सुन्नुभयो. भोलि पुग्छ हामी त्यहाँ लागू समाचार तर्फ.
2: नेपाली काङ्ग्रेसले मनोनयन पत्र दर्ताको समय थपेको छ. 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समितिको चुनावका लागि उम्मेद्वारहरूको मनोनयन पत्र दर्ता समय आज साँझ 6 बजेसम्मका लागि थपिएको हो. काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार यसअघि उम्मेद्वारहरूको मनोनयन पत्र दर्ता समय आज अपरान्न 4 बजेसम्मका लागि तोकिए पनि यसलाई लम्ब्याइएको हो. सभापति उपसभापति र कोषाध्यक्षको प्रतिवेदन आजको बन्द सत्रबाट पारित भएपछि नयाँ कार्य समिति चयन का लागि मनोनयन दर्ताको कार्यक्रम अघि बढ्ने बताइएको छ. भोलि बिहान 9 बजेसम्म उम्मेद्वारको नामावली फिर्ता लिने र बिहान 10 बजे उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ. पर्सि 22 गते बिहान 7 देखि बेलुका 5 बजेसम्म मतदानको कार्यक्रम तोकिएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ. मतदान कार्यक्रम राष्ट्रिय सभागृह, खुल्ला मञ्च र प्रज्ञा भवनमा हुनेछ. बागमती प्रदेशका लागि सभागृह र गण्डकी तथा लुम्बिनी प्रदेशका लागि प्रज्ञा भवन तथा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि खुल्ला मञ्चलाई मतदान स्थल तोकिएको छ. पछिल्लो पारित संशोधित विधान अनुसार काङ्ग्रेसको केन्द्रीय कार्य समिति 297 सदस्यीय रहनेछ. केन्द्रीय कार्य समितिमा सभापतिबाट 66 जना मनोनित हुनेछन्. नेकपा एमाले आइन्दा नेतृत्वको आलोचना गर्ने कार्यकर्तालाई कार्यवाही गर्ने भएको छ. अन्तर्पार्टी निर्देशन जारी गर्दै एमाले आइन्दा नेतृत्वको सार्वजनिक आलोचना निषेध गरेको हो. यसअघिका आलोचनामा छुट भए पनि अब संगठन विभाग र अनुशासन आयोगले सिधै कार्यवाही गर्नेछ. अन्तर्पार्टी निर्देशन मार्फत एमाले युवा पुस्तान्तरण र पार्टी जागरणमा केन्द्रित हुन र सरकारको कार्यशैलीप्रति आलोचनात्मक बन्न पनि कार्यकर्तालाई निर्देशन दिएको छ. जनजीविकाका मुद्दालाई प्राथमिकतामा राखेर सड़क र संसदमा सशक्त भूमिका खेल्ने भन्दै एमाले आम नागरिक र दलहरूलाई कार्यको आह्वान समेत गरेको छ. गत वर्षको तुलनामा यसपालि दशैंमा काठमाडौँ उपत्यकामा खसी बोका तथा च्याङ्राको खपत घट्ने भएको छ.
3: गत वर्ष दशैंमा उपत्यकामा 50,000 देखि 55,000 संख्यामा खपत भएकामा यस वर्ष 40,000 देखि 42,000 संख्यामा मात्र खसी बोका खपत हुने अनुमान गरिएको काठमाडौँ चौपाया खरिद बिक्री संघले जनाएको छ. बाढी पहिरोका कारण खसी बोका ल्याउन कठिन हुने र मूल्य बढेका कारण कम खपत हुने अनुमान गरेको व्यवसायले बताएका छन्। संघका अध्यक्ष जीवनराज खड्काले ब्रसुवाको भोटेको सीमा गएको बाढीले जनधनको ठूलो क्षति पुर्याएको र पछिल्लो समय आएको अविरल वर्षाले ठाउँ ठाउँमा बाटो भत्किएकाले खसी बोका ल्याउन कठिन हुँदा खपत घट्ने जानकारी दिनुभएको छ. संघका अनुसार गत वर्ष जिउँदो खसी प्रति केजी 600 देखि 650 रुपियाँसम्म रहेकामा यस वर्ष बढेर 800 देखि 850 पुगेको छ। मूल्य बढ्दा खपत समेत घट्ने गरेको छ। अन्य समयको तुलनामा दशैंको घटस्थापनाको दिनदेखि उपत्यकामा धेरै संख्यामा खसी पोका भित्रिने गरेका छन्। निजी व्यवसायीले तादिङ, चितवन, दाङ, सल्यान, रुकुम रोल्पा, कैलाली, कञ्चनपुर लगायतका जिल्लाबाट खसी पोका खरिद गरेर उपत्यकामा ल्याएर बिक्री गर्ने गर्छन्।
2: भोटेको सिबाडीमा बेपत्ता भएकाहरूको परिवारलाई मृत्यु दर्ता सहज बनाउन सरकारले अध्यादेश ल्याउने भएको छ। संसदीय विशेष समितिको बैठकमा कानून मन्त्री सुविता गौतमले भोटेको सिबाडीका मृतकको मृत्यु दर्ता सहज बनाउन अध्यादेश मार्फत मृत्यु घोषणाको कानून ल्याइने जानकारी दिनुभएको हो। अध्यादेश निर्माण अन्तिम चरणमा पुगेको उहाँको भनाइ छ। हाल बेपत्ता भएको 12 वर्षपछि मात्रै मृत्यु दर्ता गर्न सकिने कानूनी प्रावधान छ। यो प्रावधानका कारण भोटेकोसी बाढीमा बेपत्ता व्यक्तिका परिवारले बीमा लगायतका दावी गर्न पाएका छैनन्। मुलुकी देवानी संहिता 2074 अनुसार सामान्य अवस्थामा बिना सूचना लगातार 12 वर्षदेखि सम्पर्कमा नआएमा मृत्यु भएको मानिने प्रावधान छ। विशेष अवस्था र 80 वर्ष उमेर पुगेको व्यक्ति भने बेपत्ता भएको 5 वर्षपछि, युद्धमा खटिएको सैनिक, युद्ध सकिएको 4 वर्षपछि र सवारी दुर्घटनामा परेको व्यक्ति 3 दिनसम्म फेला नपरेमा अदालतबाट मृत्युको न्यायिक घोषणा गर्न सकिने व्यवस्था छ। अदालतबाट मृत्यु घोषणा भएको व्यक्ति जीवितै फर्केमा न्यायिक घोषणा बद्ध गर्न सकिने प्रावधान पनि छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालनमा ल्याउन चीनसँग निरन्तर सम्वाद भइरहेको जानकारी दिनुभएको छ। सिंहदरबारमा संसदीय विशेष समितिको बैठकमा मन्त्री लम्सालले तातोपानी नाका सञ्चालन गर्न नेपाली पक्ष तयार रहे पनि चिनिया पक्षबाट अझै अनुमति नआएको जानकारी दिनुभयो। उहाँले विपदका कारण नाका सञ्चालनमा समस्या आए पनि सरकारले तत्काल सड़क तथा पूर्वाधार पुनस्थापनाका लागि काम गरिरहेको बताउनुभयो। रसुवागढी नाका चीनसँगको प्रमुख व्यापारिक नाका भएकाले यसको पुनः सञ्चालन का लागि सरकारले योजना बनाइरहेको मन्त्री लम्सालको भनाई छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म निरा।

0: खासी हो रहा दाऊ अब दसैँतिर तिहार आयो चौका दाऊ शिरदेखि पाऊ बाबु कृष्ण परियार र शान्ति श्री परियार गाउँदिन्थ्यो यस गीतलाई। आदर श्रोताहरू अब फेरि कुराकानीमा जानुपर्छ। मेरो मित्र अनन्य मित्र भनौँ तेज बहादुर राईजी लाइनमा हुनुहुन्छ। उहाँ क्विन्स गोर्खा इन्जिनियर्सका सदस्य, धेरै दिन भयो रेडियोमा कुराकानी नगरेको, उहाँलाई फेरि ल्याउन पाउँदा खुसी लागेको छ। उहाँ एकदम समाज सेवामा तल्लीन हुनुहुन्छ। नम्बरी साहेब बिएबिएस गोर्खा रेडियोमा स्वागत छ लाइभ प्रसारणमा। नमस्ते। ओके, तपाईँ व्यस्त हुनुहुन्छ, कहिले कता जानुहुन्छ कहिले कता जानुहुन्छ, यसपालि तपाईँ धरान पुगेर आउनुभएछ, के उद्देश्यले जानुभयो, के अचिभ गर्नुभयो, के कन्ट्रिब्युट गर्नुभयो सुनाइदिनुहोस् त प्लिज।
1: धरान चाहिँ म मेनली दुईटा कारण गाथे नम्बरी साहब, जस्तै यो हाम्रो म चाहिँ यो रोटरी क्लबमा छु, रोटरी क्लब पनि नेपाल हाम्रो क्लब त असाध्यै ठुलो रोटरी क्लब हिमालयन गल्फर्स भन्छ, त्यसले चाहिँ च्यारिटी गल्फ खेल्नु गएको थियौँ, त्यो उठाएर चाहिँ यो बाढी पीडितको लागि एउटा भयो। त्योभन्दा महत्त्वपूर्ण चाहिँ नम्बरी साहब यो बिपी हस्पिटलमा त्यति ठुलो त्यति चाहिँ राज्यको चाहिँ पूर्वाञ्चलको सबभन्दा ठुलो हस्पिटलमा चाहिँ त्यस्तो ठाउँमा यो मर्चुरी नै रहेनछ क्या, पुरै मिसिन भत्काएको कति चाहिँ एक डेढ वर्ष भइसकेको छ, असाध्यै नै त्यहाँ चाहिँ मान्छेले चाहिँ अब भनौँ न नसक्नेहरू त मरे चाहिँ मर्ने त मरि गइहाल्यो, मरेको डेट बढी नै विदेश विशेष गरी विदेशमा उनीहरू परिवारहरू त हुन्छ नि, त्यसले त दुई तिन दिन त राख्नु पर्यो
0: होइन,
1: त्यो नभएर कस्तो बिजोग, क्यान यु बिलिभ यति ठुलो हस्पिटलमा न मर्चुरी नभएर छ, पुरै भत्किएको हुँदै नभएको भएको पुरै कामै नलाग्ने पट्टि काम न, त्यो भएर हामीले चाहिँ नै विशेष मैले क्याम्पेन गरेर हाम्रो चाहिँ यो विशेष गरी यो कोरियामा बस्ने मेरो मित्रहरू र उहाँहरू चाहिँ एउटा यो श्रम संस्कृति प्रवास समिति भनेर गठन गर्नुभएको छ, त्यस त्यो त्यो चाहिँ संस्थाबाट चाहिँ झन्डै 500,000 चाहिँ रकम पठाउनु भएको थियो र मैले के अरे त्यहाँ चाहिँ हामी अरूहरू पनि ग्रुप थपथाप भएर चाहिँ झन्डै अहिले चाहिँ नम्बर साहब के अरे 10 डेट बढिराख्ने भर्खरै बनाइसकेर सोमबार होला उद्घाटन छ, यति यति कहानी लाग्थ्यो नम्बर साहब। हुन त अब मेरो चाहिँ अब त्यो भन्नु हुन्न भने यो चाहिँ अब सायद त्यहाँ व्यापार बिजनेस कसैको त्यहाँका चाहिँ अब टप लेभलको चाहिँ व्यक्तिगत फाइदाको लागि पनि हुनसक्छ होइन, तर के चाहिँ भइरहेको थियो भने नम्बर साहब त्यहाँका चाहिँ डेट त्यहाँ त अभियसली दिनदिनै मान्छे धेरै मर्छ नम्बर
0: साहब, अब
1: त्यहाँको डेटभरि प्राइभेट चाहिँ मर्चुरीमा लाँदा 24 8,000 तिरिरहेको छ
0: होइन,
1: अब गरिब बिचारहरू आफ्नो मान्छे त मर्यो मर्यो 8,000 भन्यो भने त गरिबको लागि धेरै भार
0: हो नि नम्बर
1: हो, त्यसलाई नै मध्यनजर गरेर हामीले चाहिँ अब विभिन्न संस्था व्यक्ति सबै गरेर चाहिँ अहिले 10 चाहिँ डेट बढिराख्ने बनाइसकेको छौँ नम्बर साहब।
0: ओके, उसमै कोरियामा भएका श्रम संस्कृति प्रभागका नेपाली साथीहरूको 500,000 तपाईँहरूले आफ्नो गच्छबाट आफ्नो तरिकाले साथीभाइ बिच उठेर कति खर्च भयो त अहिले त्यो बनाउनको लागि हुँदैछ त त्यति बनाउनको लागि?
1: त्यहाँ झन्डै नम्बर साहब 35-38 lakh खर्च भइसक्यो, अझै पनि अब अलिअलि बाँकी छ, त्यसको 35-35 lakh भन्दा बढी चाहिँ भइसकेको छ। तपाईँलाई के चाहिँ भन्छ भने त्यो अब के अरे के भन्छ यो अझै पनि केही केही बाँकी छ कि बनाउनु के त्यही बनाउनु त्यो त्यसले गर्दा एक यति नै भन्ने लाग्छ, अझै अझै पनि अलिकति कस्ट बढ्छ होला, तैपनि हामीले चाहिँ नै अब 10 लागि चाहिँ नि त्यो डेट बडी राख्ने चाहिँ मर्चुरी रुम र त्यो फ्रिजर रुम र त्यो ट्रे के ट्रे
0: डेट ट्रे ओके ट्रे त्यो फ्रिजर भनौँ
1: फ्रिजर त्यो ट्रे डेट बडी राख्ने फ्रिजर ट्रे बनाइसकेका छौँ।
0: ओके, यो चाहिँ
1: मलाई यसको लागि आएको थिएन पैसा।
0: ओके, यो चाहिँ नेपालमै बनेको कि बाहिरबाट ल्याउनु पर्ने थियो?
1: बाहिरबाट ल्याएको नम्बर नेपालमा त्यति
0: बनाएको
1: त फ्रिजर चाहिँ एउटा कन्टेनर जस्तो बनाएर यिनै चाहिँ जोडदार गरे।
0: आई सी, ओके, भने मतलब अहिले ठुलो राहत भएको छ हजुर, जसले भनौँ न अब प्रयोग नगर्न पाउँदा यो गर्मीमा धरान्त गर्मी ठाउँ पनि हो होइन कति अब गाह्रो पर्थ्यो होला परिवारजनलाई आफ्नो व्यक्ति जो निधन भयो र देशबाट विदेशबाट आउनु पर्दा दुई चार दिन पाँच सात दिन ढिला हुँदाखेरिको स्थिति मर्सिड नहुँदाखेरि हामी सहज अन्दाज लाउँछौँ तपाईँले त्यो बुझेर त्यहाँ मद्दत गर्नुभयो भने अब जहिले पनि यस्तो काम गर्दाखेरि कसैलाई राम्रो व्यक्तिलाई जिम्मा दिनुपर्छ तपाईँले कसरी जिम्मा दिनुभएको छ सञ्चालन गर्ने तौर तरिका कसलाई ह्यान्डओभर गर्नुभएको छ त्यो पनि केही भनिदिनुहुन्छ कि
1: ए डेफिनेटली डेफिनेटली नम्बर छ त्यहाँको अब के हुन्छ भने तपाईँलाई थाहै छ नेपालमा मेसिनहरू के किन्दा त्यहाँ कमिसन खेल हुन्छ त्यसले गर्दा यसरी डोनेसन दिनु धेरै तौर तरिका मिल्नुपर्छ नम्बर हजुर थाहै मैले भनेको बुझ्नुभयो होइन त्यसमा हामी त एउटा त्यस्तो समिति बनाएको छौँ त्यहाँ चाहिँ त्यो त्यही मर्चुरी चाहिँ बनाउने या दिन डोनेसन एउटा समिति बनाएर पूर्ण रूपमा पारदर्शी रूपमा हाम्रै समितिले त्यहाँको मान्छेहरूले चाहिँ त्यो चाहिँ एक एक हिसाब गरेर हरेक कुरो आफै खटिएर बनाएर छु त्योबाट यसमा चाहिँ एकदम चाहिँ ढुक्क किसिमले चाहिँ हामी छौँ कि त्यहाँ चाहिँ पारदर्शिता भन्ने कुरो चाहिँ असाध्यै मेन्टेन भएको छ र अर्को कुरो हाम्रै विशेष मान्छेहरू पनि समितिमा हुनुहुन्छ त्यो समितिमा असाध्यै चाहिँ यो योगदान दिने मान्छे समाजका अलिकति अलिक जेत भएको मान्छेहरू हुनुहुन्छ त्यस कारण त्यो समितिबाट गरिरहेको छ नम्बर हिसाब र यसमा चाहिँ अब बिट बाँधिको लैजाएको छ नम्बर मेरो अर्को मिटिङ सुरु हुन आँटेको छ कोरियामा बस्ने चाहिँ हाम्रो विशेष गरी सुभाष योङहाङजी हुनुहुन्छ उहाँको टिमलाई चाहिँ असाध्यै धन्यवाद दिन चाहन्छु र जो जसले अरू अरू चाहिँ नाम मात्रै पुरै कण्ठ थाहा छैन नेपालमा र विदेशमा पनि अरू अरू बेलायतले पनि दिएको छ अलिकति होइन तर म चाहिँ विशेष गरी यो कोरियाको टिमसँग चाहिँ उस गर्छु त्यस कारण यस्तो पुण्य काममा जो जसले सहयोग गर्नुभएको छ उहाँलाई असाध्यै धन्यवाद दिन चाहन्छु र उहाँलाई चाहिँ यो साधारण भनौँ न अब गरिबी रेखामा परेका चाहिँ परिवारको तर्फबाट उहाँलाई चाहिँ धेरै धेरै आशीर्वाद लाग्नेछ र यो हस्पिटल यति ठुलो हस्पिटलको चाहिँ यस्तो चाहिँ बेइज्जत भएको चाहिँ हस्पिटललाई अलिकति त्यसको चाहिँ शान पनि अब अलिकति फर्किँदैछ हस्पिटलको र यस्तै चाहिँ यो चाहिँ यो सधैँ चाहिँ प्राइभेटले गरेर हुँदैन यसमा चाहिँ हामीले यो अहिले चाहिँ दसवटा मन्सिर बनाएको साथसाथै हाम्रो समितिले चाहिँ सरकारलाई पनि अबदेखि यस्तो चाहिँ नहोस् भनेर चाहिँ एकदम चाहिँ यो खबरदार गरेका छौँ यो पनि ठुलो उपलब्धि नम्बर
0: ओके अब तपाईँ असन्त व्यस्त अर्को मिटिङलाई छोडेर तपाईँले दुई भन्ने कुरा भन्न आउनुभयो त यसको लागि धन्यवाद छ तर अब हाम्रो भोलि भेट्ने कार्यक्रम छ हामी बिग सल्युटको लागि वक गर्दैछौँ तपाईँकै व्हाइट हाउस ब्लु माउन्टेन रेसोर्टसम्म आइपुग्दा तपाईँलाई त्यहाँ भेट हुन्छ होला यसो बसेर दुई चार कुराकानी गर्न मिल्छ होला बेलुकी साँझ ल ओके थ्याङ्क यू सो मच तपाईँको टिमलाई धन्यवाद छ र सुभाष योङहाङजी आदि सबैलाई धन्यवाद छ मैले तपाईँ सुविधा लिएँ है त तपाईँ व्यस्त हुनुहुन्छ मलाई थाहा छ तपाईँको यो प्रयासलाई हामी सबैले सराहना गर्छौँ थ्याङ्क यू सो मच बाबाई बाबाई बाबाई तेजबहादुर राईजी कुराकानी गर्दै हुनुहुन्थ्यो रोटरी क्लबमा आबद्ध हुनुहुन्छ हिमालयन गल्फ क्लबमा पनि र बिपी हस्पिटलको मर्चुरीको स्थिति उहाँले बताइहाल्नुभयो एक डेढ वर्षदेखि बेहालत थियो र दैनिक दस बाह्रवटा चाहिँ बनौँ लास अथवा मृत व्यक्तिहरूको लास राख्ने ठाउँ नभएको हुनाले सबैले शास्ति पाएका थिए कोरियामा हुनुहुने सुभाष योङहाङजी अनि टिम विशेष गरी श्रम संस्कृति प्रभागका साथीहरूले पाँचजना उठाउनु भएको रहेछ अहिले दस डेड बडीलाई राख्न सक्ने क्षमताको फ्रिजर र मर्चुरी तयार भएको छ 35-38 lakh लागिसक्यो अझ बढी छ भन्दाखेरि 40-45 lakh भनौँ र उहाँहरू सबै मिलेर र बेलायतका साथीहरूले पनि मद्दत गर्नुभएको छ भनेर भन्नुभयो प्राइभेट मर्सरीमा लानुको लागि सरकारी मर्सरी बनेन भन्ने उहाँको कता कता आशय पनि मैले बुझेँ तपाईँले केही बुझ्नुभयो होइन त्यसले गर्दाखेरि दैनिक मृतक मरेर त जाने गइहाल्छन् तर परिवारले दैनिक रूपमा चाहिँ 8,000 तिर्नुपर्दाको पीडा अब त्यसबाट राहत हुने भयो जस्तो लाग्यो मलाई दुःखदायक कुरा छ तर सम्पूर्ण जो जो व्यक्तिले मद्दत गर्नुभयो उहाँहरूलाई एकदमै ठुलो ठुलो आशीर्वाद लाग्छ भनेर उहाँले नै भन्नुभयो पन्द एउटा गीत सुनौ त्यसपछि केही कुराकानी र बिग सल्युटको कुराकानी म अलिकति जानकारी गराउँछु के हो त बिग सल्युट भनेर किनभने हाम्रो श्रोताहरूले के भन्छ बेलायत ब्रुनाईदेखि लिएर नेपाल र फोकलन्ड टापुदेखि लिएर जर्मनी जिब्राल्टर साइप्रसदेखि लिएर बेलिजका आर्म फोर्सेसका साथीहरूले फन्ड रेज गरिदिनुहुन्छ के हो त भनेर छोटो जानकारी दिन्छु एकछिनपछि अहिलेलाई सुशान्त केसीको आवाजको गीत स्वीकार्नु होला

ओके सुशान्त केसी शब्द सङ्गीत र पुरानो गीतलाई अलिअलि रिमिक्स गरेको गीत सुन्नुभयो यहाँले। भने अघि नै मैले जानकारी गराएँ हामी भोलि डाँडातर्फ हिँड्दैछौँ श्रोताहरू। अघि दिवाकर अधिकारीजीले नेचर वकको कुरा गर्नुभयो, ट्रेलको कुरा गर्नुभयो, वडा नम्बर 7 चेयरपर्सन हुनुहुन्छ यानि कि वडा अध्यक्ष हुनुहुन्छ, त्यो ठाउँमा के छ भनेर राम्रोसँग बयान गर्नुभयो र स्वच्छ र मिठो पानी खान त्यहीँबाट काठमाडौँवासीलाई पानी खुवाउनु हुँदो रहेछ उहाँहरूको वडाले, होइन? त्यो पनि पुरानो पानीको मुहान अथवा सप्लाई हो र त्यहाँबाट जुन चाहिँ विभिन्न ट्रेलहरू छन् त्यसमध्ये पुष्पलाल र चाहिँ बाघ भैरवको गार्डनबाट सुरु हुने ट्रेल धेरै ठाउँमा जान्छ। एउटा ट्रेल चाहिँ दक्षिण कालीतिर जान्छ, तपाईँहरू त्यही बाटो हिँड्नु होला, हामी स्वागत गर्छौँ भनेर भन्नुभएको छ। र डुज एन्ड डोन्ट्सको कुरा गर्नुभएको छ, किनभने भोलि बिएफबिएस बिग सल्युट 2026 लागि हामी अप समिट नाम दिएको छ, त्यसमा चाहिँ हाम्रो नेपालको पनि सहभागिता, बिएफएसका साथीभाइ परिवार अनि कर्मचारी र साथसाथमा बिजिएनका जो जो अभाइलेबल साथीहरू हुन्छ उहाँहरू हामी हिँड्दैछौँ करिब 2-4 लागि। त्यसमा तपाईँहरूले जे जस्तो सहयोग गर्नु सक्नुहुन्छ गर्नुहोला, किनभने बिग सल्युट के हो त भन्ने जानकारी गराउँ सबभन्दा पहिला। बिएफएस बिग सल्युट हरेक वर्ष आयोजना हुने एउटा अभियान हो जसले सशस्त्र सेना सम्बन्धी परोपकारी संस्थाहरूका लागि आवश्यक आर्थिक सहयोग जुटाउँछ, आर्म फोर्सेसको लागि र परोपकारी संस्थाहरूको लागि भनौँ। हरेक वर्ष हामी यानि कि यो संस्थाले बिएफबिएस बिग सल्युटले सशस्त्र सेना तथा सैनिक समुदायसँग सम्बन्धित परोपकारी संस्थाहरूलाई विशेष परियोजनाको लागि अनुदानको आवेदन दिन आमन्त्रण गरिन्छ। यी परियोजनाहरू सेवारत सैनिक, उहाँहरूको परिवार तथा भूतपूर्व सैनिक अथवा पूर्व सैनिक भेटरन्सहरूलाई पनि सहयोग गर्ने उद्देश्यले सञ्चालन गर्ने गरिन्छ। सन् 2007 सुरु भएदेखि बिग सल्युट अभियानले 15,00,000 बढी रकम जुटाइसकेको छ र 60 परोपकारी संस्थालाई सहयोग गरिसकेको छ। श्रोताहरू, बिग सल्युटको रकमबाट कसले लाभ पाउँछन् त? यस अभियानबाट सैनिक समुदाय र पूर्व सैनिकहरूलाई सहयोग गर्ने सशस्त्र सेना सम्बन्धी परोपकारी संस्थाहरू लाभान्वित हुन्छन्। प्रत्येक परोपकारी संस्थालाई अधिकतम 10,000 अनुदान प्रदान गरिन्छ। यस रकमले सैनिक समुदायमा सहयोग आवश्यक पर्ने व्यक्तिहरूको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ। सैनिक परिवारका बाल बालिकादेखि पूर्व सैनिकसम्म श्रोताहरू, अब बिग सल्युट यस वर्ष कहिले त पर्सिको दिन हो, एक्चुली बिहिबार 8 अक्टोबर 2026 श्रोताहरू, यस वर्ष हामी तपाईँ बिएफबिएस बिग सल्युटको लागि अपरेसन यानि कि अप समिटमा सहभागी भएर सैनिक परोपकारी संस्थाहरूको लागि ठुलो रकम जुटाउने अभियानमा साथ दिन आग्रह पनि गर्दछौँ। यहाँले केही हप्तादेखि नै गरि पनि रहनु भएको छ संसारभरि नै। तपाईँ जहाँ सुकै सैनिक समुदायसँग सम्बन्धित संस्थामा हुनुहुन्छ त्यहाँ प्रायोजित आरोहण यानि कि स्पोन्सर्ड क्लाइम्ब भनौँ यसलाई, त्यसमा सहभागी हुन सक्नुहुन्छ। त्यसपछि आफ्नो साथीभाइ र परिवारलाई पनि तपाईँको चुनौतीमा सहयोग गर्न तथा दान यानि कि डोनेसन गर्न आग्रह गर्नुहोस्। र के गर्न सकिन्छ? डाँडा चढ्न सक्नुहुन्छ, सिँढी चढ्न सक्नुहुन्छ, क्रस ट्रेनर गर्न सक्नुहुन्छ, स्टेप वा भराङ पनि तपाईँले आफ्नै घरमा बसेर पनि गर्न सक्नुहुन्छ। अपरेसन समिटमा सबै प्रकारका आरोहणलाई स्वागत छ। तपाईँहरूले आफूलाई यस्तो चुनौती दिनुहोस् जसले तपाईँलाई चिन्ने सबैलाई प्रभावित पनि पारोस्। उनीहरूलाई तपाईँको प्रयासको लागि दान दिन यानि कि डोनेसनको लागि प्रेरित पनि गरोस्। त्यस्तो काम गर्नुहोला जुन चाहिँ हामी गर्दैछौँ, हाम्रा साथीहरूले बेलायतमा गरिदिनुहुन्छ। लालजीको टिमले ब्रुनाईमा थुप्रै इभेन्ट गर्नुभएको छ, नाचगानदेखि लिएर वकिङ, जङ्गल वक

उहाँले गरिसक्नु भएको छ। त्यसले गर्दाखेरि सर्भिङ कम्युनिटी र रिटायर्ड कम्युनिटीसँग हामी नजिक पनि यसरी हुन सक्छौँ। त बिग सलुटको मेन डे बिहिबार 8 अक्टोबर 2026 हुनेछ र तर तपाईँले आफ्नो चुनौतीलाई जहिलेबाट सुरु गरे पनि, 2-4 हप्ता अगाडिबाट सुरु गरे पनि, आज गरे पनि, भोलि गरे पनि, बिग्स सालुट डे जुन चाहिँ 8 अक्टोबरमा त्यहाँसम्म जुन सकेको समयमा पनि पुरा गर्न सक्नुहुन्छ। हामी त भोलि गर्दैछौँ। हुन त मैले ट्रेन क्रस ट्रेनर चाहिँ गरेको झन्डै 1 महिना भइसक्यो, तर त्यसको हिसाब चाहिँ म गर्दिनँ, आफ्नै लागि पनि भयो होइन त। अनि चुनौती पुरा गरिसकेपछि तपाईँले जुटाएको रकम यानि कि बिग सलुटलाई पठाइदिनु होला र दिनको अन्त्यसम्म सैनिक परोपकारी संस्थाहरूको लागि ठुलो आर्थिक सहयोगको पहाड यानि कि त्यो माउन्टेन निर्माण गर्ने अभियानमा योगदान दिनुहोला। तपाईँको पनि सानो प्रयास काउन्ट होस् यानि कि गनियोस्। विश्वभर रहेका बिएबिएसका टोलीहरूले साथीहरूले पनि आफ्नै आफ्नै चुनौतीहरू गरेका छन्, आरोहणका चुनौती गरेका छन् र रेडियो मार्फत 8 तारिकको दिन रेडियो मार्फत हामी त्यो आफूले गरेका कुराहरू तपाईँ समक्ष पुर्याउँछौँ। हामी अन्तर्वार्ता दिन्छौँ, कुराकानी गर्छौँ, कति उठाउन सक्यौँ, के गर्यो भनेर हामी पनि बोल्छौँ। आदरणीय श्रोताहरू, त्यस कारणले बिग सल्युटको माने बुझ्नुभयो होला, संक्षिप्त जानकारी भयो होला, बिएबिएस बिग सल्युटको उद्देश्य बुझ्नुभयो होला र को को लाभान्वित हुन्छन् त्यो पनि बुझ्नुभयो होला र मेन डे कहिले होला त्यो पनि बुझ्नुभयो। तपाईँले जस्ट गिभिङ पेजमा गएर दिए सपोर्ट गर्न सक्नुहुन्छ, 1-2 पाउन्ड 2-4 पाउन्ड जति दिए पनि आफ्नो खुसी हो, त्यो गर्न सक्नुहुन्छ। लिटल अमाउन्ट काउन्ट्स होइन त। यति भन्दै अब म तपाईँलाई पुरानो गायिका सर्वराज आचार्यसँग गाउनुभएको छ मिठो गीत राख्न चाहन्छु। उहाँको नाम हो ज्ञानु राणा र गायक हुनुहुन्छ सर्वराज आचार्य।

फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओजीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk

दुई चार दिनको जिन्दगी बोलमा गाउँदै थियो मुक्ति एन्ड रिभाइभल. बडो सशक्त टिम छ श्रोताहरू, बडो मजाको व्यक्ति पनि हुनुहुन्छ, धेरै तालि हाम्रो चिनजान भेटघाट भइसकेको छ. एनिवे अब तपाईँलाई एउटा हिन्दी गीत सुनाउँछु, तर त्योभन्दा अगाडि एउटा कथा सुनाउँछु है त, किनभने आज जो व्यक्ति आउनुपर्ने भोलि आउँछु भनेर भन्नुभयो, त्यस कारणले आजको दिन 1993 बास्केटबलका महान खेलाडी माइकल जोर्डनले व्यावसायिक बास्केटबलबाट सन्यास लिँदै भनेका रहेछन्, मैले प्रमाणित गर्नुपर्ने अब केही बाँकी रहेन. तरको कुरा छ, उनी सन्यासमा लामो समयसम्म टिक्न सकेनन्. 1993 भनेको कुरा 1995 यानि कि 1995 मार्चमा पुनः व्यावसायिक बास्केटबलमा फर्किनु परेको रहेछ श्रोताहरू. ओके, माइकल जोर्डन सर्वकालीन महान बास्केटबल खेलाडी मध्येमा कुन स्थानमा पर्छन् तपाईँलाई थाहा छ? ओके, टप टेनमा पर्छन् कि पर्दैनन्? टप टेनमा को को छन् भनिदिइहालौँ, यदि उहाँ पर्नुहुन्छ भने सो मच द बेटर, होइन त. दसमा करिम अब्दुल जबर्रे, ओके, उहाँको नाम छ अग्ला व्यक्ति. करिम अब्दुल जबरको कुरा म्याजिक जोनसन आदि आदि भन्दा पनि नाम अगाडि आयो होइन, तर उहाँ चाहिँ नयाँ 10th पोजिसनमा. टिम डङ्कन अर्का खेलाडी, उहाँले सान एन्टोनियो स्पर्सबाट धेरै वर्षसम्म खेल्नुभयो भने अर्का खेलाडी हुनुहुन्छ तपाईँको लिस्टमा पर्नुपर्ने हो, सकिल ओनिल पनि हो. सकिल ओनिलले धेरै वर्षसम्म खेल्नुभयो, 7 feet 1 inch र 315 pound व्यक्ति. ओके, सकिल ओनिल ले धेरै वर्षसम्म तल्का मचाउनु भयो. ल्यारी बर्डको पनि नाम आउँछ, सेल्टिकबाट खेल्नुभयो उहाँले, धेरै हरियो ड्रेस र सेतो उसमा लेखेको होइन, उहाँले ल्यारी बर्डले पनि धेरै सेवा पुऱ्याउनु भयो. उहाँ चाहिँ 7 नम्बरमा आउनु हुँदो रहेछ. बिल रसल अर्का खेलाडी, उहाँ बोस्टन सेल्टिकबाट पनि खेल्नुभयो, एनबिएमा उहाँको ठुलो नाम छ भने. 5 नम्बरमा ओस्कर रोबर्टसन, उहाँले 1961 1962 सिजनसम्म खेल्ने भयो. उहाँलाई चाहिँ बिग ओ को नामले भनि नाम पुकारिन्थ्यो भने. विल्टन च्याम्बरलेन, च्याम्बरलेन चाहिँ अर्का सशक्त खेलाडी, उहाँ चाहिँ 4 नम्बरमा आउनुभएको छ भने. म्याजिक जोनसनको नाम आयो 3rd, वान अफ द मोस्ट नोटेड पर्सनालिटिज अफ एनबिए एभर भनिन्छ. उहाँले एलए लेकर्सबाट धेरै वर्षसम्म खेल पुऱ्याउनु भयो श्रोताहरू. पछि उहाँलाई एचआइभी लाग्यो र उहाँ भनौँ न खेलबाट सन्यास लिनुभयो. 6 feet 9 inch माइकल जोनसन भने. 2 नम्बर आउँछ माइकल जोर्डन, अघि जसको नाम लिए सन्यास 1993 लिनुभयो र 1995 फेरि फर्किनुभयो. उहाँको चाहिँ जुन चाहिँ प्रकारले प्रोपेल गर्ने उहाँको, यानि कि उड्ने उडेको जस्तो देखिने उहाँको चाहिँ जुन चाहिँ खेल थियो, उफ्रिन सक्ने क्षमता थियो, त्यसलाई चाहिँ सबैले मान्छन् होइन. त्यसले गर्दाखेरि उहाँ आजसम्म भनौँ न अब महान खेलाडी मध्येमा टप 2 आउनुहुन्छ भने. 1 अहिले त लेब्रोन जेम्स पो हुनुहुँदो रहेछ त. ओके, लेब्रोन जेम्स हालका खेलाडी हुन् भन्ने जानकारी राखौँ श्रोताहरू. अलिकति समय भएको हुनाले आजको दिन विगतका घटनाक्रमलाई यसो हेर्ने क्रममा माइकल जोर्डनले आजको दिन सन्यास लिनुभएको रहेछ र फेरि खेलमा फर्किनु भयो मैले जानकारी राखेँ. खेलको अलिकति अपडेट भयो भने एकजना श्रोता लेख्नुहुन्छ, उहाँ हुनुहुन्छ गोपाल गुरुङ. आदरणीय विनोदजी, तेज भाइलाई पनि हेलो. एक्सक्युजीका मेम्बर लगायत बिएबिएसका सम्पूर्ण परिवार र बिएबिएस प्रेमीहरूलाई मेरो नमस्कार छ. इष्टमित्र साथै यहाँहरूको सम्पूर्ण परिवारमा पनि नमस्ते छ भनेर लेख्नुहुन्छ बेलायतबाट, यानि कि बेजिङ स्टोक बेलायतबाट लेख्नुहुन्छ गोपाल गुरुङ. 2111 उहाँको आर्मी नम्बर, उहाँ पनि एक्सक्युजीकै हुनुहुँदो रहेछ लेख्नुहुन्छ. तेज भाइ र यहाँको अन्तर्वार्ता सुन्दा खुसी लाग्यो. समाजसेवी तेज भाइ र उहाँका सम्पूर्ण साथीहरूलाई मुरी मुरी धन्यवाद छ, जसले चाहिँ धरानको बिपी मेमोरियल हस्पिटलमा चाहिँ मर्चरीमा एउटा भनौँ न अब मर्सरीलाई चाहिँ फेरि सञ्चालनमा ल्याउने स्थिति बनाइदिनु भयो. 10 बडीलाई राख्नको लागि जुन चाहिँ फ्रिजरको व्यवस्था गरिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद भनेर उहाँ लेख्नुहुन्छ. र मृतकका परिवारमा जुन चाहिँ गाह्रो परेको थियो एउटा डेड बडी राख्न, दिनको 8,000 तिर्नुपर्ने थियो अरे, गरिबलाई कति भारी होइन त. त्यसले गर्दाखेरि हाम्रा मित्रहरू जो सुभाष योङहाङ एन्ड द टिम फ्रम कोरिया आउनुभयो,
बेलायतबाट साथीहरू आउनुभयो, उहाँको नाम चाहिँ दिनु भएन तर बेलायतको साथीहरू पनि सहयोग पुऱ्याएको भन्ने जानकारी भयो। कोरियाका साथीहरू र श्रम संस्कृति प्रभागका साथीहरूले 5 लाख र अरू अन्य उहाँका मित्रहरूले गर्दाखेरि प्राइभेट मोर्चरीमा जानबाट रोक्ने प्रयत्न गर्नुभयो। किनभने यो यो, यो मद्दत गर्छु भन्दाखेरि धेरैजना खुसी थिएनन् रे, कालो अनुहार पो लाए रे, किनभने बिजनेस चाहिँ हरायो कि भन्ने पनि थियो रे भनेर उहाँको भनाइ थियो। एनिवे अब एउटा गीत सुनौँ है त, नेपाली गीत थुप्रै सुन्यो, एउटा सोनु कक्कड र आदर्श सिन्डेले गाउनुभएको गीत सुनौँ, एटम बम रे।

0: तुझे 20 सेकंड का टाइम देता हूँ।
1: ओके, 20 सेकंड का टाइम देता हूँ। माने रब एटम बम को कुरा कर दे। गाने कलाकार एक तारीफ बंदे हूँ सोनू खक्कर आदर्श शिंदे पने अब यो बसाई मा तबारलाई मदनिक समीक्षा सुनाने वाला भयो तर त्यो भन्दा अगाडि केही फोटोहरू को कुरा गर्न मन लाग्यो। आज मैले कुन कुन फोटो राखे छु त भन्दा ओके एउटा ड्रोनको फोटो राखेको छु। ड्रोनबाट इन्धन ढुवानी गरिँदै हेर्नु होला बिएबिएस गोर्खा रेडियोको फेसबुकमा। चीन र भारतलाई जोड्ने कालीगण्डीको कोरिडोर अन्तर्गतको बेनी जोमसङ कोरला सडक आयोजना क्षेत्रमा म्याग्दीको रघुगङ्गा गाउँपालिका दुई कुनौटाबाट सोमबार ड्रोन मार्फत इन्धन ढुवानी गरिँदै बडो इन्ट्रेस्टिङ छ। नेपाली सेनाहरू इन्भल्भ छन् सदार, उहाँको कन्ट्रिब्युसनलाई हामीले सलाम गर्नै पर्छ। पदयात्रा रोकेको छैन, यो बाढी पहिरो अझमा पनि अझै पर्यटक आउनु राम्रै कुरा हो तर सेफ भएर हिँडेको राम्रो। हिउँमा हिँडेको देखिन्छ विदेशी पर्यटक। राउन्ड अन्नपूर्ण पदमार्ग अन्तर्गत थोराङला पास क्षेत्रमा बाक्लो हिउँबीच पदयात्रा गर्दै एक विदेशी पर्यटकको फोटो छ। एकदमै डेडिकेटेड हुनुहुन्छ, कटिबद्ध हुनुहुन्छ, पनि एरियल फोटोग्राफ छ। म्याग्दीको गलेश्वर मन्दिर दर्शन गरे मैले पनि। विदेशमा हुनुहुन्छ भने आफ्नो गाउँठाउँको फोटो हेर्नु होला, इन्जोय गर्नुहोला। कालीगण्डी नदीको किनारमा नौ रोपनी क्षेत्रमा फैलिएको म्याग्दीको बेनी नगरपालिका नौ स्थित गलेश्वर मन्दिरको दर्शन गर्न पाउनुहुन्छ भने मालढुङ्गा पुलको पहुँच निर्माण मार्ग बन्दै अथवा चाहिँ पहुँच मार्ग बन्दै भनौँ त्यसको पनि फोटो हेर्छ। ओके, अब दसैँमा खल्पीको अचार खाने बेला भयो, यानि कि खाँदैको अचार पनि भनिन्छ क्या यसलाई, होइन? काँक्रो पाकेको काँक्रोले बनाइन्छ नि, होइन? ओहो, त्यति भनेपछि तपाईँ विदेशमा हुनुहुन्छ भने मिस गर्नुभयो होला बिक्रीमा राखेको काँक्रो, त्यो पनि पाकेको काँक्रो फोटो हेर्नु होला। गुल्मीतिरको फोटो हो, इन्जोय गर्नुहोला। काठमाडौँ भ्यालीको पनि पाँचतले मन्दिर यानि कि भक्तपुरको मन्दिरको फोटो आदि आदि। बेत्रावतीमा बेली ब्रिज अब राख्दै गरिएको र फड्के तरेर रसोतर्फ जाँदै गरेका रसोवासीहरूले अहिले कष्ट जुन चाहिँ सहिरहनु भएको छ, त्यो बाढीले बगाएर ल्याएको बालुवाको थुप्रो ढुङ्गाको थुप्रो बिचमा एउटा फड्के बनाइएको फोटो हेर्नुहुन्छ तपाईँले। बगेका घरहरू, लडेका आदि आदि र एरियल भ्यू, तर स्पेरिकल एरियल भ्यू थ्रीबी क्रिकेट मैदानको पनि फोटो हेर्नु होला, इन्जोय गर्नु होला है त। यति नै मैले फोटो राखेँ आज राक्षसलाई सावार गर्दै भन्दै। अब आजको दैनिक समीक्षा कृष्ण खनाल लिएर आउँदै हुनुहुन्छ, त्यस्तो लगिहालौँ यहाँलाई।
2: नमस्कार, दैनिक समीक्षामा स्वागत छ, उपस्थित छु म कृष्ण खनाल। आज मिति 2083 साल असोजको 20 गते मंगलबार। दैनिक समीक्षा सुरु गरौं। आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित यो खबरबाट, जेनजी आन्दोलनका गम्भीर मुद्दा फिर्ता नलिन सुझाव भन्ने शीर्षकमा खबर छापिएको छ। जेनजी आन्दोलनको आवरणमा गम्भीर प्रकृतिका अपराधमा संलग्न विरुद्ध मुद्दा फिर्ता लिन नहुने सिफारिस अध्ययन समितिले गरेको छ। पूर्व प्रधान न्यायाधीश बाबुराम रेग्मी नेतृत्वको समितिले सरकारलाई प्रतिवेदन बुझाउँदै क्षतिपूर्ति आएर केही मुद्दा फिर्ता गर्न सकिने सिफारिस पनि गरेको छ। समितिले गत साता नै सरकारलाई प्रतिवेदन बुझाएकामा हिजो बसेको मन्त्री परिषद बैठकले प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालय पठाउने निर्णय गरेको छ भनेर यो खबर छापेको छ। जेनजी आन्दोलनका गम्भीर मुद्दा फिर्ता नलिन सुझाव भन्ने शीर्षकमा यो खबर थियो। काङ्ग्रेसमा जम्बो केन्द्रीय संरचना भन्ने शीर्षकमा अर्को खबर छ। नयाँ पत्रिका दैनिकमै आकांक्षीहरूको व्यवस्थापन गर्न पदाधिकारी सहित जम्बो केन्द्रीय संरचना। 14 महाधिवेशनमा 13 पदाधिकारी सहित 167 सदस्यीय कार्य समिति, 15 25 पदाधिकारी सहित 297 सदस्य कार्य सम्पादन समिति पनि 31 पुग्यो भन्ने शीर्षकमा खबर छापिएको छ। र यसअघि चाहिँ सभापति गगन कुमार थापाले पदाधिकारीहरू थप नगर्ने भन्दै आउनु भएको थियो भने अहिले 15 महाधिवेशनमा चाहिँ यो संख्या थप हुने भनेर यो खबर छापिएको छ। महाधिवेशनबाट यस्तो भन्दैछ केन्द्रीय कार्य समिति, पदाधिकारी 25, एक सभापति, वरिष्ठ उपसभापति 1, 4 उपसभापति, 3 महामन्त्री, सहमहामन्त्री 15 र 1 कोषाध्यक्ष, यो संरचना तयार भएको छ। आज काङ्ग्रेसको 15 महाधिवेशनको तेस्रो दिन हो। 15 महाधिवेशन अन्तर्गत नयाँ कार्य समिति चयनका लागि मनोनयन पनि दर्ता हुँदैछ। अर्को खबरतर्फ जाउँ। असोजमा मात्र 13 विधेयक दर्ता, 6 30 पुग्यो भन्ने शीर्षकमा नेपाल समाचार पत्र दैनिकमा खबर छापिएको छ। 2080 सालमा 8, 2081 10, 2082 7 विधेयक दर्ता भएको भनेर चाहिँ यहाँ डेटा सहितको खबर दिएको छ। सरकारले असोज महिनामा प्रतिनिधि सभामा 16 विधेयक दर्ता गराएको छ। यो वर्षमा 30 विधेयक दर्ता गरेको छ। विधेयक दर्ताको तुलना गर्दा 3 वर्षमा सबैभन्दा बढी विधेयक दर्ता गराएको हो। तथ्याङ्क अनुसार 2080 सालमा 8, 81 र 82 7 विधेयक दर्ता भएका थिए। रासोपाको बहुमत सरकारले चालू आर्थिक वर्षमा महत्वपूर्ण विधेयक दर्ता गरेको हो। यो खबर छापिएको थियो आजको समाचार पत्र दैनिकमा। यसै गरी अर्को खबर छ कारोबार दैनिकमा। भोटेकोसी बाढीको 41 दिनमा खोज तथा उद्धार रोक्ने निर्णय भनेर हिजो बसेको मन्त्री परिषदको निर्णयको यो खबर हो। सरकारले अत्यावश्यक बाहेक हालका लागि भोटेकोसी त्रिशुली बाढीपछि खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको हो। विनाशकारी भोटेकोसी बाढीपछि गएको 41 दिनमा खोज तथा उद्धार रोक्ने निर्णय प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठकले गरेको हो। बैठकले अत्यावश्यक खोजसँगै पुनर्निर्माण र पुनस्थापनाको काम तीव्र रूपमा अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ। यसरी अब पुनर्निर्माण र पुनस्थापनामा जोड दिने निर्णयसँगै यो कामलाई चाहिँ हालका लागि दैनिकमा। त्यसै गरीको टोल्पादेखि मुस्ताङसम्मका भेडा च्याङ्रा पोखरा झारिए भन्ने शीर्षकमा अर्को खबर छ। दशैं नजिकैदैछ, दशैं नजिकै भेडा च्याङ्राको व्यापारका कुरा पनि आइहाल्छन्। सोसँग सम्बन्धित खबर छ यो। दशैं नजिकै गर्दा पोखरामा हिमाली भेडा च्याङ्राको चहल पहल सुरु भएको छ। दशैंको परम्परागत खानेकुराका रूपमा उपभोग गर्दै आएको भेडा च्याङ्रा यस वर्ष मुस्ताङबाट मात्र होइन हुम्ला जुम्ला र डोल्पाबाट समेत पोखराको बजारमा आइपुगेका छन्। हेम्जाको सुईखेतदेखि विष्णु पादुका माध्यमिक विद्यालयको खेल मैदान हुँदै यामदीसम्मको क्षेत्रमा व्यवसायीहरूले भेडा च्याङ्रा बिक्रीका लागि राख्न थालेका छन्। प्रारम्भिक चरणमा प्रतिगोटा 23,000 45,000 रुपियाँसम्मका मूल्यका भेडा च्याङ्रा त्यहाँ आइपुगेका छन्। भेडाको च्याङ्राको आकार तौल र जात अनुसार फरक फरक मूल्य निर्धारण गरिएको छ। र अहिले अब बिस्तारै चाहिँ यो भेडा च्याङ्राको व्यापार अथवा भेडा च्याङ्राको आयात अब काठमाडौँसम्म पनि बिस्तारै फैलिन्छ। र अर्को खबर छ भदौमा 5 वर्ष यताकै धेरै घर जग्गा किनबेच भनेर खबर छापिएको छ। भदौमा 37,487 लिखित पारित हुँदा कारोबार 1 वर्षमै 36% बढ्यो। घटेको ब्याज दर र स्थिर मूल्यले बजारमा चहल पहल फर्काए पनि किताकाटको अवरोध सट्टेबाजीको जोखिम र फेरि मूल्य चर्किने आशंकाले सुधारको दिगोपन अझै परीक्षणमै छ। 5 वर्षको भदौमा कारोबार भएको डेटा सहित यहाँ दिइएको छ। वर्ष 2079 भदौमा लिखित पारित भएको जग्गाको कारोबारको कुरा गरौं जहाँ चाहिँ 34,720 अघिल्लो वर्षको भदौमा भन्दा 2.8% वृद्धि भएको थियो। 2079 कुरा 2083 आऊ जहाँ चाहिँ 2083 भदौमा 37,487 भदौमा लिखित पारित भएको तथ्याङ्क छ जसमा चाहिँ 36.3% वृद्धि भएको खबर छ। भदौमा 5 वर्ष यताकै धेरै घर जग्गा किनबेच भन्ने शीर्षकमा यो खबर छापिएको थियो। अर्को खबर छ नागरिक दैनिकमा 5 पटक तोकिएको मितिमै होला प्रतियोगिता भन्ने शीर्षकमा खबर छापिएको छ। प्रदेशभर प्रतियोगितामा छान्नका लागि खेलकुदका गतिविधिहरूको तयारी गरे पनि अन्य आवश्यक तयारी हुन सकेको छैन। दशैं तिहार र छठले तयारीमा रोकावट हुँदा तोकिएको मितिमा असर पर्न सक्ने खेलाडीहरू बताउँछन्। यो खबर थियो कर्णाली प्रदेशमा तय भएको 10 राष्ट्रिय खेलकुद प्रतियोगिताको मितिको सन्दर्भमा जसमा चाहिँ यो मिति चाहिँ 5 पटक तोकिएको छ। 4 पटकसम्म आयोजकै कमजोरीले सरेको 10 राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति प्रतियोगिता तोकिएकै मितिमा फेरि होला भन्ने प्रश्नले आम खेलाडी र खेलसँग सम्बन्धित सरकारवाला अझै विश्वस्त हुन सकेका छैनन्। पछिल्लो समय देशमा आएको विनाशकारी बाढी पहिरो प्रतियोगिता रोक्ने कारण पनि बन्न सक्छ। आयोजकले नयाँ मिति आगामी मङ्सिर 16 29 गतेसम्मका लागि तय गरेको छ। तर पनि यो मिति तय गरे पनि खेल सञ्चालन तालिका अझै सार्वजनिक भएको भने छैन। तर मूल आयोजक समितिको आइतबार अस्ति सुर्खेतको इन्द्रनगरमा बसेको बैठकले निर्धारित समयमै प्रतियोगिता हुनेमा ढुक्क हुन यसपालि आग्रह गरेको बताउँछन्। र 10 राष्ट्रिय खेलकुद प्रतियोगिता हुने कर्णाली प्रदेश रङ्गशालाको तस्विर सहितको यो खबर छापिएको थियो आजको नागरिक दैनिकमा। र अर्को खबर छ नागरिक दैनिकमै वर्षेनी 5,000 महिलामा स्तन क्यान्सर भन्ने शीर्षकमा खबर छापिएको छ। नेपालमा करिब 1 दशक अघिसम्म महिलामा पाठेघरको मुखको क्यान्सर बढी हुन्थ्यो तर अहिले त्यो स्थान स्तन क्यान्सरले लिन थालेको छ। अहिले स्तन क्यान्सर महिलामा हुने क्यान्सर पहिलो नम्बरमा रहेको तथ्याङ्कले देखाएको छ। गत वर्ष सार्वजनिक अस्पताल जन्य क्यान्सर रजिस्ट्री अनुसार नेपालमा केही वर्ष यता वार्षिक करिब 5,000 महिलामा स्तन क्यान्सर पहिचान हुने गरेको छ। यो संख्या 1 दशक अघिसम्म 2,500 3,000 हाराहारीमा थियो, यो बढेको हो। चिकित्सक अनुसार सबैभन्दा बढी स्तन क्यान्सर 40-50 उमेर समूहका महिलामा देखिन्छ। त्यसपछि 50-60 उमेर समूहका महिलामा यो समस्या देखिएको छ। नेपाल क्यान्सर अस्पतालका क्यान्सर सर्जन तथा स्तन क्यान्सर विशेषज्ञ डाक्टर कपेन्द्रमान आमात्यका अनुसार 8-10 वर्ष यता स्तन क्यान्सरको बिरामीको संख्या बढ्दै गएको छ। पहिलो स्तन क्यान्सर महिला मौसमका लागि चीनबाट ल्याइएका सामग्री कोरला नाकामै रोकिएका छन् भन्ने खबर छ, जहाँ ठूलो परिणाममा फेन्सी विद्युतीय लगायत सामग्री नेपाल चीनबीच अहिले चल्तीमा रहेको मुस्ताङको कोरला नाकामा रोकिएका छन्। दसैँ तिहार र जाडोका लागि ल्याइएका सामान कोरला नाकामा रोकिएको व्यवसायले बताएका छन्। अघिल्लो सताको बाढी पहिरोबाट कालीगण्डकी कोरिडोर क्षतविक्षत भएको छ। जोमसुमदेखि लोपानथाङको कोरोलासम्म सड़क सञ्चालनमा रहे पनि जोमसुमभन्दा तल्लो खण्ड अवरुद्ध हुँदा चीनबाट ल्याइएका सामान नाकामै रोकिएका छन्। सामान नाकामा रोकिँदा आफूहरूलाई मर्का परेको व्यवसायीहरूले बताएका छन्। र यो चाडपर्वका बेला चाहिँ नाका र राजमार्ग प्रभावित भएका छन्। रसुवा बाढीले नाका नै प्रभावित भएको छ भने अब त्यसपछिको असोजको बाढी पहिरोले गर्दाखेरि कालीगण्डकी कोरिडोर आवाजावतमा समस्या हुँदा बाटो बिग्रिँदा फेरि यो समस्या देखिएको छ। यो खबर थियो नागरिक दैनिकमै। अर्को खबर छ हिमालय टाइम्समा, विधवाले अर्को विवाह गरे सम्पत्ति फिर्ता गर्नुपर्ने व्यवस्था खारेज भन्ने शीर्षकमा खबर छापिएको छ। विधवाको वैवाहिक स्वतन्त्रतालाई कुण्ठित गरेको सर्वोच्चको जिकिर, अन्तर्राष्ट्रिय मानव अधिकारलाई समेत लियो आधार, जहाँ सर्वोच्च अदालतले देवानी संहितामा भएको महिलाको सम्पत्ति सम्बन्धी विवादित एवं विभेदकारी व्यवस्थालाई खारेज गरेको हो। सर्वोच्चको संवैधानिक इजलासबाट हालै प्रतिपादित एक ऐतिहासिक फैसलाले मुलुकी देवानी संहिता 2074 रहेको महिलाको सम्पत्ति सम्बन्धी विवादित एवं विभेदकारी व्यवस्थालाई खारेज गरेको छ। विधवा महिलाले अर्को विवाह गरेमा पूर्वपतिको तर्फबाट अंश बापत प्राप्त गरेको सम्पत्ति छोराछोरीलाई फिर्ता गर्नुपर्ने वा गुमाउनुपर्ने कानूनी प्रावधान अब बदर भएको छ भन्ने खबर आजको हिमालय टाइम्सले पनि छापेको छ। र अन्तिम खबर छ, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दाहाल निलम्बित भएको खबर छ। यो नेपाल समाचार पत्र दैनिकमा सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक एआइजी वंशीराज दाहाललाई गम्भीर सूचना चुहाएको आरोपमा सरकारले निलम्बन गरेको छ। सशस्त्र प्रहरी बलले गरेको सिफारिसका आधारमा हिजो गृह मन्त्रालयले एआइजी दाहाललाई निलम्बन गरेको गृह मन्त्रालयले जनाएको हो। र यो सँगसँगैको खबर अर्को पनि छ, आज बिहानको मात्र गृहमन्त्री सुदन गुरुङले योसँग सम्बन्धित एउटा स्टेटस लेख्नु भएको छ फेसबुकमा। जोसुकैलाई पनि कारवाही हुने यस्ता गतिविधि, यस्ता गोप्य र संवेदनशील सूचना चुहाउनेलाई जो कोहीलाई पनि कानूनी दायरामा आउनु पर्ने भनेर चाहिँ चेतावनी सहितको एउटा स्टेटस पनि लेख्नु भएको छ। उहाँले स्पष्ट पार्नु भएको छ कि यस्ता काम नगर्नुहोस्, यदि जो कसैले पनि अनाधिकृत रूपमा यस्ता गोप्य सूचना संवेदनशील सूचना चुहाउने गर्छ त्यसलाई कारवाही हुन्छ भनेर चाहिँ उहाँले एउटा थ्रेड दिनुभएको छ। यो खबर थियो आजको लागि अन्तिम खबर। आजको लागि दैनिक समीक्षाबाट म छुटिन्छु, नमस्कार।
1: हजुर, समीक्षा प्रस्तुत गर्दै हुनुहुन्थ्यो कृष्ण खनाल, उहाँलाई धेरै धन्यवाद छ। आदर श्रोताहरू, सम्पूर्ण आजको सम्पूर्ण कार्यक्रमहरू, हाम्रो सामग्रीहरू सकियो, मलाई बिदा दिने बेला भयो र मैले पनि बिदा माग्दैछु। तपाईँलाई मिठो गीत सुनाएर बिदा माग्छु। त्योभन्दा अगाडि जानकारी गरौँ, भोलि कार्यक्रम बिएबिएस बुरुनाईबाट लाल साईले गर्नुहुनेछ, हामीलाई सपोर्ट गरिदिनुहुन्छ। सायद समय मिलेमा उहाँसँग हाम्रो वक, यानि कि बिग सल्युट अफ समिटको वकको बेलामा हाम्रो कुराकानी हुन सक्ने सम्भावना धेरै छ। समय मिल्छ त्यसले गर्दाखेरि हामी अपडेट दिउँला, को को कहाँ कहाँ हिँडिरहेका छौँ, कहाँ पुग्यौँ त्यो जानकारी गराउँला है त। ओके, हस् त, मलाई बिदा दिनुहोस्, नमस्ते। फेरि भोलि होइन पर्सि भेटौँ, बाई।

0: Pilain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio.
3: दशैं तिहार र छठका लागि आउने 23 गतेबाट अग्रिम टिकट खुल्ने भएको छ।
4: यातायात विभाग र यातायात व्यवसायको बैठकले आउँदो 23 गतेबाट टिकट बुकिङ खुलाउने निर्णय गरेको हो। टिकट बुकिङ खुला भएसँगै मुलुकभर सवारी साधनका लागि रुट परमिट आवश्यक पर्नेछ। चाडपर्वका बेला ट्राफिक जाम कम गर्न अति आवश्यक ढुवानी बाहेक ठुला गाडीलाई काठमाडौँ आवत जावतमा रोक लगाउने निर्णय भएको छ। खाद्यान्न, औषधि, इन्धन र दुध बोक्ने गाडीलाई भने यो निर्णय लागू हुने छैन। बाढी पहिरोले अवरुद्ध भएको मुख्य राजमार्ग तत्काल मर्मसंहार गरी यातायात सञ्चालन सहज बनाउने सरकारको प्रतिबद्धतापछि यातायात व्यवसाय टिकट बुकिङ खोल्न राजी भएका हुन्।
3: नेपाली काङ्ग्रेसले मनोनयन पत्र दर्ताको समय थपेको छ। 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समितिको चुनावका लागि उम्मेद्वारहरूको मनोनयन पत्र दर्ता समय आज साँझ 6 बजेसम्मका लागि थपिएको हो। काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार यसअघि उम्मेद्वारहरूको मनोनयन पत्र दर्ता समय आज अपरान्न 4 बजेसम्मका लागि तोकिए पनि यसलाई लम्ब्याइएको हो। मनोनयन दर्तापछि आजै अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ। भोलि बिहान 9 बजेसम्म उम्मेद्वारको नामावली फिर्ता लिने र बिहान 10 बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिने काङ्ग्रेसले जनाएको छ। पर्सि 22 गते बिहान 7 देखि बेलुका 5 बजेसम्म मतदानको समय तोकिएको छ। मतदान राष्ट्रिय सभागृह, खुल्ला मञ्च र प्रज्ञा भवनमा हुनेछ। बागमती प्रदेशका लागि सभागृह र गण्डकी तथा लुम्बिनी प्रदेशका लागि प्रज्ञा भवन तथा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि खुल्ला मञ्चलाई मतदान स्थल तोकिएको छ। काङ्ग्रेसको केन्द्रीय कार्य समिति 297 जनाको हुनेछ। केन्द्रीय कार्य समितिमा सभापतिबाट 66 जना मनोनित हुनेछन्। इरानले ड्रोन आक्रमण गर्न सक्ने सम्भावना देखिएपछि अमेरिकाले बेलायती रोयल एयरफोर्स फेयरफोर्डबाट बम वर्षक विमान हटाएको खुलेको छ। अमेरिकाले गएको सप्ताह अन्तिममा ग्लुसेस्टर सायरको रोयल एयरफोर्स फेयरफोर्डबाट बम वर्षक विमान हटाएको हो। एनबीसीसँगको कुराकानीमा 2 अधिकारीले सम्भावित आक्रमण हुने धम्की आएको जानकारी दिएका छन्। तर अमेरिकी विदेश मन्त्री मार्को रुबियोले भने ती विमान सम्भावित आक्रमणको डरले भन्दा तालिका अनुसार नै हटाइएको जिकिर गर्नुभएको छ।
5: The Department of War is constantly reallocating resources where they need to be. There's regular rotations that happen as well. We have confidence in the security of all of our bases because all of our bases are theoretically could be threatened at any moment. And that's why there's so much security built around them. And with the Brits, we've worked very closely for a very long time.
3: बेलायती कन्जर्भेटिभ नेताहरूले अर्को आम चुनाव जितेमा मुलुकलाई क्षेप्यास्त्र र ड्रोन आक्रमणबाट जोगाउने रक्षा कवच विकास गरिने घोषणा गरेका छन्। यो कार्यक्रमका लागि 10 अर्ब पाउन्ड लगानी गरिने उनीहरूको भनाइ छ। तर विश्वकै पुरानो र बेलायतको प्रमुख रक्षा तथा सुरक्षा अनुसन्धान संस्था रुसीका सिद्धार्थ कौशलले भने कन्जर्भेटिभले भने जस्तो रक्षा कवच प्रणाली बेलायतका लागि उपयुक्त हुने नहुनेबारे भन्न नसक्ने प्रतिक्रिया दिनुभएको छ।
6: Sort of multi-layered air and missile defense systems as they've been fielded in Israel but also in Ukraine. They've been fielded against a very different kind of threat than the one Britain faces in terms of the threats both countries face are quite multi-layered. You know, Israel faces everything from rockets through to ballistic missiles, and also it exists at greater proximity with more limited warning times. By contrast, we're looking at a much more single vector, single type threat, which is Russian cruise missiles coming from the north.
3: गृहमन्त्री सुदन गुरुङले गृह मन्त्रालय र मातहतका निकायबाट अनधिकृत रूपमा संवेदनशील सूचना चुहाउने जो कोहीलाई कानूनी दायरामा ल्याउने चेतावनी दिनुभएको छ। गृह मन्त्रालयले हिजो सूचना चुहावटको आरोपमा सशस्त्र प्रहरीका एआइजी वंशीराज दाहाललाई पदबाट निलम्बन गरेको थियो। त्यसै सन्दर्भमा गृहमन्त्रीले सामाजिक सञ्जाल मार्फत चेतावनी दिनुभएको हो। मन्त्रालयमा प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराग वा गुप्त जानकारीले अपराध रोकथाम, अनुसन्धान प्रक्रिया र भविष्यमा कुनै गम्भीर घटनाको सत्य तथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्ने उहाँले स्पष्ट पार्नुभएको छ। उहाँले राज्यले सुम्पिएको गोपनीयतामाथि खेलवाड गर्नुलाई देश र संगठनमाथिको विश्वासघातको संज्ञा दिनुभएको छ। भुटेको सिबाडीमा बेपत्ता भएकाहरूको परिवारलाई मृत्यु दर्ता सहज बनाउन सरकारले अध्यादेश ल्याउने भएको छ। संसदीय विशेष समितिको बैठकमा कानून मन्त्री सुविता गौतमले भुटेको सिबाडीका मृतकको मृत्यु दर्ता सहज बनाउन अध्यादेश मार्फत मृत्यु घोषणाको कानून ल्याइने जानकारी दिनुभएको हो। अध्यादेश निर्माण अन्तिम चरणमा पुगेको उहाँको भनाइ छ। हाल बेपत्ता भएको 12 वर्षपछि मात्रै मृत्यु दर्ता गर्न सकिने कानूनी प्रावधान छ। यो प्रावधानका कारण भुटेको सिबाडीमा बेपत्ता व्यक्तिका परिवारले बिमा लगायतका दावी गर्न पाएका छैनन्। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म निरा।
0: यो BFBS गोर्खा रेडियो हो।

हजुर नमस्कार, बेबेस गोर्खा रेडियो अर्थात् घरदेशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको प्रतीक्षा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रेकेट अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर हामीलाई सुनिराख्नुहुने सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज, सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्ज र यता पोखरेली श्रोताहरूले पनि हामीलाई रेडियो तरङ्ग एफएम 87.7 मेगाहर्ज ट्युन गरेर श्रवण गर्न सक्नुहुन्छ। पोखरेली श्रोताहरू पनि कार्यक्रम स्वर्णिम सङ्गमको बसाइमा म तुलसीको हार्दिक नमन। आदरणीय श्रोताहरू कार्यक्रम स्वर्णिम सङ्गमको बसाएको उठान मैले गीतकार अमर बान्तुको गीत रचना अनि सङ्गीतकार आदेश गोर्मा छान मगरको सङ्गीत रहेको एउटा युगल गीतबाट गरिसकेको छु। जुन गीतमा स्वर रहेको थियो प्रीतम आचार्य र सारिका घिमिरेको तिम्रो माया बुर्कुट अनि यो खुर्कुट बिपी राजमार्गको प्रसङ्ग थियो। दसैँ पनि नजिक नजिक आउँदैछ श्रोताहरू, त्यो बाचो विशेष गरी पूर्वको लागि अत्यन्तै छोटो गन्तव्य पनि हो, तर यो बाढी पहिरोले बाटोका विभिन्न ठाउँमा अवरोध सृजना गरेको हुनाले त्यो सानो रोसी खोला कहिलेकाहीँ ठुलो भएर उर्लेर आउँदाखेरि बाटोमा धेरै ठाउँ कटान गरेको कारणले गर्दा पनि दसैँको यात्रा पनि त्यो बाटो सहज नहोला, तर हामी कामना गरौँ छिटो भन्दा छिटो स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले बाटो मर्मत गरिदियोस् चाडबाडको पूर्व सन्ध्यामा। र मैले यसै गीतबाट व्यवसायको उठान गरिसकेको छु। गीतकार अमर बान्तुल लेख्नुभएको त्यही भेगको प्रसङ्ग टिपेको गीत थियो। अब लाग्यो श्रोताहरू आजको तिथिमिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल असोज 20 गते असोज कृष्ण एकादशी तिथि मंगलबार, नेपाल सम्बत 1146 तदनुसार आज 6 अक्टोबर सन् 2026 र मौसम कुरा गर्नुपर्दा श्रोताहरू आज पनि मौसममा बदलाव देखेछ। कतै कतै सामान्य र कतै मध्यम वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालबाट मनसुन बाहिरिने क्रममा भोलिसम्म वर्षाको सम्भावना रहेकोले पनि हामीले यात्रा गर्दाखेरि थोरै सावधानी चाहिँ अप्नाउनु पर्ने हुन्छ। नेपालमा सूर्योदय बिहान 5:58 जाँदा भएको थियो भने सूर्यास्त चाहिँ भरे साँझ 5:44 जाँदा हुँदैछ।

सञ्जय तुम्रुकको स्वर, उमाकान्त गुरुङको गीत रचना अनि चोक गुरुङको सङ्गीत रहेको यो सुमधुर गीतको मिठाससँगै फेरि पनि कार्यक्रमको उठानमै हामी जोडिएका छौँ श्रोताहरू। र तपाईँको आफ्नै रेडियो तरङ्ग यो प्रस्तुति कार्यक्रम षडिम सङ्गम फ्यामिली कनेक्टिङमा हामी आज व्यवसायको साथमा छौँ। आज मंगलबार पनि हो श्रोताहरू, र घरदेश र परदेशलाई जोड्ने दिन हो कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङ। र तपाईँ श्रोताहरू, जति पनि श्रोताहरू यति बेला नेपालभन्दा बाहिर बसेर हामीलाई सुन्दैनन् भने, यहाँहरूले नेपालमा रहेका यहाँहरूका आफन्तजन, परिवारजन र साथी सङ्गीहरूका मोबाइल र टेलिफोन नम्बर हामीलाई उपलब्ध गराउन सक्नुहुनेछ। र तपाईँले दिनुभएका मोबाइल र टेलिफोन नम्बरमा म स्टुडियोको टेलिफोन मार्फत फोन डायल गर्नेछु, र यता घर गाउँको वस्तुस्थिति, हाल खबर जस्ताको तस्तै तपाईँसम्म पुर्याउनेछौँ कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङको माध्यमबाट। जति छिटो यहाँहरूको नम्बर प्राप्त हुन्छ, उति नै छिटो हामी तपाईँका आफन्तजन, परिवारजन र साथी सङ्गीहरूसित जोडिने कोसिस गर्नेछौँ कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङको माध्यमबाट। र यो कार्यक्रमको प्रमुख उद्देश्य, मकसद भनेको तपाईँको गाउँ चिनाउने हो, तपाईँको ठाउँ चिनाउने हो, अनि संसारभरि बसेर हामीलाई सुनिराख्ने श्रोताहरूलाई पनि तपाईँको गाउँठाउँको गतिविधि सुनाउने हो कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङ। आशा छ सधैँको मङ्गलबार जस्तै यहाँहरूले नेपालमा रहेका यहाँहरूका आफन्तजन, परिवारजन र साथी सङ्गीहरूका मोबाइल र टेलिफोन नम्बर हामीलाई उपलब्ध गराइदिनु हुनेछ भन्ने विश्वासको साथ अब नै म टिका चामलिङको गीत रचना अनि खेमराज गुरुङको स्वर सङ्गीत रहेको एउटा गीत राख्न चाहन्छु। खेमराज गुरुङको बहुचर्चित गीत माध्यममा पनि पर्दछ यो गीत आलु तामाले। अहिलेलाई भने यही गीत राख्न चाहन्छु अमर श्रष्टा खेमराज गुरुङको स्वरमा।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार

0: प्रकाश श्रेष्ठको स्वरमा रहेको यो गीत पश्चात बिएबिएस गोर्खा रेडियोको प्रस्तुति मङ्गलबारको प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङमा सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङमा अस्ट्रेलियाको पहचबाट महेन्द्र गुरुङज्यूले एउटा नम्बर दिनुभएको छ। उहाँले अस्ति पनि यो नम्बर दिनुभएको थियो। गायक रघुन गुरुङको समयको पाबन्दीको कारणले गर्दाखेरि उहाँसित जोडिन असमर्थ भए, तर आज भने मैले सुरुमै रघुन गुरुङजीलाई कार्यक्रममा जोडिसकेको छु। महेन्द्र गुरुङज्यूले अस्ट्रेलियाको पहचबाट यो नम्बर दिनुभएको हो र स्वागत गर्न चाहन्छु म रघुन गुरुङज्यूलाई। रघुनजी नमस्ते।
1: नमस्ते नमस्ते तुलसीजी।
0: अनि कता सूर्योदय नगरपालिका फिकलतिरै हुनुहुन्छ कि कता हो?
1: हजुर, यतिखेर चाहिँ म ठ्याक्कै सूर्योदय नगरपालिकाको फिकल आफ्नै निवासमा छु तुलसीजी।
0: ए, आफ्नै निवास भनेपछि बरबटे छेउछाउ?
1: बरबटे बरबटे छेउछाउ होइन, बरबटे नै।
0: बरबटे नै। अनि मौसम कस्तो छ हौ फिकलतिरको अहिले?
1: मौसमको कुराकानी गर्नु पर्दाखेरि यतिखेर एकदम राम्रो छ, मजाले घाम लागेको छ, खुल्ला छ मौसम, वरिपरि सबै दृश्य अवलोकनहरू गर्न सकिन्छ।
0: हजुर,
1: डुल गर्न गाह्रो छैन। हिजो चाहिँ अलिक धुमेर थोरै थोरै पानी परेको अवस्था थियो र आज बिहानैदेखि एकदम मौसम सफा छ, न्यानो कलिलो।
0: ए, भनेपछि मौसम सफा छ। यता चाहिँ बरु अलिअलि पानी परेको थियो अघि अपराह्न होइन, र गए राति पनि पानी मजाले नै परेको थियो। भनेपछि अब यो मौसम नेपालबाट बाहिरिने क्रम भएको हुनाले पानी अलि बढ्ने पर्ने सम्भावना चाहिँ छँदैछ। अनि अब तपाईँ फिकल सूर्योदय नगरपालिकातिरै हुनुहुन्छ, अब दसैँ पनि नजिक नजिक आउँदैछ, कस्तो छ हौ दसैँको चलफल?
1: अहिले दसैँको चलफल बढ्दो छ। अब सडकतिर बजारतिर चोक चोकतिर चाहिँ मान्छेको भिडभाड,

0: पसलमा किनमेलहरूको लागि होला, धेरै मान्छेको चलफल राम्रो छ, मौसमले पनि यतिखेर साथ दिएको कारणले गर्दा अब यो मानिसहरूको ओहोरदोहोर भिडभाड यसो चलफलको कारणले गर्दा दसैँ चाहिँ अब लागेकै जस्तो भान परिरहेको अवस्था छ हौ सर यता त।
1: दसैँ लागे जस्तै भएको छ, मौसम पनि सफा हुँदै गएको छ होइन, आन्तरिक पर्यटन पर्यटकहरू चाहिँ कन्यामा आउने क्रम निरन्तर छ होला श्री अन्तु
0: कन्या निरन्तर छ। हजुर हजुर, अहिले आन्तरिक पर्यटकहरू कन्याम माथि बुद्ध पार्क बौद्धधामको
1: बुद्ध पार्क
0: हजुर स्वामी पार्क करफोक सबैतिर चाहिँ भिडभाडै देखिन्छ, राम्रै छ आन्तरिक पर्यटकको आवत जावत। हजुर,
1: भनेपछि चलपल निकै रहेछ। अनि अब दसैँ आउँदै गर्दाखेरि इलाममा यो दसैँको छेका चाहिँ कृषकहरूको लागि एउटा राम्रो पक्ष के छ भने करिब करिब अलैँची टिपेर अलैँचीको चाहिँ त्यो भट्टी लगाएर अलैँची सुकाउने चलन छ नि होइन, र अलैँचीको मार्केट कस्तो छ यसपालि, अलैँची कस्तो फल्यो
0: यतिखेर? अब अलैँची टिप्ने सिजन हो, कृषकहरूको राम्रै छ। अब पहिलेको त्यो अलिकति परम्परागत अलैँचीहरू मासेर चाहिँ कृषकहरूले अब नयाँ प्रविधिबाट अब होइन अलिकति उन्नत किसिमका बोट बिरुवा बिरुवाहरू लागेका छन् अलैँचीको, र राम्रै फलेको अवस्था छ, मार्केट पनि राम्रै बुझिन्छ, प्रायः प्रायः अलैँची लाउने किसानहरू अहिले अलैँची टिपनमा व्यस्त नै देखिन्छ।
1: भनेपछि मार्केट राम्रै छ, अनि चियाको पनि बजार राम्रै होला, के छ चियाको चाहिँ?
0: चियाको त ठिक ठिकै हो, उस्तो धेरै राम्रो पनि होइन, ज्यादै खस्किएको पनि होइन, राम्रै छ चियाको। तर यसपालि चाहिँ अलिकति चियालाई खालको त्यो कालो पत्तामा कालो बस्ने रोग लागेर चाहिँ समयमा त्यो टिपाई चाहिँ राम्रो भइरहेको अवस्था छैन हो प्रायः सबै किसानहरूको, बाँझी बसेको भन्छ त्यसलाई,
1: के बसेको
0: अलिकति कालो बाझी बाझी बसेको भनिन्छ कि
1: हजुर,
0: र त्यो पत्तामा कालो धब्बाहरू बसेर अलिकति अहिले चाहिँ प्राय प्राय अधिकांश किसानहरूको चाहिँ चिया टिपाई चाहिँ अहिले त्यति राम्रो छैन,
1: त्यस्तो भने जस्तो छैन
0: हजुर।
1: अब पछिल्लो समय त अलि बढी अब यो हरेक कुरामा पनि अर्ग्यानिक खोजी हुने भएको हुनाले चिया पनि अब इलामको चाहिँ राम्रै छ, अर्ग्यानिक चिया छन् भन्छन् होइन। अब तपाईँले त्यो बाँझी बसेको भनिहाल्नुभयो, सायद अब यो भनौँ चियामा अब वनस्पति तन्त्र पनि एक प्रकारको होइन, कतै न कतैबाट यो त्यस्तो असर देखि नै हालिन्छ होइन, विभिन्न किसिमको असरहरू देखि नै हाल्छ। र अब त्यो त्यो बेल भन्ने भने चियाले चिनेको बेल पनि हो, अब यो कन्याम फिक्कल पशुपति नगर होइन श्री अन्तु, हुन त इलाम जिल्लै चियाको लागि प्रख्यात ठाउँ हो, तर पनि अलि बढी चिसो ठाउँको चिया चाहिँ मिठो हुन्छन् भन्छन्, त्यही भएर पनि होला खोजी त पक्कै भइहाल्छ। र आज तपाईँको खोजी चाहिँ अस्ट्रेलियाबाट भएको छ हाम्रो महेन्द्र गुरुङ भाइले, उहाँलाई केही भन्न चाहनुहुन्छ?
0: ल धेरै धेरै अब उहाँलाई धन्यवाद भन्न चाहन्छु, अस्ट्रेलियाको पर्थबाट उहाँले मलाई सम्झिनुभयो, सम्झिरहनु पनि हुन्छ बेला बेला, उहाँ चाहिँ अब अस्ट्रेलियाको पर्थमा आफ्नो कर्मभूमि बनाएर लामो समयदेखि चाहिँ अब त्यहाँ आफ्नो जीवन व्यतीत गर्दै आउनुभएको छ, र खास गरी महेन्द्र भाइ चाहिँ एउटा साङ्गीतिक व्यक्तित्व पनि हो, नेपाली गीत सङ्गीतलाई चाहिँ अलिकति योगदान दिने हौसला दिने व्यक्ति भएको कारणले गर्दाखेरि उहाँलाई चाहिँ म यस कार्यमा लागिरहन चाहिँ अलिकति म आफै पनि हौसला प्रदान गर्न चाहन्छु, र उहाँले सम्झिदिनु भयो म एकदमै भाइ लगायत भाइको परिवार सबैलाई चाहिँ अब यो दसैँको भनौँ न दसैँको चाहिँ हार्दिक सुस्वास्थ्य दीर्घायुको कामना पनि गर्न चाहन्छु यो उपलक्ष्यमा, फेरि पनि उहाँलाई म आभार पनि व्यक्त गर्न चाहन्छु तुलसीजी।
1: पक्कै पनि अब दसैँ पनि आउँदैछ, अब तपाईँले भनिहाल्नु साङ्गीतिक व्यक्तित्व सङ्गीत कर्म र कला कर्मलाई मन पराउने व्यक्तित्व भनिहाल्नु भयो होइन, तपाईँको साङ्गीतिक करियरमा पनि उहाँले धेर थोर सपोर्ट गरि नै रहनु भएको छ, यो आफैमा राम्रो कुरा त हो नि।
0: हजुर एकदम एकदम, मैले अब उहाँको स्पोन्सरसिपमा चाहिँ एक दुईवटा गीतहरू रेकर्ड गरे जसलाई सार्वजनिक पनि गरे, र एउटा गीतमा त उहाँ आफैले भिडियो म्युजिक भिडियोमा खेल्नु पनि भएको छ, उहाँ स्वयं मोडल पनि हुनुहुन्छ नि त, र अरू पनि गीतहरू रेकर्डिङ गर्ने क्रम छ। अब यो दसैँको ताका एउटा गीत तयारी गर्दैछु मैले उहाँकै स्पन्सरसिपमा।
1: ए, नयाँ गीत गर्दै हुनुहुन्छ?
0: हजुर हजुर, लगभग तयारी भइसकेको छ, सम्भवतै दसैँको मुखैमा चाहिँ हामी सार्वजनिक गर्ने भन्ने एउटा चाहिँ योजना बनाउँदैछौँ। र अब समग्रमा त्यही छ, मैले अघि पनि भनिहालेँ, नेपाली गीत सङ्गीतलाई चाहिँ योगदान पुर्याउने, यसलाई प्रचार प्रसार गर्ने, यसको विकासमा चाहिँ लागिरहने एउटा व्यक्तित्व महेन्द्र भाइ, उहाँको चाहिँ अब यही कर्ममा लागिरहन् भन्ने एउटा असीम शुभकामना पनि म उहाँलाई व्यक्त गर्न चाहन्छु।
1: भनेपछि तपाईँ मफस्सलमै बसेर भए पनि होइन सङ्गीत कर्मलाई चाहिँ छोड्नु भएको छैन?
0: ए हजुर, मेरो चाहिँ अब सन्दर्भमा त्यही हो, म फसलमै छु, म अब इलामको चुरेदा नगरपालिकाको वार्ड नम्बर 9 यी पर्वती हो मेरो घर।
1: हजुर,
0: अब यहाँ बसेर पनि मैले खास गरी चाहिँ म अब यो विद्यालय सञ्चालनमा छु होइन, मेरो मुख्य क्षेत्र चाहिँ त्यो हो, र पनि मैले अब म फसलमा बसेर सङ्गीत कर्ममा चाहिँ निरन्तरता अहिलेसम्म त दिइ नै राखेको छु। अब यसो उब्रेको बचेको समय फुर्सदको समयमा चाहिँ रेकर्डिङ गर्ने गीतहरू चाहिँ अब बजारमा ल्याउने कार्यहरू भइ नै राखेको छ। यसरी नै अब मैले लगभग 28-30 जति गीत चाहिँ स्वराङ्कन गरिसकेँ, अनि मैले रेडियो नेपालमा 22 गीत चाहिँ दर्ता गरिसकेको छु, रेडियो नेपालको आर्काइभमा रहेको छ, अनि बेला बेला रेडियो नेपालले पनि बजाइदिने गरिराखेको छ, र अरू एल्बमहरू निकाल्ने, कलेक्सन गर्ने, यसो फुटकर गीतहरू स्वराङ्कन गर्ने युट्युबहरूमा, अब जस्तै अब यो म्युजिक भिडियोहरू बनाउने, यस्तै यस्तै कार्यहरू गरिरहेको छु तुलसी।
1: अनि अब दसैँ लागिसक्यो भनिहाल्नु भयो है, ग्रामीण बाटोहरू के कस्तो छ हौ दसैँमा, अब घर फर्कन चाहनेहरूलाई, घर जान चाहनेको लागि त्यतातिर?
0: ग्रामीण बाटोहरू खास गरी अब सूर्यदा नगरपालिकाको चाहिँ अब 14 वडामा सबैतिर अल वेदर बाटोहरू बनिएको छ, अनि अब त्यो बाटोको संरक्षण गर्ने, सफा गर्ने कामहरू भइरहेछ। अब मुख्य सडकहरू पनि ठिकै छ, अब दसैँमा ओहोरदोहोर गर्ने अब यात्रीहरूलाई अब सहजताको लागि सडक मर्मत निर्माण कार्यक्रमहरू त भइ नै राखेको देखिन्छ। अहिले यो इलाम सदरमुकाम जाने बाटो राजगलीको बाटो छ नि, त्यो चाहिँ अब बिग्रेको अवस्थामा थियो, र हिजो अस्ति त्यो ठुलो पानी 4 पर्नुभन्दा अगाडि अलिकति त्यसको नाजुक अवस्था थियो, अहिले त्यसलाई चाहिँ निर्माण कार्य, त्यो निर्माण भन्दा पनि रिपेयरमेन्ट भनौँ न, त्यसको चाहिँ भइराखेको छ, र त्यसको वैकल्पिक बाटो चाहिँ तल शिलपुरबाट माइबेनी मेला जहाँ लाग्छ, त्यो माइबेनी झरेर त्यो बाटो हुँदै अलिकति माथिर नामसालिङ छुँदै फेरि नामसालिङबाट उँधो आएर माईको पुल, त्यहाँ चाहिँ पक्की पुल छ, त्यो तरेर अनि तिल्केनी हुँदै सदरमुकाम जाने अहिले चाहिँ वैकल्पिक सडक चाहिँ त्यो प्रयोग भइरहेको छ।
1: थोरै घुमाउरो भएछ होइन? हुन्छ रगनजी, साह्रै खुसी लाग्यो, महेन्द्र भाइले यो नम्बर दिनुभएको थियो, महेन्द्र भाइलाई पनि म उहाँ अस्ट्रेलियाको पथबाट हुन्छ उहाँलाई धन्यवाद दिन चाहन्छु, तपाईँलाई धन्यवाद दिन चाहन्छु, र तपाईँको स्वरमा रहेको डिम्पल गालैमा गीत म श्रोतामाझ राख्नेछु, तपाईँसँग विदा हुन्छ है त, नमस्ते। हजुर आदरणीय श्रोताहरू, उहाँ हुनुहुन्थ्यो रघुन गुरुङ, र उहाँ आफै पनि गायक हुन्छ रघुन गुरुङ, र महेन्द्र गुरुङले यो नम्बर दिनुभएको थियो। अब नि म रघुन गुरुङले गाउनु भएको यही गीतहरू माझमा राखिहाल्छु।

0: बच्चाहरूको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।
1: BFBS गोर्खा रेडियो।

0: हजुर श्रोताहरू, हेलो हाई नमस्कार। यो गीत राखेँ मैले यहाँहरू माझ। गायिका मेनुका राईको स्वरमा गीत लेख्नु भएको थियो चन्द्र जयपाल राईले भने, सङ्गीत यसमा रहेको थियो डिआर अटुको गीतकार चन्द्र जयपाल राई चाहिँ सायद बेलायततिरै हुनुहुन्छ। गायिका मेनुका राई भने यति बेला काठमाडौँतिरै हुनुहुन्छ। र बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङमा फेरि पनि सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र यति बेला भने चाहिँ बेलायतबाट एउटा नम्बर प्राप्त भएको छ, र यो नम्बर मलाई बेलायतबाट उपलब्ध गराइनु भएको छ टेकबहादुर कुलुङ राईले बेजिङ स्टोक युकेबाट। उहाँले चाहिँ मेरो साइला भाइ शिवलाल कुलुङ राई हाल नुवाकोटमा बस्नुहुन्छ भनेर, उहाँ चाहिँ शिक्षण पेसामा आबद्ध पनि हुँदछ। म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। हेलो नमस्कार हजुर। अनि शिवलाल कुलुङज्यू, तपाईँ अहिले नुवाकोटको चाहिँ कुन ठाउँमा हुनुहुन्छ? अहिले अब स्कुलहरू बिस्तारै अब दसैँको छुट्टी पनि हुन लाग्यो होला होइन, भोटे कोसीले भदौ 10 गते त्यो क्षेत्र नुवाकोट रसुवा त्यो क्षेत्रमा अत्यन्तै धेरै जनधनको क्षति पुर्याएछ। तपाईँको ठाउँमा त्यसको केही असर पर्यो?
1: भौगोलिक क्षेत्रमा त अलि हामी टाढा ठाउँ परेन, तर यहाँबाट कोही व्यक्तिहरू यहाँका व्यक्तिहरू पनि पर्नु भएको छ।
0: ए हजुर।
1: हाम्रो सदरमुकाम हो, सदरमुकामबाट लगभग 15-16 किलोमिटर अलिक पश्चिमतिर पूर्वतिर छौँ हामी चाहिँ।
0: ए हजुर।
1: त्यसमा भोटे कोसीले नुवाकोटको धेरै ठाउँहरूमा खेती गरेको र हामी पनि एकचोटि पुगेका छौँ। मकैमा धेरै नै बिजाहरू चाहिँ छ, वर्षाको समयमा धेरै अब हामी नोक्सानी चाहिँ भएको छ।
0: भनेपछि वर्ष त्यो असर त देशैभरि परेको छ, अब झन् जिल्लावासीहरूलाई त पर्ने कुरा भइ नै गयो होइन। अनि तपाईँ शिक्षण पेसामा आबद्ध हुनुभएको चाहिँ कति भयो?
1: हजुर, मैले भन्नुपर्दाखेरि 2050 सालको शिक्षण पेसा सुरु गरेको यहाँ
0: पनि। ए हजुर।
1: योभन्दा मैले आफ्नै गाउँमा हाम्रो समाजमा पनि 2 वर्ष टिचिङ गरेको
0: थिएँ,
1: र त्यसको आएर म 50 सालदेखि हालसम्म यही विद्यालयमा कार्यरत छु।
0: ए भनेपछि त्यहीँ कार्यरत हुनुहुँदैछ। र अब दसैँ पनि नजिक नजिक आउँदै गर्दाखेरि सायद दाजुलाई सम्झना आयो होला भाइहरूको, होइन साइलो भाइ भन्ने लेख्नु भएको छ, उहाँले रेडियो सुनिरहनु भएको छ अहिले बेलायतको बेजिङ स्टोकबाट है। उहाँलाई केही भन्न चाहनुहुन्छ दाजुलाई?
1: दाजुभाइलाई सम्पूर्णमा भनौँ न, मुख्य रूपमा त मलाई यहाँसम्म आइपुग्नको लागि अब बुवा चाँडै बित्नुभयो, त्यसो गीता हेर्नु माइला भाइ र सुन्दाहरूले सहयोग गरेर म पढियो यहाँसम्म शिक्षक बन्न सफल भइयो।
0: हजुर हजुर।
1: युकेमा बस्नुभएका हाम्रा हाम्रो माला युकेट लागेर हुनुहुन्छ माला दाई भाउजी भाइ, त्यस्तै गरेर अर्कोटा हुनुहुन्छ अरुण दाई भाउजी हुनुहुन्छ, अर्को भतिजाहरू हुनुहुन्छ भान्जा अनिल डक्करहरू हुनुहुन्छ,
0: लगायत
1: छोरो पनि भर्खरै युकेमा अहिले अध्ययनको सिलसिलामा युकेट पुगेको छ।
0: ए तपाईँको छोरा पनि?
1: हजुर। उहाँ लगायत युकेमा बस्ने आफन्तजन सम्पूर्ण लगायत देश विदेशमा रहनुभएका हाम्रा सम्पूर्ण आफन्तजनहरूमा शुभ दीपावलीको शुभकामना व्यक्त गर्छु, साथै हजुरलाई समेत पनि।
0: हुन्छ, तपाईँलाई पनि म दसैँको शुभकामना दिन चाहन्छु। अब सायद घटस्थापनादेखि त विद्यालयहरू बन्द हुन्छ होला, तपाईँको दसैँ चाहिँ नुवाकोटतिरै हो कि के छ, गाउँ जाने विचार छ?
1: सर मैले चाहिँ उता काठमाडौँ नै आउँछु,
0: त्यसैमा
1: चाहिँ
0: म
1: आएर नै
0: दसैँ
1: मनाउने कार्यक्रम छ।
0: ए हजुर। ए बस अवकाश हुने बेला पनि भयो होइन?
1: हजुर, पर्सि शुक्रबारसम्म चाहिँ म नियमित ड्युटीमा नै हुनेछु।
0: ए हजुर।
1: कार्तिकको 7 गते पछाडि चाहिँ म अनिवार्य अवकाशमा नै रहने हो, मेरो सामान्य कागजातहरू मिलाउन मात्रै बाँकी रहन्छ।
0: भनेपछि शिक्षण पेसाबाट बिदा लिने बेला भएछ होइन। कति वर्ष सेवा गर्नु पाउँछौ शिक्षा सेवामा चाहिँ अहिले? ए उमेरको हिसाबले 60 वर्ष अहिले निजामती कर्मचारीमा चाहिँ अब जागिरको हिसाबले 30 वर्ष र उमेरको हिसाबले 55 वर्षमै रिटायर हुने नयाँ प्रावधान नयाँ सरकारले ल्याउन आँटेको छ यसले त धेरैलाई असर पार्ला होइन असर पनि पार्छ अवसर पनि दिन्छ सबैलाई होइन हुन्छ साह्रै खुसी लाग्यो हजुरसँग यसरी छोटो कुराकानी गर्ने यो मेसो मौका जिराइदिनु भयो तपाईँको दाजु टेक बहादुर कुलुङ राई बेजिङ स्टोक युकेबाट उहाँले यो नम्बर दिनुभएको थियो फेरि फेरि कुराकानी गर्दै गरौँला आज भने चाहिँ म यहाँसँग बिदा हुन्छु तपाईँलाई पनि यो शुभ विजयादशमीको शुभकामना भन्दै बिदा हुन्छ है त नमस्ते हजुर श्रोताहरू उहाँ हुनुहुन्थ्यो नुवाकोट बाच शिवलाल कुलुङ राई र उहाँको नम्बर चाहिँ मलाई बेजिङ स्टोक युकेबाट उहाँको दाजु टेकबहादुर कुलुङ राईजीले दिनुभएको थियो उहाँलाई पनि धन्यवाद दिन चाहन्छु र शिवलाल कुलुङजीलाई पनि धन्यवाद दिँदै यो बसाइमा एउटा गीत राख्छु श्रोताहरू र यति बेला भने म गायिका सुनिता लिम्बू थेबेले गाउनुभएको गीत राख्न चाहन्छु भेट भयो सोल्टी हजुर टिका चामलिङले लेख्नुभएको गीत हो र यसमा सङ्गीत भने शिलाबहादुर मक्तानको रहेको छ यो गीत राख्दै गर्दा मित्र टिका चामलिङलाई पनि म छिटोभन्दा छिटो शीघ्र स्वास्थ्य लाभको पनि कामना गर्न चाहन्छु अहिलेलाई भने भेट भयो सोल्टी हजुर

सुनिता लिम्बू थेबेको स्वरमा रहेको यो रमाइलो गीत पश्चात बेबेस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम सडिम सङ्गम फ्यामिली कनेक्टिङमा सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र यसबिचमा मैले जानकारी गराउनु पर्ने हुन्छ, कृष्ण गुरुङले भने टेलिफोन उठाउनु भएन, मोहन गुरुङज्यूले बेलायतबाट छ्याजलो भाइ तुलसी भनेर यो नम्बर दिनुभएको थियो, उहाँले मलाई मिस कल पनि गर्नुभएको रहेछ रेडियोमा बोल्ने क्रममा, यता टेलिफोन उठाउनु नमिले तापनि तपाईँको प्रतिक्रिया र तपाईँले दिनुभएको नम्बर मैले फोन डायल गरेँ, तर कृष्ण गुरुङज्यूले टेलिफोन उठाउनु भएन। टेलिफोन उठाउनु भएको भए त म मजाले कुराकानी गर्ने थिएँ, उहाँले सायद फोन साथमा राख्नुहुन्न जस्तो लाग्यो, किनकि मैले केही समय अगाडि पनि उहाँलाई फोन डायल गरेको थिएँ, उठाउनु भएन। हेरौँ, समय घड्केको छैन, दोस्रो खण्डमा दोस्रो घन्टामा फेरि पनि कोसिस जारी राख्नेछु। उहाँले टेलिफोन उठाउनु भएमा चाहिँ म अवश्य कुराकानी गर्नेछु है। त यही जानकारी गराएँ हाम्रा मोहन गुरुङ दाईलाई। र अब भने घडी पनि हेर्दैछु सुधार, बेबेस गोर्खा रेडियोको समाचारको पालो हुन आँटिसकेछ। र यति बेला भने म रामकृष्ण ढकालले गाउनुभएको एउटा गीत यहाँहरू माझमा राख्न चाहन्छु, र गीत पश्चात पनि यहाँहरूले बेबेस गोर्खा रेडियोको समाचार सुन्न सक्नुहुन्छ। र रामकृष्ण ढकाल पनि सायद यतिखेर बेलायतकै साङ्गीतिक टुरमा हुनुहुन्छ, बेलायत स्कटल्यान्डतिर उहाँको साङ्गीतिक कार्यक्रम भइरहेको छ, बेलायतवासी श्रोताहरूको मन जितिराख्नु भएको छ होला। अहिलेलाई भने म रामकृष्ण ढकालले गाउनुभएको दैवतेर यही गीत राख्न चाहन्छु, र गीत पश्चात भने यहाँहरूले समाचार सुन्न सक्नुहुनेछ।

0: नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको 15 महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा उम्मेदवारी दर्ता गराउनु भएको छ।
1: काङ्ग्रेसको 15 महाधिवेशनबाट वरिष्ठ उपसभापति पद पहिलोपटक थप गरिएको हो। वरिष्ठ उपसभापति पदलाई सभापति पछिको वरियतामा राखिएको छ। काङ्ग्रेसको नयाँ कार्य समिति चयनका लागि अहिले उम्मेदवारी दर्ता भइरहेको छ। नयाँ नेतृत्व चयनका लागि 7,114 महाधिवेशन प्रतिनिधि मतदाता छन्।
0: सामाजिक सञ्जाल मार्फत जेएनजी शहीद र आमाको चरित्र हत्या र अपमानजनक अभिव्यक्ति दिएको अभियोगमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश उमेश प्रसाद लुइटेलको इजलासले प्रसाईलाई 2,00,000 धरौटीमा छाड्न आदेश दिएको हो। जेएनजी विद्रोहमा शहीद भएका युवाकी आमा प्रतिनिधि सभा सदस्यको केटानी जाहेरीमा प्रसाईलाई पक्राउ गरिएको थियो। ताप्लेजुङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्थापना भएको 48 वर्षपछि चिनी बिक्री सुरु गरेको छ। यसअघि चामल मात्रै उपलब्ध गराउँदै आइरहेको कम्पनीले चिनी थप गरेसँगै उपभोक्ताको चाप बढेको छ। कृष्ण फुरुम्बो लिम्बुको रिपोर्ट।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङले 4 दिनको अवधिमा 95 क्विन्टल चिनी बिक्री गरेको छ। चाडपर्वलाई लक्षित गर्दै कम्पनीले ताप्लेजुङमा गत बुधबारबाट चिनी बिक्री गर्न सुरु गरेको हो। पहिलो चरणमा आएको 180 क्विन्टल चिनी मध्ये 95 क्विन्टल बढी चिनी बिक्री भइसकेको छ। हाल 80 क्विन्टल मात्र चिनी कार्यालयसँग मौजदात रहेको छ। ग्रामीण भेगमा चिनी प्रति किलोग्राम 170 रुपियाँसम्म पर्ने र खाद्यमा प्रति किलोग्राम 110 रुपियाँमै पाइने भएकाले गाउँ गाउँबाट उपभोक्ताहरू खरिदका लागि सदरमुकाम धाउन थालेका छन्।
3: अहिले 170 गाउँमा किमामा हामीले तिन बेच हुँदैछ, तर यहाँ 110 पाउँदा चाहिँ सहज 60 रुपियाँ सस्तो चिनी पाउँदा यहाँ 20 केजी लगेको।
4: म चाहिँ गजेन्द्र बहादुर गुरुङ, फुनापा 8। गाउँ ठाउँमा त बजारमा महँगीले गर्दाखेरि धेरै अब महँगो मूल्य तिर्नु परेको छ। यहाँको खाद्यान्नले गर्दाखेरि केही सहज भएको महसुस गरेको छ।
2: बिक्री सुरु गरेको केही दिनसम्म प्रति व्यक्ति 6 किलोग्रामसम्म मात्र प्रदान गर्ने मापदण्ड बनाइएको थियो, तर सेवाग्राहीको चाप ठेगी नसक्नु भएका कारण हाल प्रति व्यक्ति 25 किलोग्रामसम्म प्रदान गर्न सुरु गरिएको छ, जसका कारण सेवाग्राहीको चाप केही मात्रामा नियन्त्रणमा आएको छ। पछिल्लो समयमा चामलको माग समेत वृद्धि भइरहेको छ। केही समय अगाडि अधिकांश सडेको, भिजेको तथा कुहिएको चामल मात्र पाइने उपभोक्ताको गुनासो आउने गरेको थियो, तर अहिले सुपथ मूल्यमा गुणस्तरीय चामल पाउन थालेसँगै उपभोक्ताले धमाधम खरिद गरिरहेका छन्।
5: मेरो नाम भगीरथ पुरी, गुणपति बढ्दो महँगी, त्यसमा बाहिर दोकानमा रहने दि अति महँगो, गुणस्तर एउटै र यहाँ चाहिँ अलिक सस्तो पाइएको छ, त्यसरी यहाँ लाग्ने हुन्छ। अहिले त्यस्तो छैन, पहिले चाहिँ सडे गलेको पनि थियो, सस्तोमा ल्याउने गरी अनि सस्तो दिने गरी चाहिँ सडे गलेको पनि थियो र बाहिर किन्थे मान्छेले। अहिले त्यो नभएर गुणस्तर एउटै छ, बाहिर दोकानमा महँगो छ, यहाँ सस्तो छ।
2: सीमित जनशक्ति भए पनि कार्यालयले सहज रूपमा सेवाग्राहीलाई सेवा दिने कोसिस गरिरहेको छ। बिहान बेलुका तथा बिदाका समयमा कर्मचारी चिनी तौलिनमै व्यस्त हुने गरेका छन्। 5 देखि 10 किलोसम्म चिनी तौलिएर पोका बनाई तयारी अवस्थामा राख्ने गरिएको छ, जसका कारण सेवाग्राहीको भिड लागेको समयमा तत्काल प्रदान गर्न सकिने माध्यम कार्यालयले अपनाएको छ। उपभोक्ताले हाल चिनी र चामल मात्र खरिद गर्न पाइरहेका छन्। नागरिकले भने खाद्यबाट पाइने सबै किसिमका दैनिक उपभोग्य सामग्रीहरू पाउनुपर्ने माग बढ्दै गइरहेको छ। सोही अनुसार कार्यालयले थप प्रक्रिया अघि बढाएको कार्यालय प्रमुख प्रकाश तिम सिन्हाको भनाइ छ।
6: आम नागरिकको एक खालको चाहिँ यो सार्वजनिक संस्थानप्रति विश्वास छ, त्यो हिसाबले पनि दुई रुपियाँ बाहिर सस्तो होस् भनेर उहाँको चाहना छ। हामी त्यही अनुसार काम गरिरहेका छौँ र हामीले सकेसम्म यो दसैँभन्दा अगाडि नै तेल र दाल चाहिँ
2: खाद्यबाट नागरिकले खरिद गरेका सामग्रीहरू केवल बिक्रीका लागि नभई घरैमा उपभोग गर्न मात्र सीमित गरिएको छ। व्यापारका लागि समेत खाद्यबाट खरिद गरेर महँगो मूल्यमा बिक्री गर्ने जोखिम बढ्न सक्ने सम्भावना पनि उत्तिकै छ, जसका लागि सम्बन्धित सरोकारवालाले अनुगमनको कार्यलाई समेत प्रभावकारी रूपमा गर्न जरुरी देखिन्छ।
1: भुटुकुसी हिमबाडीपछि 40 दिनसम्म सञ्चालन गरिएको खोज तथा उद्धार स्थगित गरिएको छ।
7: जीवित उद्धारको सम्भावना न्यून बन्दै गएपछि अब सरकारको प्राथमिकता प्रभावितको पुनस्थापना र भौतिक संरचनाको पुनर्निर्माणमा केन्द्रित हुने भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा हिजो बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21औं बैठकले अत्यावश्यक बाहेकको सत्ता उद्धार स्थगित गरेर पुनर्निर्माण र पुनस्थापनालाई तीव्रता दिने निर्णय गरेको हो।
8: BFBS, Gorkha Radio Home.

0: सञ्जीव प्रधानको स्वरमा रहेको यो बहुचर्चित गीत राखे श्रोताहरू देउरालीको चौतारीमा। यो गीत पश्चात बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङको यो बसाइको दोस्रो चरणको उठान गरिसकेको छु र यो बसाइमा फेरि पनि सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङ घर देश र परदेशलाई जोड्ने दिन हो र अब भने यो जोड्ने क्रमलाई मैले यहाँ जोडिसकेको छु। फेल्थम लन्डनबाट हरि राईजीले एउटा नम्बर दिनुभएको छ, विशेष गरी उहाँ परिचित नाम हुनुहुन्छ जुनिना राई बहिनी अन्तर्राष्ट्रिय चेली भनेर हामी चिन्दछौँ, उहाँ धनकुटाको मुगाम बस्नुहुन्छ। जुनिना राई बहिनीलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। सम्पूर्ण श्रोतालाई कार्यक्रमको यो दोस्रो खण्डमा स्वागत गर्ने क्रममा जुनिना बहिनीलाई पनि स्वागत गर्न चाहन्छु। जुनिना बहिनी नमस्ते।
1: हजुर नमस्ते दाई,
0: के छ दसैँ लाग्यो?
1: हजुर दसैँ लागिरहेछ नि दाई, दसैँ उता नजिक नजिक आएर छ, धरानतिर आइपुग्यो होला दाई।
0: भनेपछि भेरेटारतिर उक्लिँदैछ होइन?
1: हजुर दाई।
0: अनि तपाईँ अत अहिले चाहिँ कता हुनुहुन्छ?
1: अहिले चाहिँ दसैँको लागि दाउरा काट्न भनेर दाई जङ्गलतिर छु।
0: ओहो, जङ्गलतिर दाउरा काट्दै गर्दाखेरि बाँदर पनि धपाउँदैन हुन्छ? बाँदर छ भन्नु हुन्छ अस्ति?
1: हजुर, बाँदर त जहिले तहिले भइरहेको छ दाई, अब घरमै पनि आइपुग्छ।
0: हजुर,
1: अनि बाँदर पनि धपाउँदै अनि जङ्गलतिर।
0: दसैँको लागि चाहिँ त्यो दाउरा काट्नुको कारण चाहिँ के हो? योपालि मजाले सुकुटी बनाउने विचार आयो क्या हो?
1: हजुर, जहिले पनि अब त्यस्तै हुन्छ, अब त्यो अस्ति अब पोहोर खोजेको दाउराले अलिक पुग्दैन दाई, अनि त्यही भएर यो दसैँको लागि चाहिँ काट्नै पर्छ।
0: ए, भनेपछि पोहोरको दाउरा, भनेपछि त्यहाँ सुकेको रुखहरू त होला नि, भाँचेका रुखहरू?
1: हजुर, सुकेकै, हजुर सुकेको दाउरा दाई काट अहिले खोज्दै गरेको।
0: भनेपछि अलिकति अब कृषि पेसाबाट चाहिँ अलिकति विश्राम पाउनु होला नि, होइन? अहिले त अब बिस्तारै अब मङ्सिर लाग्दैछ।
1: हजुर, अहिले अस्तिको हप्तातिर चाहिँ धानहरू रोपाई, धान गोडाई धमाधम भइरहेको थियो दाई, अनि त्यही भएर मैले फोन रिसिभ गर्न पाइनँ, अनि अहिले चाहिँ अस्तिको हप्तातिरै सकियो, अनि त्यही भएर अहिले चाहिँ अलिक फुर्सदिलो समय छ दाई।
0: तपाईँलाई त चिन्नुहुने धेरै हुनुहुन्छ बिएबिएसका श्रोताहरू, यहाँ रघु भट्टराईजीले बोस्टन युएसएबाट लेखिसक्नुभयो, ल भाइ जुनिना बहिनीलाई हाम्रो अन्तर्राष्ट्रिय चेलीलाई हाम्रो पनि धेरै सम्झना छ भन्नुभयो त।
1: हजुर दाई, दाईहरू सबैलाई मैले त एकदम मनमुटुबाटै सम्झिरहेको छु।
0: धेरैजना हुनुहुन्छ है बिएबिएसले जोडेका साथीहरू?
1: हजुर, धेरैजना दाई दिदीहरू हुनुहुन्छ, धेरै हुनुहुन्छ, अब सबैलाई मिठो सम्झना दाईहरू सबैलाई।
0: अनि अघि मैले पूर्वतिर इलामतिर गफ गर्दै गर्दाखेरि मौसम अलिकति सुधार आएछ, पानी परेको छैन, दसैँ लागे जस्तो भएको छ भन्नुभएको थियो होइन? तपाईँले चाहिँ भनिहाल्नुभयो दसैँ धरानबाट मासतिर चढ्दैछ भनिहाल्नुभयो, मौसम कस्तो छ अहिले?
1: अहिले त दाइ
0: धनकुटातिर
1: छैन, साँच्चै नै दसैँ भेडेटारैतिरै लागे जस्तो नै भइरहेछ दाइ।
0: भनेपछि घमाइलो छ मौसम होइन?
1: हजुर, अहिले त ठिक छ, घमाइलो छ, अब दसैँ नै अब नजिकै नै छ, र पनि मौसमले पनि त्यस्तै गरिरहेछ, अब पोहोरको जस्तो पानी नपर्ला कि भन्ने।
0: अब त अब मौसमविदहरूले भनेअनुसार त नेपालबाट बिस्तारै मनसुन चाहिँ बाहिरिने क्रम छ, त्यही भएर हिजो आज र भोलि चाहिँ पानी पर्ने सम्भावना छ, त्यसपछि बिस्तारै मौसम सफा रहन्छ भनेर भनेको कारणले पनि होइन, अब ठुलो पानी नआउला, अब त्यो बाली नालीलाई नि ध्वस्त गर्ने, पाकेको धानै बिगार्ने गरी असिना पानी त नआउला, तर बिस्तारै हामी त्यही कामना गरौँ। बाटोघाटो राम्रो छ उसो भने धनकुटातिर मुगातिर?
1: आज भोलि, हजुर मुगातिर अहिले अब यो पानी परेको छैन भने त राम्रै हुन्छ दाइ, पानी पऱ्यो भने चाहिँ एकदम कठिन हुन्छ यात्रा गर्नको लागि, अब पानी परेको छैन भने चाहिँ अब ठिक ठिकै हुन्छ दाइ।
0: अनि आज तपाईँलाई चाहिँ हाम्रो हरिराईजीले सम्झनु भयो, हरिराईजीलाई केही भन्न चाहनुहुन्छ? हरिराईजीले तपाईँलाई सम्झनु भएको थियो, उहाँले आफ्नो अर्को पनि गायकै हुनुहुँदो रहेछ, मामाको छोरा दिनेश राईको पनि नम्बर दिनुभएको थियो होइन, तपाईँको पनि नम्बर, अनि मैले तपाईँलाई फोन गरेँ, दिनेशजीको फोन चाहिँ भनौँ ब्याट्रीको कारणले गर्दाखेरि त्यता जोडिन सकिनँ, यता तपाईँलाई जोडे, तपाईँलाई सम्झनु भएको छ हरिराईजीले, र हरिराईजीले मात्रै नै तपाईँलाई त धेरैजनाले सम्झिराख्नु भएको छ, उता नर्थ क्यारोलिनाबाट एनपी परदेशजीले पनि जुनिना बहिनीलाई ल है यतैबाट मेरो पनि नमस्कार भन्नुभएको छ, रघु भट्टराईजीले भन्नु भएको छ, सबैजनाले सम्झिरहनु भएको छ। अब के भन्न चाहनुहुन्छ स्पेसल्ली हरिराईजीलाई र अन्य तपाईँलाई चिन्नुहुने सबै तपाईँका प्रिय मनहरूलाई, साथीहरूलाई?
1: सबैभन्दा अगाडि चाहिँ हरि राई दाईलाई धेरै धन्यवाद भन्न चाहन्छु. उहाँले गर्दा अब हजुरसँग बोल्ने मौका मिल्यो. उहाँलाई धेरै धेरै धन्यवाद अनि साङ्गीतिक सफलताको पनि धेरै शुभकामना. अनि आउँदो दिनहरू पनि यसरी नै तपाईँहरूको साथ पाइरहँ यही कामना गर्न चाहन्छु. अनि अन्य दाईहरू रघु भट्टराई दाई, एनपी परदेशी, अनि तेन्जी पासिन, लीलाराज तामाङ दाईलाई सेवा र दाई भन्न चाहन्छु. अनि कुलराज दुरा, विष्णु गुरुङ, निलम कुमार थापा, अनि दिदीहरू नुतन भूषाल, होमा लिम्बू, अनि धेरैजना हुनुहुन्छ अब मलाई चिन्ने, ज जसको नाम छुट्न गयो क्षमा चाहन्छु. सबैजनालाई नै मिठो सम्झना गरिरहेछु. अब दसैँ पनि नजिकिँदैछ, सम्पूर्ण दाई दिदीहरू सबैलाई दसैँको पनि अग्रिम शुभकामना भन्न चाहन्छु.
0: अब दसैँ नजिक नजिक आउँदैछ, तपाईँलाई पनि दसैँ लागेको कुरा गरिहाल्नुभयो होइन. र अब हामी फेरि कुराकानी गरौँ दसैँको शुभकामना पछि पनि हामीले साटासाट गरौँला होइन. र आज चाहिँ हामीले धेरै दसैँको बारेमा किन कुरा गरिदिनु भने दसैँलाई स्वागत गर्दैछ. तपाईँले भर्खर धरानबाट उकालो चढ्यो भनिहाल्नुभयो, धनकुटामाथि अब त्यो हिलेतिर आइपुगेपछि चाहिँ ठ्याक्कै अब मुगातिर आइपुग्छ होइन, वर्षको अन्त्यै भएर कुराकानी गरौँला. अनि अरू भन्नुहोस्, नयाँ नौलो हालखबर केही छ नि?
1: हजुर, नयाँ नौलो त सबै ठिकै छ दाई, राम्रै छ. अब त्यस्तै हो, सबै राम्रै छ दाई, अहिले त ठिकै छ.
0: ल त उसो भने हामी तपाईँसँग बिदा हुन्छौँ. हरिराईजीले यो नम्बर दिनुभएको थियो, हरिराईजीलाई पनि धन्यवाद दिन चाहन्छु र तपाईँलाई चिन्नु नि.
1: फेरि पनि एकचोटि हरि राई दाईलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु.
0: हुन्छ, म हरि राईले गाउनु भएको अब तपाईँकोबाट अरुण नदी त नजिकै होला है, देख्नुहुन्छ अरुण पुग्नु भएको छ?
1: नजिकै एक घन्टा जस्तो हिँड्यो भने पुगिहालिन्छ.
0: यहाँ हाम्रो हरि राईजी पनि अरुणको तिरै तिरको कुरा गर्नु भएको छ है, अहिलेलाई यही गीत राख्छु है.
1: हस् हुन्छ दाई,
0: ल त तपाईँसँग बिदा हुन्छ है त, नमस्ते.
1: हस् हुन्छ दाई, हुन्छ.
0: हजुर, आदरणीय श्रोताहरू, उहाँ हुनुहुन्थ्यो जुनिना राई बहिनी, गायिका, माफ गर्नु होला, अन्तर्राष्ट्रिय चेली जुनिना राई बहिनीको नम्बर चाहिँ गायक हरिराईजीले दिनुभएको थियो. फेल त लन्डन भएको थियो र हरिराईजीलाई पनि धन्यवाद दिन चाहन्छु र जुनिना राई बहिनीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु. र अर्को पनि नम्बर दिनुभएको थियो हरिराईजीले, मामाको छोरो भनेर लेख्नुभएको थियो र मैले उहाँसित कुराकानी गर्ने जमर्को गरेको थिएँ तर उहाँले टेलिफोन चाहिँ उठाउनु भयो तर मोबाइलको ब्याट्री चाहिँ सिद्धिन लाग्यो भनेको कारणले गर्दाखेरि बोल्दा बोल्दै फेरि कुरा काट्यो भने नमिठो सुनिन्छ, त्यही भएर पनि मैले उहाँसित कुराकानी गर्न असमर्थ भएँ. यद्यपि यता जुनिना राई बहिनीसित कुराकानी गरेँ र नमस्कार सर, म पनि हाजिर जनाउँदै लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङ सुनिरहेछु फेल्थम लन्डनबाट भनेर लेख्नु भएको थियो हरिराईजीले. हरिराईजीलाई धन्यवाद दिँदै अब भने चाहिँ म हरिराईकै शब्द, सङ्गीत र स्वर रहेको अरुणको तिरै तिर यो गीत राखिहाल्छु.

0: हिसाबले पनि तपाईँको तन्दुरुस्तीमा ठुलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
0: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: हा हा

होरा चाम्रो माटो माथि बाल्दै मनको बाती डल्ला फर्काई फर्काई ढाड मर्काई मर्काई।

0: तक तक तक तक तक तक तक रे हो यति का दिन गयो बसेर के भयो काम गर्ने दिन सबै भाई हिण हो रा हो माले हो
1: हरियो डाँडा माथि हलो जोत्ने साथी यो गीत राखे मैले धर्मराज थापाको स्वरमा यो गीत राख्दै गर्दा सुधार आज मैले हाम्रो अफिसियल फेसबुक पेजमा हलो लाएर चाहिँ गोरु जोत्दै गरेको मैले तस्विर पनि राखेको छु र मैले यो तस्विर राख्ने क्रममा हिजो आज गाउँघरतिर चाहिँ विभिन्न प्रविधिमय जोत्ने साधनहरू पुगेको छ भनौँ ट्र्याक्टरबाट पनि खेतहरू जोतिने मसिना पोर्टेबल खालको पनि आएको छ तर त्यो चाहिँ वातावरण मैत्री नहुँदो रहेछ जस्तो लाग्यो र बरु गोरु जोतेकै राम्रो जस्तो पनि लागेर मैले त्यो पुराना दिनको सम्झना गराउन पनि यो तस्विर राखेर गीत राखेँ र यो गीत पश्चात सम्पूर्ण श्रोतालाई कार्यक्रममा फेरि पनि स्वागत गर्न चाहन्छु र यति बेला भने ओमप्रसाद थापा काउचा दाईले एउटा नम्बर दिनुभएको छ उहाँले आफ्नो माइला दाजु भन्ने लेख्नु भएको छ थमन सिंह काउचा समाजसेवी पनि हुनुहुन्छ उहाँ अगुवा समाजसेवी र उहाँ भूपू सुबेदार मेजर पनि हुनुहुँदो रहेछ थमन सिंह काउचा उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु थमन सिंह सर नमस्ते हजुर
2: नमस्कार
1: अनि कता हुनुहुन्छ अहिले तपाईँ गुल्मीतिर कि बुटोलतिर हुनुहुन्छ रूपन्देहीतिर बुटोलतिर बिस्तारै अब मौसम चिसो चिसो र पानी भाग्दै होला होइन
2: एकदम एकदम
1: अस्ति दुई चार दिन त त्यता बुटोलको नजिकै बग्ने

0: तिनावले पनि तर्सायो होइन
1: हजुर एकदम
0: तिनावले वर्षै पछि दुःख दिन्छ होइन
1: दिन्छ हजुर
0: अनि गाउँघरतिर त्यसो भने दसैँ नजिक नजिक आउँदैछ होला त्यही भएर पनि ओम दाईले चाहिँ के छ दसैँको तयारी गाउँघरतिर के भइरहेछ भनेर पनि बुझ्न चाहनु भएको छ के छ अब
1: हजुर ए अहिले यो के अरे 2083 दसैँ कार्यक्रम अहिले हाम्रो विशेष किसिमको छ किनभने हाम्रो दाजी साइलो बाबाको छोरा कर्नल दिलीप सिंह काउचा अहिले हाम्रो दसैँको कार्यक्रममा अनि हाम्रो चाहिँ हामीहरूले एउटा खड्ग पूजा गर्ने चलन छ पनि आउने कार्यक्रमले
0: गर्दाखेरि गर्नुहुन्छ कि बुटोलमै त्यतै
1: अनि गुलमीमा गरिन्छ
0: ए हजुर
1: त्यसैले गर्दा जस्तो हामीहरू चाहिँ कार्तिकको 2 गते हामीहरू चाहिँ गुलमीतिर लाग्ने अनि 3 गते पूजा गर्ने अनि 4 गते चाहिँ हामी उही पुरानो बुढो घरमा हाम्रो बाबाको हामी जन्मेको घरमा टिका लाने कार्यक्रम
0: गरेका छौँ यसपालि चाहिँ आफ्नै पुर्खौली थाकथालो होइन बाउ बाजेको त्यो पितृ बसेको घरमै होइन भनौँ दसैँ मनाउने सोचमा हुनुहुन्छ
1: हजुर एकदम त्यो कार्यक्रम तयार भइसकेछ
0: त्यही भएर पनि ओमप्रसाद दाईलाई कता कता नेपाल आउँ जस्तो पनि भएको होला तपाईँहरूको यो कुरा सुन्दै गर्दा होइन
1: उसको बिचरा खर्क पूजा हुन्छ सधैँभरि उसले चाहिँ पूजामा एउटा पाठाको पूजा उसको नाममा हुन्छ सधैँभरि
0: हजुर हजुर
1: अनि अहिले त अब त्यो हाम्रो कर्नल दाजी चाहिँ इन्डिया आर्मी कर्नल हो हाम्रो खर्क पूजामा अलि समावेश हुनु भएको छैन सिलगढीतिर बस्नुहुन्छ
0: ए हजुर हजुर
1: त्यसो गर्दाखेरि अलि विशेष गरेको दाईलाई चाहिँ अहिले हामीले चाहिँ खर्क पूजामा पनि समावेश गराउने टिका पनि उहीँ पाहाडमै गरौँ भनेर चाहिँ हामीले अहिले चाहिँ जमघट गरेको छौँ
0: ए ल साह्रै खुसीको कुरा सुनाउनु भयो अग्रिम यहाँहरूलाई म दसैँको शुभकामना दिन चाहन्छु यसपालिको दसैँ गुल्मी गाउँमै हुने रहेछ साह्रै खुसीको कुरा हो वास्तवमा दसैँ गाउँमै रमाइलो हुन्छ होइन अब बिस्तारै मनसुन पनि भाग्दैछ यसपालि खाएको पनि मजाले पच्छ क्या गाउँघरमा अब बिस्तारै चिसो पनि सुरु हुन्छ अलिकति दसैँ ढिलो ढिलो सुरु भयो नि त योपालि हजुर अब यहाँलाई चिन्नुहुने अनि ओम प्रसाद थापा काउचा दाईलाई तपाईँको त अब नाताले भाइ मेरो चाहिँ दाई होइन र उहाँलाई र तपाईँलाई चिन्नुहुने सबैलाई केही भन्न चाहनुहुन्छ
1: ए 2083 दसैँ तिहारको देशमा बस्ने विदेशमा बस्ने सबैलाई जो छ दसैँको शुभकामना
0: हजुर
1: शुभ आशीर्वाद भन्न चाहे होइन अनि अहिले हामीले यो जो छ बुटौलमा एउटा काउचा भाइ काउचा मगर मूल समाज तराई क्षेत्र भनेर एउटा सङ्गठन जम्मा गरेको छौँ हाम्रो यसको 24 जनाको सदस्य छ हाम्रो त्यसले एउटा भवन पनि बनाइसकेका छौँ त्यसमा चाहिँ अहिले पहिला बार शुभकामना आदान प्रदान गर्ने कार्यक्रम छ हाम्रो फुलपातीको दिनमा 17 अक्टोबरमा उहाँ दाजी कर्नल दाजी पनि आउँदै हुनुहुन्छ उनी हाम्रो समाजको संरक्षक हुनुहुन्छ
0: हजुर हजुर
1: अनि जो छ शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रम भनेर चाहिँ राखेका छन् त्यो पनि पहिला बार सुरु गर्दैछु मैले म त्यसको अध्यक्ष हो
0: भनेपछि यताको तयारी पनि र उताको तयारी पनि भइरहेछ साह्रै खुसी लाग्यो र हजुरलाई धेरै धेरै हजुर
1: 31 गते
0: ल त उसो भने अब तपाईँहरू पहाड जाँदै हुनुहुन्छ गुल्मी जाँदै हुनुहुन्छ ओम दाईलाई पनि कता कता मन चाहिँ गाउँतिरै पुगे जस्तो लाग्यो होला र ओम दाईलाई धन्यवाद दिन चाहन्छु र हजुरलाई पनि हाम्रो ओम प्रसाद थापा काउचा दाईको माइला दाई पर्नु भएछ थमन सिंह काउचा दाई यहाँलाई पनि धेरै धेरै धन्यवाद दिँदै दसैँको अग्रिम शुभकामना दिँदै बिदा हुन्छ है त नमस्ते हस् नमस्ते हजुर सरदार उहाँ हुनुहुन्छ ओमप्रसाद थापा काउचा दाई जो अहिले बेलायतमा हुनुहुन्छ उहाँको माइलो दाई थमन सिंह काउचासित मैले संक्षिप्त कुराकानी गरेँ बेबेस गोर्खा रेडीको यो प्रस्तुति कार्यक्रम सडेम सङ्गम फ्यामिली कनेक्टिङमा र ओमप्रसाद थापा काउचा दाईलाई धन्यवाद दिँदै यति बेला पनि म एउटा कौरा गीत राख्न चाहन्छु श्रोताहरू पुनम गुरुङले गाउनुभएको यो गीतमा शब्द र सङ्गीतको संयोजन चाहिँ मिन गुरुङले गाउनु भएको छ अहिलेलाई भने चाहिँ सोल्टी राजा बोलको यो कौरा भाका राखिहाल्छु

0: गायिका पुनम गुरुङको स्वरमा रहेको गीत पश्चात बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम षड्यम सङ्गम फ्यामिली कनेक्टिङमा सम्पूर्ण श्रोताहरूलाई कार्यक्रम स्वागत गर्न चाहन्छु। मोहन गुरुङ दाईको भाइले भने कृष्ण गुरुङले भने टेलिफोन नउठाएको जानकारी गराउन चाहन्छु। मैले उहाँसित कुराकानी गर्ने जमर्को त गरेको थिएँ तर कुराकानी हुन सकेन टेलिफोन नउठाएको कारणले गर्दा। र यति बेला पनि तपाईँहरूका प्रतिक्रियाहरू पनि म समेटिहाल्छु। यहाँ लेख्नुहुन्छ सुमिन विवसामाले सुरुमै लेख्नुभएको, उहाँ लेख्नुहुन्छ सेवाहरू नमस्कार तुलसी सर, कार्यक्रम सुन्दैछै सुरुबाटै कलङ्कीबाट आदरणीय दाजु नारायण रामे दिदी बिमा कुमारी दुरा बहिनी सुमिल लिम्बू आफ्नो ख्याल राख्नुहोला भन्दै आज सेवाहरू नगेन तुलसी सर भन्नुभएको छ र धन्यवाद दिन चाहन्छु। हाम्रो सुमी लिम्बू बहिनी चाहिँ अलि दुःखमा पर्नुभएको कुरा हिजो लेख्नुभएको थियो सुमिन विवसामाजीले, बहिनीलाई पनि म यो दुःख घडीमा सम्झेको छु है। यस्तै हो संसार, हामीले सम्झौता गरेर बाँच्नु पर्दछ। यहाँलाई यो दुःख घडीमा त्यो दुःख सहने शक्ति मिलोस् भन्न चाहन्छु। सुमिन विवसामाजीलाई चाहिँ धन्यवाद दिन चाहन्छु। नूतन भूषालजी इजरायलबाट लेख्नुहुन्छ, नमस्कार सर सुनिरहेछ म पनि भन्नुभएको छ, गीतकार पनि हुनुहुन्छ नूतन भूषालजी, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। मिनी कालीकोटी राईजी नमस्ते तुजदाई म पनि सुन्दैछु है, सुन्दर तस्विर धन्यवाद भनेर लेख्नु भएको छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। मिनी कालीकोटेज्यूलाई आज मैले यो हलो जोत्दै गरेको नारीको गोरु है को तस्विर राखेको छु, यहाँलाई धन्यवाद दिन चाहन्छु। रघु भट्टराईजी लेख्नुहुन्छ बोस्टन युएसएबाट हुन्छ, नमस्ते तुलजी आहा हाल गोरु हाम्रो मौली खेतीपातीका सहयात्रीहरू, तर आजकल विभिन्न औजारले प्रतिस्थापन गरिसकेकोले यस्तो देख्दा गाउँघर देख्दा घर देशका ती दिनहरूको याद मात्र बाँकी छन्। जनकवि केशरी धर्मराज थापाको हरियो डाँडामाथि हलो जोते साथी भन्ने गीतको याद आयो र बज्यो भने संयोग नै हुनेछ भनेर लेख्नु भएको छ। हो तपाईँले बोलेकै गीत चाहिँ मैले अघि राखिसकेको छु है। त यहाँ शर्मिला अधिकारीजीले पनि कनेक्टिका दिवसीबाट सर कस्तो संयोग मैले पनि यही गीत मागेको छु भनेर लेख्नु भएको रहेछ। शर्मिला अधिकारीजी नमस्कार तुलसी सर लगायत मलाई चिन्नुहुनेहरू सबैजनालाई मेरो नमस्कार। लु आज त अह माले हह हह तारे भन्ने गीत है, मेरो सासूमाले यो गीत खुबै राम्रोसँग गाउनुहुन्थ्यो, आज उहाँकै सम्झनामा यो गीत सुन्न मन लाग्यो, अनि माथि राख्नुभएको तस्विरलाई पनि न्याय मिल्छ जस्तो लाग्यो भने लेख्नु भएको रहेछ। र संयोगलाई तुलसीजीले सम्भव बनाउनु नै हुनेछ भने लेख्नु भएको रहेछ रघु भट्टराईजीले। मैले अघि नै तपाईँहरूको यो संयोगलाई सम्भव बनाइसकेको छु, मैले हरियो डाँडामाथि हलो जोत्ने साथी गीत राखिनैसकेको छु, धन्यवाद दिन चाहन्छु है त। र अब भने म अर्को बरु एउटा गीत राखौँला, यति बेला भने एउटा छोटो विश्राम लिइहाल्छु र विश्रामपछि एउटा गीत राख्नेछु है त।
1: बीएफबीएस गोर्खा रेडियो
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
3: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

हजुर श्रोताहरू, सपनीमा देखेको विपनीमा भेट हुन रहेछ। सपनीमा देखेको मान्छे विपनीमा भेटिनु, अनि श्रोताहरू, त्यो भेट केवल संयोग मात्र नभएर भाग्यले नै लेखेको हुनुपर्दछ। प्रेमको सबैभन्दा सुन्दर अनुभूति थियो प्रस्तुत गीत। सपनीमा देख्नु, विपनीमा भेट्नु, अनि अझ सपसानीमै हाम्रो सानोमै हाम्रो घर आएको मेरै हुन लेखेको रहेछ भन्ने पङ्क्तिले त प्रेमलाई अझ आत्मीय बनाइदिएको छ। श्रोताहरू, आफ्नै घर आँगनमा आएको मान्छे जीवनसाथी बन्नु मानौ, त्यो सम्बन्ध पहिले नै भाग्यको पानामा लेखिएको त होइन भन्ने एउटा संयोगको गीत थियो। गीतकार घनबहादुर थापा मगरले लेख्नुभएको प्रस्तुत गीत, आनन्द कार्कीको सुर रहेको थियो, शेखर सन्तोषको सङ्गीत, अनि घनबहादुर थापा मगरको गीत रचना रहेको यो गीत पश्चात बिएबिएस गोर्खाडेको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङमा सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र तपाईँका प्रतिक्रियाहरूलाई पनि म समेटिहाल्छु। यहाँ लेख्नुहुन्छ तारा प्रसाद च्यामजुङजी हुनुहुन्छ, उहाँ चाहिँ अहिले ननिटन युकेबाट हुनुहुन्छ। उहाँले छोटो प्रतिक्रिया लेखेर पठाउनु भएको छ। तुलसीजी सेवारो लहोई, यो प्रिय बिएबिएस गोर्खाडेको स्वर्णिम सङ्गम कार्यक्रममा मिठो मिठो गीत सङ्गीत अनि गाउँघरको ताजा खबर सुनेर इन्जोय लिइरहेछु भन्ने लेख्नु भएको छ। धन्यवाद दिन चाहन्छु तारा प्रसाद च्यामजङजीलाई। यसै गरी बेलायतबाटै खेल मटे लिम्बू लेख्नुहुन्छ, नमस्ते सेवा रतुलजी, म पनि स्वर्णिमसँग फ्यामिली कनेक्टिङमा मिठो कुराकानी र गीत सङ्गीत सुनेर इन्जोय लिँदैछु है भन्ने लेख्नु भएको छ। खेल मटे लिम्बूज्यूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। कुलराज दुराजीले बेलायतबाट स्कटल्यान्ड छेउबाट नमस्कार है तुलसीजी भन्नुभएको छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु कार्यक्रम सुनिदिनु भएकोमा। कुलराज दुराजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसै गरी जुनिना राई बहिनीले पनि धनकुटाबाट नमस्ते दाई भनेर लेख्नु भएको छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। जुनिना राई बहिनीलाई अघि मैले एकैछिन कुराकानी गरेको थिएँ। यसै गरी बल थापाजी, नमस्कार तुलसी सर, अमेरिकाको भर्जिनियाबाट सुन्दैछु भन्नुभयो। ओहो ल, भर्जिनियाबाट जोडिनु भयो, पहिलोपल्ट तपाईँको प्रतिक्रिया पढ्ने यो सौभाग्य जुरु, यहाँलाई पनि धन्यवाद दिन चाहन्छु। पहिला हाम्रो रुद्र गुरुङ दाई भर्जिनिया बस्दाखेरि खुबै प्रतिक्रिया लेखेर पठाउनुहुन्थ्यो, अहिले नेपाल आउनुभएको छ। आफ्नो पाएको भाइको बुवा आमाको सेवाको लागि, तर बुवा त यतिखेर उहाँहरूको साथमा हुनुहुन्न, तर आमा हुनुहुन्छ र आमालाई म यतैबाट नमन पनि भन्न चाहन्छु। अनि हाम्रो बल थापाजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु भर्जिनियाबाट सुनिदिनु भएकोमा। भर्जिनियातिर गायिका सिन्धु मल्ल पनि हुनुहुन्छ, माफ गर्नु र सिन्धु मल्ल नि हो, सिन्धु मल्ल र सुदाम थापा पनि हुनुहुन्छ, सायद भेटघाट पनि हुन्छ होला, खुसी लाग्यो। यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। बिएबिएस गोर्खा रेडियो सुनेर हामीसित जोडिनु भयो, यहाँलाई धन्यवाद दिन चाहन्छु। मोहन गुरुङ दाईको भाइसित कुराकानी हुन सकेन, मैले फोन डायल गर्दा उहाँको टेलिफोन नउठेको पनि जानकारी गराइसकेको छु। अनि टेकबहादुर कुलुङ राईजीले चाहिँ मलाई धन्यवाद दिनुभएको छ, अघि मैले उहाँको भाइसित कुराकानी पनि गरेको थिएँ र धन्यवाद दिन चाहन्छु। र अब भने चाहिँ एउटा गीत राख्न चाहन्छु, पूर्वेली लोकगीत हो, मारुनी गीत जस्तो लाग्छ मलाई यो गीत चाहिँ, जुन गीतमा स्वर रहेको छ अभय ढुङ्गेल, रुष्मा राई र राज शुक्र लिम्बूको, अहिले भने यही गीत यहाँहरू माझमा।

यो पूर्वेली मारुनी गीत सँगसँगै अब नै कार्यक्रम सडिम सङ्गमको व्यवसायबाट मैले पनि ओझेल पर्ने बेला भइसकेछ, विदा माग्ने बेला भइसकेछ। यहाँ गीतकार घनबहादुर थापा मगर र बाउजू कृष्ण थापा मगरले पनि कार्यक्रम सुनिरहनु भएको छ। नमस्कार तुल सर, हामी पनि कार्यक्रम सुनिरहेछौँ र कार्यक्रम सुन्दै गर्दा मेरो रचनाको गीत पनि राखिदिनु भएकोमा हार्दिक आभार प्रकट गर्दछु भनेर लेख्नु भएको छ घनबहादुर थापा मगरले, र साथमा भाउजू कृष्ण थापा मगरले पनि कार्यक्रम सुनिरहेको जानकारी गर्नुभएको छ। उहाँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम सडिम सङ्गम सुनेर साथ दिनुभयो, धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अब नि सम्पूर्ण श्रोतालाई पनि धन्यवाद दिन चाहन्छु, आज जति पनि श्रोताले कार्यक्रम सुनेर साथ दिनुभयो, सुनिदिनु भएकोमा सम्पूर्ण आदरणीय श्रोतालाई धन्यवाद दिन चाहन्छु। अनि सुनेर जोडिनु सम्पूर्ण आदरणीय श्रोतालाई पनि धन्यवाद दिन चाहन्छु। र जाँदा जाँदै बिसौनीमा पुच्छारमा भनेपछि म एउटा गीत राख्न चाहन्छु सञ्जीव लामाको स्वरमा। सञ्जीव लामा बेलायतबाट यतिखेर भने नेपाल आउनुभएको छ, धरानमा भएका विभिन्न साङ्गीतिक कार्यक्रम लगायत भेटघाट पश्चात अब बेलायत फर्खने तर्खरमा हुनुहुँदोरहेछ। पर्सि बिहिबार बेलायत जाँदै हुनुहुँदोरहेछ र भोलिको कार्यक्रम सडिम सङ्गममा रेडियोतिर आउने विचार गर्नुभएको छ उहाँले, र भोलि उहाँसित म कुराकानी गर्नेछु। अहिलेलाई भने चाहिँ म यही गीत अर्थात् सञ्जीव लामाले गाउनुभएको गीत राख्दै म बिदा हुन चाहन्छु। रेडियो सुनिदिनु भएकोमा सम्पूर्ण आदरणीय श्रोतालाई धन्यवाद दिन चाहन्छु, अनि सुनेर जोडिनु सम्पूर्ण श्रोतालाई पनि धन्यवाद दिँदै बिदा हुन चाहन्छु। नमस्ते।

0: Pilain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: जलवायु परिवर्तनका कारण उत्पन्न विपद प्रभावितका लागि मृत्यु दर्ता सम्बन्धी कानूनी जटिलता फुकाउन कानून मन्त्रालयले फास्ट ट्र्याक मार्फत कानून संशोधनको प्रक्रिया अघि बढाउने भएको छ।
4: हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा बोटिकोसी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति बैठकमा मन्त्रालयका सहसचिव सुभाष कुमार भट्टराई
5: तत्कालै गर्नुपर्ने देखिएको हाम्रो छलफलमा, विशेष गरी हामी विपद व्यवस्थापन प्राधिकरण गृह मन्त्रालयसँगको कोअर्डिनेसनमा हामीले हेर्दा अहिले तत्कालै गर्नुपर्ने विषयहरूको सन्दर्भमा चाहिँ यो बेपत्ता भएका व्यक्तिहरूको चाहिँ मृत्युको घोषणा गर्ने र मृत्यु दर्ता गर्ने विषयहरूले चाहिँ धेरै कुराहरू, त्यसभन्दा पछाडिका कुराहरू चाहिँ रोकिएको अवस्था छ। यो सन्दर्भमा अहिलेको हाम्रो विद्यमान कानुनी व्यवस्था हेर्दाखेरि बेपत्ता भएको व्यक्तिको सन्दर्भमा जुन मुलुकी देवानी संहिताले गरेको व्यवस्थाहरू छ, त्यसको प्रोसेसहरू चाहिँ लाग्ने समयहरूको हिसाबले पनि अहिलेको यो विषयलाई चाहिँ सम्बोधन गर्न चाहिँ नसक्ने अथवा त्यो अपर्याप्त हुने भन्ने हिसाबले गृह मन्त्रालयबाट विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनमा चाहिँ केही व्यवस्थाहरू संशोधन गर्ने र राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐनमा चाहिँ केही संशोधन गर्ने गरी विधेयकको चाहिँ प्रस्ताव हाम्रोमा आइपुगेका छ।
3: प्रतिनिधि सभाका सांसदहरूले भोटेको सीमा विपद पछिको पुननिर्माण विपद धान्न सक्ने बनाउन सुझाएका छन्।
4: उनीहरूले भोटेकोसी बाढी प्रभावितलाई तत्काल राहत तथा पुनस्थापनाको व्यवस्था गर्न, बेपत्ताका परिवारलाई कानुनी तथा आर्थिक सुविधा दिन र भविष्यमा विपद धान सक्ने पूर्वाधार निर्माण गर्न सरकारको ध्यान आकर्षण गराएका हुन्। संसदीय विशेष समितिको आजको बैठकमा सांसद मोहन आचार्यले जलवायुजन्य हानि नोक्सानीका लागि दावी र प्रभावितलाई छिटो राहत तथा पुनस्थापना गर्न माग गर्नुभएको छ।
3: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले लगानीको वातावरण बनाउन कानून सुधार गरिने बताउनु भएको छ। मन्त्रालयबाट आयोजित नेपाल पूर्वाधार सम्मेलन सम्बन्धी कार्यक्रममा मन्त्री लम्साल
6: अहिलेको जुन विद्यमान नियम कानून र पोलिसीहरू छ त्यसले ठ्याक्क हाई फ्लड लेभल बढाउँछ र वाटर टेबल घटाउँछ। अब हाम्रो पोलिसी डिपार्चर अथवा प्याराडम सिफ्ट भनेको ठ्याक्क अपोजिट गर्नुपर्ने छ। हामीले चाहिँ हाई फ्लड लेभल घटाउनु पर्ने छ र वाटर टेबल चाहिँ बढाउनु पर्ने छ। अब त्यो हिसाबले नै हामीले नीतिहरू अहिले अब नयाँ ऐनहरू ड्राफ्ट गरिरहेको छौँ। तर यो डिजास्टर आएपछि हामीले त्यो कुरा रियलाइज गरे पनि होइन, हामीले सरकारमा आएको दिनदेखि नै त्यही साइकोलोजीमा हामीले पोलिसीहरू ड्राफ्ट गर्दैछौँ।
3: नेपाली काङ्ग्रेसका नेता अर्जुन नरसिंह केसीले पार्टीको 15 महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गर्नुभएको छ। आफ्ना समकालीन कोही पनि प्रतिस्पर्धामा नरहेको भन्दै उहाँले युवाहरूको उत्साहलाई समर्थन गर्दै उम्मेदवारी नदिने निर्णय गरेको बताउनु भएको छ। पार्टी एकताका लागि अन्तिमसम्म पहल गर्दा पनि सफल हुन नसकेको नेता केसीको भनाइ छ। उहाँले केन्द्रीय समिति बाहिर बस्दा पनि एकताको प्रयासमा आफू सक्रिय रहिरहने बताउनु भएको छ। नेपाली काङ्ग्रेसका नेता श्यामकृष्ण खड्कीले सभापतिमा उम्मेदवारी दिनुभएको छ। काङ्ग्रेसको केन्द्रीय कार्यसमिति सभापतिका लागि खड्कीले उम्मेदवारी दर्ता गराउनु भएको हो। काङ्ग्रेस केन्द्रीय कार्यसमितिका लागि आज दिउँसो 12:30 बजेदेखि अहिले साँझ 6 बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। सुदूरपश्चिम प्रदेश सरकारले भोलि चालू आर्थिक वर्ष 2083-84 बजेट ल्याउने भएको छ। आज कार्यव्यवस्था परामर्श समितिको बैठकमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री प्रकाश बहादुर रावलले बजेट ल्याउने बारे जानकारी गराउनु भएको हो। सभामुख भीम बहादुर भण्डारीले भोलि साँझ 5 बजे प्रदेशसभा बैठक बोलाउने गरी सहमति जुटेको छ। सरकारले बजेटको आकार भने खुलाएको छैन। एमालेको समर्थनमा नेकपाका खगराज भट्ट मुख्यमन्त्री भएको 1.5 महिनापछि सरकारले बजेट ल्याउन लागेको हो। अहिलेको बजेट नै प्रदेश सभाको यो कार्यकालको अन्तिम बजेट हुनेछ। बेलायती कन्जर्भेटिभ नेताहरूले अर्को आम चुनाव जितेमा मुलुकलाई क्षेप्यास्त्र र ड्रोन आक्रमणबाट जोगाउने रक्षा कवच विकास गरिने घोषणा गरेका छन्। यो कार्यक्रमका लागि 1 दशकमा 10 अर्ब पाउन्ड लगानी गरिने उनीहरूको भनाइ छ। तर विश्वकै पुरानो र बेलायतको प्रमुख रक्षा तथा सुरक्षा अनुसन्धान संस्था रुसीका सिद्धार्थ कौशलले भने कन्जर्भेटिभले भने जस्तो रक्षा कवच प्रणाली बेलायतका लागि उपयुक्त हुने नहुने बारे भन्न नसक्ने प्रतिक्रिया दिनुभएको छ।
7: When we think of domes, sort of multi-layered air and missile defense systems as they've been fielded in Israel but also in Ukraine, they've been fielded against a very different kind of threat than the one Britain faces. In terms of the threats both countries face are quite multi-layered, you know. Israel faces everything from rockets through to ballistic missiles, and also it exists at greater proximity with more limited warning times. By contrast, we're looking at a much more single vector, single type threat, which is Russian cruise missiles coming from the north.
3: दसैँ तिहार र छठका लागि आउने 23 गतेबाट अग्रिम टिकट खुल्ने भएको छ। यातायात विभाग र यातायात व्यवसायीको बैठकले आउँदो 23 गतेबाट टिकट बुकिङ खुलाउने निर्णय गरेको हो।
0: BFBS Gurkha Radio.

FBS Gurkhar video kadi krom le hami chhan shrota yo samay dewa kusli ma ra yo afternoon show ma hami purpose gareka chhau tapai sampurna lai dherai dherai swagat garna chahanchu aaja ko yes karyakram ma mosani ko tarfa bata समय एक बजेर नौ मिनट गएको छ र यो गीत थियो हुन्ना हुन्ना बुतलामा र सचा चौरागाईको आवाजमा र यसै गीतको साथमा यो आफ्टरनुन शोमा प्रवेश गरेका छौँ. अ भेरी गुड आफ्टरनुन, नमस्कार, म सुनेको तर्फबाट. र कार्यक्रम दिवाको सिरी सुन्न सक्नुहुन्छ हरेक सोमबारदेखि शुक्रबारसम्म युके टाइम एक बजेदेखि चार बजेसम्म. तिन घन्टाको कार्यक्रम रहेको छ र आजको दिनमा पनि कार्यक्रममा म तपाईँको समीक्षामा उपस्थित भएको छु श्रोता. र आज 6th of October 2026 रहेको छ, जसरी आज ट्युजडेको दिन मङ्गलबारको दिन रहेको छ. कार्यक्रममा रद्दी गर्नुहोस् सदा चाहिँ तपाईँले हामीलाई 105.4 MHz ट्युन गरेर फोक्सटोनवासीहरूले लोकली सुन्न सक्नुहुन्छ. तपाईँको एरियामा रेड एक्सेस नभएको खण्डमा सिम्पली बिएफएस एप डाउनलोड गर्नुहोस् तपाईँको एप्पल डिभाइस अथवा एन्ड्रोइडमा. र विभिन्न स्टेसन्सहरूमध्ये बिएफएस गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुन्छ. साथै स्मार्ट स्पिकर मार्फत पनि तपाईँले हामीलाई प्ले बिएफएस गोर्खा भनेर सुन्न सक्नुहुन्छ 24/7 एट यो सर्भिस. र कार्यक्रमको अवश्य पनि यो आवरमा म राख्ने नै छु तपाईँको समीक्ष. यो फर्स्ट आवर सदा चाहिँ हेल्थ रिलेटेड मटेरियल हुनेछ श्रोता 1:28 जाँदाखेरि. र कार्यक्रमको दोस्रो घन्टामा भने छड्के सलाम सुन्न सक्नुहुन्छ स्टाफ सर्जेन्ट प्रकाश रावत, उहाँसँग रहेको कुराकानी. एक्स जिटिआर हुनुहुन्छ योगदायको सामा कुराकानी. र यो एपिसोड 2 रहेको छ. पार्ट 1 चाहिँ 2:28 जाँदा भने पार्ट 2 हुनेछ 3 बजेको लागि 13 मिनट बाँकी हुँदाखेरि. र बिसेको साथमा आउनुहोस् अब भने हामी कार्यक्रममा अगाडि बढ्ने नै छौँ. रहेको छ अहिलेलाई भने यो मिठो गीत सुनको चुरा मिलिना राई र प्रकाश सपुतको आवाजमा.

0: BS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
3: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
3: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: यो PFBS गोर्खा रेडियो हो।

0: Cork Radio. Cork Radio.
1: BFB's Gorkha Radio, Karikram Elami Tone, Diva Kusili Mas, Retara Samihammer, Sangale Ek Bazira Sataisiminate Kaikusa. Mita Mirigit Sangit, Bibina Jan Kerer Kusat Mahanunsa, your afternoon show ma, Poyluhanta, Samikusate, Abomanita Bigusamik Chama, Azako, your health related material penny, Rakni Kram, Isaac Ekusa Swasta Barima. चर्चा तपाईको माझमा अवश्य पनि म राख्ने नै छु र विशेष गरी एक दिनमा कति भात खानु ठिक हुन्छ त भन्ने विषयमा चाहिँ म अवश्य पनि राख्ने नै छु. अब सबैजना हामी नेपालीहरू चाहिँ अब भात खाने एकदमै प्रचलन हुन्छ होइन, झन् नेपालबाट हुर्किएर आउनुभएकोहरूले त एकदमै यो भात बिना चाहिँ एक छाक भात बिना चाहिँ उहाँहरू सक्नुहुन्न भन्ने कुराहरू पनि गर्नुहुन्छ होइन. र मेरो केसमा चाहिँ वेल बिकज अभियसली सानै हुँदाखेरि युकेमा आएको कारण यतै भान्जी भएको कारणले गर्दाखेरि

चाहिँ त्यस्तो साह्रो भात भनेर नि रुचाउँछन्, म पहिल्यैदेखि अलिकति प्रायः जस्तो वेस्टर्न खाना नै मन पर्ने, तर पनि अफकोर्स एउटा रगतमा त्यो नेपाली भए पछाडि त एटलिस्ट वान्स इन अ विक चाहिँ चाहिन्छ भात बनाउन होइन. सो अवश्य पनि यसै अनुसार चाहिँ अब भातकै कुरा पनि हामी गरिहालौँ र एक दिनमा कति भात खानु ठिक हुन्छ भन्ने विषयमा हामी जानकारी. अब एक दिनमा कति भात खान मिल्छ त भन्ने विषयमा चाहिँ चामल कति मात्रामा खाने भन्ने कुरा व्यक्तिको उमेर, शारीरिक सक्रियता, स्वास्थ्य अवस्था र तौल घटाउने वा बढाउने लक्ष्यमा निर्भर गर्छ. यदि तौल सामान्य छ र दैनिक कामकाजी हुनुहुन्छ भने एक पटकमा करिब एक कप पकाएको चामल खान सकिन्छ. यदि तौल घटाउने प्रयासमा हुनुहुन्छ भने आधा कपदेखि त्यो केही कम पकाएको चामल अर्थात् करिब 80 100 ग्राम चामल पर्याप्त हुनसक्छ. यदि धेरै शारीरिक मेहनत गर्ने व्यक्ति हुनुहुन्छ, जस्तै खेलाडी वा मजदुरी जस्तो शारीरिक श्रम गर्ने व्यक्ति हो भने शरीरलाई बढी ऊर्जाको आवश्यकता हुन्छ. यस्तो अवस्थामा दिनमा 2-3 पटकसम्म एक कप चामल खान सकिन्छ. सामान्यत शारीरिक रूपमा सक्रिय र तौल सामान्य पाएका व्यक्तिले खानामा चाहिँ चामललाई सन्तुलित राख्न मात्रामा चाहिँ राख्न सक्छन्, तर तौल घटाउने प्रयास गरिरहेका वा दिनभरि धेरै शारीरिक गतिविधि नगर्ने व्यक्तिले चामलको मात्रा घटाएर तरकारी, दाल तथा प्रोटिनयुक्त खानेकुराको मात्रा बढाउनु उपयोगी हुन्छ. भातलाई प्लेटमा छुट्टै ठुलो थुप्रो बनाएर खानुभन्दा प्लेटको करिब 1/4 भागमा भात वा अन्य स्टार्चयुक्त खाना, आधा भागमा हरियो तथा स्टार्च कम भएका तरकारी र बाँकी 1/4 भागमा प्रोटिनयुक्त खाना राख्ने तरिका अप्नाउनु पर्छ. र यसैमा चाहिँ दिनमा 2 भात खान मिल्छ त भन्ने विषयमा, दिनमा कति पटक भात खाने भन्ने पनि व्यक्तिको खानपान ऊर्जाको आवश्यकतामा निर्भर हुन्छ. दिनमा 2 भात खानु मात्रै समस्या होइन, तर प्रत्येक पटक ठुलो मात्रामा भात खाने र त्यससँग तरकारी तथा प्रोटिन कम खाने बानीले खानाको सन्तुलन बिगार्न सक्छ. उदाहरणका लागि ठुलो प्लेटभरि भात, थोरै दाल र थोरै तरकारी खानेभन्दा मध्यम मात्रामा भातसँग पर्याप्त दाल, हरियो तरकारी, सालड र आवश्यकता अनुसार प्रोटिनयुक्त खानेकुरा समावेश गर्नु राम्रो विकल्प हुन्छ. कार्बोहाइड्रेटसँगै प्रोटिन, चिल्लो वा फाइबरयुक्त खाना खाँदा कार्बोहाइड्रेट पच्ने गति केही ढिलो हुनसक्छ. यसले खाना खाएपछि रगतमा ग्लुकोजको मात्रा तीव्र वृद्धिमा हुनबाट रोक्दछ. अब यसै गरी के भात आफैमा अस्वस्थकर हो त भन्ने विषयमा चाहिँ चामल कार्बोहाइड्रेटको स्रोत हो र कार्बोहाइड्रेट शरीरका लागि आवश्यक ऊर्जाको प्रमुख स्रोत हो. भात खानु आफैमा समस्या भन्दा पनि कति मात्रामा खाने, कुन प्रकारको भात खाने र भातसँग के खाने भन्ने कुरामा निर्भर गर्छ. विश्व स्वास्थ्य संगठनले पनि स्वस्थ आहारको आधारमा सन्तुलन, विविधता र उचित मात्रामा महत्त्व दिएको छ. र अवश्य पनि श्रोता, आज अब भात कसरी खाने, अब यसमा एक दिनमा कति खानु ठिक हुन्छ भन्ने विषयमा हेल्थ रिलेटेड मटेरियल तपाईँको माझमा अवश्य पनि मैले राखिएको नै छु. अहिलेलाई भने अहिले भेट्न आऊ. दीक्षित आगर साकर रहेको छ. इन्जोय गर्नुहोला.

Dixie Takar ki featuring Sakar Aile Bhedna Aao BFB is Gurkar video. कार्यक्रमले हामी छौं दिवाको सिलेमालीको समय 2 बजेको लागि बाँकी रहेको छ 26 मिनेट त्यसैगरी वेदरको बारेमा म अहिले समयमा चर्चा गर्न चाहन्छु ओभरअल समग्र युकेको वेदर बारेमा म यो जानकारी राख्न चाहन्छु अहिलेको समयमा चाहिँ मोस्टली क्लाउडी छ वेदर र अहिलेको यो समय विन्ड चाहिँ 2 किलोमिटर पर आवर भने ह्युमिडिटी 72% रहेको छ र आज त्यस्तो पानी पर्ने कुनै पनि सङ्केत छैन श्रोता हाउ एभर भोलिको दिनमा चाहिँ इट्स गन बी कम्प्लिटली रेनी डे एकदम पानी पर्ने दिन छ सो इन्डोर नै बस्नुपर्ने अवस्था रहेको छ तपाईँको कामहरू आउटडोर कुनै गर्न सक्नुहुन्न बिकज अभियसली इट्स गन बी रेनी डे एन्ड त्यसैमा चाहिँ सरप्राइजिङली थर्सडेको दिनमा चाहिँ फेरि नाइस एन्ड सनी रहेको छ वेदर र भोलि पुरै रेनी दिन छ पानी पर्ने दिन छ भनेर जान्नुहोला र पर्सिको दिन चाहिँ एकदमै राम्रो घमाइलो सनी डे छ भनेर चाहिँ जानकारी लिइरहला र यसै गरी कार्यक्रममा अब बिग सल्युटको बारेमा पनि म जानकारी राख्न चाहन्छु एभ्री इयर चाहिँ बिएफबिएसले चाहिँ यो गरिराख्छ बिग सल्युट हाम्रै आर्म फोर्सेस मिलिट्री फ्यामिलीको लागि अब कति धेरै मिलिट्री यो परिवारबाट आउनुभएको छ ब्रिगेड अफ गोर्खासमा सर्भ गर्नुभएको छ तपाईँ तपाईँको बाजेदेखि लिएर तपाईँको हस्बेन्ड तपाईँको फ्यामिली मेम्बर्सहरू कुनै न कुनै आधारमा चाहिँ केमा बस्नुहुने तपाईँलाई थाहा नै छैन र अहिलेसम्म चाहिँ यो अवसरमा हामीले बुझ्नु हुँदैन हामीले यो बिर्सनु हुँदैन हामी कुन ठाउँबाट आएको कुन चाहिँ कर्म दिने होइन यो ठाउँलाई चाहिँ हामीले बिर्सनु हुँदैन सो ससाना सहयोगले पनि इट मेक्स अ ह्युज डिफरेन्स र तपाईँले पनि अब यो बिग सल्युटमा चाहिँ हाम्रै आर्मीको लागि चाहिँ यो एउटा उठाउनको लागि एउटा क्याम्पेन पनि हो इच्छुक हुनुहुन्छ भने तपाईँले पठाउन सक्नुहुन्छ र अर्को जसरी अब योगदानले गर्नुभयो जस्तै गरी अब यदि तपाईँ पनि तपाईँको कुनै गीत रिक्वेस्ट गर्नु मन छ भने प्लिज डोनेट गर्नुहोला £5 इट्स नट अबाउट मनी हामीले त्यो लिएर गर्ने भन्ने विषयमा पनि यो हामीले राख्ने भन्दाखेरि पनि यो आर्मी आर्म फोर्सेसमा नै जाने कुराहरू हो जसलाई सहयोगको मद्दतको आवश्यकता छ उहाँहरूको लागि नै जाने हो र तपाईँले हाम्रो लिङ्क फलो गर्नुहुन्छ www.justgiving.com/campaign/bfbs/op-summit यसमा गएर चाहिँ तपाईँले यो लिङ्क फलो गरेर चाहिँ अवश्य पनि हामीलाई डोनेट गर्न सक्नुहुन्छ र कार्यक्रममा रहँदै गर्नुहोस् अब भने तपाईँको समक्षमा फेरि पनि अर्को एउटा मिठो गीत राख्ने सोलीलाई एकदेव लिम्बू रहेको छ विजयको केश

0: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
1: यो PFBS गोर्खा रेडियो हो।

0: Gorkha Radio. Gorkha Radio.
1: PFB's Gorkha Radio कार्यक्रमले हामी छौं श्रोता यो समय दिवाको सिलीमा र समय हामीसँग दुई बजेको लागि बाँकी रहेको छ दस मिनट र पनि यो कवि प्रेमीहरूको लागि सूचना रहेको छ निमन्त्रणा एकल कविता वाचन कवि नरेश काङमाङ राईको साथमा 22 नोभेम्बर 2026 हुन गइरहेको छ स्थान चाहिँ यही केन्ट गोरिङटन भिलेज हल एसफर्ड केन्टमा हुन गइरहेको छ दिउँसोको समय 1 बजेदेखि र आयोजकसी रहेको छ इकोस अफ पर्वत यदि तपाईँलाई कुनै क्वारिज छन् भने इकोस अफ पर्वत आयोजकलाई चाहिँ सम्पर्क गरेर क्वारिजहरू बुझ्न सक्नुहुन्छ
2: Where's Ekdev? It's our mom and dad's anniversary and you guys are so late. Chira, we always on a kura zayar timar, like.

Jay Author featuring Active Limbu Funfunny BFBS Gorkha Radio. कार्यक्रम अहिले हामी छौँ देवाको सिलीको पहिलो घण्टामा श्रोता र समय हामीसँग दुई बसला अब भने बाँकी रहेको छ छ मिनट हेर्दा हेर्दै अब कार्यक्रमको यो पहिलो घण्टाबाट बिदा लिने समय आइ नै सकेको छ र कार्यक्रमको दोस्रो घण्टामा तपाईँले पाउन सक्नुहुनेछ केही क्षणमा भने छड्के सलाम योगदायको साथमा हुनेछ र आज गेस्ट हुनुहुन्छ स्टाफ सर्जन प्रकाश रावत यो एपिसोड टू रहेको छ र उहाँ चाहिँ XGTR हुनुहुन्छ पार्ट वान 2:28 जाँदा भने पार्ट टू हुनेछ 3 बजेको लागि 13 मिनट बाँकी हुँदा र यसको साथमा कार्यक्रमको यो पहिलो घन्टाबाट जाँदा जाँदै एउटा मिठो गीत पनि राख्नेछु गुराँसको फेद मुनि सबिन राईको आवाजमा एन्जोय गर्नुहोस् श्रोता र हामी कार्यक्रममा समाचार पश्चात फेरि पनि भेट्ने नै छौँ दोस्रो घन्टामा स्टे ट्युन्ड

0: सैन्य समुदायमा
1: मिलाए भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: न्याय परिषदले सर्वोच्च अदालतमा चारजना न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको अध्यक्षतामा बसेको बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो। न्याय परिषद सचिवालयका अनुसार उच्च अदालतका न्यायाधीशहरू रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाङ्गीलाई सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गर्ने निर्णय भएको हो। बागचन्द उच्च अदालत पोखराका मुख्य न्यायाधीश हुनुहुन्छ। सारू उच्च अदालत पाटन र पाण्डे उच्च अदालत पाटनको हेटौँडा इजलासका न्यायाधीश हुनुहुन्छ। प्रतिनिधि सभाका सांसदहरूले भोटेको सीमा विपदपछिको पुननिर्माण विपद धान्न सक्ने बनाउन सुझाएका छन्। उनीहरूले भोटेकोशी बाढी प्रभावितलाई तत्काल राहत तथा पुनर्स्थापनाको व्यवस्था गर्न, बेपत्ताका परिवारलाई कानूनी तथा आर्थिक सुविधा दिन र भविष्यमा विपद धान्न सक्ने पूर्वाधार निर्माण गर्न सरकारको ध्यान आकर्षण गराएका हुन्। संसदीय विशेष समितिको आजको बैठकमा सांसद मोहन आचार्यले जलवायुजन्य हानि नोक्सानीका लागि दाबी र प्रभावितलाई छिटो राहत र पुनर्स्थापना गर्न माग गर्नुभएको छ। दशैं तिहार र छठका लागि आउने 23 गतेबाट अग्रिम टिकट खुल्ने भएको छ। यातायात विभाग र यातायात व्यवसायीको बैठकले आउँदो 23 गतेबाट टिकट बुकिङ खुलाउने निर्णय गरेको हो। टिकट बुकिङ खुल्ला भएसँगै मुलुकभर सवारी साधनका लागि रुट परमिट आवश्यक पर्ने छैन। चाडपर्वका बेला ट्राफिक जाम कम गर्न अति आवश्यक ढुवानीका बाहेक ठूला गाडीलाई काठमाडौँ आवत जावतमा रोक लगाउने निर्णय भएको छ। खाद्यान्न, औषधि, इन्धन र दूध बोक्ने गाडीलाई भने यो निर्णय लागू हुने छैन। बाढी पहिरोले अवरुद्ध मुख्य राजमार्ग तत्काल मर्मत सम्भार गरी यातायात सञ्चालन सहज बनाउने सरकारको प्रतिबद्धता पछि यातायात व्यवसायी टिकट बुकिङ खोल्न राजी भएका हुन्। सामाजिक सञ्जाल मार्फत जेनजी शहीद र आमाको चरित्र हत्या र अपमानजनक अभिव्यक्ति दिएको अभियोगमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई अदालतले धरोटीमा छाड्न आदेश दिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश उमेश प्रसाद लुइटेलको इजलासले प्रसाईलाई 2 लाख धरोटीमा छाड्न आदेश दिएको हो। जेनजी विद्रोहमा शहीद भएका युवाकी आमा प्रतिनिधि सभा सदस्यको किटानी जाहेरीमा प्रसाईलाई पक्राउ गरिएको थियो। नेपाली काङ्ग्रेसका नेता श्यामकृष्ण खड्गेले उपसभापतिमा उम्मेदवारी दिनुभएको छ। काङ्ग्रेसको केन्द्रीय कार्यसमिति सभापतिका लागि खड्गेले उम्मेदवारी दर्ता गराउनु भएको हो। काङ्ग्रेस केन्द्रीय कार्यसमितिका लागि आज दिउँसो 12:30 बजेदेखि आज साँझ 7 बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। नेपाली काङ्ग्रेसका नेता अर्जुन नरसिंह केसीले पार्टीको 15 महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गर्नुभएको छ। आफ्ना समकालीन कोही पनि प्रतिस्पर्धामा नरहेको भन्दै केसीले युवाहरूको उत्साहलाई समर्थन गर्दै उम्मेदवारी नदिने निर्णय गरेको बताउनु भएको छ। पार्टी एकताका लागि अन्तिमसम्म पहल गर्दा पनि सफल हुन नसकेको नेता केसीको भनाइ छ। उहाँले केन्द्रीय समिति बाहिर बस्दा पनि एकताको प्रयासमा आफू सक्रिय रहिरहने बताउनु भएको छ। बेलायती कन्जर्भेटिभ नेताहरूले अर्को आम चुनाव जितेमा मुलुकलाई क्षेप्यास्त्र र ड्रोन आक्रमणबाट जोगाउने रक्षा कवच विकास गरिने घोषणा गरेका छन्। यो कार्यक्रमका लागि 1 दशकमा 10 अर्ब पाउन्ड लगानी गरिने उहाँहरूको भनाइ छ। तर विश्वकै पुरानो र बेलायतको प्रमुख रक्षा तथा सुरक्षा अनुसन्धान संस्था रुसीका सिद्धार्थ कौशलले भने कन्जर्भेटिभले भने जस्तो रक्षा कवच प्रणाली बेलायतका लागि उपयुक्त हुने नहुने बारे भन्न नसकिने प्रतिक्रिया दिनुभएको छ।
4: When we think of domes, sort of multi-layered air and missile defense systems as they've been fielded in Israel but also in Ukraine, they've been fielded against a very different kind of threat than the one Britain faces. In terms of the threats both countries face are quite multi-layered. You know, Israel faces everything from rockets through to ballistic missiles, and also it exists at greater proximity with more limited warning times. By contrast, we're looking at a much more single vector, single type threat, which is Russian cruise missiles coming from the north.
3: इरानले ड्रोन आक्रमण गर्न सक्ने सम्भावना देखिएपछि अमेरिकाले बेलायती रोयल एयर फोर्स फेयरपोर्टबाट बमवर्षक विमान हटाएको खुलेको छ। अमेरिकाले गएको सप्ताहको अन्तिममा ग्लोसेस्टरसायरको रोयल एयरफोर्स फेयरफोर्डबाट बमवर्षक विमान हटाएको हो। एनबिसीसँगको कुराकानीमा दुईजना अधिकारीले सम्भावित आक्रमण हुने धम्की आएको जानकारी दिएका छन्। तर अमेरिकी विदेश मन्त्री मार्को रुबियोले भने ती विमान सम्भावित आक्रमणको डरले भन्दा तालिका अनुसार नै हटाइएको जिकिर गर्नुभएको छ।
2: The Department of War is constantly reallocating resources where they need to be. There's regular rotations that happen as well. We have confidence in the security of all of our bases because all of our bases are theoretically could be threatened at any moment, and that's why there's so much security built around them. And with the Brits, we've worked very closely for a very long time.
3: Yo, BFBS, Gorkha Radio.

एफपीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ श्रोता र कार्यक्रममा हामी छौँ दिवाको सिलीमा यो दोस्रो घण्टा पनि प्रवेश गरेका छौँ तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत छ फेरि पनि म सिलीको तर्फबाट सबै 2:09 गएको छ र मिठो गीत रहेको थियो अन्जु पन्त र एसटी योगीको आवाजमा सुन सुन सुन्दरी र यसै गीत सङ्गीतहरूको साथमा तपाईँलाई भरपूर मनोरञ्जन कार्यक्रमको दोस्रो घन्टा पनि गराउने नै छु श्रोता र यसै गरी सुन्न नबिर्सिनुहोस् तपाईँले आज यो आवरमा पाउन सक्नुहुनेछ कार्यक्रम छड्के सलाम योगदायको साथमा सदा चाहिँ र आज चाहिँ उहाँ कुराकानी गरिरहनु भएको छ स्टाफ सर्जन प्रकाश रावत उहाँ चाहिँ एक्सजिटिआर हुनुहुन्छ एपिसोड 2 आज र पार्ट 1 पनि 2:28 ज्यादा हुनेछ भने पार्ट 2 चाहिँ रहनेछ 3 लागि 13 बाँकी हुँदा र कार्यक्रममा रद्दै गर्नुहोस् श्रोता र अहिले यो समयमा हाम्रो यो बिग सल्युट पनि एकदमै धुमधामसँग भइरहेको छ आर्म फोर्सेस फ्यामिलीजहरूको लागि रहेको छ र जो जतिलाई अहिले यो समयमा चाहिँ हेल्प सपोर्टहरूको आवश्यकता छ तपाईँले पनि मद्दत गर्न चाहनुहुन्छ भने यो मौका रहेको छ र अहिलेको समयमा वाइ नट तपाईँले पनि केही तपाईँको तर्फबाट हामीलाई डोनेट गर्न सक्नुहुनेछ र यसको लागि चाहिँ हामीहरूसँग लिङ्क रहेको छ यदि तपाईँलाई लिङ्कको खाँचो छ भने चाहिँ सिम्पली तपाईँले हाम्रो बिएफपिएस गोर्खाको फेसबुक पेजको मेसेन्जर इनबक्समा तपाईँले पठाउन सक्नुहुन्छ रिक्वेस्ट गर्न सक्नुहुन्छ र साथै तपाईँले हाम्रो इमेलमा पनि पठाउन सक्नुहुन्छ बिएफपिएस र कार्यक्रममा रद्दै गर्नु श्रोता आउनुहोस् अब भने फेरि पनि पालाएको छ अर्को एउटा मिठो गीत राख्ने क्रम अहिलेलाई पनि बिमाकाश यानि कि वार्तिका राई गीतको बोल रहेको छ खै

पीएफपी स्कोरकार भिडियो कार्यक्रमले हामी छौँ श्रोता यो समय दिवा कोसेलीको दोस्रो घण्टामा र समय हामीसँग 2:15 गएको छ। अब पनि यसै क्रममा छर्के सलाम तपाईँको समक्ष राख्ने क्रम पनि आइसकेको छ। सुन्न सक्नुहुनेछ पार्ट वान भनिरहेको छ, यो चाहिँ 2:28 जाँदा हुनेछ। पार्ट टू 3:00 लागि 13 बाँकी हुँदा हुनेछ। र आज योगदायक कुराकानी गरिरहनु भएको छ स्टाफ सर्जेन्ट रहेको छ प्रकाश रावत, उहाँ एक्स जिटिआर हुनुहुन्छ। पार्ट वान यो तपाईँले पाउन सक्नुहुन्छ, एपिसोड टू रहेको छ। र सबैको साथै अब पनि कार्यक्रममा हामी अगाडि बढ्ने नै छौँ। अहिलेलाई पनि मिठो गीत ऐना हेरेर रहेको छ पेन्सन पट्टा नेपाली चलचित्र, अहिले जुन रहेको छ शान्तिश्री परियार र सुरज तमुको आवाजमा।

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ,
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्त्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन?
2: यो BFBS गोर्खा रेडियो हो।

0: Borkha Radio. Borkha Radio.
1: Up, right, left, left. Salute team on the march. Left. Salute.
2: कार्यक्रम छड़के सलाम।
3: हजुर नमस्कार, कार्यक्रम छड्के सलामबाट म योगराज राईको र यो एपिसोडमा हामीसँग हुनुहुन्छ स्टाफ सर्जन रिटायर प्रकाश राउत दाई र एक्स जिटिआरको सदस्य हुनुहुन्छ र 1982 भर्ती हुनुभयो अनि 2001 चाहिँ त्यति बेला चाहिँ क्युओ जिटिआर भन्थ्यो र अहिले त क्युओजेल भएको छ, पेन्सन जानु

0: उहाँकै घरमा वैमिलन बसेर यो कार्यक्रम रेकर्ड गरेको छ। हामी दोस्रो एपिसोडमा छौँ। दाई फेरि हजुरलाई वेलकम छ।
1: थ्याङ्क यू एन्ड नमस्कार।
0: यहाँ वेबलीमा कहिले काहीँ बिहेबेस सुन्नुहुन्छ कि सुन्नुहुन्न? अब यहाँ त रेडियो त छैन एप्सबाट।
1: म धेरै जसो बिहेबेस सुन्छु हजुर, किनभने यो हङकङमा जुन बेला मैले भने अघि टिडिबिजीमा हामीलाई साह्रो पर्दाखेरि हाम्रो एकदम क्लोजको मित्र नै बिहेबेस थियो, त्यसले गर्दा म बिहेबेस धेरै सुन्छु।
0: दुईवटा कुरा चाहिँ रेकर्ड कम्पनीमा आएर चाहिँ एकदमै इन्जोय गरेँ कि मैले। अब हप्तामा दुई दिन छुट्टी हुँदो रहेछ, नेपालमा त हुँदैन, त्यो एउटा गजब लाग्थ्यो। अनि बिहेबेस सुन्न पाइन्थ्यो, त घरमा पुगे जस्तै हुन्थ्यो त्यो त।
1: किनभने हजुरले भने जस्तै बिएबिएस भनेकै हाम्रो लागि एकदमै क्लोज फ्रेन्ड थियो क्या, किनभने बिएबिएसले नेपालको न्युज दिन्थ्यो, नेपालको बारेमा केही दिन्थ्यो, नेपाली गीतहरू बजाइदिन्थ्यो, गर्दाखेरि बिएबिएसलाई चाहिँ एकदमै मुरीमुरी धन्यवादै दिन जान्छु। त्यतिखेर हजुरको भन्नै पर्दाखेरि नेपालमा 17-18 वर्षको केटाले केही गरेको हुन्थेन, किनभने त्यो खेलेर खाएर बाबा आमालाई दङ्ग्यारै खाएको हुन्थ्यो धेरै जसो भन्नै पर्दा। अनि टिडिभिजनमा आएर त्यो गुरुजीहरूको प्रेसर, त्यो कामको प्रेसर, ट्रेनिङको प्रेसरले गर्दाखेरि उहाँहरू चाहिँ एकदमै स्ट्रेस हुनुहुन्थ्यो, तर हजुरले भने जस्तै विकेन्डमा त्यो सुन्दाखेरि चाहिँ एकदम आनन्द र नेपालमै छु कि जस्तो फिल हुन्थ्यो हजुर।
0: त्यो रेकर्ड ट्रेनिङमा चाहिँ पण्डितजीको परेड मात्रै खुब मजा लाग्थ्यो क्या दाइ, त्यहाँ चाहिँ सुत्दा पनि हुन्थ्यो, पण्डितजीले पनि हकार्नुहुन्थ्यो, तपाईँलाई कस्तो लाग्थ्यो?
1: त्यो चाहिँ अनफोर्चुनेटली मैले त्यो चाहिँ नोटिस गर्न सकिनँ, त्यो चाहिँ नोटिस गर्न सकिनँ, तर मलाई एउटा टिडिभिजीको एउटा अर्को बिर्सिनै नसक्ने चाहिँ त्यो दुःख लागेको बेला, त्यो पिर स्ट्रेस भइराखेको बेला, त्यो माथि आरएफमा पाइप बजाउँदा झन् एकदमै चित्त दुख्थ्यो कि, त्यो चाहिँ पाइप बजाउँथ्यो,
0: उराट लाग्थ्यो,
1: यति उराट लाग्थ्यो कि, गर्दाखेरि त्यो चाहिँ सहनै नसक्ने हुन्थ्यो, त्यो चाहिँ मलाई याद छ। तर अनफोर्चुनेटली त्यो मान्छेको कहिलेकाहीँ त्यो मेमोरीहरू हुन्छ नि, पण्डितजीको मन्दिर परेडको चाहिँ याद भएन मलाई।
0: पल्टनलाई कति माया गर्नुहुँदो रहेछ यसबाट थाहा हुन्छ, टाई लाएर बस्नु भएको छ आज।
1: योगराजी मैले भन्ने गर्छु, मेरो लागि सबैभन्दा कामको अथवा मेरो जागिरको दाता नै ब्रिगेड गोर्खा छु पहिलो, किनभने ब्रिगेड गोर्खासमा इन्लिस्टमेन्ट भएँ, र त्यसपछि म जिटिआरमा आएर जिटिआर, किनभने मेरो पहिलो जिन्दगीको पहिलो जागिर नै यही थियो, र यसैबाट रिटायर भएँ 20 वर्ष नोकरी गरेर पल्टनमा, गर्दाखेरि ब्रिगेड गोर्खाजलाई र क्युओजिआर लाएर त म भुल्नै सक्दिनँ।
0: अब कोही स्टाफबाट नै अफसर हुन्छन्, कोही W2 हुन्छन्, तपाईँ त्यो रेन्जमा हुनुहुन्थ्यो, स्टाफ साधारण पेन्सन जाँदा तपाईँ खुसी नै हुनुहुन्थ्यो कि ओहो यतिसम्म आइन्थ्यो, यति पुग्न सकेन भन्ने गुनासो पनि थियो आफूलाई भित्र भनौँ न?
1: योगराजी हजुरले अलिकति भावुक किसिमको क्वेसन गरिदिनु भयो, तर होइन, मान्छेले भन्ने गर्छन् फलानाले मलाई बिगार्यो, फलानाले मलाई प्रमोसन दिएन, तर मैले त्यो कहिले पनि भनिनँ। मलाई अलिकति टिडिबिजीमा बड GMTSम्म मलाई अलिकति अप्ठ्यारो र साह्रो फिलिङ भएको थियो। जब म पल्टन गएँ, पल्टन गएपछि म अलिकति स्पोर्ट्सम्यानसिप आउटडोर मान्छे भएकोले गर्दा धेरै अरूसँग र म धेरै स्पोर्ट खेल्न लागेँ, गर्दाखेरि मैले 20 वर्षको नोकरी यति इन्जोएबल बिताएँ, र स्टाफ सार्जन ऱ्याङ्क मेरो लागि एकदम हाई हो।
0: जुन चाहिँ स्पोर्ट चाहिँ के खेल्नुहुन्छ तपाईँ? अब तपाईँको जिउ हेर्दा त स्वरपटारै खेल्नुहुन्छ जस्तो देखिन्छ होइन?
1: मैले फुटबल चाहिँ खेल्दिन थिएँ, फुटबल बाहेक अलमोस्ट हाम्रो स्पोर्टहरू सबै खेल्छु मैले।
0: भलिबल त हाइट छँदैछ, अब बास्केटबलको लागि हाइटै चाहियो होइन, अरू के कुद्ने त सबै त्यही होला।
1: भलिबल, बास्केटबल, स्विमिङ, रनिङ पनि अलिअलि गर्छु, अनि म चाहिँ नर्मल्ली फेरि 69 कुरो अघि गरेँ, मेरो नर्मल्ली बास चाहिँ फेरि गोल्डन हार्टमा हुन्थ्यो हङकङमा, किनभने म चाहिँ स्विमिङ र क्यानोइङ, विन्ड सर्फिङ, बोटिङहरू गर्ने भएकोले गर्दा विकेन्ड आयो कि म त्यहाँ आइपुग्थेँ, गर्दाखेरि म चाहिँ एकदमै स्पोर्ट आउटडोर पर्सन भएकोले गर्दा आई इन्जोयड माई थ्रु आउट द 20 इयर्स करियर।
0: स्विमिङ चाहिँ नेपालमै सिकेर आउनु भएको थियो कि अब रेकर्ड कम्पनी सिक्नु? हामी त भोलि स्विमिङ छ भन्दा प्रायः सो निन्द्रै लाग्थेन होइन।
1: योगराजी हजुरले एउटा राम्रो कुरो गर्नुभयो, त्यो बिचरा हुनुहुन्थ्यो सेकेन्ड जिआरको पिटिआई गुरुजी हुनुहुन्थ्यो, एकदम मसलवाला, उहाँलाई धन्यवाद दिन चाहन्छु मैले, किनभने नेपालमा स्विमिङ सिकेको थिएन, यहीँ हङकङमा आएर स्विमिङ सिक्यो, भ्यागुदै सिक्यो, किनभने 3 फिटतिर पनि पानी खाइहाल्ने आत्तिएर, तर पछि सिक्दै गएपछि के भयो भने जो फर्स्टमा फर्स्टपल्टै सेकेन्डपल्टै पास हुनेहरू त्यहीँ बसे, उनीहरूको इम्प्रुभ भएन, तर हामी चाहिँ त्यहाँ सिकेको भएर त्यही स्टाइलमा गरेको भएर पल्टन जाने बित्तिकै ट्रुप कम्पिटिसन भयो, ट्रुप कम्पिटिसनमा फर्स्ट भयो, त्यसपछि फेरि स्क्वाडनमा गयो, स्क्वाडनमै फर्स्ट भयो, पछि रेजिमेन्टल भयो, त्यसपछि ब्रिटिस फोर्सेस पनि खेल्ने भयो थियो हामी स्विमिङमा।
0: ब्रिटिस फोर्सेस पनि खेल्नुभयो?
1: ब्रिटिस फोर्सेस पनि स्विमिङ खेलेको हुन्छ, हामीले ब्रेस्ट स्ट्रोक खेल्थेँ मैले,
0: भनेपछि फ्री स्टाइल खेल्नुहुन्न?
1: फ्री स्टाइलमा खेलिदिन्थेँ, किनभने मैले सिकेकै ब्रेस्ट स्ट्रोक थियो, त्यो कारणले ब्रेस्ट स्ट्रोकमै मैले चाहिँ ब्रिटिस फोर्सेससम्म स्विमिङ खेलियो हङकङमा।
0: अब यो छड्के सलाहमा चाहिँ हामी ऱ्यान्डम कुराकानी गर्छौँ होइन दाइ, र अब फेरि यता ब्याक टु युके आउँ। सुरुमा तपाईँ युके 2007 आउँदा चाहिँ च्यालेन्जेसहरू के थिए दाइ? अब त्यो त सुरुवाती दिनहरू थियो, हुन त टोनी ब्लेयरले 2004 अनाउन्स गर्नुभयो।
1: एनाउन्स चाहिँ 2004 भयो, तर 2007 युके आउँदाखेरि यहाँका च्यालेन्जेसहरू धेरै थिए, किनभने आर्मीमा हामीलाई जसरी सबै कुरो एडमिनिस्ट्रेटिभ एलोकेसन हुन्थ्यो भने यहाँ तपाईँ एक्लो आएपछि तपाईँको बस्ने कहाँ छ, तपाईँको खाने कहाँ छ, काम कहाँ छ, मेडिकल कहाँ छ, हरेक चिजहरूको लागिको च्यालेन्जिङ थियो. तर जब फर्स्टमा जो आउनुभयो उहाँहरूले अलिकति दुःख पाउनुभयो, किनभने उहाँहरूले आफैले सबै कुरो भेला गर्नु पर्यो अथवा सम्हाल्नु पर्यो. तर एकजना दुईजना चिनेपछि अरू आउनेलाई चाहिँ के भने उहाँहरूको थ्रु सबै कनेक्सन भयो अनि लेलगाधारी. अनि मैले त्यतिखेर 2007 आएर पहिलो कुरो त अब बस्ने त एकजना साथीकोमा बसेथ्यो, तर कामको च्यालेन्जिङ एकदम थियो. र कामको च्यालेन्जिङमा मैले पहिलो स्टेज कोच बस ड्राइभर गरेको थिएँ अल्डरसटमा. अनि
0: त्यो त राम्रो काम हो त, स्किलको जब
1: एकदम स्किलको. अनि हाम्रो बिबिसी न्युज आएर पनि मेरो भिडियो खिच्नु भएको थियो,
0: पहिलो नेपाली
1: गोर्खाज अन द बसेस भनेर फ्रन्ट लाइनमै न्युजमा आएको थियो. अनि त्यहाँको अलिक दुई चारजना अरू हुनुहुन्थ्यो. अनि त्यतिखेर चाहिँ मैले खास खास त्यो स्टेज कोचको बसको जागिर चाहिँ कसरी पाएँ त भन्दाखेरि त्यतिखेर एनआइसिएनआई केही पनि थिएन, भर्खर नेपालबाट आएको केही पनि थिएन. अनि ल म एक्स हो, मलाई जागिर दियो भनेको भ्याकेन्सी छ, तर त एक्स हो भने कसरी प्रुफ छ भने एउटा पे स्लिप, आर्मीको पे स्लिप बोकेको थिएँ, पे स्लिप लगेर दिएर त्यसबाट जागिर सुरु गरेको मैले. उसले के भने मेरो क्वालिफिकेसन हेऱ्यो, ल त आजबाट काम सुरु गरिदिए तर सब्जेक्ट टु मेडिकल पास, नेक्स्ट विक तेरो मेडिकल चेक छ, मेडिकलमा पास भइस भने तेरो काम कन्फर्म, तर ड्राइभर चाहिँ हामीलाई अझैबाट चाहिएको छ, अझैबाट रुकाइदिए भनेर म इन्टरभ्यू भएकै दिन चाहिँ सेकेन्ड ड्राइभर गएको थिएँ. त्यो चाहिँ ब्याक इन 2007.
0: भनेपछि तपाईँले बसहरू पनि पहिल्यै गरिसक्नु भएको थियो?
1: म हङकङमै बस ड्राइभिङ सर्ट थिएँ, त्यसले गर्दाखेरि त्यही भएर उसले मेरो क्वालिफिकेसन देखेर सबै त्यो रिपोर्ट हाम्रो सिआर बुझाएको थिएँ नि, करियर कोर्सको सबै बुझाउँदा चाहिँ उसले के भन्यो भने तेरो क्वालिफिकेसन सबै रहेछ, त मिडल म्यानेजर गरेको मान्छे रहेछस्, त्यसले गर्दाखेरि ल आजैबाट जागिर गर तर सब्जेक्ट टु मेडिकल पास भनेर उसले भनेको थियो. त्यही दिनबाटै मैले ड्राइभिङ गरेँ. तर मेन भनाइ मेरो भनाइ के थियो भने मसँग अरू कुनै थिएन, न त्यो रेड बुक पनि थिएन, त्यतिखेर ल्याउने कुरो पनि भएन, लाल बुक पनि थिएन, होइन, एनआई पनि थिएन, मात्रै आर्मीको पे स्लिपले मलाई तिनीहरूले जागिर दिएको स्टेज कोट अल्डर सर्टले.
0: त्यति बेला त हुन त स्टिल छ गोर्खालीहरूको चाहिँ यहाँ त्यो मान्छन् गोडाले, तर त्यो सुराती दिनमा त गोर्खास भनेर चाहिँ स्टिल धेरै रेस्पेक्ट गर्थे नि त.
1: त्यही हजुर, अब फर्स्ट फर्स्टमा के हुन्छ भने हामी मान्छे सबै आफ्नै किसिमका आफ्नै नेचरका हुन्छौँ. अनि फर्स्ट फर्स्टमा हामी अब हामी त भन्नु अझ हाम्रा अग्रजहरू जुनले चाहिँ पहिली 1958-60 नोकरी गर्नुभयो, उहाँहरूले धेरै दुःख गर्नुभयो. त्यतिखेर चाहिँ उहाँहरू चाहिँ एकदमै पक्का आफूलाई मतलब नराखेर काम र हुकुम भन्ने कुरो थियो. अब पछि पछि आउँदै हाम्रो अलिकति फ्रिडम पनि भयो, हामीले अलिकति एजुकेटेड पर्सनहरू आउनु थाले गर्दाखेरि कति चिजमा चाहिँ उहाँहरूले होइन यो त मेरो हुनुपर्ने चिज, मैले नगर्नुपर्ने चिज भनेर हुँदा हुँदा यो रुल्सहरू कानुनहरू पनि चेन्ज हुँदै गयो. अनि आफ्नो राइट पनि खोज्न थाले मान्छेले. त्यो भएर अलिक पछि पछि आएर त्यो पनि राम्रै हो, किनभने उहाँहरूको एभ्रिथिङ विच इज हजुरले भने जस्तै पहिले चाहिँ जे भनौँ यस भन्दा अरू कुरो आउँथेन, तर पछि आएर के भयो त भन्दाखेरि होइन यो चिज त रङ हो नि, मैले गर्न नहुने भन्ने चिजहरू आउनु थालेपछि अनि उहाँहरूले पनि ए होइन पहिलेको गोर्खाली र अहिलेको गोर्खालीको फरक भन्ने बित्तिकै कारणै त्यही हो, किनभने अहिलेका चाहिँ अलिक एजुकेटेड आउँछन्, आफ्नो राइट र रङ थाल पाउँछन्, पहिलेकोलाई मतलब थिएन, उनीहरूले जे भन्यो त्यही ओके भन्नुहुन्थ्यो गर्नुहुन्थ्यो.
0: छड्के सलाम, अब यो बिचमा छोटो विश्राम लिउँ, त्यसपछि सेकेन्ड फेजमा चाहिँ फेरि दाईसँग बाँकी कुराकानी गर्नेछौँ. दाई अहिले भेटौँला.
1: थ्याङ्क यू हजुर. हस्
0: अब यो गीत सुनाऊ, त्यसपछि सेकेन्ड पार्टमा फेरि हामी भेट्नेछौँ.
2: छड्के सलाम.

0: गोर्खा रेडियो।
1: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के, यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङ

0: रेडियो यो BFBS गोर्खा रेडियो हो।
1: हजुर, यो BFBS गोर्खा रेडियो नै हो। अहिले साप्ताहिक प्रस्तुति कार्यक्रम छड्के सलाम सुन्दै हुनुहुन्छ। हाम्रो बिगडा गोर्खासबाट रिटायर हुनुभएका सापहरू गुरुजीहरूको सम्मानमा यो कार्यक्रम हामीले गर्ने गर्छौँ प्रत्येक हप्ता। आज वैलीमा रेकर्ड गरिएका छ हाम्रो प्रकाश राउत दाई हुनुहुन्छ, किओ ज्यालाको सदस्य हुनुहुन्छ, किओ ज्यालाकै टाइल लगाएर बस्नु भएको छ। दाई फेरि वेलकम छ हजुरलाई।
2: थ्याङ्क यू।
1: यो भित्ताको फोटो पनि हेर्दैछु, तपाईँ पनि 6 फिट प्लस नै हुनुहुन्छ होला। छोरा अझै अग्लो रहेछ त आम्बामा।
2: मेरो एउटा छोरा एउटा छोरी दुईवटा बच्चाहरू छन्। भन्नै पर्दा ऊ मभन्दा अग्लो छ र छोराको बारेमा हजुरले क्वेसन गरिहाल्नुभयो ठक्कै। यो चाहिँ 25th एनिभर्सरीको फोटो हो, यो चाहिँ ब्याक इन 2015 को हो। अनि त्यतिखेर चाहिँ के भयो भने म पहिले आएँ हजुरलाई भने यस्तै अघि स्टेजकोमा आएर एक्लै काम गर्दै थिएँ। अनि पछि परिवार ल्याउने प्लान भयो। परिवार ल्याएर बोलाउँदा चाहिँ ऊ चाहिँ आउन मानेन युके। किन आउन मानेन भन्दा चाहिँ स्कुलमा चाहिँ अलिकति जेहेन्दार भएकोले गर्दाखेरि ल तैँले बोर्डमा नाम निकाल्नुपर्छ, नेपालको बोर्डमा
1: एसएलसीमा
2: बोर्डमा नाम निकाल्नुपर्छ, नजाने भनेर लगाइदिएछ टिचरहरूले। अनि मैले यहाँ गएर कलेजमा बुझेर गरेको त उनीहरूले के भन्यो भने नेपालमा एसएलसी दिएकोले हामीलाई यहाँ कलेजमा हुँदैन, किनभने ल्याङ्ग्वेज हुन्छ के हुन्छ त्यसले गर्दा उसले चाहिँ फेरि 10 सुरु गर्नुपर्छ भनेर फेरि भनिदियो। त्यो रिजनले चाहिँ उसलाई मैले जबरजस्ती ल्याएँ एसएलसी दिन, सायद 6 मात्रै बाँकी थियो होला। अनि यहाँ ल्याएर चाहिँ उसलाई एयर 11 राखेर रा। अनि उसले चाहिँ त्यतिखेर ऊ त्यो फोटो ऊ त्यहाँ छ जिसिएससीको रिजल्ट चाहिँ पहिलो 6A ल्याउने
1: नेपाली
2: ब्याक इन 2012
1: सब्जेक्ट कतिवटा हुन्छ
2: हजुर हजुर अनि 2009 होला त्यो 8 कि 9 हो। अनि त्यतिखेर चाहिँ उसको पुरा गरेको थियो। अनि त्यसपछि ऊ चाहिँ 6th कलेज गयो फानब्रोको। अनि 6th कलेजबाट सायद त्यतिखेर पहिलो A+ B+ भन्नेहरू चाहिँ ग्रेडिङ इन्ट्रोड्युस भएको थियो। उसले चाहिँ 92.5% ल्याएर अनि उसले चाहिँ मलाई के भन्थ्यो भने ड्याडी म एउटा युनिभर्सिटी एप्लाई गर्नु पर्यो भन्यो। अनि मैले चाहिँ सोधेको थिएँ तिनीहरूले चाहिँ अब किनभने आफूलाई थाहा नभएको कुरो अनि सोचेको थिएँ एउटा मात्रै कलेज एप्लाई गर्नु पाइन्छ होला भनेर नो नगर भने उसले चाहिँ भन्यो ड्याडी म क्याम्ब्रिज एप्लाई गर्छु भनेको थियो कि त्यसले। अनि मैले चाहिँ नगर भने किनभने मैले त क्याम्ब्रिज र अक्सफोर्ड भने त डिक्सनरीमा मात्रै पढेको थिएँ होइन। अनि मैले चाहिँ के सोचेर त्यो नगर भनेको भन्दाखेरि
1: सक्दैनस् भनेर
2: होइन सक्दैनस् भन्दा पनि त्योमा पाएन भने उसले 1 लस भयो भन्ने हिसाबले। तर मलाई के थाहा थिएन भने 3-4 एप्लाई गर्न पाउँछ भन्ने कुरो थाहा थिएन नि त। अनि पछि उसले नै मलाई एक्सप्लेन गर्यो ड्याडी म 3-4 एप्लाई गर्न पाउँछु एउटा न एउटा त पाइहाल्छु नि भनेर भने त्यसो भने त गर भनेको। अनि उसले चाहिँ सायद पहिलो नै होला एक्सको छोरा मेडिकल क्याम्ब्रिजमा पढ्ने अनि अहिले चाहिँ ऊ चाहिँ रोयल एयरफोर्समा छ
1: डक्टर
2: रोयल एयरफोर्सको डक्टर हो। त्यो रोयल एयरफोर्सको नै अलिकति कहानी छ हजुरलाई बताऊँ। यो रोयल एयरफोर्समा कसरी गयो मेरो छोरो भन्नुहुन्छ भने सेकङमा हामी GMTSमा बस्थ्यौँ पुरा पङ्खा मुनि गर्मी भएर अनि त्यहीँ पर्तिरपट्टि चाहिँ रोयल एयरफोर्स बस्थ्यो नि त अनि उनीहरूको चाहिँ पुरा एयर कन्डिसन लगाएर डन एयर कन्डिसन लगाएर बस्थ्यो अनि त्यो चाहिँ मलाई स्ट्राइक भयो
1: त्यो गन क्लबको छेउमा
2: होइन होइन सेकङमा
1: ए सेकङ
2: GMTS हजुर सेकङमा अनि हो त्यो भएर चाहिँ उसले यहाँ आएपछि अनि प्लस विकेन्डमा चाहिँ यसो एक्टिभिटी हुन्छ भनेर मैले उसलाई चाहिँ एयर क्याडेटमा जोइन गर्दै थिएँ अनि एयर क्याडेटमा जोइन भएकोले गर्दा उसलाई चाहिँ अलिकति एफर्सको बारेमा पनि थाहा भइसकेको थियो। त्यसपछि क्याम्ब्रिज गएपछि उसलाई अटोमेटिकली कुनै पनि मान्छेहरू न्यू ब्याज क्याम्ब्रिज अथवा अक्सफोर्ड ठुल्ठुलो युनिभर्सिटीमा जान्छ भने चाहिँ कलेजहरूले चाहिँ युनिभर्सिटीलाई फन्ड दिन्छ अनि त्यसको बदली चाहिँ उनीहरूले के भन्छ भने ल हामी चाहिँ यो स्टुडेन्टहरूलाई चाहिँ हाम्रो आर्मीको बारेमा अपर्च्युनिटी बताउन चाहन्छौँ र उनीहरू जोइन गर्छ भने हामी वेलकम गर्न चाहन्छौँ भनेर चाहिँ युनिभर्सिटीलाई फन्ड दिन्छ र लेक्चर गर्छ कि अनि त्यो लेक्चरमा चाहिँ ऊ चाहिँ आरएफमा जोइन गर्छु भनेर अनि अहिले चाहिँ आरएफमा छ रोयल एयरफोर्समा मेडिकल डक्टर छ अहिले चाहिँ सर्जन भइसक्यो।
1: नेपालमा बसेर त बोटमा आउने रहेछ त्यसै पनि
2: त्यही कारणले टिचरहरूले आउन नदिएर झन्नै उसको यो अपर्च्युनिटी मिस भएको थियो।
1: छोराको त पढाइ त्यस्तो छुरा रहेछ। बाबाको चाहिँ कस्तो पढाइ थियो दाइको कस्तो थियो तपाईँको पालामा पढ्ने स्कुलहरू थियो कि थिएन? हाम्रो पालामा त स्कुल पनि थिएन।
2: अब यो चाहिँ मेरो छोराले जहिले पनि मलाई उसको ठुल्ठुलो पार्टीहरूतिर अब अथवा फ्यामिलीको बारेमा भन्यो भने मेरो ड्याडी इज द बेस्ट भन्छ त्यसले। किनभने मैले संखुवा सभामै हो पढेको। संखुवा सभा भन्ने हजुरलाई थाहा छ नेपालको पहाडी जिल्ला हो होइन। त्यहाँको पढाइ कस्तो थियो होला गर्दाखेरि त्यस्तो संखुवा सभादेखि ल्याएर आएर मलाई क्याम्ब्रिज जानेसम्म अपर्च्युनिटी गराइदिनु भयो हजुरले गर्दा युआर द ग्रेट भन्छ। मेरो पढाइमा त्यस्तो ग्रेड केही पनि थिएन किनभने म नर्मली पहाडको स्कुलमा पढेको मान्छे हो।
1: त्यसपछि चाहिँ तपाईँ अब ड्राइभिङ गर्दै हुनुहुन्थ्यो बस अनि यता इन्स्ट्रक्टर चाहिँ कहिलेबाट सुरु गर्नुभयो?
2: मेरो लाइफमा कहानी नै कहानी ट्विस्ट नै ट्विस्ट छ। अनि म चाहिँ मेरो स्टेज कोचमा जोइन गरेपछि मेरो क्वालिफिकेसन देखेर त्यहाँको म्यानेजरले चाहिँ एकदम मलाई मन पराउँथ्यो अनि त्यसको 3 महिनापछि म कोच बस इन्स्ट्रक्टर गर्न थालेँ अल्ट्रासाउन्डमै।
1: इन्स्ट्रक्टर
2: बस इन्स्ट्रक्टर गर्थेँ मैले
1: बस सिकाउन थाल्नुभयो
2: बस सिकाउन थालेँ किनभने म त हङकङबाटै ड्राइभिङ इन्स्ट्रक्टर हो नि त बसको पनि
1: तर त्यहाँको बस र यहाँको बसमा सिस्टम अलिक फरक थियो होला होइन त्यो के टेकोग्रामहरू चलाउँछ कि चलाउँदैन यहाँ
2: लोकल बसमा टेकोग्राम चलाउँदैन हजुर जुन चाहिँ लङ डिस्टेन्सहरू हुन्छ लोरीहरू पनि लोकलले चलाउँदैन लङ डिस्टेन्सहरूले चाहिँ के भन्छ हजुरको 4 hours 45 मिनट रेस्ट गर्नै पर्छ त्यो रिजनले चाहिँ लङ डिस्टेन्सहरूको चाहिँ टेकोग्राफ चलाउँछ लोकलको चाहिँ टेकोग्राफ चलाउँदैन अनि त्यो रिजनले चाहिँ एक्ज्याक्ट उसले म्यानेजरले के भनेको थियो नि ल प्रकाश अब मेरो रिटायर हुने बेला भयो यु विल बी द नेक्स्ट म्यानेजर भनेर उसले भनेको थियो मलाई अनि पछि गएर एप्लिकेसन दिने बेला
1: पनि अब तपाईँको पर्सनालिटी पनि छ होइन हाइट गोरा जत्तिकै छ
2: सबै कुरोले गर्दा नै होला
1: तपाईँलाई त नेपाली पनि भन्दैन होला यसो त इटालियन जस्तो हाइट त्यस्तो छ नि त तपाईँको होइन
2: कता कता चाहिँ के भन्छ इन्डियनै चुचे नै हो कि भन्छ तर धेरै जसोले गुरुङ नै भन्छ किनभने मेरो नाक चाहिँ त्यस्तो चुच्चो अलि छैन यो गुरुङकै हो कि भन्छ होइन अब पल्टन घरमा भन्छ नि त सबैले त यस्तो देख्छस् उस्तो देख्छस् भन्छ नि त होइन अनि त्यो भएर जब अल्ट्रासाउन्ड स्टेज कोचको म्यानेजरको रिटायर हुने बेला भएपछि उसले मलाई फर्म भर्न लायो म्यानेजरको फर्म भरेर अनि अब सबैले त हल्ला भइहाल्यो नि स्टेज कोचमा सबैले म्यानेजरबाट च्यासै ल्याइदिने थाल्यो होइन
1: भाव बढ्यो
2: अब प्रब्लम के भयो भने लास्ट 2 weeks रहँदा चाहिँ एउटा ग्रेजुएट गरेको यङ गोरा केटाले एप्लिकेसन दियो अब ग्रेजुएट केटालाई नदिएर म एनबिक्यू गर्नलाई त नदिने भयो तिनीहरूले अनि त्यो
1: रिजन जब एडभर्ट गरेको थियो किनभने यहाँ त गर्नै पर्छ नि त
2: 3 months जब एडभर्टाइज थियो नि त म्यानेजर पोस्ट खाली भनेर त्यही भएर मैले चाहिँ फर्स्टमै अब आफ्नै म्यानेजरले मलाई फर्म दिएको भएर मैले चाहिँ फर्स्टमै भरिहालेँ अनि अब 3 months
1: उसले चाहिँ कम्पिटिसन चाहिँ हुन्छ है त्यो
2: भनेको थियो कोही अरू आउँछ आयो भने सायद कम्पिटिसन हुन्छ होला नभए तैँ नै हो भन्न चाहिँ भनेको थियो उसले अस्योर गराएको थियो तैँ नै हो भनेर भन्न चाहिँ तर अचानक त्यो केटा आएपछि चाहिँ उसलाई जब दिएपछि के भयो भने मलाई पनि अलिक अप्ठ्यारो फिल भयो किनभने सबैले ल म्यानेजर भन्ने अब भाउ नै घटिहाल्यो नि
1: अनि जिरोमै झरिहाल्यो
2: अनि त्यो भएपछि चाहिँ मैले के सोचेँ होइन अब यहीँ बसिरहनु भन्दा चाहिँ इन्डिपेन्डेन्ट पनि हुन्छ मेरो पहिलेको ड्राइभिङ इन्स्ट्रक्टर जुन गरेको छ भनेर ड्राइभिङ इन्स्ट्रक्टर कोर्स गर्न थालेँ मैले फेरि किनभने एक्जामिनर चाहिँ
1: तपाईँ पनि टेस्ट त बस्नुभयो होला नि त इन्टरभ्यू मिस्नुभयो होला सबै मिल्नुभयो कि मिल्नु भएन त कि उहाँ आएपछि एप्लिकेसन गरेपछि तपाईँले छोडिदिनु भयो
2: केही मिलेन म छोडिदिइहालेँ किनभने अर्को आएपछि त
1: त्यसो भयो नि त अनि के हुन्थ्यो नि त किन छोड्नु भएको त
2: तर होइन मेरो म्यानेजरले नि के भन्यो भने त एनबिक्यू होस् ऊ ग्रेजुएट गरेर यो स्टेज कोच युकेको बस कम्पनीको फ्युचर ऊ हो गर्दाखेरि तँलाई अप्ठ्यारो हुनसक्छ मैले तँलाई जेन्युनली भनेको कुरो कोही नआएको भा यु आर द वान तर अब ऊ आएपछि ऊ त एउटा ग्रेजुएट यङ केटा हो होइन यो स्टेज कोचको जेनरल म्यानेजर पछि फ्युचर म्यानेजर ऊ हुनसक्छ त्यसले गर्दा
1: एज छ
2: गर्दाखेरि तँलाई अप्ठ्यारो हुन्छ कि भनेर भन्ने कारण मैले फेरि त्यतातिर जाँदै गइनँ अनि मैले चाहिँ आफ्नै पहिलेको करियरतिर लागेँ हजुरको मिलिट्रीको एक्जामिनर चाहिँ अटोमेटिक ट्रान्सफर हुन्छ आउटसाइड तर मिलिट्रीको इन्स्ट्रक्टर चाहिँ अटोमेटिक हुँदैन फेरि रिकोर्स गर्नैपर्छ अनि फेरि त्यही बिचमा रिकोर्स गर्दै चाहिँ गएँ अनि मैले 2009 होला प्रकाश स्कुल अफ मोटरिङ भनेर अल्ट्रासाउन्डमा खोलेको थिएँ
1: हो कता कता सुने जस्तो लाग्यो है
2: हो अनि पछि चाहिँ अब फेरि हाम्रो जिएम साहबहरूदेखि लिएर सबै अहिले भोलामान साहब हुनुहुन्छ मेजर भोलामान साहब क्याप्टन ताम साहब हुनुहुन्छ उहाँहरूले के भन्नु भने पछि दाई होइन उहाँ साहबले पनि प्रकाश लु तिम्रो नाम चेन्ज गर न स्पेसली ताम साहबले दाई हाम्रो स्कुलको नाम चेन्ज गरौँ हामी पनि वी वर्क एज अ ग्रुप जिटिआरको पल्टा नै हौँ भनेर
1: ए उहाँहरू तपाईँसँग मिसिन चाहनुभयो
2: अहिले हामी 14 छौँ जिटिआरको टोलीहरू मेरो ड्राइभिङ स्कुलमा एटेन्ड
1: स्टिल छ त्यहाँ
2: स्टिल छ हजुर ड्राइभिङ स्कुल छ तर अहिले चाहिँ हामी अलमोस्ट नेसन वाइड भइसक्यौँ यहाँ हामी 2 छौँ लन्डनमा मेडिस्टनमा हुनुहुन्छ उता स्विन्डनमा हुनुहुन्छ गर्दाखेरि हाम्रो जिटिआरको चोलीहरू जिएलआरको चोलीहरू जता रिटायर हुनुभएको छ उहाँहरू उता हुनुहुन्छ हामी
1: अहिले चाहिँ के भन्छ तपाईँको स्कुललाई
2: एटेन्टिभ ड्राइभिङ स्कुल एडिएस भन्ने छ एडिएस वेबसाइट पनि छ www.ads.org.com जानुभयो भने इट्स अल देयर कुन डिआई कहाँ छ कता छ भनेर सबै हाम्रो एक्स जिटिआर मात्रै छौँ हामी
1: हुन्छ दा यो दोस्रो एपिसोडबाट हामी बिदा हुन्छौँ र अर्को हप्ता थर्ड एपिसोडमा चाहिँ तपाईँ गाउँतिर जान्छौँ है केटाकेटीको बाल्यकाल कस्तो थियो त्यसपछि भर्ती कसरी हुनुभयो कतिको स्ट्रगल भयो त्यो विषयमा हामी ऱ्यान्डमली कुरा गर्छौँ है दाई
2: थ्याङ्क यू राजेश सी यू नेक्स्ट विक हजुर
1: र उहाँको स्टोरी बडो इन्ट्रेस्टिङ तपाईँले सुन्दै हुनुहुन्थ्यो अलिक इन्सपायरिङ पनि लाग्यो मलाई हामीले प्रकाश दाईलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र थर्ड एपिसोडमा भेट्ने बाचा राख्दै मैले बिदा मागेँ हस्त नमस्ते
3: Left, saluting on the march. Left, salute.
4: Six, one, two, three, four, five, down, three.
5: Karyakram Chhadke Salam. EFBS Gorkha Radio. Gorkha Radio.
6: र अब पनि यसैको साथमा श्रोता कार्यक्रम देवाकुसीको दोस्रो घण्टावरण विदा लिने समय आइ नै सकेको छ। कार्यक्रमको तेस्रो घण्टामा तपाईँलाई भरपूर मनोरञ्जन राख्ने नै छु र साथै जे जति अपकमिङ इभेन्ट्सहरू छन् यो बारेमा पनि जानकारी रहनेछ र अहिलेलाई भने अपूर्व तामाङको आवाजमा तिमीसँगै इन्जोय गर्नुहोस्।

0: Pelaajan pari.
1: On air.
0: Äpmä.
1: Ani smart speaker ma bonhos.
2: Pevali kangris ko svaapma pitala ki kinjara ko mudwari pari. Pevali kangris ko kondro mahadivesan ma svaapati kalagi Gagan Kumar Thapa, Kishor Singh Rathor ra Sam Krishna Kharge le umidwari darta garaunu bhayeko ho. Svaapati umidwar Sam Krishna Kharge.
3: Tapai thyakkai garnu huncha chai ke kangris ko rajniti bahek?
4: Ma aile 15 mahadivesan ma aile 9 jana svaapati भइसक्नु भएको छ. म 10 सभापतिको लागि चाहिँ दावेदार प्रस्तुत गरिरहेको छु.
3: अहिले तपाईँ गर्नुहुन्छ चाहिँ के काङ्ग्रेसको राजनीति बाहेक?
4: म काङ्ग्रेसको राजनीति बाहेक म चाहिँ नि अब यो समाजसेवा म धेरै वर्ष अध्यापनमा सिद्धार्थ बनर्जी इन्स्टिच्युटमा म्याथमेटिक टिचरको पनि काम गरेँ र निरन्तर रूपमा 40 वर्षदेखि अमृत नेपाली काङ्ग्रेसको राजनीतिमा विभिन्न पदमा रहेर काम गरिसकेको हुनाले मैले अब सभापतिको चाहिँ दावी गरेको छु.
3: अलिकति ठ्याक्कै भनिदिनु न, काङ्ग्रेसको सभापति बन्न पार्टीमा गरेको एकदम ठुलो योगदान चाहिँ के हो तपाईँको?
4: ए मैले चाहिँ म 2043 सालमा अस्कल क्याम्पसबाट नेभी सङ्घको राजनीति सुरु गरेर अनि वडा कमिटीको सभापति हुँदै त्यसपछि क्षेत्रीय सचिव हुँदै 1954 सालमा 10 महाधिवेशनमा महाधिवेशन प्रतिनिधि त्यसपछि काठमाडौँ जिल्लाको सहसचिव र त्यस काठमाडौँ जिल्लाको सङ्गठन विभाग सचिव र दुई कार्यकाल क्षेत्रीय सभापति काठमाडौँ क्षेत्रमा छको गरेर अहिले महाधिवेशन प्रतिनिधिमा काठमाडौँ क्षेत्रमा छबाट अत्याधिक मत ल्याएर विजय हासिल गरिसकेपछि मैले चाहिँ अब आफूलाई चाहिँ नेपाली काङ्ग्रेसको सभापति भयो भने यो देशको अहिले लोकतन्त्र अलिकति कमजोरी स्थितिमा छ, अहिले लोकतन्त्रको स्थायित्वको लागि म लडाइँ लड्ने र पार्टीभित्र जुन आन्तरिक लोकतन्त्र कमजोर भएको अवस्थामा म पार्टीमा चाहिँ आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन चाहिँ मेरो सभापतिको दावेदार रहन्छ.
3: अनि तपाईँकै प्रतिस्पर्धी एकजना गगन थापा, अर्को किशोर सिंह राठौर लगायतका घगडा नेताहरू हुनुहुन्छ, उहाँहरूबाट चाहिँ तपाईँले सोचेका काम पुरा नहुने देखेर हो सभापति लड्नु खोज्नु भयो?
4: होइन होइन, त्यो म चाहिँ एउटा पार्टीभित्र आन्तरिक लोकतन्त्र र नेपाली काङ्ग्रेसको विधानको मर्म अनुसार म चाहिँ नेपाली काङ्ग्रेसको सभापतिमा उम्मेद्वार भएको हुन्छ.
3: राठौरजी र थापाजीको पुग्दैन हो योग्यता तपाईँको जस्तो?
4: होइन, योग्यता सबै साथीको, अहिले लगभग हाम्रो 15 वर्ष निरन्तर क्रियाशील रहनु भएको र त्यसपछि महाधिवेशन प्रतिनिधि सबै साथीहरू अहिले योग्य हुनुहुन्छ पार्टी सभापतिलाई मैले चाहिँ उम्मेदवार दिएँ हजुर.
3: अनि चुनाव त लड्नु भएन यहाँ अगाडि, अलिकति नाम पनि सुन्न पाइएको थिएन कि यहाँको?
4: ए हो ए ल, अब सुन्नुभयो होला, यही अनुसार अगाडि बढाउनु होला हजुर.
3: ल अन्तिममा खड्गेजी, गगन थापालाई कति जति मतान्तरले हराउने भन्ने लागेको छ तपाईँलाई?
4: ए यसमा अब यो सबै मैले महाधिवेशन प्रतिनिधिको हातमा सुम्पिएको छु हजुर. हजुर है.
2: यसैबीच सभापति पदका अर्का उम्मेद्वार किशोर सिंह राठौरले पार्टीलाई एकताबद्ध बनाउने आफ्नो प्रमुख एजेन्डा रहेको बताउनु भएको छ. पत्रकारहरूसँग कुरा गर्दै राठौरले आफू पार्टी सभापति निर्वाचित भए पार्टीलाई मर्यादित र अनुशासित ढंगले अघि बढाउने दावी गर्नुभएको छ.
5: नेतृत्व भन्ने कुरा निर्विकल्प हुँदैन कि, पहिलो कुरा त्यो बुझ्नु. चुनाव जित्दैमा मान्छे निर्विकल्प हुँदैन अनि राजनीतिमा चुनाव जित हार हुन्छ. मैले चाहिँ म विशेष महाधिवेशन पक्षधर होइन, म नियमित महाधिवेशन पक्षधर हो. म जितेपछि पार्टीलाई एक गर्छु, पार्टीभित्र न्याय गर्छु, पार्टीलाई मर्यादित बनाउँछु, अनुशासित बनाउँछु, पार्टीलाई असहयोग गर्ने मान्छेलाई पार्टीमा रहन दिनु.
2: नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको 15 महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा उम्मेद्वारी दर्ता गराउनु भएको छ. 15 महाधिवेशनबाट वरिष्ठ उपसभापति पद पहिलोपल्ट थप गरिएको हो. वरिष्ठ उपसभापति पदलाई सभापतिपछिको वरियतामा राखिएको छ. काङ्ग्रेसको नयाँ कार्यसमिति चयनका लागि उम्मेद्वारी दर्ता भएको हो. यस्तै नेपाली काङ्ग्रेसको महामन्त्री पदमा डाक्टर सुनिल कुमार शर्माले उम्मेद्वारी दर्ता गराउनु भएको छ. मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले पार्टीमा आमूल परिवर्तन, युवा पुस्ताको नेतृत्व र संस्थागत सुदृढीकरणका लागि आफूले उम्मेदवारी दर्ता गराएको बताउनु भएको छ.
6: पुराना हाम्रा जो सिनियर नेताहरू हुनुहुन्छ उहाँहरूसँग वार्ता गर्ने, डायलग गर्ने र उहाँहरूलाई कसरी यो पार्टीमा फेरि हाम्रो अग्रजको रूपमा, हाम्रो संरक्षकको रूपमा, हाम्रो नेताको रूपमा फेरि हामीले लिएर आउँ है. उहाँहरू हाम्रो एडभाइजर संरक्षक जस्तो हाम्रो अग्रजहरूको अनुभव र हाम्रो जुन काम गर्ने शैली छ त्यसलाई चाहिँ फ्युजन गराएर देश बदल्ने र देशलाई समृद्ध बनाउने र काङ्ग्रेसी जनहरूलाई जनताका बिचमा पपुलर बनाउने कार्यक्रमहरू लिएर जाने अभियानमा म जोड छु.
2: यसैबीच नेपाली काङ्ग्रेसको उपसभापति पदमा महिलातर्फ पुष्पा भुषालले उम्मेदवारी दिनुभएको छ. उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै भुषाल,
7: सबैसँग संवाद गरेर पार्टीमा एक ठाउँमा लिएर आएर
0: कम्तीमा गाउँमा बस्नुभएका नेपाली काङ्ग्रेसका कार्यकर्तालाई त्यो सन्देश हुनको लागि फेरि पनि त्यसकारण हामीलाई के लाग्छ भने अहिले धेरै साथीहरू महाधिवेशनमा भाग लिइसक्नुभएको छ, तर नेतृत्व भाग लिनु मात्रै पनि नेता होइन, अब पार्टीलाई अझै एकजुट गराउनको लागि पनि मलाई लाग्छ पार्टीको नेतृत्वले आफ्नो भूमिकालाई अगाडि बढाउँछ।
2: काङ्ग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व मन्त्री सीता गुरुङले पार्टीको 15 महाधिवेशनमा उपसभापति महिलातर्फको पदका लागि उम्मेदवारी दर्ता गराउनु भएको छ। महामन्त्री पदमा डिला संग्रौला पन्तले उम्मेदवारी दर्ता गराउनु भएको छ। यस्तै मनिष कुमार मिश्रले सह महामन्त्रीमा उम्मेदवारी दर्ता गराउनु भएको छ। सह महामन्त्रीमा देवेनराज पाण्डेले पनि उम्मेदवारी दर्ता गराउनु भएको छ। यस्तै ललितपुर महानगरपालिकाका मेयर चिरी बाबु महर्जनले महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराउनु भएको छ। महाधिवेशन अन्तर्गत 22 असोजमा निर्वाचन हुँदैछ। न्याय परिषद बैठकले सर्वोच्च अदालतका लागि 4 न्यायाधीश सिफारिस गरेको छ। प्रधान न्यायाधीश मनोज शर्माको अध्यक्षतामा बसेको बैठकले रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाङ्गीलाई नियुक्तिका लागि सिफारिस गरेको हो। तर यो सिफारिसको निर्णयमा परिषद सदस्य वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधान र अर्का सदस्य महेश कुमार नेपालले भने नोट अफ डिसेन्ट लेख्नु भएको छ। आधार कारण बिना वरिष्ठतालाई मिचेको, समावेशी नभएको र बारबाट पनि प्रतिनिधित्व नभएकाले सिफारिस प्रक्रियामा आफ्नो सहभागिता र सहमति नरहेको लिखित जानकारी आफूले गराएको न्यायाधीश प्रधानले बताउनु भएको छ। परिषद सदस्य नेपालले भने न्यायाधीश डाङ्गीलाई गरिएको सिफारिसमा असहमति जनाउनु भएको हो। सर्वोच्चको न्यायाधीश नियुक्तिका लागि सिफारिस भएका बागचन्द रोल क्रमको पहिलो नम्बरका मुख्य न्यायाधीश हुनुहुन्छ। यस्तै अरू 5 मुख्य न्यायाधीश सिफारिसमा परेका छैनन्। उच्च अदालतको न्यायाधीशको रोलक्रमका 5 सारु, 13 पाण्डे र 16 नम्बरका डाङ्गीलाई न्यायाधीशका लागि सिफारिस गरिएको हो। सामाजिक सञ्जाल मार्फत जेएनजी शहीद र आमाको चरित्र हत्या र अपमानजनक अभिव्यक्ति दिएको अभियोगमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई अदालतले धरहुटीमा छाड्न आदेश दिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश उमेश प्रसाद लुइटेलको इजलासले प्रसाईलाई 2,00,000 धरहुटीमा छाड्न आदेश दिएको हो। दशैं नजिकिएसँगै नेपालगञ्जको जमुनाहा नाका हुँदै घर फर्किनेको चाप बढ्न थालेको छ।
7: हाल दैनिक 10,000 भन्दा बढी नेपाली भारतबाट फर्कने गरेको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी निरीक्षक राजन प्रसाद भट्टराईले जानकारी दिनुभएको हो। गएको 5 दिनमा मात्रै 50,000 बढी जमुनाहा नाकाबाट फर्किएको उहाँको भनाइ छ। हिजो आज नाकामा बिहानैदेखि घर फर्कने नेपालीको लर्को लागिरहेको छ। बाँकेका सिडिओ दिलकुमार तामाङले घर फर्कनेहरूमाथि सीमावर्ती क्षेत्रमा लुटिने, ठगिने र अलपत्र पर्ने लगायतका कार्य हुने गरेको भन्दै सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउन नाकामा यात्रु सहायता कक्ष राखिएको जानकारी दिनुभएको छ। बाँकेका एएसपी अङ्गुर जीसीले नाका सहितका क्षेत्रमा हुन सक्ने अपराधिक गतिविधि नियन्त्रण गर्न विशेष सुरक्षा योजना लागू गरिएको र भारतबाट फर्कने नेपालीलाई गन्तव्यसम्म पुर्याउने गरी सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिनुभएको छ। भारतबाट फर्कने नेपालीको चाप बढ्न थालेपछि नेपालगञ्ज र कोहलपुर बस पार्कमा पनि यात्रु सहायता कक्ष राखिएको छ।
2: अब खबर फटाफट।
3: पूर्व पश्चिम हुलाकी राजमार्गमा पर्ने धनुषा र सिराहा जोड्ने कमला नदीको पुल निर्माण अन्तिम चरणमा, आउँदो मङ्सिरदेखि सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको निर्माण कम्पनीको दावी। जिल्ला प्रशासन झापामा सेवाग्राही आफै उपस्थित हुन नपर्ने गरी 7 प्रकारका सेवा फेसलेस प्रणालीबाट उपलब्ध गराउन सुरु। जातीय प्रमाणित सिफारिस र नागरिकताको अभिलेख सहित राष्ट्रिय परिचय पत्र र राहदानीको अवस्था तथा प्रहरी सरजमिन र चालचलन सम्बन्धी सेवाका लागि कार्यालय धाउन नपर्ने। काभ्रेका राजमार्ग र संवेदनशील क्षेत्रमा दशैं तिहार लक्षित 24 घण्टा यात्रु सहायता कक्ष सञ्चालनमा भाडामा ठगी बिचौलियाको शास्ति, क्षमताभन्दा बढी यात्रु राखेमा सूचना दिन अनुरोध। मनोमानी भाडा असुली रोक्न खोटाङमा भाडा दर निर्धारण। दिगतेल बजारदेखि स्थानीय तहका केन्द्रसम्म चल्ने बस, मिनीबस र हाइसका लागि प्रति किलोमिटर 13 र जीप सुमोका लागि 15 रुपियाँभन्दा बढी उठाउन नपाउने। दिगतेल बजारदेखि जयराम घाटसम्म बस, मिनीबस र हाइसका लागि 374 र सुमो जीपका लागि 511 रुपियाँ तोकियो।
2: बेलायती कन्जर्भेटिभ नेताहरूले अर्को आम चुनाव जितेमा मुलुकलाई क्षेप्यास्त्र र ड्रोन आक्रमणबाट जोगाउने रक्षा कवच विकास गरिने घोषणा गरेका छन्। यो कार्यक्रमका लागि 10 अर्ब पाउन्ड लगानी गरिने उनीहरूको भनाइ छ। तर विश्वकै पुरानो र बेलायतको प्रमुख रक्षा तथा सुरक्षा अनुसन्धान संस्था रुसीका सिद्धार्थ कौशलले भने कन्जर्भेटिभले भने जस्तो रक्षा कवच प्रणाली बेलायतका लागि उपयुक्त हुने नहुने बारे भन्न नसकिने प्रतिक्रिया दिनुभएको छ।
8: Multi-layered air and missile defense systems as they've been fielded in Israel but also in Ukraine. They've been fielded against a very...
2: अहिलेसम्मका खबर यति नै, नमस्कार।

0: KBS 볼카 라디오. 볼카 라디오.
1: 비FB's 골카 라디오에서 내놓은 자수로 따라 가리크로멜의 함이 요섬에이라이 가서 니와 구슬리고 뜻을 간다마 다베이 썸브라라이 스와갓 가르나 잔추 피리프니 머세니그 따르파 바타 र कार्य क्रममा अवश्य पनि मिठा मिठा गीत सङ्गीत विभिन्न जानकारीहरूको साथमा रहनुहुनेछ अहिलेको समयमा र तपाईँले हामीलाई 105.4 मेगाहर्ज ट्रेनिङ गरेर सुन्न सक्नुहुन्छ लोकली यदि तपाईँको एरियामा रेडियो एक्सेस नभएको खण्डमा सिम्पली बिएफपिएस एप डाउन गर्नुहोस् र विभिन्न स्टेसन्सहरूमध्ये बिएफपिएस गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुन्छ र साथै स्मार्ट स्पिकर मार्फत पनि हामीलाई प्ले बिएफपिएस गोर्खा भनेर सुन्न सक्नुहुन्छ कार्यक्रममा अब पनि हामी अगाडि बढ्ने नै मेरो हजुर स्वप्न सुमन र अभिज्ञको आवाजमा इन्जोय गर्नुहोस्.

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: यो BFBS गोर्खा रेडियो हो।

पीएफपी स्कोरका रेडियो कार्यक्रम अहिले हुनुहुन्छ श्रोता. यो समय दिवाको सिलेमा र समय हामीसँग 3:30 बजेको छ र यसै क्रममा जानकारी गराउन चाहन्छु. हामीहरूको अहिले यो बिग सल्युट चलिरहेको छ जहाँ चाहिँ आर्म फोर्सेसको लागि चाहिँ यो च्यारिटी इभेन्ट हामी एभ्री इयर गर्ने गर्दछौँ. तपाईँले पनि अवश्य पनि सहयोग गर्नुहोला. हाम्रै आर्म फोर्सेसको लागि हो. हाम्रो पुपुदेखि लिएर अहिलेको समयसम्म हामी नबिर्सौँ कुन ठाउँबाट कारणले गर्दाखेरि हामी ठाउँमा पनि आएका छौँ र यसै अनुसार तपाईँले पनि हेल्प एन्ड सपोर्ट गर्न सक्नुहुन्छ. रिक्वेस्ट गर्नुहोला एउटा सङ र त्यसमा तपाईँले £5 पनि हाल्न सक्नुहुन्छ अफकोर्स. र यसै माथि सबैभन्दा ठुलो त मन पनि होइन र यसमा तपाईँले हामीलाई सपोर्ट गर्न सक्नुहुन्छ. यदि तपाईँले लिङ्कको खाँचो छ भने चाहिँ तपाईँको तपाईँले हामीलाई हाम्रो मेसेन्जरमा अथवा हाम्रो इमेलमा रिक्वेस्ट गर्न सक्नुहुन्छ र तपाईँलाई चाहिँ अवश्य पनि लिङ्क म देयर एन्ड देन सेन्ड गर्नेछु. र कार्यक्रममा रद्दै गर्नुहोस् शैलीलाई भने मिठो गीतको साथमा फेरि पनि हामी अगाडि बढ्ने नै छौँ. नेपाली चलचित्र खुसमाबाट रहेको छ खुसीका फुलबाट लिएर

BFB's Gorkha Radio सुन्ने हुनुहुन्छ र कार्यक्रममा हामी छौँ श्रोता यो समय दिवा कुसिलीको आखिरी घण्टामा समय अब भने चार बजेको लागि बाँकी रहेको छ अब भने 24 मिनट र यसै क्रममा यो समय फेरि पनि केही सूचना राख्नेछु निमन्त्रणा एकल कविता वाचन कवि नरेश काङमाङ राईको साथमा 22 नोभेम्बरमा हुन गएको छ स्थान चाहिँ गोरिङटन भिलेज हल एसफर्ड केनमा हुनेछ दिउँसोको समय 1 बजेदेखि र आइजक्सी रहेको छ इकोस अफ पर्वत यसअनुसार जान सक्नुहुनेछ अहिलेलाई भने एसडी योगी र अन्जु पन्त चानी जलपा

0: यो BFBS गोर्खा रेडियो हो।
1: के तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवा र सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

बीएफबीएस गोर्खा भिडियो कार्यक्रमले हामी छौँ श्रोता, यो समय दिवाको सिलीमा र यसै गरी फेरि पनि केही सूचना तपाईँको माझमा राख्ने नै छु। र अहिलेको समयमा चाहिँ बिग सल्युट यो भइरहेको छ, जसरी एभ्री इयर चाहिँ बिएफबिएसले आयोजना गरिरहेको हुन्छ, तपाईँले पनि सपोर्ट गर्न सक्नुहुन्छ डोनेट गरेर। र यसको लागि यदि तपाईँले लिङ्कको खाँचो छ भने चाहिँ हामीलाई हाम्रो मेसेन्जर इनबक्समा बेब्स गोर्खाको फेसबुकमा तपाईँले पठाउन रिक्वेस्ट पठाउन सक्नुहुन्छ, अथवा बिएफबिएस गोर्खा @bfbs.com पनि तपाईँले रिक्वेस्ट गर्न सक्नुहुन्छ, र त्यही अनुसार अवश्य पनि म तपाईँलाई पठाउने नै छु लिङ्क। अहिलेलाई पनि सुशान्त केसीको आवाजमा मिठो गीत गयो त गयो।

SBS गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रममा पनि दिवाको सिलीबाट बिदा लिने समय आइसकेको छ। जाँदा जाँदै एउटा मिठो गीत राख्नेछु सुजन जपाएर सुनिता टिमको आवाजमा मखमली, र अवश्य पनि त्यस पछाडि तपाईँले बिबिसी नेपाली न्युज पाउनुहुनेछ। लगतै हुनेछ योगदाजुको साथमा कार्यक्रम गोदुली, इन्जोय गर्नुहोला। र भोलिको दिनमा फेरि पनि हामी आफ्टरनुन सोमा भेट्ने नै छौँ। म सुने पनि अलिकको लागि बिदा लिनेछु। आजको बाँकी पल तपाईँको शुभ रहोस्। भोलि भेटौँ। नमस्ते। बाई।

0: बीबीसी नेपाली सेवाको साझापखबाट पवनराज पौडेलको नमस्कार। आज कार्यक्रममा दशैंमा यात्रुको चाप व्यवस्थापनका निम्ति अग्रिम टिकट बुकिङ खोल्ने सहितका निर्णय, तर सडकलाई लिएर चिन्ता।
1: टिकट दिन ठुलो कुरा होइन, सडकलाई पहिलो प्राथमिकता छिटो दिनुपर्छ र सुधार अलिअलि हुँदैछन्, तर यति सुधारले त हुँदै हुँदैन।
0: संवेदनशील सूचना चुहाएको भन्दै सशस्त्रका एआइजी निलम्बन गरिनुलाई कसरी बुझ्ने?
2: राज्यकै निर्णयकर्ताहरूले वर्गीकृत सूचना छुवाइदिन्छन्, सरकारलाई असर पर्यो यतिखेर कुरा उठ्यो पर्दा कसैले सूचनामै दिँदैन।
0: र बाह्य शक्तिका लागि काम गरेको आशंकामा जर्मनीमा पूर्व गुप्तचर प्रमुख पक्राउ। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। विद्यालयहरूमा थप लगानीको आह्वान गर्दै देशभर भइरहेका प्रदर्शनमाझ फ्रान्समा प्रहरी र प्रदर्शनकारी बीच कैयौं शहरहरूमा झडप भएको छ। दक्षिणमा अवस्थित टुलुजमा प्रहरीले प्रदर्शनकारीतर्फ अश्रु ग्यास प्रहार गरेका जनाइएको छ। लियोमा आफूलाई निशाना साधिएपछि प्रतिकार गरेको प्रहरीले जनाएको छ। लिलबाट बीबीसीका निक बिग भन्छन्, यदि तपाईँहरूले यी विद्यार्थीसँग कुरा गर्नुभयो भने उनीहरूले आफूहरूले शिक्षामा एकदमै धेरै लगानी चाहिरहेको बताउँछन्। कक्षा कोठाहरू जीर्ण बन्दै गएको र त्यहाँ भिडभाड रहेको भन्दै यो अवस्था परिवर्तन भएको हेर्न चाहेको उनीहरूले बताइरहेका छन् बीबीसी संवाददाताको भनाई। सयौं विद्यालयहरू बन्द भएका छन्। सोमबार प्रहरीको स्टन ग्रेनेड विस्फोटनमा परेर एकजना 15 वर्षका विद्यार्थीले आफ्नो हात गुमाएका थिए। जर्मनीका पूर्व गुप्तचर प्रमुख आउगुस्ट ह्यानिङलाई जासुसी र देशको गोप्य सूचना विदेशी शक्तिलाई उपलब्ध गराउन खोजेको आशंकामा पक्राउ गरिएको छ। बाह्य गुप्तचर निकाय बीएनडीमा सन् 2005 गरी 7 वर्ष नेतृत्व सम्हालेका ह्यानिङले एक पूर्व सहकर्मीबाट गोप्य सूचना खरिद गरी विदेशी गुप्तचर निकायका लागि विश्लेषण तयार पार्न त्यसको प्रयोग गरेको आरोप अनुसन्धानकर्ताहरूले लगाएका छन्। अधिकारीहरूले संलग्न रहेको भनिएको विदेशी शक्तिबारे खुलाएका छैनन्, तर जर्मन सञ्चार माध्यमहरूले ती सामग्रीहरूमा इरानको परमाणु कार्यक्रम र रुसी सेनाबारेका संवेदनशील विवरण रहेको उल्लेख गरेका छन्। ह्यानिङका वकिलले ती आरोप अस्वीकार गरेका छन्। केन्याले देशमा पहिलो इबोला संक्रमणको घटना पुष्टि गरेपछि युगाण्डासँगको आफ्नो सीमामा निगरानी बढाएको छ। ती बिरामी 7 वर्षसम्म प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा बसेका थिए र कङ्गोबाट सडक मार्ग हुँदै युगाण्डा र त्यहाँबाट विमानमा नैरोबी आउनु करिब 1 महिना अघि बिरामी परेका थिए। उनको मृत्यु भइसकेको छ। अधिकारीहरूले उनीसँग सम्पर्कमा आएका भनिएका 28 जना व्यक्तिहरूको निगरानी गरिरहेका छन्। भारतमा विवादास्पद मतदाता नामावलीको पुनरावलोकनलाई लिएर विपक्षी दलहरूले राजधानी दिल्लीमा निर्वाचन आयोगका प्रमुखको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन्। कङ्ग्रेसका वरिष्ठ नेता राहुल गान्धीसहित कतिपयलाई छोटो अवधिका लागि थुनामा राखिएको थियो। आलोचकहरू प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीलाई सहयोग पुर्याउन मतदाता नामावलीमा हेरफेर गरिएको आरोप लगाउँछन्, तर बीजेपी र निर्वाचन आयोग दुवैले यी आरोप अस्वीकार गर्दै आएका छन्। र भौतिक शास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार न्युट्रिनो भनिने सूक्ष्म कणहरूबारेको अनुसन्धानका लागि बेल्जियन प्राध्यापक फ्रान्सिस हाल्सनलाई दिने घोषणा गरिएको छ। द रोयल स्विडिस एकाडेमी अफ साइन्सेसले दक्षिणी ध्रुवमा आइसक्युब न्युट्रिनो अब्जर्भेटरीमा निर्णायक योगदान पुर्याएको र अन्तरिक्षमा उत्पन्न उच्च ऊर्जायुक्त न्युट्रिनोहरू पत्ता लगाएकाले हाल्सेनलाई पुरस्कृत गर्ने निर्णय गरिएको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। दशैंमा घर जाने यात्रुको चापलाई मध्यनजर गर्दै सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ असोज 23 गतेदेखि खुला गरिने भएको छ। फुलपातीदेखि पूर्णिमासम्म रिजर्भ गाडी तथा लामो र मध्यम दूरीका सार्वजनिक सवारी साधन सञ्चालनका लागि देशभर रूट परमिट समेत खुला गरिने यातायात व्यवस्था विभागका अधिकारीहरूले बताएका छन्। तर यसपालि वर्षा र प्राकृतिक प्रकोपका कारण देशका विभिन्न स्थानमा सडक बिग्रिएकाले दशैंको यातायात व्यवस्थापन चुनौतीपूर्ण हुन सक्ने ठानिएको छ। एक रिपोर्ट। यातायात व्यवसायी सहितका सरोकारवालाहरूसँग छलफल गरी यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै सहज आवागमनको व्यवस्था मिलाउन खोजिएको विभागका अधिकारीहरूले बताएका छन्। दशैंका बेला दैनिक उपभोग्य वस्तुसहित अत्यावश्यक सामग्री बोकेका सवारी साधनलाई प्राथमिकता दिइने र अन्य सामग्रीको ढुवानी आवश्यकता अनुसार केही दिन रोक्न सकिने बताइएको छ। साथै सार्वजनिक सवारीको टिकट तोकिएको भाडादर अनुसार मात्रै बिक्री गर्न निर्देशन दिइएको विभागका निर्देशक मणिराम पोखरेलले जानकारी दिए।
4: महँगो भाडा भन्यो भने खबर गर्ने भनेर नम्बरहरू दिने, सहायता कक्षहरूमा चाहिँ भाडा दरहरू टाँसिदिने, जसले गर्दा यात्रुहरूलाई यहाँसम्म जान यति भाडा लाग्छ भन्ने थाहा हुन्छ। सँगसँगै ठगी गरेको केस छ भने तुरन्त सम्पर्क गर्ने चाहिँ मेकानिजमहरू मिलाएको हुनाले एकचोटि भाडा पनि बढ्दैन र त्यसमा सम्पूर्ण यात्रुवर्गहरूको सहयोग र साथको चाहिँ हामीले पनि अपेक्षा गरेका छौँ।
0: यातायात व्यवसायीहरूले भने टिकट बुकिङसँगै सडकको अवस्था सुधार्नेतर्फ पनि ध्यान दिनुपर्ने बताएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले दशैं अघि अस्थायी रूपमै भए पनि सडक थप व्यवस्थित बनाइनुपर्ने आवश्यकता उल्लेखाए।
1: टिकट दिनु ठुलो कुरा होइन, सुरक्षित ढङ्गबाट घर पुर्याउनु ठुलो कुरा हो। त्यस कारणले सडकलाई पहिलो प्राथमिकता राज्यले छिटो दिनुपर्छ र सुस्थ ढङ्गबाट सवारी साधन आवाज जवाब गर्ने राम्रो इन्भाइरोमेन्ट बनाउनु पर्छ भन्ने हाम्रो आवाज थियो। त्यो आवाजमा हामी निरन्तर रूपमा लागेका छौँ र केही सुधार अलिअलि हुँदैछन्, तर यति सुधारले त हुँदै हुँदैन।
0: सडक विभागका अधिकारीहरूले भने दशैंसम्म मौसमी अवस्था सुध्रिने ठानिएको बताएका छन्। सम्भावित अवरोधलाई ध्यानमा राख्दै आवश्यक तयारी गरिएको विभागका महानिर्देशक विजय जैसीले बीबीसीलाई बताए। उनका अनुसार हालैका पहिरो पन्छाउन परिचालन गरिएका उपकरणहरू सम्भावित जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित क्षेत्रमा नै तयारी अवस्थामा राखिएका छन्।
5: जस्तो हाम्रो मुख्य सडकहरू मध्ये अहिले एउटा डेनी तातो पानी पाटोमा अलिक समस्या छ, त्यसलाई मर्मत गरिरहेका छौँ। त्योभन्दा बाहेक अहिले पृथ्वी राजमार्गदेखि अन्य महत्त्वपूर्ण राजमार्गहरू सबै राम्रो अवस्थामा छन्। हामीले अझ यो दशैंलाई टार्गेट गरेर अब कति चाहिँ त्यसलाई मर्मत गर्न सकिन्छ, हाम्रो रेगुलर मर्मतकै प्रोसेस हुन्छ। यो अलिकति घाम लाग्नुपर्छ नि त, त्यो टालटुल गर्न, त अलिकति बिटुमिनको काम गर्नलाई, त्यो भएर मात्रै अलिकति समस्या भयो, त्यस्तो चिन्ता गर्नुपर्ने अवस्था छैन।
0: व्यवसायीहरूको आकलन अनुसार दशैंका बेला करिब 10-12 लाख मानिस काठमाडौँबाट बाहिरिनेछन्। अब अर्को प्रसङ्ग, सशस्त्र प्रहरी बलका दोस्रो वरियताका एक वरिष्ठ अधिकारीमाथि राज्यका संवेदनशील सूचना चुहाएको आरोपमा सरकारले अनुसन्धान थालेसँगै त्यसको पारदर्शिताबारे कतिपयले प्रश्न उठाएका छन्। गृह मन्त्रालयले सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई निलम्बन गरी उनीमाथि जाँचबुझ भइरहेको जानकारी हिजो विज्ञप्ति मार्फत दिएको थियो। तर दाहालमाथि कस्तो सूचना, कसलाई र किन चुहाएको आरोप लागेको हो भन्नेबारे विस्तृत विवरण दिइएको छैन। कतिपय सञ्चार माध्यमले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणा तथा उनीसँग सम्बन्धित अर्का एक व्यक्तिसँग दाहालको सम्पर्क रहेको विषयलाई आधार बनाएर उनलाई निलम्बन गरिएको विवरण दिएका छन्। यसै सन्दर्भमा हामीले भूतपूर्व मुख्य सचिव विमल कोइरालालाई टेलिफोन सम्पर्क गरी सुरुमा संवेदनशील सूचना संरक्षणको सवालमा यो प्रकरणलाई कसरी बुझ्ने भनेर सोधेका छौँ।
6: के छ भने हाम्रो कानुनमा अलिकति ग्रे लाइन, खैरो अंश चाहिँ बढ्ता छ, कालो र सेतो छैन। वर्गीकृत र अवर्गीकृत दुई किसिमका सूचना हुन्छन्। अब वर्गीकृत सूचनाहरू चाहिँ राज्यको अङ्गहरूको आधिकारिक मानिसहरूको मात्रै पहुँच हुने र ती सूचना चाहिँ राज्यको प्रयोजनको निम्ति मात्रै प्रयोग गर्ने भन्ने हुन्छ। अवर्गीकृत सूचना चाहिँ सूचनाको हक प्रयोग गरेर सर्वसाधारणले पनि लिन पाउँछ। अब यसमा चाहिँ वर्गीकृत सूचना राज्यको आधिकारिक व्यक्तिबाट अन्यत्र गएको भन्ने देखिन्छ, यो हामीले पनि पत्र पत्रिकामै पढेको, त्यो चाहिँ गैर कानुनी हो। तर यसलाई यकिन गर्न चाहिँ कठिन छ, कस्तो सूचना गयो र त्यो वर्गीकृत भित्र पर्छ पर्दैन, यो बाहिर आएकै छैन स्पष्ट कुराहरू। स्पष्ट कुराहरू बाहिर नआइकन धारणा बनाउनु हुँदैन।
7: राज्यले गर्ने आफ्ना काम कारवाहीमा पनि एउटा निश्चित हदसम्मको पारदर्शिता चाहिएला नि त, यो प्रकरणमा पनि राज्यले त्यो पारदर्शिता कायम गर्नु पर्थ्यो भन्ने यहाँलाई लाग्छ?
6: हो, जब निलम्बन गरिन्छ भने निलम्बन गर्ने कारणहरू प्रष्ट खोल्नु पर्यो, सबैले थाहा पाउनु पर्यो कि किन, कुन कस्तो खालको सूचना, कस्तो खालको व्यक्तिमा गयो भन्ने यकिन भएको आधारबाट गरेको होला, तर त्यो कुरा बाहिर आएको छैन।
7: अहिलेका गृहमन्त्री सुदन गुरुङले चाहिँ यो सूचना चुहाउने कुरा अथवा गोप्यता कायम नगर्ने कुरालाई आफ्नो सामाजिक सञ्जालमा पनि बारम्बार उठाएको देखिन्छ। यो हाम्रोमा यस्तो प्रवृत्ति चाहिँ छ कि छैन, यहाँलाई के लाग्छ?
6: एकदम कम छ। सबभन्दा ठुलो कुरो त के भने राज्यकै निर्णयकर्ताहरूले वर्गीकृत सूचना छुवाइदिन्छन्। अब सरकारलाई असर पर्यो यतिखेर कुरा उठ्यो, सरकारलाई असर नपर्दा त्यो कसैले सूचनामै लिँदैन।
7: यस्तो प्रकरणमा चाहिँ हाम्रोमा यो अनुसन्धान निगरानी वा कारवाही गर्ने केही संयन्त्र पनि छ?
6: त्यो त कानुनै छ नि। राज्यका महत्वपूर्ण र गोप्य राख्नु पर्ने वर्गीकृत गरिएका सूचीकृत गरिएका सूचनाहरू राज्यको आधिकारिक व्यक्तिले अनाधिकृत व्यक्तिलाई प्रसारण गर्नु हुँदैन, त्यो प्रसारण गरेको अवस्थामा दण्डित हुने व्यवस्था छ।
7: यसलाई चाहिँ दुरुपयोग राज्यले गर्न सक्ने अथवा सत्तामा भएको व्यक्तिहरूले गर्न सक्ने जोखिम पनि रहन्छ?
6: एकदमै रहन्छ। राज्य अनुत्तरदायी भयो, अपारदर्शी भयो र निर्णय निर्माण ती सूचनाका आधारमा गर्न थाल्यो भने त कतिपय मानिसलाई मर्कामै पार्छन् राज्यले।
7: यो अहिलेको प्रकरणमा चाहिँ यहाँले यो शंका गर्ने अथवा यो सन्तुलनको कुनै ठाउँ यहाँले देख्नुहुन्छ कि देख्नुहुन्न?
6: बाहिर कुरा नआइकन त म भन्न सक्दिनँ, होइन? बाहिर कुरा आयो भने कस्तो सूचना कसरी प्रसारण भयो र त्यसले सरकारलाई के नोक्सानी भयो र त्यो लिने मान्छेलाई के फाइदा भयो भन्ने कुराको त जानकारी चाहियो।
7: अनुसन्धान पछाडि चाहिँ हामीले यो आउने अपेक्षा गर्न सकिएला?
6: गर्नुपर्छ, यदि राज्य उत्तरदायी हो भने प्रश्न कुरा त ल्याउनु पर्यो।
0: उनी थिए भूतपूर्व मुख्य सचिव विमल कोइराला, साथी अशोक दाहालसँग कुरा गर्दै। तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। गत साताबाट हामीले भोटेकोसी त्रिशुली नदीको बाढीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरूसहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो सुरु गरेका छौँ। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेसनहरूबाट सुन्न सकिन्छ। अब एउटा प्रसङ्ग संक्षेपमा। नेपाली सेनालाई खाना पकाउने एलपी ग्यास उद्योग सञ्चालन गर्न दिने सरकारी प्रस्तावबारे केही दिन यता सार्वजनिक वृत्तमा चर्चा चुलिएका बेला सेनाका प्रवक्ताले यस विषयमा अहिलेसम्म प्रारम्भिक चरणको छलफल मात्र भएको बताएका छन्। त्यस विषयमा आपूर्ति मन्त्रालयमा प्रारम्भिक चरणको छलफल भएको भने आफूले जानकारी पाएको प्रवक्ता राजाराम बस्नेतले बीबीसीसँग बताए। ग्यासको बिक्री वितरणमा सेना र प्रहरीको सम्भावित संलग्नताको विषयमा यति बेला मिश्रित धारणा देखिएका छन्। एकाथरीले यसको विरोध गरिरहेका छन् भने अर्का थरीले आपूर्ति प्रणालीलाई थप सहज बनाउन यस्तो कदम उपयुक्त हुने तर्क गरिरहेका पाइएको छ। यस विषयमा साथी गनी अन्सारीको विस्तृत सामग्री तपाईँ हाम्रो वेबसाइट bbcnepali.com गएर पढ्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। जर्मनीका पूर्व गुप्तचर प्रमुख अउगुस्ट ह्यानिङलाई जासुसी, देशद्रोह र बाह्य शक्तिका लागि गुप्त सूचना हासिल गरेको आशंकामा पक्राउ गरिएको छ। जर्मनीको संघीय अभियोजकहरूको कार्यालयले ह्यानिङलाई झण्डै 2000 गोप्य दस्तावेज उपलब्ध गराएका भनिएका एक अर्का अधिकारीलाई पनि पक्राउ गरेका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
3: ह्यानिङ सन् 1998 सन् 2005 जर्मनीको संघीय गुप्तचर सेवा बीएनडीका प्रमुख रहेका थिए र त्यस यता उनले निजी परामर्शदाताको रूपमा काम गर्दै आएका छन्। अभियोजकहरूले उनले एउटा विदेशी गुप्तचर निकायका लागि एउटा विश्लेषणको मस्यौदा तयार गर्न गोप्य गुप्तचर विवरणको प्रयोग गरेका र अर्को विदेशी गुप्तचर निकायसँग सम्पर्क कायम गरेको जनाएका छन्। तर अनुसन्धानकर्ताहरूले त्यसमा संलग्न भनिएका विदेशी शक्तिबारे भने केही खुलाएका छैनन्। प्रहरीले ह्यानिङसँग पैसा लिएर उनलाई झण्डै 2000 गोप्य दस्तावेज उपलब्ध गराएका बीएनडीका कर्मचारी मानफ्रेड डीलाई पनि पक्राउ गरेका छन्। ह्यानिङका ब्युरो प्रमुख रहेका मानफ्रेड डी यसै वर्षसम्म बीएनडीमा कार्यरत थिए र उनलाई देशद्रोही र राज्यद्रोहको प्रयासमा साथ दिएको र सहयोग पुर्याएको आरोप लगाइएको छ। ह्यानिङमाथि विदेशी गुप्तचर सेवाका प्रतिनिधिसँग निकट सम्पर्कमा रहेको र मानफ्रेड डीले उपलब्ध गराएका सामग्रीका आधारमा ती प्रतिनिधिलाई वर्षौंसम्म राजनीतिक सूचना उपलब्ध गराएको आरोप लगाइएको छ। यस्तो खालको विवादमा बीएनडी परेको यो पहिलो घटना होइन। सन् 2023 एकजना उच्च पदस्थ जर्मन गुप्तचर अधिकारीमाथि रुसलाई राज्यका गोप्य सूचना उपलब्ध गराएको आरोपमा देशद्रोहको अभियोग लगाइएको थियो। अभियोजकहरूले युक्रेन युद्ध र वाग्नर मिसनरी समूहबारेका जासुसी विवरण उपलब्ध गराएकोमा क्रास्टेन एलले लगभग 4,00,000 युरो प्राप्त गरेको आरोप लगाएका थिए।
0: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने बिदा दिनुहोस्। नमस्कार।

चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस् जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला यसको अलावा हाइविज कपडा लगाउनु पनि लाभदायक रहन्छ अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस् अध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ टाढैबाट देखिनुहोस् सुरक्षित रहनुहोस् थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk यो BFBS गोर्खा रेडियो हो।

हजुर पार्वती राई र विनोद यो खम्बुले गाउनु भएको गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो र शब्द चाहिँ फेसल राई हुनुहुन्छ हाम्रो पार्वती राई ज्यूकै श्रीमान हुनुहुन्छ उहाँले लेखेको गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो आदरणीय श्रोता दिदी हो यो गीत नसुनेको पनि अनि लय चाहिँ जोस विनोद खम्बुकै रहेको थियो झझलको एल्बमबाट यो गीत हामीले सुन्दै कार्यक्रमको सुरुवात गऱ्यौँ आरामै हुनुहुन्छ होला यहाँ सबै सबैलाई वेलकम भन्न चाहन्छु आज अक्टोबर महिनाको चाहिँ 6 तारिक आज ट्युजडेको कार्यक्रम तपाईँहरूले सुन्दै हुनुहुन्छ म योगराज भाइ तपाईँहरूको सेवामा छु यहाँहरू सबै सबैलाई वान्स अगेन वेलकम गर्न चाहिँ चाहन्छु आज चाहिँ अब 5 बजेको समाचारपछि 2 व्यक्तिहरूसँग म प्रत्यक्ष कुरा गर्दैछु अब दसैँ लागि नै सक्यो 11 तारिकबाट चाहिँ सुरु हुन्छ घटस्थापना हो शिव मन्दिरको पण्डितजी हुनुहुन्छ पण्डित मधुसूदन सत्यालज्यूसँग म कुराकानी गर्नेछु दसैँको इम्पोर्टेन्सको बारेमा महिमाको बारेमा र त्यसपछि चाहिँ अध्यक्ष हुनुहुन्छ शिव मन्दिर अल्डो सर्टकै हाम्रो चाहिँ जस हरि भट्टराईज्यू र उहाँसँग कुराकानी गर्नेछु 2 व्यक्तिहरूसँग म कुराकानी गर्नेछु दसैँ सम्बन्धी है त अनि आज चाहिँ 6:28 जाँदा कार्यक्रम आयोग गोर्खाली केही हप्ता भएको थियो आयोग गोर्खाली गर्न नभएको आज आयोग गोर्खालीको लागि चाहिँ मेरो पाहुना हुनुहुन्छ हाम्रो कपिरोल विक्की तामाङ भाइ उहाँ चाहिँ क्विन्स गोर्खा सिग्नल्स तर अहिले चाहिँ गोर्खा ट्रेनिङ कम्पनी क्याट्रिकमा उहाँले चाहिँ पिटिआईको कार्यभार सम्हालिराख्नु भएको रहेछ र केही हप्ता अगाडि चाहिँ उहाँहरूको चाहिँ जो 76 उहाँहरूको चाहिँ रेजिमेन्टल बर्थडे सेलिब्रेसन भएको थियो उक्त दिन चाहिँ उहाँलाई चाहिँ क्युजिएसको चाहिँ जुनियर एनसिओ अफ द इयर अवार्ड प्रदान गरियो ट्रफी रिडलिङटन ट्रफी 18th century त्यो इन्ट्रोड्युस गरेको रहेछ एकदमै हिस्ट्री भएको र यसै सम्बन्धी गरेको कुराकानी अनि उहाँको चाहिँ समग्रमा जो एचिभमेन्ट सम्बन्धी गरेको कुराकानी तपाईँले सुन्न सक्नुहुन्छ हाम्रो फेसबुक पेजमा उहाँको फोटो पनि राखेको छ तपाईँहरूले यसो हेर्न चाहिँ सक्नुहुन्छ 4:28 गइसकेको छ र आज पनि यो पैसा माग्ने क्रम जारी नै छ यदि तपाईँहरूले चाहिँ जो पैसा डोनेट गर्न चाहनुहुन्छ भने र लिङ्क म पठाइदिन चाहिँ सक्छु र आज र भोलि पर्सि पनि हुन्छ है र भोलि र पर्सि चाहिँ बिहान यसो डोइट प्रोग्राम गरौँ कि भन्दैछु भोलि अलिक छिटो उठ्न सकियो भने अब बिहान अलिकति छिटो उठ्ने बानी छैन हाम्रो रूपा दिदीले कार्यक्रम सञ्चालन गर्नुहुन्छ मर्निङ सो सायद भोलि चाहिँ डोइट प्रोग्राम हुन्छ होला युजल प्रोग्रामहरू भोलि त्यति साह्रो हुँदैन त्यसले गर्दा अलिकति यो बिग सल्टकै बारेमा हामी कुरा गर्छौँ तपाईँहरूलाई चाहिँ लिङ्कहरू पठाउँछ किनकि बिहान धेरै श्रोताहरूले चाहिँ सुन्ने पनि गर्नुहुन्छ भाग पनि लिने गर्नुहुन्छ र एक्चुअल डे चाहिँ थर्सडे हो गर्दा तपाईँहरूले डोनेट गर्न चाहिँ सक्नुहुन्छ है त र हाम्रो यहाँ भर्खरै मैले हेर्दै पनि चेक पनि गर्दैछु अहिलेसम्म चाहिँ हाम्रो बिएबिएसको पेजमा 8,114 उठेको छ र भर्खरै चाहिँ 6 अगाडि रहेछ हाम्रो अञ्जना गुरुङ तामाङ बहिनी उहाँ त नेपालमा हुनुहुन्छ त्यहाँबाट पनि डोनेट गर्नुभएको रहेछ थ्याङ्क यू भेरी मच अ बिग सेल्युट टु द इन्टायर बिएबिएस गोर्खा रेडियो टिम भन्नुभएको छ युआर अल डुइङ एन अमेजिङ जब योर डेडिकेसन प्यासन एन्ड टिम वर्क कन्टिन्यू टु इन्सपायर एन्ड इन्टरटेन द गोर्खा कम्युनिटी अञ्जना भनेर लेख्नु भएको रहेछ बहिनी थ्याङ्क यू भेरी मच भन्न चाहिँ चाहन्छु है त र यो तपाईँले गिफ्टको लागि पनि पैसा तिर्नुपर्ने हुन्छ र गिफ्ट एडको लागि र यो चाहिँ कसरी चाहिँ यसलाई चाहिँ एभोइड गर्न सकिन्छ म तपाईँलाई अहिले चाहिँ जस तपाईँलाई जानकारी गराउनेछु है त स्टेप बाई स्टेप र हुन त यो त्यो भनौँ न यो च्यारिटीमै जान्छ भन्ने पनि सुन्यो तर यो देखाउँदैन पेमा चाहिँ काटेको हुन्छ आफ्नो ब्याङ्कमा चाहिँ काटेको हुन्छ मलाई पनि अलिकति थाहा भएन त्यसले गर्दा यसलाई चाहिँ म तपाईँलाई स्टेप बाई स्टेप अहिले गाइड गर्नेछु है तर तपाईँहरू कोहीलाई लिङ्क चाहेको खण्डमा प्लिज मलाई जानकारी गराउनु होला तपाईँलाई हामी चाहिँ म्यासेन्जरमा होस् अथवा चाहिँ जस यता चाहिँ टेक्स्टमा होस् इमेलमा होस् तपाईँलाई

हजुर, सबिनीले अहिले गाउनुभएको यो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। अहिले 4:34 गइसकेको छ। आदरणीय श्रोता, तपाईँले बिग सल्युटको लागि यसो डोनेसनहरू केही गर्न चाहनुहुन्छ भने प्लिज मलाई जानकारी गर्नुहोला, अनि एउटा गीत £5 सुन्न चाहनुहुन्छ भने मलाई पनि जानकारी गर्नुहोला। यता £1 for £5 त्यो चाहिँ मिनिमम हो, त्योभन्दा चाहिँ बढी तपाईँले एनी अमाउन्ट चाहिँ डोनेट गर्न चाहिँ सक्नुहुन्छ है। तर तपाईँलाई लिङ्क चाहिएको खण्डमा डेफिनेटली म तपाईँहरूलाई लिङ्क पठाइदिन चाहिँ सक्छु, र आशा छ तपाईँहरूले यसो सकेको मद्दत चाहिँ गर्नुहुन्छ होला। र भोलि चाहिँ डोइट प्रोग्राम पनि हुनेछ, अनि हाम्रो तेन्जी पाकिङ भाइले पनि कार्यक्रम सुनिराख्नु भएको रहेछ र कुनै मेरो हिजोमा गीत भन्नुभएको छ, हजुरलाई धन्यवाद। अनि यसो डोनेसनहरू गर्न चाहनुहुन्छ भने त्यो लिङ्कहरू म पठाउन सक्छु। मिनी कालीकोटे राई बहिनीले पनि एउटा गीत मगाउनु भएको छ, त्यो गीत पनि हामी सुन्नेछौँ है। त अब तपाईँहरूले डोनेट गर्न चाहनुहुन्छ अनि त्यो गिफ्ट चाहिँ तपाईँले एभोइड गर्न चाहनुहुन्छ भने म तपाईँहरूलाई स्टेज चाहिँ जानकारी गर्न चाहन्छु है। त र सर्वप्रथम तपाईँ अपरेसनल समिट पेजमा पुग्नुहुन्छ, जुन चाहिँ डोनेट पेजमा तपाईँहरू चाहिँ पुग्न सक्नुहुन्छ। त्यहाँ चाहिँ कति मान्छेले डोनेट गर्नुभयो, कति अमाउन्ट भयो, त्यो तपाईँहरूले देख्न चाहिँ सक्नुहुन्छ। र त्यहाँ पुगेर चाहिँ तपाईँले अभियसली गिफ्ट नाउमा चाहिँ क्लिक गर्नुहुन्छ, र त्यसपछि तपाईँ अर्को सेकेन्ड पेजमा चाहिँ पुग्नुहुन्छ है। त सेकेन्ड पेजमा तपाईँले कति अमाउन्ट चाहिँ डोनेट गर्ने, त्यहाँ £30, £50, £150, £200 छ। तर तपाईँले त्योभन्दा भिन्दै अमाउन्ट दिन चाहनुहुन्छ भने त्यहाँ चाहिँ आफ्नो अमाउन्ट लेख्नु होला। त्यसपछि अभियसली अब तपाईँले आफ्नो डोनेसन चाहिँ हाइट गर्न चाहनुहुन्छ, पब्लिकलाई गर्न चाहनुहुन्न भने त्यहाँ हाइट पनि छ, त्यो पनि गर्न सक्नुहुन्छ। नत्र भने तपाईँले कन्टिन्यू बटन चाहिँ थिच्नुपर्ने हुन्छ है। त कन्टिन्यू थिच्नुभयो भने तपाईँ अर्को पेजमा पुग्नुहुन्छ, त्यहाँ चाहिँ तपाईँले म्यासेज अनि तपाईँको नाम चाहिँ तपाईँले लेख्नुहुन्छ। केही म्यासेजहरू दिन चाहनुहुन्छ भने अथवा तपाईँको नाम त्यहाँ लेख्न चाहनुहुन्छ भने त्यो नाम लेख्नुहुन्छ, र त्यसपछि तपाईँले कन्टिन्यू थिच्नुभयो भने तपाईँहरू अर्को पेजमा पुग्नुहुन्छ। अर्को पेजमा चाहिँ तपाईँको केबाट कार्ड पेमेन्ट, एप्पल पेमेन्ट, गुगल पेमेन्ट, पेपल अथवा इन्स्ट्यान्ट ब्याङ्क पे छ, गर्दा तपाईँहरूले बेसिकली कार्ड पेमेन्ट नै गर्नुहुन्छ। कार्ड पेमेन्ट गरेपछि त्यहाँ तपाईँहरूले कार्डको डिटेलहरू हाल्नुपर्ने हुन्छ, त्यो कार्डको डिटेलहरू हालेपछि कन्टिन्यू गर्नुहोला। कन्टिन्यू गरेपछि तपाईँहरू अर्को पेजमा पुग्नुहुन्छ र त्यहाँ चाहिँ अमाउन्ट देखाउँछ, अनि तलतिर चाहिँ गुड न्युज, दिस कज सपोर्ट्स गिफ्ट एड भनेर त्यहाँ लेखेको हुन्छ। तल तपाईँले कति अमाउन्ट दिनुभयो त्यो पनि त्यहाँ देखाउँछ, र त्यसपछि तल जानुभयो भने एउटा त्यहाँ आई एग्री एन्ड कन्फर्म भन्ने चाहिँ बक्स हुन्छ, अभियसली वी हेभ टु टिक द्याट, तपाईँले टिक गर्नुहोला त्यो पेजमा, त्यसपछि कन्टिन्यू थिच्नुहोला है। त र त्यसपछि तपाईँ अर्को पेजमा पुग्नुहुन्छ, त्यहाँ चाहिँ तपाईँको डोनेसन समरी देखाउँछ, तपाईँले माथि £30 गर्नुभएको छ तपाईँको डिटेल्सहरू, त्यहाँ चाहिँ यो डोनेसन समरी हुन्छ। र त्यसपछि तपाईँले चाहिँ त्यो गिफ्ट एड चाहिँ दिन चाहनुहुन्न भने त्यही पेजमा तल जानुभयो भने चाहिँ सपोर्टिङ जस्ट गिभिङ सर्भिसेस भनेर त्यहाँ लेखेको हुन्छ, त्यहाँ चाहिँ इन्टर कस्टम अमाउन्ट भन्ने लेखेको हुन्छ है। त त्यो इन्टर कस्टम अमाउन्टलाई क्लिक गर्नुभयो भने तपाईँहरू त्यहाँ अर्को पेजमा पुग्नुहुन्छ, त्यहाँ चाहिँ लिभिङ इभन अ स्मल टिप विल ह्याभ अ बिग इम्प्याक्ट थ्याङ्क यू भनेर लेखेको हुन्छ। त्यहाँ चाहिँ तपाईँको £1.50 चाहिँ लेखेको छ, तर तपाईँले कतिपय दिन चाहनुहुन्छ भने त्यहाँ अमाउन्टहरू घटबड गर्न सक्नुहुन्छ, तर दिन चाहनुहुन्न भने तपाईँले त्यो चाहिँ डिलिट गरिदिनुहोस्, त्यसपछि कन्टिन्यू थिच्नुहोस्। त्यो भने तपाईँलाई चाहिँ चार्ज गरिदिने जति अमाउन्ट चाहिँ तपाईँले दिन चाहनुहुन्छ त्यति मात्रै त्यहाँ के अरे त्यहाँ तपाईँलाई देखाउँछ है। त्यसपछि अब जस त्यहाँ त्यसपछि तपाईँले चाहिँ के गर्नु पर्यो, अब अर्को पेजमा जानु पर्यो, डोनेट अर्को पेजमा जानुभयो भने तपाईँले चाहिँ त्यो अरू पेज चाहिँ तपाईँलाई चाहिँ जस अरू चाहिँ तपाईँलाई चार्ज गर्दैन। यो नै छ है त आदरणीय श्रोता, तपाईँले कसरी त्यसलाई चाहिँ जस एभोइड गर्ने भन्ने कुरा मैले तपाईँलाई जानकारी गराएँ हजुर। र तपाईँले डोनेट गर्न चाहनुहुन्छ भने प्रोसेस यही छ, गिफ्ट पनि दिनुहुन्छ भने त प्रब्लम भएन हजुर। यति भन्दै अब उदित नारायण झा र साथीहरूले गाउनुभएको यो गीत सुनाऊ हजुर। यो गीतभन्दा अगाडि अघि हाम्रो खेलमती दिदीले कल गर्नुभएको थियो र उहाँले मगाउनु भएको गीत यहाँ रेडी नै छ, त्यसले गर्दा उहाँकै गीत सुनाऊ होला। हर्क साम्पाङज्यूले चाहिँ गाउनु भएको यो गीत चाहिँ उहाँले अनुरोध गर्नुभएको छ, र यो गीत दिदीको लागि म यहाँ सुनाउन चाहिँ चाहन्छु है। त आशा छ दिदीले पक्कै पनि अहिले सुन्दै हुनुहुन्छ होला, तर के भयो किन यो बत्न चाहिँ मानेको छैन हजुर। यो गीत दिदीको लागि म अहिले यहाँ चाहिँ सुनाउन चाहन्छु है। त दिदी पक्का पनि तपाईँले सुन्दै हुनुहुन्छ होला।

0: Underground Radio.
1: तिमी अनलाइन मा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोल्दै थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

हजुर, उद्दिन नारायण झालीका हुनुभएका कर्णप्रियकी तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो आदरणीय श्रोताहरू। र तपाईँहरूले यो भिक्षा लुटको लागि यसो डोनेट गर्न चाहनुहुन्छ भने त्यतातिर पनि यसो जस जस ध्यान राख्नु होला पनि भन्न चाहिँ चाहन्छु। दिनैपर्छ भन्ने छैन, तपाईँलाई लिङ्क चाहिएको खण्डमा लिङ्क म पठाइदिन चाहिँ सक्छु। हाम्रो ललित साप र सती दिदीले पनि भर्खरै यहाँ जस पठाउनु भएको रहेछ, र जस यहाँ उहाँले पनि डोनेट गरिसक्नु भएको रहेछ एउटा गीतको, यहाँ चाहिँ जस लिङ्क पनि पठाउनु भएको छ। र यो गीत रेडी भएपछि साहबको यो टेक्स्ट पनि म पढ्नेछु, त्यसपछि उहाँको चाहिँ गीत पनि म सुनाउनेछु। र साहब र दिदीलाई धेरै धेरै धन्यवाद दिन चाहिँ चाहन्छु है। त तर पश्चात चेम्जोङ दाजुले पनि सेवा र योगबाहेक बिहेबेस सुनेर इन्जोय गर्दैछु भनेर भन्नुभएको छ। हजुरलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। भोलि बिहान चाहिँ जस हामी दुईजना आउँछौँ, अलिकति यही चाहिँ भनौँ न भिक्षा लुट सम्बन्धी नै कार्यक्रम गर्नको लागि हाम्रो रूपा दिदीको कार्यक्रम हो। तर म पनि भोलि आएर यसो डुएट प्रोग्राम पनि गराउँ भन्दैछु, अलिकति रमाइलो पनि गराउँ भन्दैछु। गर्दा बिहान डुएट प्रोग्राम त्यति साह्रो हुँदैन, तर यो स्पेसल ओकेजन भएको कारणले गर्दा बिग सल्युट। अब यो हाम्रै फोर्सेस च्यारिटीको लागि हो, हाम्रै लागि हो। यदि तपाईँहरूले पनि फोर्सेस च्यारिटीबाट केही पैसाहरू अथवा बिग सल्युटबाट चाहिँ जस रिक्वेस्ट गर्न चाहनुहुन्छ, कुनै भेटरन्सहरू हुनुहुन्छ, कुनै त्यस्तै खालको कार्यक्रम गर्दै हुनुहुन्छ भने तपाईँहरूले पनि एप्लाई गर्न चाहिँ सक्नुहुन्छ है। यो चाहिँ च्यारिटीको पैसा चाहिँ यो फन्ड चाहिँ एप्लाई गर्न सक्नुहुन्छ। यो पनि म तपाईँलाई जानकारी गराउन चाहन्छु। म तपाईँहरूलाई यसो हामी फोन नम्बरहरू उपलब्ध गराइदिनेछौँ, कसरी चाहिँ के गर्ने अनि कोसँग चाहिँ कसरी जाने भन्ने। यदि तपाईँहरू भेटरनहरू हुनुहुन्छ, कुनै प्रोग्रामहरू गर्दै हुनुहुन्छ भने तपाईँहरूले पनि यो एप्लाई गर्न सक्नुहुन्छ। यो पनि तपाईँहरूलाई जानकारी गराउन चाहिँ चाहन्छु। हजुर, अब यति भन्दै हाम्रो मिनी कालीकोटे राई बहिनीको गीत राख्न चाहन्छु, र उहाँले पुकार चलचित्रबाट यो गीत मगाउनु भएको छ। आशा भोसले गाउनुभएको गीत हो, र हाम्रो तेन्जी पाक्रिङ भाइले पनि मेरै रोजाइमा कुनै एउटा गीत भन्नुभएको कारणले गर्दा भाइको लागि पनि यही गीत राख्न चाहन्छु। आशा छ भाइलाई मनपर्छ होला। ल त हामी तपाईँहरू दुवैजनाको लागि यो गीत म सुनाउँदैछु है त।

हजुर, चलचित्र पुकारबाट यो गीत सुन्दै हुनुहुन्थ्यो आशा भोसले गाउनु भएको गीत। यो गीत चाहिँ मिनी कालीकोटे राई बहिनी हुनुहुन्छ हासपोर्टमा उहाँको लागि, अनि रेडिङबाट तेन्जी पाक्निङ भाइ हुनुहुन्छ र उहाँहरू दुवैजनाकोलाई राखिदिएको थिएँ। आशा छ तेन्जी भाइले पनि सुन्ने मौका चाहिँ पाउनु होला। 4:56 गइसकेको छ र यसो डोनेसन पेजतिर पनि हेर्दैछु। हाम्रो ललिता र सती दिदीले भर्खरै 21 pounds एउटा गीतको लागि उहाँले चाहिँ जोस यहाँ ट्रान्सफर गरिसक्नु भएको रहेछ। साप्रा दिदीलाई धेरै धेरै धन्यवाद। आवर बिग सेल्युट टु बेबेस फर द नोबल वर्क, बेस्ट विशेष भन्नुभएको छ। साप्रा दिदीलाई धेरै धेरै धन्यवाद। लास्ट इयर पनि उहाँले धेरै दुई पटक कि तिन पटक उहाँले दिनुभएको थियो त्यो टार्गेट हिट गर्नको लागि, अन्तसम्म उहाँले एकदमै जोस हामीलाई सहयोग गर्नुभएको थियो र दिदी र साप्रा धेरै धेरै धन्यवाद। यशोदा गुरुङ दिदी रेडिङबाट उहाँले पनि जोस यहाँ डोनेट गर्नुभएको रहेछ। बिग सेल्युट टु बेबेस गोर्खाज। थ्याङ्क यू योगराज भाइ फर मोटिभेटिङ अस अल, किप इन्सपायरिङ टुगेदर, वी अपलिफ्ट एभ्री लिसनर्स एट बिएबिएस भनेर भन्नुभएको छ। 10 pounds हाल्नु भएको छ दिदी। गीत त सुन्न चाहनुहुन्छ भने यसो जानकारी गराउनु होला है त, हुँदा दिदीले सारा गीत मगाउनुहुन्न, तर तपाईँको चाहिँ यो जस जेनरस कन्ट्रिब्युसनको लागि, डोनेसनको लागि धेरै धेरै धन्यवाद दिन चाहिँ चाहन्छु। र साप र दिदीको गीत चाहिँ म केही बेरमा सुनाउनेछु, यो समाचारपछि सुनाउनेछु। उहाँ लेख्नुहुन्छ, डियर भाइ नमस्कार, हामी पनि हजुरको मिठो प्रस्तुति सुन्दैछौँ, कार्यक्रम अत्यन्तै रमाइलो भइरहेको छ। भाइ यस्तो पुण्य काम बिग सल्युट अभियानमा हामी पनि सहभागी भइरहन सकेनौँ। बिग सल्युट मार्फत भूतपूर्व तथा कार्यरत सम्पूर्ण सैनिकहरूको दुःख पीडा र योगदानलाई सम्झिँदै उहाँहरूको घाउमा मलम लगाउने जुन प्रयास भइरहेको छ त्यसका लागि हार्दिक सम्मान व्यक्त गर्दछौँ भनेर कति मिठो लेख्नु भएको छ। धेरै धेरै धन्यवाद भन्दै र उहाँले एउटा गीतको लागि 21 pounds डोनेट गरिसक्नु भएको छ र यहाँ लिङ्क पनि पठाइदिनु भएको रहेछ। यो गीत चाहिँ अहिले मैले राखेँ भने काटिन जान्छ साथ, त्यसले गर्दा समाचारपछि हजुर र दिदीको गीत म पुरा सुनाउनेछु। थ्याङ्क यू भेरी मच साथ र दिदी पनि, अरू श्रोताले पनि यसो लिङ्क चाहिएको खण्डमा प्लिज डु लेट मी नो। अनि भोलि बिहान चाहिँ डोइट प्रोग्राम हुन्छ, दिदी र म आउनेछौँ है त तपाईँहरूलाई फेरि बिग सल्युटमा चाहिँ डोनेसनको लागि यसो रिक्वेस्ट गर्न।

0: यस वर्षको दशैंको घटस्थापना र टीकाको साइत सार्वजनिक भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले घटस्थापनाको साइत असोज 25 गते बिहान 11:47 तोकेको छ। विजया दशमीका दिन बिहान 8:49 देवी विसर्जनको साइत छ। समितिले कार्तिक 4 गते बिहान 10:26 टीकाको साइत उत्तम रहेको बताएको छ। टीका लगाई माग्ने मानिस पश्चिम फर्केर टीका थाप्नुपर्नेछ। विजया दशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष सह प्राध्यापक डाक्टर पुरुषोत्तम भट्टराईले जानकारी दिनुभएको छ। राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका प्रसाद थाप्नुपर्ने उहाँको भनाइ छ। देवीको प्रसादको रूपमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ। केही ठाउँमा भने विजया दशमीका दिन मात्रै देवीको प्रसादका रूपमा टीका थाप्ने चलन छ। दशैंमा विभिन्न पेसा र व्यवसायका क्रममा थाथलोभन्दा टाढा टाढा रहेका नेपाली मान्यजनको आशीर्वाद थाप्न घर फर्कने गर्छन्। दशैंमा नवदुर्गा भवानीको विशेष पूजा आराधना गरिन्छ। नेपाली काँग्रेसको 15 महाधिवेशनमा सभापति पदमा 3 सहित पदाधिकारीमा 30 उम्मेद्वारी दर्ता भएको छ। सभापति पदमा गगन थापा, श्यामकृष्ण खड्की र किशोर सिंह राठौरले उम्मेद्वारी दर्ता गराउनु भएको छ। वरिष्ठ उपसभापतिमा एकल उम्मेद्वारी परेका विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ। महिला उपसभापतिमा पुष्पा भूषालको मात्रै उम्मेद्वारी परेको थियो। भूषाल पनि महिला उपसभापतिमा निर्विरोध निर्वाचित हुनुभएको छ। खुल्ला उपसभापतिमा डाक्टर चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्र राज पाण्डे, मधु आचार्य, डाक्टर मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डाक्टर चन्द्रमोहन यादवले उम्मेद्वारी दिनुभएको छ। समावेशी उपसभापतिमा जीवन परियार, विनोद चौधरी, फर्मुल्लाह मन्सुर, सीता गुरुङ र रञ्जित कर्णले उम्मेद्वारी दर्ता गराउनु भएको छ। खुल्ला महामन्त्रीमा प्रदीप पौडेल, गुरुराज घिमिरे, उदय शमशेर राणा, अमर सिंह पुन, नयन सिंह महर, शंकर तिवारी, डाक्टर सुनिल शर्मा र डाक्टर सन्तोष उपाध्यायको उम्मेद्वारी परेको छ। महिला महामन्त्रीमा डाक्टर डिला संग्रौला, डिना उपाध्याय र रिता खनालले उम्मेद्वारी दिनुभएको छ। सभापतिमा 3, वरिष्ठ उपसभापति र महिला उपसभापतिमा 1-1, खुल्ला उपसभापतिमा 9, समावेशी उपसभापतिमा 5, खुल्ला महामन्त्रीमा 8 र महिला महामन्त्रीमा 3 उम्मेद्वारी परेको छ। काँग्रेसको 15 महाधिवेशन अन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि उम्मेद्वारी दर्ता भएको हो। महाधिवेशनबाट काँग्रेसले नयाँ कार्य समिति चयन गर्दैछ। योपल्ट विधान संशोधनपछि काँग्रेसको केन्द्रीय कार्य समिति 25 पदाधिकारी सहित 297 सदस्यीय हुने भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले लगानीको वातावरण बनाउन कानून सुधार गरिने बताउनु भएको छ। मन्त्रालयबाट आयोजित नेपाल पूर्वाधार सम्मेलन सम्बन्धी कार्यक्रममा मन्त्री लम्साल,
1: अहिलेको जुन विद्यमान नियम कानून र पोलिसीहरू छ त्यसले ठ्याक्क हाई फ्लड लेभल बढाउँछ र वाटर टेबल घटाउँछ। अब हाम्रो पोलिसी डिपार्चर अथवा प्याराडम सिफ्ट भनेको ठ्याक्क अपोजिट गर्नुपर्ने छ। हामीले चाहिँ हाई फ्लड लेभल घटाउनु पर्ने छ र वाटर टेबल चाहिँ बढाउनु पर्ने छ। अब त्यो हिसाबले नै हामीले नीतिहरू अहिले अब नयाँ ऐनहरू ड्राफ्ट गरिरहेको छौँ। तर यो डिजास्टर आएपछि हामीले त्यो कुरा रियलाइज गरे पनि होइन, हामीले सरकारमा आएको दिनदेखि नै त्यही साइकोलोजीमा हामीले पोलिसीहरू ड्राफ्ट गर्दैछौँ।
0: जलवायु परिवर्तनका कारण उत्पन्न विपद प्रभावितका लागि मृत्यु दर्ता सम्बन्धी कानुनी जटिलता फुकाउन कानुन मन्त्रालयले फास्ट ट्र्याक मार्फत कानुन संशोधनको प्रक्रिया अघि बढाउने भएको छ। हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोसी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति बैठकमा मन्त्रालयका सहसचिव सुभाष कुमार भट्टराई,
2: तत्कालै गर्नुपर्ने देखिएको हाम्रो छलफलमा विशेष गरी हामी विपद व्यवस्थापन प्राधिकरण गृह मन्त्रालयसँगको कोअर्डिनेसनमा हामीले हेर्दा अहिले तत्कालै गर्नुपर्ने विषयहरूको सन्दर्भमा चाहिँ यो बेपत्ता भएका व्यक्तिहरूको चाहिँ मृत्युको घोषणा गर्ने र मृत्यु दर्ता गर्ने विषयहरूले चाहिँ धेरै कुराहरू त्यसभन्दा पछाडिका कुराहरू चाहिँ रोकिएको अवस्था छ। यो सन्दर्भमा अहिलेको हाम्रो विद्यमान कानुनी व्यवस्था हेर्दाखेरि बेपत्ता भएको व्यक्तिको सन्दर्भमा जुन मुलुकी देवानी संहिताले गरेको व्यवस्थाहरू छ त्यसको प्रोसेसहरू चाहिँ लाग्ने समयहरूको हिसाबले पनि अहिलेको यो विषयलाई चाहिँ सम्बोधन गर्न चाहिँ नसक्ने अथवा त्यो अपर्याप्त हुने भन्ने हिसाबले गृह मन्त्रालयबाट विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनमा चाहिँ केही व्यवस्थाहरू संशोधन गर्ने र राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐनमा चाहिँ केही संशोधन गर्ने गरी विधेयकको चाहिँ प्रस्ताव हाम्रोमा आइपुगेका छ।
0: कैलालीमा घरको छतमा जन्मदिन मनाइरहेका माथि चट्याङ पर्दा 7 घाइते भएका छन्। धनगढी उपमहानगरपालिका 17 दुर्जनामा चट्याङ लागेर 7 घाइते भएका हुन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: BFBS गोर्खा रेडियो हो।

0: हजुर धम्पुसतिर पकाउने तपाईँले पुग्नुभयो होला र गाउने कलाकारको नाम चाहिँ यहाँ हाम्रो उल्लेख गरिएको रहेन छ, त्यसले गर्दा भन्न असमर्थ भए। र यो गीत चाहिँ हाम्रो ललित साहब र सती दिदीको लागि राखिदिएको थिएँ, लन्डनमा हुनुहुन्छ र उहाँले बिग सल्युटमा पनि डोनेट गर्नुभयो £20 फर दिस सङ। साहब र दिदीलाई धेरै धेरै धन्यवाद। अरू श्रोताले पनि डोनेट गर्न चाहनुहुन्छ, लिङ्क चाहिएको छ भने प्लिज मलाई जानकारी गराउनु होला है। त 7 बजीसम्म तपाईँको सेवामा रहनेछु अनि भोलि चाहिँ हाम्रो डोइट प्रोग्राम पनि हुनुहुन्छ मर्निङमा, र भोलि म अनि दिदी रूपा राणाको साथमा तपाईँले कार्यक्रम सुन्न चाहिँ सक्नुहुनेछ। हजुर यशोदा दिदी भन्नुहुन्छ, नमस्ते योग भाइ, यो यस्तो पुण्य कार्यमा बिग सल्युटमा सहभागी हुने मौका र जानकारी दिनुभएकोमा धेरै धेरै धन्यवाद। भाइको रोजेको कुन गीत सबै श्रोताहरूलाई सुनाइदिनु होला भनेर भन्नुभएको छ, दिदीलाई कुनै गीत राखिदिउँ होला। हजुर अघि मैले तपाईँलाई जानकारी गराएको थिएँ, अब हामी अडोसठ शिव मन्दिरतिर जानेछौँ र हाम्रो पण्डितज्यू हुनुहुन्छ पण्डित मधुसूदन सत्यालज्यू र त्यहाँको अध्यक्ष हुनुहुन्छ मन्दिरको हरिभट्ट राईज्यूसँग हामी पाले पालो कुराकानी गर्नेछौँ। अहिले लाइनमा चाहिँ को हुनुहुन्छ? हेलो नमस्कार हजुर।
1: नमस्कार सबैजना बिएफबिएस सुनेर बस्नुहुने सबैजनामा सायङ्कालीन अभिवादन गर्न चाहन्छु।
0: हजुर पण्डितजी आराम हुनुहुन्छ? व्यस्त हुनुहुन्छ होला, दसैँ तिहार पनि नजिक नजिक आउँदैछ, पर्टिकुलरली दसैँ होइन?
1: ठिकै ठिकै व्यस्त छ हजुर, सबै कार्यक्रमहरू यथावत हामी तयारीमा जुटिसकेको छौँ।
0: हजुर
1: जे होस् राम्रो तयारी हुँदैछ दसैँको लागि।
0: ए ओके हुन्छ, अब यो दसैँकै कुराकानी गर, यो अलिकति दसैँको महत्त्वबाटै जाउँ न, दसैँको अलिकति महत्त्व प्रकाश पारिदिनुहोस् न, त्यसपछि अरू कुराहरू पनि गराउँला।
1: सर्वप्रथम हजुर लगायत बिएफबिएस टिमसँगै बिएफबिएस रेडियो सुनेर बस्नुहुने सम्पूर्णमा विजया दशमी तथा तिहारको धेरै धेरै शुभकामना मेरो व्यक्तिगत तर्फबाट पनि अनि शिव मन्दिर परिवारको तर्फबाट पनि हामी व्यक्त गर्न चाहन्छौँ। र यो दसैँ चाहिँ विशेष गरी एउटा उत्सवको रूपमा मनाउँदै आइएको छ, यो चाहिँ देवताको पालादेखि नै मनाउँदै आइएको र विशेष गरी यो चाहिँ अधर्ममाथि धर्मको, असत्यमाथि सत्यको, आसुरी शक्तिमाथि दैवी शक्तिको विजय भएको विशेष दिन भनेर मनाइन्छ। र मार्कण्डेय पुराणको अनुसार परापूर्व कालमा चाहिँ भगवती जगदम्बिका जगत जननीले चाहिँ महिषासुरको उद्धार गर्नुभएको र त्यसैको उत्सवको रूपमा चाहिँ दसैँको हामीले मनाउने प्रचलन धार्मिक रूपमा मनाइएको र सँगसँगै राम भगवान् श्री रामचन्द्र भगवानले पनि रावणमाथि विजय प्राप्त गर्नुभएको विशेष उत्सवको रूपमा चाहिँ दसैँ मनाउँदै आइएको र धार्मिक हिसाबमा चाहिँ दसैँको यस्तो महत्त्व रहेको छ हजुर।
0: हजुर अनि यो धार्मिक र आध्यात्मिक दृष्टिकोणले चाहिँ दसैँ कसरी मनाउँदा राम्रो हुन्छ अथवा मनाउनुपर्छ भनौँ न?
1: दसैँ अब विशेष गरी हाम्रो नेपालमा अब भेटघाट सामाजिक हिसाबमा धार्मिक हिसाबमा सँगसँगै छँदैछ, तथापि हामीले आध्यात्मिक रूपमा चाहिँ यो हाम्रो धार्मिक हिसाबले भनौँ चान्द्रमासको क्यालेन्डर अनुसार हामीले चारवटा विशेष नवरात्रीलाई प्राधान्यता दिन्छौँ, त्यो मध्ये विशेष नवरात्रि शारदीय नवरात्र मानिन्छ र आश्विन महिनाको शुक्ल पक्षको प्रतिपदादेखि शुक्ल पक्षको दशमीसम्मको 9 रात्रिलाई चाहिँ महारात्रि भनिन्छ र यो बिचमा चाहिँ आफूलाई शक्ति सञ्चय गर्नको लागि, भगवत तत्त्वको बोध गर्नको लागि, साधना गर्नको लागि, तपस्या गर्नको लागि चाहिँ अत्यन्तै परम पावन र एकदम विशिष्ट समय मानिन्छ। सकेसम्म हामीले लागेसम्म विशेष गरी सद्विचारयुक्त, सदाचारयुक्त, सद्व्यवहारयुक्त आफू बनेर सकिन्छ भने व्रत उपवास गरेर भगवती दुर्गाको पूजा आराधना अर्चना गरेर आफूले सकेसम्म आफूलाई सात्विकतामा राखेर नैष्ठिकतापूर्वक आफ्नो यो 9 दिनको समय हामीले व्यतीत गरियो भने यसबाट चाहिँ पक्कै पनि परमार्थिक बाटोलाई पनि हामीले खोल्न सक्ने र यो अहिलेको हाम्रो जीवनका पनि सबै खालका सङ्कटहरू टरेर जाने विश्वास, धार्मिक विश्वास रहेको छ हजुर। र आध्यात्मिक रूपमा पनि आफ्नो मनको मैलोलाई पखाल्ने र सबै प्रकारको आफूबाट भएका जान अन्जानमा भएका सम्पूर्ण पापहरूको प्रायश्चित गर्न सकिने परम पावन समय मानिन्छ हजुर नवरात्रलाई चाहिँ। आध्यात्मिक दृष्टिकोणले पनि हामीलाई त्यस्तो सन्देश प्राप्त हुन्छ।
0: हजुर हाम्रो अध्यक्षज्यूले पनि सुन्दै हुनुहुन्छ होला र तपाईँसँग कुराकानी पछि म 2 छोटो छोटो गीत लगाउँछु, त्यसपछि सेकेन्ड पार्टमा चाहिँ अध्यक्षज्यूसँग कुराकानी गर्नेछु र अहिले चाहिँ पण्डित मधुसूदन सत्यालज्यूसँग फोनमा कुराकानी गरेको छु। अब अलिकति मैले मन्दिरमा जाँदा देखेको कुराहरू अलिकति चाहिँ यो जनमानसको कुराहरू सोध्छु, अलिकति प्र्याक्टिकल कुराहरू, यो घट कलशको स्थापना चाहिँ किन गरिन्छ यो दसैँको बेला अथवा पहिलो दिन घट स्थापनामा?
1: घट स्थापनामा चाहिँ विशेष गरी घट भनेको चाहिँ संस्कृतमा घडा हो, त्यो घडामा परापूर्व कालमा चाहिँ अब अहिले त यहाँ त त्यति प्र्याक्टिकल छैन, त्यसमा त्यो घडामा चाहिँ सम्पूर्ण देवी देवतालाई आवाहन गर्ने, त्यहाँ पूजा गर्ने र त्यो घडाको बाहिरपट्टि चाहिँ हामीले गोबर लगाएर घडाको पूजा गरेर त्यहाँ चाहिँ जौ भिजाएर जौ गाडेर 9 दिनसम्म त्यहाँ जुन त्यहाँबाट उम्रिन्छ त्यो जौ, त्यो जौलाई चाहिँ भगवतीको प्रसादको रूपमा ग्रहण गरिने र त्यो कलशको माथिपट्टि चाहिँ हामीले थाली राखेर अष्टदल बनाएर भगवती दुर्गालाई आह्वान गरेर 9 दिनसम्म पूजा आराधना अर्चना गर्ने भएको हुनाले र जल विशेष गरी जलमा चाहिँ सम्पूर्ण देवी देवताहरू बस्नुहुन्छ भनेर पनि विश्वास गरेको छ। कलशस्य मुखे विष्णु कण्ठे रुद्र समाश्रित मूले त्वस्य स्थितो ब्रह्मा मध्ये मातृगणा स्मृता कुक्षौत सागरा सप्त सप्त दैव वसुन्धरा ऋग्वेद यजुर्वेद सामवेद पेथर्वण यस्ता धेरै श्लोक छन् जसले चाहिँ कलशमा चाहिँ सम्पूर्ण देवी देवताहरूको वास हुने भएको हुनाले त्यो कलश स्थापना गरिन्छ र त्यो कलशलाई नै हाम्रो संस्कृतमा अर्को शब्द पर्यायवाची शब्दको रूपमा घट शब्दको प्रयोग गरिन्छ र घट स्थापना भने पनि हामीले कलश स्थापना भने पनि एउटै हो तर हाम्रो लोकचलनमा चाहिँ विशेष गरी घट स्थापना शब्द चलेको हुनाले त्यो जलमा सम्पूर्ण देवी देवताको पूजा आराधना र अर्चना गरिने हुनाले त्यो विशेष जलको महत्व हो, विशेष त्यो कलशको महत्व हो। हजुर,
0: अनि शिव मन्दिरले चाहिँ दसैँ कार्यक्रमको चाहिँ पूजाको व्यवस्थापन कसरी गरेको छ अनि त्यहाँ आउने भक्तजनहरूको लागि के कस्तो व्यवस्था गरेको छ यो वर्ष?
1: विगतका वर्षहरूमा जस्तै यसपालि पनि हामीले 9 दिनसम्म पूजाको कार्यक्रमहरू तय गरेका छौँ र त्यसमा विशेष गरी घट स्थापनाको दिनदेखि नवमी दशमीको दिनसम्म हाम्रो मन्दिरभित्रको हाम्रो अध्यक्षज्यू उपाध्यक्षज्यू महासचिवज्यू लगायत सम्पूर्ण हाम्रो मन्दिरमा जुट्नु भएको सम्पूर्ण भक्त सज्जन वृन्दहरूलाई हामीले पूजाको लागि आह्वान गरेका छौँ। उहाँहरू सबैजनालाई आउनुहोस्, हामी सबैजना मिलेर पूजा गरौँ भनेर हामीले सबैजनालाई अनुरोध गरेका छौँ। जो जति सक्नुहुन्छ उहाँहरू सबैजना सहभागी हुनुहुनेछ र लोक कल्याणको लागि सम्पूर्ण चराचर जगतको राम्रो होस्, यो विश्वमा फैलिरहेको जुन अशान्ति छ त्यो पनि शान्ति होस्, सबैलाई सर्वै भवन्त सुखिन सर्वै सन्तु निरामया यो भावले हामीले शिव मन्दिरमा चाहिँ दुर्गा भगवतीको पूजाको आयोजना गरेका छौँ र बिहान हरेक दिन बिहान 8 बजे हामी मन्दिर खोल्नेछौँ। मन्दिर खोले लगत्तै हामीले भगवतीको पूजा आराधना दैनिक पूजा आराधना प्रारम्भ गर्नेछौँ। 9 बजे 9:30 बजे हाम्रो आरती हुनेछ हरेक दिन र दुर्गा सप्तशती पाठ, यथाशक्ति रामचरित मानस पाठ, अब यथाशक्ति देवी भागवत पाठ पनि हामीले यहाँ आयोजना गरेका छौँ र साँझ चाहिँ 7 बजे हरेक दिन साँझ 7 बजे भगवती जगदम्बिकाको हामीले आरती गर्नेछौँ, भगवान पशुपतिनाथको आरती गर्नेछौँ र सँगसँगै हामीले यो नवरात्रिको कार्यक्रममा चाहिँ प्रसादीको पनि व्यवस्थापन गरेका छौँ। आरतीभन्दा पछाडि हरेक दिन आउने भक्तजनहरूको लागि भनेर प्रसादी भगवतीको प्रसादी प्रसादको रूपमा हामीले सबैजनालाई प्रसादको पनि व्यवस्थापन गरेका छौँ र सँगसँगै घट स्थापनाको दिन त पूजा हुने नै भयो अनि हामीले फुलपाती भित्राउने कार्यक्रम पनि हामीले तय गरेका छौँ। त्यो सप्तमीको दिनमा सरस्वतीको पूजा अनि अष्टमीको दिनमा चाहिँ हामीले विशेष गरी यहाँ चाहिँ धेरै इन्डियन समुदायहरू पनि जोडिनु भएको हुनाले डाँडिया नृत्यको पनि हामीले कार्यक्रम गरेका छौँ र सँगसँगै हामीले चाहिँ 18 तारिकमा हामीले डाँडिया नृत्यको साथमा गरबा पनि गर्ने, 19 तारिकमा हामीले कालरात्रिको पूजा गर्ने र 20 तारिकमा हामीले कन्या पूजा गर्ने र 21 तारिकमा टिका प्रसाद वितरण गर्ने गरी हामीले यो सबै व्यवस्थित रूपमा कार्यक्रमहरू आयोजना हामीले सबै चिज व्यवस्था गरेका छौँ। यो चाहिँ हाम्रो मन्दिरको सम्बन्धित कोही पनि व्यक्तिलाई हाम्रो मन्दिरको भोलिन्टियरहरूलाई सम्बन्धित जो जसले सुन्दै हुनुहुन्छ उहाँहरूले सुन्नु भयो भने पक्कै पनि सहज तरिकाले अझै विस्तृतमा अझै विवरणात्मक अझै व्याख्यात्मक उहाँहरूले पाउन सक्नुहुनेछ जानकारी।
0: यो दसैँमा चाहिँ दुर्गा माताको पूजा गर्नुको कारण के हो अनि यो किन दुर्गाको 9 वटा स्वरूपलाई पूजा गरिन्छ पण्डितजी?
1: विशेष गरी चाहिँ यो नवदुर्गाकै पूजा गर्नुपर्ने, देवीकै पूजा गर्नुपर्ने कारण के हो त भन्दा जुन दसैँ पर्वको उत्पत्तिको कथा जुन छ त्यो चाहिँ परापूर्व कालमा एकदमै लामो समयसम्म दानवहरूले चाहिँ देवताहरूलाई दुःख दिएको, केही गर्दा पनि दानवहरूलाई जित्न नसकेको र भगवतीले चाहिँ आफ्नो धेरै खालको स्वरूपलाई धारण गरेर पहिलो दिनमा चाहिँ प्रथमम शैलपुत्री च द्वितीयम ब्रह्मचारिणी तृतीयम चन्द्रघण्टेति कुष्माण्डेति चतुर्थकम पञ्चमम स्कन्दमातेति षष्ठम कात्यायनीति च सप्तमम कालरात्रिति महागौरीति चाष्टमम नवमम सिद्धिदात्री च नवदुर्गा प्रकृतिता भनेर 9 वटा दुर्गा भगवतीको जुन स्वरूप छ त्यो नौ दिनसम्म छुट्टा छुट्टै स्वरूपले चाहिँ महिषासुरसँग चाहिँ भगवतीले युद्ध गर्नुभएको र भगवतीलाई चाहिँ महिषासुरलाई चाहिँ उद्धार गर्नुभएको अथवा हामीले लोक भाषामा भन्दाखेरि महिषासुरलाई को चाहिँ प्राण हरण गर्नुभएको चाहिँ दशमीको दिनमा भएको हुनाले त्यसैको कारणले दुर्गा भगवतीलाई उत्सव मनाइएको त्यो देवताहरूको एउटा जितेको उत्सव मनाएको रूपमा चाहिँ हामीले यो दशैँ पर्वलाई मनाउने भएको हुनाले विशेष गरी चाहिँ भगवतीकै उपासना गर्नुको कारण चाहिँ भगवतीकै कारणले चाहिँ विजय प्राप्ति भएको कारणले शक्तिको प्राप्ति गर्नको लागि आफूलाई अझै शक्तिमय बनाउनको लागि ऊर्जामय बनाउनको लागि तेजोमय बनाउनको लागि चाहिँ दुर्गा भगवतीको विशेष यसै पनि सबै कुरा अब शक्तिको उपासना त यसै पनि गरिन्छ भगवतीकै उपासना गर्ने हो र दसैँको यो चाहिँ उसै पनि परम पावन समय शुक्ल पक्ष नौ दिनसम्मको समय चाहिँ विशेष मानिने भएको हुनाले दुर्गाकै पूजा गरिन्छ हजुर यो बेला चाहिँ सँगसँगै राम भगवानको पनि पूजा हुन्छ रामचरित मानस पनि हामीले पाठ गर्छौँ यो चाहिँ हाम्रो नेपालमा चाहिँ हामीले विशेष गरी भगवतीको पूजा गर्छौँ अब अरू अरू ठाउँमा चाहिँ आफ्ना आफ्ना स्थानीय देवी देवताहरूको आफ्नै देवीहरूको पूजा गरेर यो मनाउने चलन रहेको छ हजुर
0: हजुर अनि टिकाको साइज चाहिँ त्यो दिन कति छ हुँदा हाम्रो बिगर अफ गोर्खासको टाइम टेबल पण्डितजीले निकाल्नु भएको भिन्दै छ टिकाको साइज त्यो दिनको अनि कता फर्केर लगाउने पण्डितजी
1: हामीले चाहिँ विशेष गरी अहिले भर्खरै यहाँ बेलायतमा दर्ता भएको संस्था पण्डित सङ्घ युके भनेर छ त्यसमा चाहिँ धेरै बेलायतहरूमा हुनुभएका धेरैजसो सबै गुरुहरू जोडिनु भएको छ अनि उहाँहरूको अनुसार चाहिँ हामी सबैले एउटै साइत निकाल्दाखेरि विजया दशमीको टिका चाहिँ 8:15 बिहानको समयमा 8:15 चाहिँ दसैँको टिका लगाउने साइत निक्लिएको छ हजुर
0: ए अनि टिका लगाइ माग्ने मान्छे चाहिँ कतातिर फर्किने त्यो पनि हुन्छ कि त्यो साइत नै यति नै हो
1: खासमा टिका जसले टिका ग्रहण गर्नुहुन्छ उहाँ चाहिँ दक्षिणतर्फ फर्केर दक्षिण साउथतर्फ फर्केर बसेर टिका लगाउने जसले टिका लगाइदिनुहुन्छ उहाँले उत्तरतिर फर्केर टिका लगाइदिने छ र हाम्रो विशेष गरी घरमा टिका लगाउँदा मात्रै यो साइत हो हामीले मन्दिरमा टिका लगाउँदा अथवा कुनै स्थानमा गएर टिका लगाउँदा अनि अरू व्यक्तिहरूको घरमा गएर टिका लगाउँदाखेरि चाहिँ यो हाम्रो विशेष साइतको दिशालाई हामीले त्यति लिँदैनौँ र मन्दिरको हिसाबमा हामीले लगाउँदाखेरि पूर्वतिर फर्केर लगाइदिन्छौँ भने आफ्नो घरमा साइतमा हामीले विशेष तरिकाले टिका ग्रहण गर्छौँ भन्नेहरूको लागि चाहिँ दक्षिणतर्फ फर्केर दक्षिण यानि कि साउथतर्फ फर्केर टिका लगाएको अत्यन्तै शुभ छ हजुर
0: हजुर यो दसैँमा जमरा चाहिँ किन लगाइन्छ दुईवटा प्रश्न एकैचोटि जोड्छु अनि यो पूर्णैपछि यो जमरा चाहिँ कसरी विसर्जन गर्ने अब गाउँघरमा चाहिँ त्यो पानीको माथि त्यो धाराको माथितिर हामीले सेलाउँथ्यौँ टपरीमा यो यहाँ विदेशमा चाहिँ कसरी त्यसलाई विसर्जन गर्न सकिन्छ अनि टिका चाहिँ जमरा चाहिँ किन लगाइन्छ
1: अब विशेष जौलाई चाहिँ एउटा विशेष पदार्थ शुद्ध पदार्थ अन्नहरूमा पनि विशेष अन्नको रूपमा लिइन्छ पिण्ड दिँदाखेरि पनि जौकै पिण्ड दिने हामीले पवित्रता र शुद्धताको हिसाबले लिइन्छ जौलाई र त्यो जौलाई चाहिँ त्यो कलश जुन हामीले नौ दिनसम्म स्थापना गर्छौँ त्यो कलशमा गोबरमाथि पनि माटोमा लगाएर नौ दिनसम्म त्यहाँ पूजा गरेर बिहान बेलुका आरती गरेर भगवती जगदम्बिकालाई सम्झना गरेर हामीले त्यो आशीर्वादको रूपमा चाहिँ जस्तो हाम्रो आशीर्वादमा पनि भगवतीसँग चाहिँ जयन्ती मङ्गला काली भद्रकाली कपालिनी भनेर भगवतीका विविध स्वरूपहरूको सम्झना गर्दै हामीले नौ दिनसम्म त्यहाँ पूजा आराधना अर्चना गर्छौँ र त्यो चाहिँ जुन हामीले पूजा गरेर अभिमन्त्रित गरिएको नौ दिनसम्म हामीले जुन मन्त्रद्वारा जागृत गराइएको जुन प्रसाद छ त्यो प्रसाद चाहिँ सबैभन्दा पहिला विजय उत्सवको रूपमा भगवती जगदम्बिकालाई अपराजिता भगवतीलाई पूजा गरेर भगवतीलाई अर्पण गर्दछौँ र आफन्त इष्टमित्रहरूसँग हामीले चाहिँ आफूभन्दा जो पनि मान्यजन हुनुहुन्छ आफूभन्दा पूजनीय हुनुहुन्छ उहाँहरूबाट चाहिँ आफ्नो सुस्वास्थ्यताको कामना गरेर आयु आरोग्यताको कामना गरेर र विशेष गरी भगवतीको कृपा र अनुकम्पा प्राप्त होस् भगवती दाइना हुन् भनेर विशेष त्यस्तो कामना गरेर टिका प्रसाद लगाउँछौँ र हाम्रो स्थानीय भेद अनुसार कसै कसैले नेपालतिर पनि एक दिन मात्रै टिका लगाउनुहुन्छ दसैँको टिकाको दिनमा मात्रै कुनै कुनै क्षेत्रमा काठमाडौँ लगायतका क्षेत्रहरूमा चाहिँ हामीले जुन टिका प्रतिपदामा राखेको जमरा हुन्छ परिवारको दिनमा त्यो जमरा चाहिँ पूर्णिमासम्म राख्ने एकादशी द्वादशी त्रयोदशी चतुर्दशीमा पनि टिका प्रसाद ग्रहण गर्ने र पूर्णिमाको दिनमा चाहिँ पवित्र स्थानमा कुनै अब जलाशयमा अथवा कुनै नदीमा अथवा सागरमा लगेर त्यसलाई विसर्जन गर्ने हाम्रो विधान छ नेपालमा त हामीलाई सहजै छ, तर यहाँ चाहिँ अब हाम्रो विसर्जन गर्ने कार्यक्रम चाहिँ हामीले कुनै अब त्यहाँ केही पनि विकार उत्पन्न नहुने र पानीमा बग्दा पनि केही नहुने खालको चिजहरूलाई तयारी गरेर हामीले नजिकैको कतै जलाशयमा लगेर त्यसलाई चाहिँ विसर्जन गर्छौँ। हजुर
0: हजुर। अर्को चाहिँ अब यो कसैले रातो टिका लगाउनुहुन्छ, कसैले सेतो टिका लगाउनुहुन्छ,

0: देवता इष्ट देवतालाई पूजा गरेर सबै देवी देवतालाई सम्झना गरेर हामीले रातो टिका ग्रहण गर्दछौँ। रातो टिका ग्रहण गर्नुको अर्थ चाहिँ सुरताको वीरताको प्रतीकात्मक अर्थ बोकेको छ भने सेतो टिकाले चाहिँ अब सेतोमा त खास अक्षता र दही मात्रै मोलिन्छ, सेतो टिकाले चाहिँ एउटा शान्तिको एउटा सद्भावको सन्देश बोकेको हुन्छ। त्यसले गर्दाखेरि आफ्नो आफ्नो लोक चलन अनुसार, किनभने शास्त्रमा पनि भनिएको छ नोल्लङ्घनीय कुलदेश धर्म, आफ्नो कुलको आफ्नो देशको जो धर्म छ त्यसलाई उल्लङ्घन नगर्नु भनेको हुनाले आफ्नो रीतिरिवाज अनुसार आफ्नो चालचलन अनुसार चाहिँ आफ्नो आफ्नो इच्छा अनुसार त्यसरी ग्रहण गर्नुहुन्छ। त्यसमा सेतो ग्रहण गर्दा पनि खासै फरक पर्ने छैन, रातो ग्रहण गर्दाखेरि पनि खास फरक पर्ने छैन। र एउटा यो उत्सवको पर्व भएको हुनाले, अब एउटा जितिएको उत्सवको पर्व भएको हुनाले रातो रङलाई विशेष रङको रूपमा लिएको हुनाले रातो टिका लगाउने प्रचलन पहिलेदेखि चलिआएको। हजुर
1: हजुर। अनि यो फुलपाती चाहिँ किन भित्राउने गरिन्छ?
0: विशेष गरी फुलपाती, अब फुल भन्ने, फुलपाती भन्ने शब्द हामीले सुन्दाखेरि नेपाली शब्द छँदैछ फुलपात भन्नेसँग सम्बन्धित छ, र फुलपाती चाहिँ सप्तमीको दिनमा विशेष गरी भगवतीलाई चाहिँ नवपत्रिका भन्ने हुन्छ। त्यो नवपत्रिका चाहिँ कदली दाडिमी धान्य हरिद्रा मानकम कचु बिल्लो सोको जयन्ती छ, विज्ञा नवपत्रिका भनिएको छ। केरा लगायत अनि दाडिम धान बेल लगायत सबै नौ प्रकारका बेसार लगायतका नौ प्रकारका हामीले चाहिँ त्यो नवपत्रिकाहरूलाई पूजा गर्ने र भगवतीलाई चाहिँ एउटा हर्क बढाइको साथमा एउटा उत्सवको साथमा चाहिँ त्यो सबै चिजहरूलाई अघिल्लो दिनमा त्यो षष्ठीकै दिनमा फुलपाती भित्राउने अघिल्लो दिनमा गएर पूजा गर्ने अनि तयारी गरेर भोलिपल्ट चाहिँ काटेर ल्याएर भगवती जगदम्बिकालाई चाहिँ एउटा त्यो चाहिँ प्रसाद हामीले चाहिँ प्रसाद ग्रहण गर्नको लागि हामीले एउटा आफ्नो जुन यो नौवटा चिज नौवटा द्रव्यहरूले चाहिँ भगवतीलाई पूजा आराधना अर्चना नै गरेको हो। नौ प्रकारको फुल नौ प्रकारको पत्रिकाले भगवतीलाई प्रसन्नताको रूपमा चाहिँ हामीले पूजा आराधना अर्चना गर्छौँ। त्यही पर्व जुन सबै गर्ने प्रक्रिया छ त्यसैलाई फुलपाती भित्राउने भनिन्छ। हजुर
1: हजुर। अन्तमा चाहिँ यो रोटेपिङ लिङ्गेपिङ अनि यो चङ्गा उडाउने गरिन्छ दसैँमा, यो दसैँसँग सम्बन्धित छ यी कुराहरू, यसको केही जोडेको कुरा हो कि यो रमाइलोको लागि मात्र गरेको?
0: रमाइलो मनोरञ्जनात्मक पनि हो। पहिलो त दसैँ पर्व चाहिँ धार्मिक हिसाबमा मात्रै जोडिएको छैन, सांस्कृतिक हिसाबमा सामाजिक हिसाबमा पनि जोडिएको छ। अब पहिला अब मनोरञ्जनका विविध प्रकारका साधनहरू नहुँदाखेरि चाहिँ एउटा मनोरञ्जन गर्नको लागि रोटेपिङ हाल्ने, लिङ्गेपिङहरू हाल्ने त्यो उत्सव त छँदैछ। र एउटा लोक चलनमा पनि दसैँको टिकाको दिनमा चाहिँ एकचोटि पृथ्वी छोड्नुपर्छ, धरती छोड्नुपर्छ भन्ने हिसाबले गर्दाखेरि यो पिङ खेल्ने चलन चाहिँ त्यसरी चलेको हो भन्ने मैले बुझेको छु। अब यसमा अलिकति मेरो अल्प ज्ञान भएको पनि हुनसक्छ, मैले जाने बुझे अनुसार चाहिँ दसैँको टिकाको दिनमा चाहिँ एकचोटि धरती छोड्नुपर्छ भन्ने भएको हुनाले त्यो उत्सवको रूपमा हामीले मनाउने भएको हुनाले रोटेपिङ
1: हजुर। हुन्छ पण्डितजी, हजुरलाई धेरै धेरै धन्यवाद। मैले सोधेको प्रश्नहरू यति नै छन् मेरो प्रश्नहरू, अरू केही छन् कि म एउटा गीत लाउनुभन्दा अगाडि अध्यक्षसँग कुराकानी गर्नुभन्दा अगाडि?
0: विशेष गरी अन्त्यमा चाहिँ म स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, सम्पूर्ण दिदीबहिनी, आमा बुवा तथा हाम्रो देश विदेश सुनेर बस्नुभएका सम्पूर्ण महानुभावहरूमा बडा दसैँको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। जगत जननी भगवती माता दुर्गाको कृपाली अनुकम्पाली हामी सबैमा सद्बुद्धि आओस्, हामी सबैमा साहस आओस्, हामी सबैलाई सकारात्मक सोच आओस्, प्रत्येक घर परिवारमा सुख शान्ति होस्, सबैमा समृद्धि होस्, सुस्वास्थ्यता छाओस्, र हामी सबैको बिचमा जस्तो सुकै परिस्थितिमा पनि आपसी प्रेम सद्भाव र भाइचाराको भावना अझै प्रगाढ बनेर जाओस्, सधैँ हाम्रो धर्म बढेर जाओस्, हाम्रो संस्कृतिहरू फैलिएर जाओस्, हाम्रो भाषा परम्परा चाहिँ हाम्रो भावी पुस्तामा पनि हामीले हस्तान्तरण गर्न सकौँ, हामीले आफ्नो एउटा सामाजिक उत्तरदायित्वलाई वहन गरेर सबै आगामी पुस्ताहरूमा पनि यो दसैँको महत्त्व हामीले दर्शाउन सकौँ भन्ने यही कामना सहित सबैजनालाई फेरि पनि विजयादशमीको शुभकामनाको साथसाथमा हजुरलाई पनि शिव मन्दिरमा हामीले जुन यो कार्यक्रम गर्दैछौँ त्यो कार्यक्रमको लागि निमन्त्रणा पनि गर्न चाहन्छौँ यसै सूचना मार्फत। हजुर
1: हुन्छ पण्डितजी, धेरै धेरै धन्यवाद। र यो फोन राख्दा पनि हुन्छ अथवा तपाईँलाई प्रब्लम ब्याट्री एनअप छ भने झन्नै 5 मिनटभित्र म अध्यक्षसँग कुराकानी गर्छु। हजुरको समयको लागि धेरै धेरै धन्यवाद। एउटा गीत प्ले गर्छु, त्यसपछि हजुरलाई म यसमै कन्ट्याक्ट गर्छु है त हजुर?
0: धन्यवाद।
1: हुन्छ। उहाँ हुनुहुन्थ्यो आदरणीय श्रोताहरू, शिव मन्दिर अल्डर सर्टको पण्डित मधुसूदन सत्यालज्यूसँग दसैँको बारेमा कुराकानी गऱ्यौँ। र अब भने एउटा गीत सुनौँ र त्यसपछि प्रमो ब्रेक, छोटो एउटा गीत, त्यसपछि हाम्रो अध्यक्षज्यूसँग चाहिँ

कुराकानी गर्नेछौँ हरिभ ट्राइज्यूसँग म कुराकानी गर्नेछु। हजुर, बिग सल्युटतिर पनि यसो कोही डोनेट गर्न चाहनुहुन्छ, तपाईँहरूलाई लिङ्क चाहिएको छ भने प्लिज डु लेट मी नो। सुमिता राईले गाउँदै हुनुहुन्छ यो गीत चाहिँ।

0: BFBS Gorkha Radio.
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ SCOAF.org.uk।
0: यो PF

हजुर सरूपराज आचार्य र मिलिना राई यो गीतलाई गाउँदै हुनुहुन्थ्यो। 5:35 गइसकेको छ अहिले। प्रत्यक्ष हामी कुराकानीमा पनि छौँ। राम्रो पण्डितजीसँग कुराकानी तपाईँले सुनिसक्नु भएको छ। अब भने यो मन्दिर अल्डर सर्टको चाहिँ अध्यक्षज्यू हुनुहुन्छ हरि भट्टराईज्यू, उहाँसँग कुराकानी गरौँ। आशा छ उहाँ लाइनमै हुनुहुन्छ होला। हेलो नमस्कार हजुर। हेलो हरिजी नमस्ते। हजुर उहाँ सायद यहाँ लाइन त अनै छ, गर्दा म फेरि उहाँलाई कन्ट्याक्ट गर्नेछु। अहिलेलाई भने अघिको गीत म क्यारी अन गरेँ है त।

0: हजुर, अब भने हाम्रो अध्यक्षज्यूसँग चाहिँ कन्ट्याक्ट भएको छ, हरि भट्टराईज्यू हुनुहुन्छ, उहाँसँग कुराकानी गराउँ। नमस्कार अध्यक्षज्यू।
1: हजुर नमस्कार योगराजजी, नमस्कार।
0: नमस्कार नमस्कार, आराम हुनुहुन्छ?
1: एकदम एकदम राम्रो छ एकदम।
0: ओके, कति भयो त तपाईँले अध्यक्ष लिनुभएको?
1: मेरो अध्यक्ष लिएको भर्खर 10 महिना भयो।
0: ए, अनि कस्तो हुन्छ कार्यकाल तपाईँको, यति वर्ष भन्ने हुन्छ कि जति गरे पनि हुने, के हुन्छ तपाईँहरूको चाहिँ?
1: होइन, हाम्रो 2 वर्षको कार्यकाल हो, हामी सबैले रोल क्रम सिस्टममा छौँ।
0: ए,
1: हामी मन्दिरको चाहिँ मा चाहिँ यो फर्स्ट होइन मेरो, म पहिला उपाध्यक्ष थिएँ, पहिला चाहिँ महासचिव भएँ, कोषाध्यक्ष भएँ, यसको क्रमबद्ध आएको रोल क्रम अनुसारको म अध्यक्ष
0: हो। ए, नत्रभन्दा कुनै कुनै ठाउँमा संस्थातिर त फेरि चुनाव पनि लड्नुपर्ने हुन्छ, त्यस्तो त हुँदैन होला? मन्दिर भनेपछि पुण्य ठाउँ हो होइन?
1: यो सामाजिक काममा होडबाजी यहाँ हुँदैन, यहाँ रोल क्रममा सबैले जो जसको समय छ त्यो अनुसारको मिलाएर गर्नुपर्छ।
0: ओके, अब दसैँकै कुराकानी गरिरहेको छौँ, 11 तारिकबाट त दसैँ सुरु भयो आउँदो सन्डेबाट। तपाईँहरूको शिव मन्दिरको प्रिपरेसन के छ, कसरी तयार गर्नुभएको छ अथवा गर्दै हुनुहुन्छ, के छ?
1: सर्वप्रथम त म चाहिँ सम्पूर्ण बेलायतमा बसोबास गर्ने हाम्रो चाहिँ भक्तजनहरूलाई विजयादशमीको हार्दिक मङ्गलमय शुभकामना मेरो तर्फबाट र शिव कल्चर कम्युनिटी सेन्टरको कमिटीको तर्फबाट म सबैलाई विजयादशमीको शुभकामना दिन चाहन्छु। साथै बिएसबिएस टिम हजुर योगराजी हजुर लगायत बिएसबिएस टिमका सम्पूर्ण टेक्निसियनहरूलाई पनि हार्दिक मङ्गलमय शुभकामना दिन चाहन्छु। हाम्रो यसपालिको चाहिँ विजय दशमी हामी लास्ट इयर जसरी मनाएका छौँ त्यसरी नै हाम्रो मनाउने कार्यक्रम चलिरहेको छ। यसपालि हामीले चाहिँ अब मन्दिरलाई अलिकति सजावटको रूपमा अलिकति विस्तृत रूपमा चाहिँ गरेर हामीले चाहिँ गर्ने प्लानिङ गरिरहेका छौँ, अलिक कामहरू भइरहेको छ। मन्दिरलाई सिँगार पटार गर्ने अलिक सुन्दरताको एउटा चाहिँ प्रतीक हौसला रूपमा लिएका छौँ, त्यो अनुसारको हामी मन्दिरको चाहिँ पुरै तयारी भइरहेको छ, अहिले त त्यो अनुसार चौथमा भइरहेको छ।
0: ए, अनि भक्तजनहरूको कति सङ्ख्यामा अपेक्षा गर्नुभएको छ, अनि उहाँहरूको चाहिँ सहजताको लागि कस्तो व्यवस्थापन गर्नुभएको छ? अब त्यो ठाउँ विशेष गरेर त्यहाँ चाहिँ अलिकति कारपाकको समस्या देखेँ मैले, होइन?
1: होइन हजुर, यसपालि हामीले चाहिँ कारपाकको हामीले व्यवस्था पनि गरेका छौँ। हामीसँग अहिले हाम्रो अगाडिपट्टिको स्कुलसँग हाम्रो चाहिँ कार पार्किङको व्यवस्था भएको छ। यो चाहिँ हामी वृद्ध जो अलिकति अस्वस्थ हुनुहुन्छ, जसले ड्राइभिङ गरेर पार्किङ गर्न टाढा जानु सक्नुहुन्न, उहाँहरूको लागि हामी विशेष कारको चाहिँ पार्किङको व्यवस्था हामीले मिलाएका छौँ। अरू भक्तजनको लागि त अब नजिकको चाहिँ मल्टिपल कार पार्क छँदैछ, उहाँहरूले त्यहाँ पार्किङ गरेर चाहिँ 2 मिनटको चाहिँ वकिङ डिस्टेन्समा भएको हुनाले उहाँहरूलाई सजिलो छ त्यसको लागि।
0: त्यो स्कुलको कार पार्किङ चाहिँ फ्री हो?
1: स्कुलको कार पार्क चाहिँ अहिले हामीसँग चाहिँ हाम्रो कन्ट्र्याक्टमा हामीले लिएका छौँ, अहिले फ्री हो हाम्रो लागि।
0: ए, अनि कति जति भक्तजनहरूको अपेक्षा गर्दै हुनुहुन्छ, अनि कार्यक्रमहरू चाहिँ के रहन्छ तपाईँको डे टु डे, अब 10 दिनसम्मको कार्यक्रमहरू?
1: हाम्रो चाहिँ अब यसपालिको हामी शिवरात्रिको एउटा चाहिँ अनुमानित आँकडा अनुसार हामी भक्तजनको चाहिँ 1500 चाहिँ भक्तजन हाम्रो चाहिँ शिव हाम्रो विजयादशमीको समयको लागि चाहिँ हामी आशा गरेका छौँ। हामीले आशा छ उहाँहरू त्योभन्दा पनि बढी चाहिँ भक्तजनहरूको चाहिँ मन्दिरमा चाहिँ आगमनको आशा गरेका छौँ। चाहिँ हामीले चाहिँ घर स्थापनाको दिनदेखि 9 दिनसम्म हामी नित्य दुर्गाको पूजा गर्छौँ बिहान र बेलुकी। हाम्रो पण्डित मधुसूदन सत्यजी गुरु हुनुहुन्छ, उहाँको हातबाट सबै कार्यक्रम हुन्छ। हामी कर्ताको रूपमा हामीहरू छौँ, हामी कमिटी एक्जिक्युटिभ कमिटीका सदस्यहरू पनि चाहिँ कमिटीकै चाहिँ यो कर्ताको रूपमा हामी चाहिँ बस्नेछौँ। भक्तजनहरूको लागि सहजीकरणको लागि हामी चाहिँ उहाँहरूलाई यदि उहाँ इच्छा छ भने उहाँहरू आएर कर्ता भएर पूजा गर्न पनि चाहनुहुन्छ भने उहाँहरूले पनि पाउनुहुन्छ, उहाँहरू सबैलाई हामी व्यवस्था गर्छौँ।
0: यो फुलपाती त यहाँ आर्मीमा पनि पक्का बढाइको साथ भित्राइन्छ, त्यहाँको कार्यक्रम चाहिँ कस्तो हुन्छ, कहाँदेखि कहाँ भित्राउनुहुन्छ? अब त्यो त्यहाँ त एकदमै अब घना बस्ती भएको ठाउँ हो, के छ कार्यक्रम चाहिँ फुलपातीमा चाहिँ पर्टिकुलरली? अरू त मन्दिरभित्रै हुन्छ सबै कार्यक्रमहरू होइन?
1: हजुर, हामीले चाहिँ यसपालि चाहिँ होइन हामीले चाहिँ लगत गत 2 वर्षदेखि कन्टिन्यू हामी चाहिँ हाम्रो चाहिँ BCCUK चाहिँबाट हामीले चाहिँ हामीले फुलपाती भित्राउने चलन गरेका छौँ। अब यसपालि पनि हामीले कन्टिन्युटी गर्छौँ, हामीले चाहिँ बिहान 9 बजे 8 बजे हामी यहाँ चाहिँ सबै जम्मा भएर हामी नौमती बाजाको साइड चाहिँ हामी चाहिँ लिएका छौँ। 9 बजे बाजा सहित लिएर हामी चाहिँ हाम्रो मन्दिरबाट केही 500 मिटर जति हामी चाहिँ 9 बजे बाजा बजाउनेछौँ। त्यसपछि हामी क्वाइट भएर हामी चाहिँ किनभने यो बाटो चाहिँ हामीले चाहिँ सबै एक्सिसको लागि हामी चाहिँ अथोराइजेसन हामीले नभएको हुनाले भिडभाड गर्ने अथोराइजेसन नभएको हुनाले हामी आफू तर्का जान्छौँ। त्यसपछि उहाँ नजिकै गएर चाहिँ गुम्बा नजिक पुगेपछि हामी फेरि 9 बजे बाजा एकठा राखेर हामी त्यहाँबाट 9 बजे बाजा बजाउँदै चाहिँ हामी चाहिँ भित्र गुम्बाभित्र जान्छौँ। गुम्बाबाट भित्रबाट उहाँहरूले हामीलाई दिनुभएको फुलपाती हामी चाहिँ लिएर फेरि चाहिँ त्यही अनुसारको प्रक्रियाबाट हामी फेरि पार्कमा आउँछौँ। हाम्रो एउटा भुलभुलिया पार्क पनि छ। हामी हिजो चाहिँ हाम्रो गुम्बाको सँग हामीले चाहिँ फुलपाती ल्याउने भन्दा पहिलाका धेरै पहिलाका कार्यक्रममा हामीले त्यहाँबाट ल्याउने गरेका छौँ। त्यो हामीले त्यसलाई कन्टिन्यू गरेका छौँ। त्यहाँबाट हामी फेरि चाहिँ फुलपाती लिएर पूजा गरेर फुलपाती लिएर हामी फेरि मन्दिरमा भित्र आउँछौँ र नौमती बाजाको साथ हामी भित्र आउने कार्यक्रम छ।
0: यो बलि यानि कि मार चाहिँ कस्तो हुन्छ? अब यहाँ त सेक्रिफाइस गर्ने कुरा भएन होइन, त्यो कुमिन्डहरू त्यस्तो नै त्यहाँ गर्नुहुन्छ होला काट्ने कुराहरू होइन?
1: हजुर हजुर, किनभने यो हामी सनातनी यो विदेशमा बसेर हामी चाहिँ यो काट मारको कुरा चाहिँ हामी चाहिँ अहिले असहजीकरणको रूपमा हुन्छ। हामी एउटा चाहिँ एउटा वैदिक सनातन धर्मको अनुसारको जुन बलिदिन चलन छ, अब कुबिन्टो अब के हुन्छ गुरुहरूले व्यवस्था गर्नुहुन्छ त्यसको अनुसारको हामी बलिदिने र चाहिँ त्यसलाई चाहिँ अष्टमीको रूपमा चाहिँ हामी मनाउँछौँ।
0: ओके, अब तपाईँहरूले मन्दिर पनि सञ्चालन गर्नु पर्यो, भक्तजनहरू चाहिँ कस्तो त्यहाँ पूजा गर्नु आउनु हुँदा चाहिँ अब पैसा त नमाऊ भेटीहरू सर्टेन भेटीहरू चढाउनु पर्छ कि तपाईँहरूको प्रावधान के छ?
1: होइन, हाम्रो प्रावधान केही पनि छैन। भक्तजनहरूले चाहिँ उहाँहरूको विवेकमा पर्छ, उहाँहरूले चढाउन नि सक्छन् चढाउन सक्छ, नचढायो भने पनि हामीले किन चढाउनु भन्ने भनेको प्रसङ्ग हुँदैन। हामी एकदमै चाहिँ मन्दिर हजुर उहाँहरूको लागि नै हामीले बनाएको मन्दिर हो, उहाँहरूले आफै मन्दिरको संरक्षण गर्ने हो। हामी चाहिँ एकदम एउटा मार्गदर्शक मात्रै हो, हामीले चाहिँ एउटा सञ्चालन गरेका हौँ। अब भक्तजनहरूले पैसा चढाउनु भएन भने भएन हुन्छ भनेर हामीले कसैलाई पनि त्यो कुरा इन्डिकेट गर्न मिल्दैन, होइन, उहाँहरूको इच्छाको मार्फत पर्छ।
0: राइट, ओके। अनि तपाईँहरूको भेन्यूमा चाहिँ एट अ टाइम कति जति भक्तजनहरूलाई एकोमोडेट गर्न सक्नुहुन्छ? त्यहाँ तपाईँले उताको सानो घर पनि लिनु भएको छ नि होइन? पहिला म एकपटक आएको पनि थिएँ हाम्रो विक्रम भट्टराईजी हुँदा।
1: हजुर, हामीले अर्को घर साइडमा पनि एउटा सानो चाहिँ ठाउँ त बनाएका छौँ। अहिले हाम्रो हलको क्यापेसिटी हाम्रो चाहिँ एराउन्ड 200 पिपल स्ट्यान्डिङ हो। हामी त्यो त्यसैमा छौँ अहिलेसम्म, त्योभन्दा बढी हाम्रो चाहिँ क्यापेसिटी छैन। अब यो जुन फुलपातीको दिनमा दसैँको समयमा चाहिँ आउने जाने क्रम रहिरहन्छ, अब आशा छ आउने जाने क्रममा चाहिँ त्यो चाहिँ भिडभाडले चाहिँ हामीलाई त्यति असर नगर्ला।
0: तपाईँहरूको फ्युचर प्लान चाहिँ के छ? भविष्यमा अलिकति पैसा भयो अथवा त्यही प्रपर्टीलाई बेचेर अलिकति शून्य ठाउँमा अलिक ठुलो ठाउँमा ठुलो भेन्यूको चाहिँ घरहरू किन्ने प्लानमा पनि हुनुहुन्छ कि अहिलेलाई केही छैन?
1: होइन, यस्तो छ, अब हामी अब हाम्रो आफ्नो महत्त्वाकांक्षा त हामीले लिनै पर्छ। मन्दिरको यो समाजमा रहेर यो सनातनी यो मन्दिरको चाहिँ पछिल्लो समयसम्मलाई चाहिँ राख्नको लागि त हामी एउटा ठुलो ठाउँको त अपेक्षा त गर्नै पर्छ, हामीले प्रयास पनि गर्नुपर्छ। अब हामी चाहिँ कमिटी हामी सबैजना वरपरका सबैजना मिलेर प्रयास गर्छौँ। अब म पछिको अर्को अध्यक्ष आउनुहुन्छ, उहाँले प्रयास गर्नुहोला, अर्को अध्यक्ष प्रयास गर्दा गर्दै बिस्तारै चाहिँ हाम्रो चाहिँ सङ्कल्प अनुसारको हामी ठुलो ठाउँको कोही ठाउँ पाइएर हामीले गर्न सक्यो, हाम्रो चाहिँ क्यापेसिटीले भ्याए भने, हाम्रो चाहिँ दसैँले भ्याए भने हामी प्रयास चाहिँ गर्छौँ।
0: अब यो त दसैँको भयो, दसैँ बाहेक अरू बेला चाहिँ त्यहाँ के कस्तो खालको चाहिँ मतलब भनौँ कार्यक्रमहरू हुन्छन्? अब कति विवाह हुन्छन् होला, कति अरू प्रोग्रामहरू हुन्छन्, कस्तो खालको त्यहाँ चाहिँ पूजाआजाहरू हुन्छन् अथवा कर्महरू हुन्छन् भनौँ न?
1: हामी कहाँ चाहिँ हामीले दिन सर्भिस चाहिँ हामी सबै सर्भिस दिन्छौँ, जस्तो चाहिँ हामीले भक्तजनहरूलाई बाहिरको लागि तपाईँको नामाकरणदेखि लिएर मृत्युदेखि लिएर उत्सवको सबैको कार्यक्रमको हामी व्यवस्थापन गरेका छौँ। हामी बाहिर बुकिङको अनुसार चाहिँ हामीले चाहिँ पण्डित विजयहरूलाई हामीले पठाउनु चाहिँ चलन छ। भित्रपट्टि हामी चाहिँ दैनिक चाहिँ सोमबार हाम्रो रुद्राभिषेक हुन्छ, अनि अरू चाहिँ अब हाम्रो दैनिक क्यालेन्डर अनुसारको सबै पूजा चाहिँ हाम्रो कर्महरू सबै हामी गर्छौँ मन्दिरको।
0: जस्तै एउटा विवाह गर्नु पर्यो भने मन्दिरमा कस्तो छ, तपाईँहरूको सर्टेन अमाउन्टको दस्तुर लिनु हुन्छ कि कस्तो हुन्छ?
1: हाम्रो चाहिँ दुई थरीको छ। हामी चाहिँ यदि उहाँहरूले पुरै हल हायर बुक गरेर उहाँहरूले फुल्ली रूपमा लिनुहुन्छ भने हामी 280 पाउन्ड हल हायरको लिन्छौँ। यदि उहाँहरू चाहिँ होइन यसो मन्दिरभित्र घुमेर पण्डितजीलाई चाहिँ सँग बसेर चाहिँ वरमाला लगाएर चाहिँ पूजा गरेर निस्किन्छौँ भने 101 पाउन्ड लिन्छौँ। हामी त्योभन्दा बढी हाम्रो चाहिँ हामीले अहिले लिएका छैनौँ।
0: ए, अनि तपाईँ अध्यक्ष हुनुहुन्छ, 8-9 महिना भयो भन्नुभयो, अनि मन्दिरको लागि चाहिँ केही नयाँ सोच मेरो कार्यकालमा गर्छु भन्ने केही त्यस्तो सोच्नु भएको छ अनि गर्दै हुनुहुन्छ?
1: होइन, यस्तो छ सर, के भने हामी म एक्लो छैन, सबैजना टिमले गर्ने हो। म एकदम एउटा चाहिँ लिडर भए पनि बिना सल्लाह बिना चाहिँ नगरिकन हामी केही पनि गर्दैनौँ, सल्लाह गरेर गर्छौँ। म एकदम लिडरसिपको हिसाबले मैले मेरो कार्यकालमा यो काम हुनैपर्छ भन्ने चाहिँ कुनै चिज यस्तो छैन। हामी सबैजना मिलेर सबैजनाले सल्लाह अनुसार यो काम गर्दा के हुन्छ भन्ने सल्लाहमा आयो भने हामी त्यो काम चाहिँ सधैँ गर्छौँ।
0: अहिले अब बेलायतमा चाहिँ अब हाम्रो दोस्रो पुस्तालाई हामी त पहिलो पुस्ता भयौँ, अब उहाँलाई आफ्नो संस्कार संस्कृति कसरी सिकाउने हस्तान्तरण गर्ने भन्ने एउटा इस्यु पनि भइरहेको छ। कुनै कार्यक्रममा जाँदा पनि हाम्रै जनरको मात्रै भेटिन्छ, नयाँहरू त्यति भेटिँदैन। मन्दिरमा चाहिँ नयाँ जेनेरेसनका जेन्जीहरू चाहिँ कतिका आउँछन्?
1: यसपालि चाहिँ हाम्रो चाहिँ यो गएको दुई वर्षको समयमा चाहिँ नयाँ पुस्ताहरूको निकै आगमन हामीले भेटाएका छौँ। चाहिँ बेलायतभरि रहेका रहनुभएका नेपालमाबाट भर्खर आउनुभएका जति छौँ हामी, किनभने हामीले नेपालमा त आफ्नो समाजमा गरेका धर्म संस्कृतिका कार्यक्रम त हामी सबैले गरिरहेका छौँ। उहाँको अनुसरण अनुसारको, उहाँ नेपालको अनुसरण अनुसारको यहाँ त नहोला, तर उहाँहरूले जुन चाहेको चिज छ हामी यहाँ चाहिँ हामीले उहाँहरूबाट आएर गरेको चाहिँ हामीले देखेका छौँ।
0: ए राइट। अनि नेपालको दसैँ र परदेशी दसैँमा के अन्तर पाउनुहुन्छ त? तपाईँ नेपाल घर कता हो, अब गाउँघरतिर नै कता हो?
1: मेरो घर चाहिँ, मेरो बसोबास चाहिँ चितवन।
0: ए
1: म भरतपुर, मेरो चितवन बसोबास हो, मेरो पहाड गठन हो। म यहाँ बेलायतमा बसेको लगभग मेरो 27 वर्षको, यो 68 बसेको 27 वर्ष भइसक्यो। यो 27 वर्षको कार्यकालमा मैले चाहिँ नेपालमा चाहिँ अब आफ्नो इष्टमित्र हुनुहुन्छ, सबैजना दाजुभाइ हुनुहुन्छ, छरछिमेकी हुन्छ, त्यसको रमाइलो अर्कै हुन्छ। यहाँ चाहिँ अब सबैजना हामी कामकाजी मान्छे, सबैजना आफ्नो समयअनुसार मन्दिरमा आउने, व्यवस्थापन गर्ने, भेटघाट हुने कार्यक्रम हुनाले नेपालमा त अवश्य त्यसै रमाइलो नै हुन्छ। किन आफ्नो बुवा आमाको हातको टिका लगाउने, अब मान्यजनहरूको टिका लगाउने चाहिँ चलन छ। अब यहाँ चाहिँ के छ भने, अब समय मिलाएर आफ्नो समयअनुसार पण्डितजीको चाहिँ, हाम्रो समय मिलाएर चाहिँ आउँदाखेरि अलि फरक त अवश्य हुन्छ योगराजी।
0: ओके। अनि सम्पूर्ण भक्तजनहरूलाई जो चाहिँ दसैँमा त्यहाँ आउन चाहनुहुन्छ, के भन्नुहुन्छ त? तपाईँको केही छुटेको कुराहरू छन्?
1: होइन, अब मैले चाहिँ अब सम्पूर्ण भएका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ विजयादशमीको पवन अवसरमा हार्दिक मङ्गल शुभकामना भन्छु। हजुरहरूलाई पनि, अहिले पनि म हजुरलाई, मेरो अध्यक्षको शिव कल्चर कम्युनिटी सेन्टरको तर्फबाट हजुरलाई होल टिमलाई चाहिँ दसैँको फुलपातीको लागि निमन्त्रणा गर्छु अहिले नै फोनबाटै। चाहिँ अब आउने यहाँ हुनुभएका सम्पूर्ण नेपालीहरू जसले चाहिँ नेपालबाट आउनुभएको छ, भर्खर आउनुभएको छ, उहाँलाई चाहिँ मन्दिरको चाहिँ मा आएर बसेर चाहिँ हाम्रो धर्म संस्कृतिको बारेमा जानकारी लिनु छ, केही छ र चाहिँ आफूलाई आवश्यक परेका कुनै चाहिँ धर्मको बारेमा केही जानकारी छ भने उहाँहरूलाई सम्पूर्णलाई म यो शिव कल्चर कम्युनिटी सेन्टर अल्डरसर्टमा आएर चाहिँ त्यसको लाभ दिन सक्नुहुन्छ र चाहिँ सम्पूर्ण भक्तजनलाई प्रियदर्शनको धेरै धेरै शुभकामना।
0: हजुर। अन्तमा चाहिँ झन्नै भुलेछु, यो जमरा चाहिँ तपाईँले कति रोप्नुहुन्छ? अनि वरपरको मान्छेहरूले घरमा जमरा रोपिँदैन, मन्दिरबाट ल्याउला भन्ने हुन्छ, कस्तो हुन्छ? उहाँहरू आउनुभयो भने त्यो दिन जमरा उहाँलाई तपाईँहरूले प्रदान गर्नुहुन्छ, अलिअलि दिनुहुन्छ, घरमा लानको लागि के छ बन्दोबस्त?
1: यसपालि हामीले चाहिँ विशेष तरिकाले जमराको व्यवस्थापन गरेका छौँ, गर्दैछौँ। हरेक चाहिँ भक्तजन आउनुभएकोलाई हामी सबैलाई जमरा दिन्छौँ, जति आउन सक्नुहुन्छ उहाँहरूलाई सबै जमरा दिन्छौँ। र हामीले यसपालि चाहिँ जमरा राखेको भाँडासहित हामी दिने एउटा चाहिँ प्रावधान गरेका छौँ, जसले उहाँहरूलाई चाहिँ त्यो एउटा चाहिँ पवित्रताको चाहिँ मन्दिरभित्र गरेको पवित्र चिज नै उहाँहरूको घरभित्र भित्रियोस् भन्ने हाम्रो चाहना छ। यसपालि हरेक भक्तजनलाई हामीले चाहिँ उहाँहरूको इच्छा अनुसारको जमराको व्यवस्था गरेका छौँ।
0: भाँडैमै दिने कि सानो सानो गमला जस्तोमा दिने?
1: सानो सानो गमलाको व्यवस्था गरेका छौँ हामी चाहिँ। फुलपा चाहिँ हामी जमराको चाहिँ वितरण चाहिँ हामी 8 बजेबाट बिहान 10 बजेको दिन 8 बजेबाट हामी चाहिँ गर्छौँ र बेलुकी 9 बजेसम्म।
0: ए, त्यो फ्री अफ चार्ज?
1: फ्री अफ चार्ज, उहाँहरूको कुनै इच्छित चार्ज छैन, आफ्नो विवेकले चाहिँ दान गर्ने कुरा छुट्टी कुरा हो, हामीले कुनै चार्ज लगाउँदैनौँ।
0: ए हुन्छ त सर, धेरै धेरै धन्यवाद। हाम्रो चाहिँ सुषमाज्यू पनि त्यहाँ हुनुहुन्छ, दिदी पनि उहाँको फोनमा हामी बोलिरहेछौँ, त्यहाँ हुनुभयो भने एउटा छोटो दसैँको शुभकामना लिउँ। नजिकै हुनुहुन्छ भने, टाढो हुन्छ भने प्रब्लम छैन।
1: हजुर,
0: हुन्छ। नमस्ते दिदी।
2: नमस्ते भाइ।
0: बिचरा, हाम्रो कुराकानी हजुर, अग्रिम शुभकामना। अनि तपाईँ त मन्दिरको त कुरा भइहाल्यो, अहिले मन्दिरमा चाहिँ के हुनुहुन्छ तपाईँको, अब त्यहाँ के छ अब भारत दिदी?
2: ए, मेरो अहिले चाहिँ भाइस प्रेसिडेन्ट, लास्ट टाइम चाहिँ म महासचिव थिएँ।
0: ए, अब नेक्स्ट अध्यक्ष बुझ्यो होइन तपाईँ?
2: त्यस्तै छ,
0: पालोमा हुँदो रहेछ, चुनाव नभएपछि त तपाईँ नै त होइन। होइन, अनि दसैँ चाहिँ कस्तो लाग्छ त दिदीलाई?
2: दसैँ अति सानैदेखि एकदमै रमाइलोसँग मनाउँदै आउने गरेको होइन, प्रत्येक कुरा फलो गरेको, गर्दाखेरि एकदमै हर्षोल्लासका साथमा चाहिँ दसैँ मनाउन दसैँको प्रत्येक कुराहरू इभन घटस्थापनादेखि त्योभन्दा अगाडिदेखि नै भनौँ न पूजाआजा गर्ने त्यो रमाइलोहरू प्रत्येक कुरा इन्जोय गर्ने इन्जोय गराउने झन् मन्दिरमै बसेर सबैजना मिलेर काम गर्दा त्यसको आनन्दै अर्कै हुन्छ।
0: तपाईँको नेपाल घर चाहिँ कता?
2: म चाहिँ तपाईँकै छिमेकी परे विराटनगरतिरबाट।
0: ए विराटनगर ए ठुलो सहरमा हुनुहुँदो रहेछ त है। ओके ए ल एकदमै खुसी लाग्यो। अनि नेपालको दसैँ अब नेपालकै रमाइलो हो नि त यहाँभन्दा त होइन?
2: एकदम रमाइलो, तर युकेमा आएपछि पनि जबदेखि अब यो भन्ने शिव कल्चर कम्युनिटी सेन्टर त धेरै पुरानो सुरु गरेको यहाँ र यहाँ गर्दाखेरि घर घरबाटै सुरु गरियो होइन गर्दाखेरि जति हामी नेपाली थोरै नेपाली थियौँ त्यतिखेर गर्दाखेरि पनि के अरे एक आपसमा पूजाहरू गर्ने घटस्थापनाबाट पूजा गर्न सुरु गरियो मन्दिरै नहुँदाखेरि पनि त्यसरी सुरु गरेको। अब झन् आफ्नै मन्दिर भएपछि झन् नेपालीको समुदाय पनि धेरै बढेको छ, नेपाली मात्रै नभएर हिन्दू अघि नै पण्डितजीले भनिसक्नुभयो इभन गरबा गर्ने यहाँनिर डान्डियाहरू गर्ने त्यस्तोहरू पनि हुने भनेपछि त यो नेपालीहरूलाई मात्रै नभएर यो हिन्दू विभिन्न ठाउँको चाहिँ भनौँ न हिन्दू धर्मावलम्बीहरूले पनि मनाउनु पाउने मनाउने उहाँहरूको चाहिँ अब नेपालीलाई चाहिँ दसैँ भनेर मानिएता पनि उहाँहरूलाई नव दुर्गाको पूजाको ठुलो महत्त्व हुन्छ गर्दाखेरि त्यस्तो नेपालमा यहाँ पनि त्यो कार्यक्रम सबै हुने भएको हुनाले सायद नेपालको चाहिँ रमाइलो एकदमै हुन्छ तर पनि यहाँ पनि मिस चाहिँ गरिँदैन।
0: यहाँ चाहिँ टिका लगाइदिने कोही सिनियर अब घरमा परिवारबाटै हुन्छ कि अरू कोही हुनुहुन्छ अलिकति सिनियर?
2: अहिले जबदेखि घरमा सिनियर चाहिँ अब मेरो आफ्नो पर्सनल कुरा गऱ्यो भने चाहिँ जेठाजुबाट लाग्छ, जेठाजु सबभन्दा ठुलो यहाँ चाहिँ युकेमा नेपालमा सासु ससुर अनि यहाँ चाहिँ यहाँको सिनियरिटीको हिसाबमा गर्नु चाहिँ पारिवारिक हिसाबले चाहिँ घरको पूजा सुरुको पूजा चाहिँ जेठाजुको हातबाट गराएर उहाँको हातबाट दुर्गाको भनौँ अब दियो कलश गणेश दुर्गाको पूजा गरेपछि सुरु हुन्छ। तर यहाँ पण्डित अब हामी चाहिँ कस्तो भने मन्दिरमा चाहिँ कार्यरत भएको हुनाले चाहिँ हाम्रो एउटा ड्युटी पनि भनौँ त्यो भएको हुनाले हामीले सुरुमा आएर हामीले मन्दिरमा हामी सबैजना एजुकेटिभ बडी मन्दिरमा आएर मन्दिरमै पूजा पहिलो पूजा त्यहाँ गरेर अनि पण्डितजीको हातबाट चाहिँ हामीले टिका ग्रहण गर्छौँ। टिका ग्रहण गरेपछि त्यसपछि हामीले यहाँबाट जमरा लिएर गएर घरमा गएर अनि घरमा फेरि हाम्रो ठुलो बडाबाट चाहिँ हाम्रो फेरि
0: हुन्छ। दिदी ल तपाईँले कोअर्डिनेट गरिदिनु भयो, थ्याङ्क यू भेरी मच। ह्याप्पी दसैँ है त दिदी, एडभान्स दसैँ।
2: ह्याप्पी दसैँ सम्पूर्ण बिएसबिएसएममा। अनि मैले फेरि पनि भन्नु नपरोस् हजुरहरूलाई एकदमै स्वागत छ। हाम्रो फुलपाती 17 तारिक छ, सक्दो हामीले चाहिँ हाम्रो राजदूतावासबाट पनि हामीले उहाँहरूलाई निम्त गरेका छौँ। गर्दाखेरि लोकल सबै भनौँ मेयर डेपुटी मेयर काउन्सिलरहरू हुन्छ गर्दाखेरि अनि यहाँको भनौँ वरिपरिका कम्युनिटी लिडर्सहरू पनि आउनुहुन्छ गर्दाखेरि यहाँहरूलाई पनि एकदमै हार्दिक स्वागत छ। पहिला पनि आइदिनु भएको थियो मन्दिरमा महाशिवरात्रिमा आउनुभएको थियो, यसपालि पनि फुलपातीको दिनमा चाहिँ बिएफएस टिम र हजुरको परिवार शुद्ध आउनु भएर चाहिँ लाभान्वित हुनुहुन्छ भन्ने ठुलो आशा राखेको छु। एकदम आफ्नो घर आफ्नो मन्दिर सम्झेर आउनु होला सम्पूर्णलाई हार्दिक शुभकामना पनि मेरो।
0: दिदी ह्याप्पी दसैँ, थ्याङ्क यू भेरी मच। हजुर हाम्रो सुषमा दिदी भाइस प्रेसिडेन्ट हुनुहुन्छ, अन्त म उहाँसँग कुराकानी गर्दै थियौँ। अलिकति लामै कुराकानी भयो किनकि यो स्पेसल चाहिँ अब भनौँ न फेस्टिभल भएको कारणले गर्दा म अलिकति टाइमै लिएँ। हाम्रो पण्डितज्यूको अन्तर्वार्ता त्यो छ, त्यसलाई म अलिकति काटकुट गएर फेरि अलिकति इन ड्यू कोर्समा प्रसारण पनि गरौँ कि भन्दैछु किनकि दसैँको महत्त्वको बारेमा रहेको छ। हजुर अब भने एउटा गीत अंशु लामा र साथीहरूले गाउनुभएको गीत राख्दै म समाचारतर्फ लान चाहन्छु। आज 6:28 जाँदा कार्यक्रम आयो गोर्खा मा हाम्रो चाहिँ भाइ हुनुहुन्छ कपरोल विक्की तामाङ, उहाँ चाहिँ क्युजिएस तर अहिले गोर्खा ट्रेनिङ कम्पनी क्याट्रिकमा कार्यरत हुनुहुन्छ पिटिआईको रूपमा। उहाँसँग हामी कुराकानी गर्नेछौँ। बडो ह्यान्डसम हुनुहुन्छ, त्यहाँ फेसबुक पेजमा हेर्नुहोला उहाँको ह्यान्डसम फोटो पनि त्यहाँ एउटा पोस्ट भएको छ, त्यो ट्रफी अवार्ड थापेको

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले आम संचार तथा पत्रकारिता क्षेत्रलाई व्यवस्थित जिम्मेवार व्यावसायिक र प्रभावकारी बनाउन कानून मार्फत बलियो एवं अधिकार सम्पन्न नियामक संयन्त्र तयार पार्न लागेको जानकारी गराउनु भएको छ। बागमती प्रदेशका संचार रजिष्ट्रार रेवती प्रसाद सापकोटा, गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारी र मधेश प्रदेश आम संचार प्राधिकरणका अध्यक्ष जितेन्द्र कुमार खड्कासँग सोमबार मन्त्रालयमा भएको भेटघाट तथा छलफलमा संचार मन्त्री डाक्टर तिमल सिन्हाले संचार क्षेत्रको नियमनलाई प्रभावकारी बनाउन नयाँ कानुनी तथा संस्थागत व्यवस्था गर्न लागि बताउनु भएको हो। उहाँले संचार माध्यमको स्वतन्त्रता कायम राख्दै पत्रकारिता क्षेत्रलाई थप जिम्मेवार र व्यावसायिक बनाउन नियामकीय संयन्त्र प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो। उहाँले पत्रकार आचार संहिताको प्रभावकारी कार्यान्वयन, संचार माध्यमको जिम्मेवारी तथा नियमनका विषयलाई स्पष्ट र व्यवस्थित बनाउनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, मिडियालाई कसरी जिम्मेवार बनाउने भन्ने सन्दर्भमा हामी बढी जिम्मेवार हुनु पर्छ। आजको भन्दा व्यवस्थित बनाउनका लागि नयाँ ऐन नियम चाहिएको हो। संचार मन्त्री डाक्टर तिमल सिन्हाले संचार क्षेत्रको नियमनका लागि प्रस्तावित प्रेस काउन्सिल विधेयक र आम संचार विधेयकको नियामक निकायलाई अधिकार सम्पन्न, प्रभावकारी र कार्यान्वयन योग्य बनाउने उद्देश्य रहेको बताउनुभयो। नियमन गर्ने संस्थालाई प्रभावकारी बनाउँदै संचार तथा पत्रकारिता क्षेत्रका विद्यमान समस्या समाधान गर्न सक्ने संस्थागत संरचना विकास गर्न सरकार तयार रहेको उहाँले स्पष्ट पार्नुभयो। सरकारले जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने वा नसकिने सम्बन्धमा छानबिन समितिको प्रतिवेदन गृह मन्त्रालय पठाउने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले सो प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालय पठाउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ। सरकारले जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने वा नसकिने सम्बन्धमा छानबिन गरी सिफारिस गर्न पूर्व न्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा समिति गठन गरेको थियो। काठमाडौँमा जारी नेपाल काङ्ग्रेसको 15 महाधिवेशनमा विभिन्न जिल्लाबाट सहभागी जेएनजी प्रतिनिधि पार्टीमा युवा पुस्तालाई स्थान दिएकोमा उत्साहित बनेका छन्। काङ्ग्रेसले यो महाधिवेशनबाट विधान संशोधन गरेर केन्द्रीय कार्य समितिमा 35 वर्ष मुनिका 21 युवा अनिवार्य निर्वाचित गर्नुपर्ने व्यवस्था राखेको छ। महाधिवेशन बन्द सत्रमा सभापति गगन थापाले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा नयाँ पुस्ताका भावनालाई समेट्न 18 वर्षभन्दा माथि र 21 वर्षभन्दा कम उमेर समूहका युवा रहने गरी युथ काउन्सिल बनाउने प्रस्ताव गरिएको छ। युवा पुस्तालाई पार्टीमा आकर्षित गर्न यस्ता विषय सकारात्मक रहेको युवा प्रतिनिधिले प्रतिक्रिया दिएका छन्। तनहुँबाट काङ्ग्रेस महाधिवेशन प्रतिनिधि रहे जेएनजी समूहका अनुप आले मगर कक्षा 11 पढ्दैदेखि क्रमशः भातृ संगठन नेपाल विद्यार्थी संघमा आबद्ध हुनुभएको थियो। हाल उहाँ स्नातकोत्तर तहमा अध्ययन गर्दै हुनुहुन्छ। पार्टी सभापति थापाको नेतृत्वमा काङ्ग्रेसमा पुस्तान्तरण र रूपान्तरण भइरहेको उहाँको बुझाइ छ। नयाँ राजनीतिक दिशा नेपाली काङ्ग्रेसले राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिलाई नागरिकको दैनिक जीवनमा अनुभूति हुने परिणाममा रूपान्तरण गर्ने लक्ष्यसहित पार्टीको आगामी राजनीतिक यात्रा राष्ट्रिय पुनर्जागरण र समुन्नतिको अवधारणामा केन्द्रित गर्ने प्रस्ताव अघि सारेको छ।

परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू भौगोलिक रूपमा टाढा भए पनि जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण एउटै पारिस्थितिक संकटको अग्रपंक्तिमा रहेको बताउनु भएको छ। फिजीमा आयोजित उच्चस्तरीय लिडर्स प्लेनरीलाई सम्बोधन गर्दै उहाँले हिमाल र महासागर बीच गहिरो अन्तर सम्बन्ध रहेको उल्लेख गर्नुभएको हो। मन्त्री खनालले उच्च हिमालय क्षेत्रमा अवस्थित नेपाल र प्रशान्त क्षेत्रका साना टापु राष्ट्रहरूले जलवायु परिवर्तनका कारण समान प्रकृतिका चुनौती सामना गरिरहेको बताउनु भएको उहाँको सचिवालयले जनाएको छ। परराष्ट्र मन्त्री खनालले जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित मुलुकहरूले भोगिरहेको जलवायु अन्यायप्रति पनि ध्यानाकर्षण गराउनु भएको छ।

यो गेस वैद्यले गाउनुभयो कि यो कालजय गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो. हामी थर्ड आवरमा प्रवेश गरेका छौँ. नारायण सापकोटा भाइ हुनुहुन्छ फिनल्यान्डबाट, र उहाँले पनि सुन्दैछु है भनेर यहाँ क्रुजको चाहिँ एउटा फोटो पनि पठाइदिनु भएको रहेछ भाइ. थ्याङ्क यू भेरी मच. अनि दसैँ जस नजिक नजिक आउँदैछ, तयारी के छ? ह्याप्पी एडभान्स दसैँ पनि भन्न चाहिँ चाहन्छु है त. अनि भर्खरले यहाँ इमेल चेक गरेको हाम्रो चाहिँ भिना गुरुङ बहिनी लेख्नुहुन्छ. दाजु नमस्ते भन्नुभएको छ. हजुरलाई पनि नमस्ते, सुन्दैछु है म पनि. हजुरको च्यारिटी लिङ्क पठाइदिनुहोस् दाजु. मैले पनि सानो सहयोग गर्न चाहेँ, 25 पाउन्ड फर अ सङ भन्नुभएको छ. साथै गीत फरमाइस गर्न चाहेँ. यतिखेर सुन्नुहुने सबै लिसनर्सहरूको लागि एउटा मान्छेको मायाले कति भन्ने गीत मगाउनु भएको छ. यो गीत बहिनीको लागि म सुनाउनेछु. साथै हजुरले मेरो पनि अरू गीत पठाउनु भन्नुभएको थियो, तर अरू गीत थुप्रै छन्, रेकर्ड नै गर्नु पाएको छैन, चाहेर पनि सकिरहेको छैन, किनभने अनभिज्ञ छु दाजु. कहिलेकाहीँ लाग्छ मेरो यो सिर्जना यत्तिकै मर्छ कि कसो होला भनेर भन्नुभएको रहेछ. ल, मर्न दिनु भएन है बहिनी, र समयको प्रतीक्षामा छु. अनि हजुरले मेरो र स्वरको गीत सुनाइदिनुहुन्छ. स्वरभन्दा पनि यसमा भावना बग्दो रहेछ. रेडियोमा आफै सुन्दा आफैलाई अनौठो लाग्दो रहेछ. मेरो साथी चन्डिका राई र हजुरको हजुरप्रति आभार छ. धन्यवाद दाजु, शुभ साँझ भनेर भन्नुभएको छ. त्यो गीत त मेरो एकदमै फेभरेट हो. तपाईँको त्यो शब्द पनि यति मिठो लेख्नु भएको छ कि त्यहाँनिर त्यो शब्द चयनहरू. अनि हाम्रो चन्डिका बहिनीले पनि अब गीत निकै लेखिसक्नु भएको छ. अनि उहाँले पनि मेरो साथीलेको पनि एउटा गीत छ भनेर उहाँले नै जस पठाइदिनु भएको, र उहाँप्रति पनि आभार व्यक्त गर्न चाहिँ चाहन्छु है त. थ्याङ्क यू भेरी मच तपाईँको डोनेसनको लागि है त. र तपाईँहरूले पनि तपाईँहरूलाई पनि लिङ्क चाहिएको छ भने कृपया मलाई जानकारी गराउनु होला, र त्यो गीत हजुरको म सुनाउनेछु है त. हजुर, हाम्रो चाहिँ दाजु हुनुहुन्छ धनवीर पुन दाजु बेजिङ स्टोकबाट. गुड इभिनिङ योग भाइ, सुन्दैछु है भनेर भन्नुभएको छ दाई. थ्याङ्क यू भेरी मच हजुर भन्न चाहिँ चाहन्छु है त. अब बिना गुरुङ बहिनीको गीत म सुनाउनेछु, र यसो तपाईँहरूले बिग सलुटतिर पनि तपाईँहरूले यसो गीत अब गीत तपाईँले सुन्न चाहनुहुन्छ है, पैसा दिनुपर्छ भन्ने छैन है. फेरि त्यसमा तपाईँहरू जस कन्फ्युज नहुनुहोला, एनी सङ तपाईँले डेडिकेट गर्न सक्नुहुन्छ. यो बिग सेल्युटको लागि चाहिँ तपाईँले चाहनुभयो भने मात्रै, नत्र भने यो गर्नुपर्छ भने छैन. यो च्यारिटी भलन्टियर हो, करकाप छैन. तर गीत चाहिँ तपाईँलाई सुन्न चाहनुहुन्छ भने मगाउनु होला. अब यो आवरमा पनि म 4-5 गीत चाहिँ सुनाउन सक्छु है त. तपाईँले पैसा चाहिँ तिर्नु पर्दैन, पैसा तिर्छु बिग सेल्युटको लागि भन्नुभयो भने अप टु यु. तर सुन्न चाहनु भने चाहिँ अनुरोध गर्न चाहिँ सक्नुहुन्छ है त. ल त बिना बहिनी, थ्याङ्क यू भेरी मच तपाईँको डोनेसनको लागि. अनि गीत सुनाऊ, चाँदनी साको शब्द रचना दीपक जङ्गमको सङ्गीतमा, स्वर सम्राट नारायणको पाठ.

0: सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बिएफबिएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बिएफबिएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
2: यो बीएफबीएस गोर्खा रेडियो हो।

परफेक्ट बाई एट शरण इन्जोय गर्नुहोला। 6:25 गइसकेको छ र टङ्क सेसन दाजुले पनि सुन्दैछु है भनेर भन्नुभएको छ। थ्याङ्क यू निर्मला परिवेश राई बहिनीले पनि एउटा गीत मगाउनु भएको छ, त्यो गीत सुन्नेछ। अनि धनवीर पुन दाजुले पनि एउटा गीत मगाउनु भएको छ र हाम्रो चाहिँ कपिल बेकी तामाङ भाइसँग कुराकानी गरौँ, त्यसपछि दाईको गीत अनि प्रमो ब्रेक, अनि हाम्रो चाहिँ निर्मला परिवेश राई बहिनीको गीत आउँछ है। प्रमोद खैले

0: समीर तपाईँहरूले यसो डाँडाकाँडा चढ्ने चाहिँ थियो, अब बेलायतमा डाँडाकाँडा कहाँ सर्ने होइन, यसपटक हामी पनि अब नेपालको बाढी पहिरो स्टाफ सर्टेजेसले गर्दा अलिकति त्यस्तै फुल स्विङमा काम गर्न चाहिँ सकेको छैन। एक्चुअल डेट चाहिँ जस थर्सडे हो, त्यति बेलासम्म तपाईँहरूले पैसाहरू चाहनुभयो भने डोनेट गर्न चाहिँ सक्नुहुन्छ भन्दै अब हामी लागौँ कार्यक्रम आयो गोर्खालीतर्फ।
1: BFBS गोर्खा रेडियो।

0: नमस्ते, कार्यक्रम आयो गोर्खालीको यो नयाँ श्रृङ्खलाबाट म योगराज राईको र आज यस कार्यक्रममा मेरो गेस्ट चाहिँ हुनुहुन्छ कप्रोल विक्की तामाङ र उहाँ चाहिँ क्विन्स गोर्खा सिग्नल्सको सदस्य हुनुहुन्छ तर अहिले गोर्खा ट्रेनिङ कम्पनी क्याट्रिकमा चाहिँ पिटिआईको कार्यभार सम्हालिराख्नु भएको रहेछ। उहाँको एचिभमेन्ट सम्बन्धी कुराकानी गर्नेछौँ। यो वर्षको क्युजिएसको बर्थडेमा चाहिँ उहाँलाई जुनियर एनसिओ अफ द इयर चाहिँ जस अवार्ड प्रदान गरिएको छ, रेडलिङटन ट्रफी भन्दो रहेछ। आज यही उहाँको एचिभमेन्ट सम्बन्धी अनि अरू एचिभमेन्ट सम्बन्धी अनि समग्रमा उहाँको आर्मी लाइफ कस्तो भएको छ त्यस सम्बन्धी कुराकानी गर्नेछौँ। विक्की भाइ नमस्ते।
1: नमस्ते नमस्ते,
0: वेलकम छ है तपाईँलाई बिएबिएसमा।
1: हजुर, थ्याङ्क यू भेरी मच।
0: अब तपाईँले यङ पढ्नुभयो, त्यहाँ पनि हाम्रो मास्टर छ, बिएबिएस कतिको सुन्नुहुन्छ?
1: हजुर सुनिरहन्छ, हाम्रो यस्ता नि बजिरहेको हुन्छ, रमाइलो लाग्छ।
0: अब तपाईँ क्विन्स गोर्खा सिग्नल्सको कुन स्क्वाडनमा हुनुहुन्थ्यो त्यहाँ जानुभन्दा अगाडि चाहिँ?
1: 250 गोर्खा सिग्नल स्क्वाडनमा थिएँ।
0: कुन इन्टेकमा हुनुहुन्छ नि?
1: म चाहिँ इन्टेक 15।
0: राइट, अनि अब अलिकति तपाईँको एचिभमेन्ट सम्बन्धी कुराकानी गरौँ, त्यसपछि त्यहाँको कार्यभार त छँदै नै छ। ल, तपाईँलाई ह्युज कङ्ग्रेचुलेसन यो क्युजिएसको बर्थडेमा तपाईँले जुनियर एनसिओ अफ द इयर बिग अवार्ड पाउनु भएको रहेछ, कङ्ग्रेचुलेसन।
1: हजुर, थ्याङ्क यू भेरी मच।
0: कतिको प्राउड हुनुहुन्छ त नि यो अवार्ड पाउँदा?
1: एकदमै प्राउड भएको थिएँ म चाहिँ, एकदम पहिला आफू भर्खर हुने बेला जेस गुरुजीहरूले पाउँदाखेरि चाहिँ हो एक दिन चाहिँ पाउनु पर्छ जस्तो एउटा एम एन्ड एम्बिसन जस्तो चाहिँ मैले पहिला लिएको थिएँ, अनि जस त्यो पाउँदाखेरि चाहिँ अब जस सरप्राइज सब एकदमै सरप्राइज भयो म चाहिँ।
0: भनेपछि तपाईँ यो अवार्डको लागि पहिलेदेखि नै मोटिभेटेड हुनुहुन्छ रहेछ होइन?
1: हजुर,
0: यो त रेडलिङटन ट्रफी भन्दो रहेछ, यो त कसैले प्रदान गर्नु भएको हो कि होइन साहबहरूले?
1: हजुर, हाम्रो पहिला हाम्रो साहबहरूले चाहिँ यो 1815 चाहिँ प्रेजेन्ट गर्नुभएको रहेछ, हिस्ट्री चाहिँ त्यतिखेर चाहिँ दिनुभएर चाहिँ त्यो चाहिँ हाम्रो जस अलराउन्डर क्विन्स गोर्खा सिग्नल्सको अलराउन्डर एन्ड जुनियर एनसिओलाई चाहिँ दिने गरेको रहेछ।
0: यो त ठुलो हिस्ट्री भएको अवार्ड पो रहेछ त होइन ट्रफी?
1: हजुर हजुरको क्राइटेरियाहरू हेर्दाखेरि पनि एकदम त्यो नै छ, जस एकदम एकदम ट्रफी चाहिँ एकदमै राम्रो, अनि सुन्दाखेरि पनि त्यसको रिजनहरू सुन्दाखेरि एकदमै राम्रो राम्रो र एकदम गरिमामय छ भनौँ न।
0: अब क्युजिएसमा त्यत्रो स्क्वाडनहरू हुनुहुन्छ, अलराउन्ड भएर जुनियर एनसिएस अफ द इयर पाउनु भनेको त यो त वान अफ द तपाईँको बेस्ट मोमेन्ट नै भयो होला त्यो पाउँदा चाहिँ होइन?
1: हजुर, एकदमै एकदमै जस धेरै स्क्वाडनहरू हुँदा अनि त्यत्रो मेरो अब साथीभाइ गुरुजीहरू सबैजना हुँदाखेरि जस पाउँछ एकदम आफूले आफूलाई चाहिँ एकदम लकिन्स खान्छु। यो ट्रफी चाहिँ फेरि मैले चाहिँ कति वर्ष गरेको भन्दा पनि म भर्ती भएदेखि लागि परेको र हार्डवर्क मोटिभेसन अनि मेरो स्पेसली मेरो सबै मलाई गाइड गर्नुहुने, मलाई एडभाइस दिनुहुने, मलाई हेर्नुहुने गुरुजी साहबहरू नम्बरीहरू भाइहरू सबैलाई पनि यही मार्फत म एकदम थ्याङ्क यू भन्न चाहन्छु र मेरो परिवारलाई पनि एकदम थ्याङ्क यू भन्न चाहन्छु। उहाँहरूकै हेल्पले गर्दाखेरि चाहिँ म चाहिँ यो ट्रफी पाउन चाहिँ एकदम सफल।
0: राइट, अनि के कन्ट्रिब्युसन गरे बापत चाहिँ पाए जस्तो लाग्छ? हुन त यो धेरै कुराहरू हेर्छ होला त्यसै पनि होइन, अब थ्रु आउट द इयर
1: कन्ट्रिब्युसनहरू चाहिँ हामीले धेरै त्यो लिडदेखि लिएर चाहिँ अर्गनाइज स्किल्स अनि हजुरको पार्टिसिपेसन अनि सबै धेरै कुरा छ यसमा चाहिँ हजुरको। अनि म चाहिँ आफूले आफूलाई चाहिँ यता गोर्खा कम्पनीमा नै आएपछि, त्योभन्दा अगाडि मैले धेरै गरिसकेको थिएँ, गोर्खा कम्पनी आएपछि मैले धेरै अपर्च्युनिटीहरू पाएँ इभन एज अ पिटिआई पनि, त्यही मार्फत चाहिँ मैले चाहिँ धेरै अपर्च्युनिटीहरू पनि पाएँ, आफूले खोजे पनि आफू कति भोलिन्टियर पनि गरेँ, अनि पछि हुँदा हुँदाखेरि चाहिँ मैले धेरै कुरा पनि गरिसकेको रहेछु यो 3 वर्षको अन्तरालमा।
0: 3 वर्ष भयो त्यहाँ जानुभएको तपाईँ?
1: हजुर, अब चाहिँ 3 वर्ष हुन्छ मार्चमा, अनि मैले चाहिँ 3 इन्टेक चाहिँ अझै हेरिसकेर
0: चाहिँ त्यहाँ थुप्रै अपर्च्युनिटीहरू पनि पाएँ भन्नुभयो, कस्तो कस्तो खालको त्यो

0: अपर्च्युनिटीहरू पाउनुभयो त्यहाँ?
1: हजुरको अपर्च्युनिटीहरू चाहिँ अब भाइहरू लिन गएकोदेखि लिएर यता चाहिँ अब म चाहिँ G7 ट्रेनिङ कप्रोल आज पिटिआई हुने हुनाले चाहिँ धेरै इभेन्टहरू पनि मैले लिड गर्न पाएँ। अनि सेम टाइममा चाहिँ 2IPC पनि बस्न पाएँ। हाम्रो सन्तोष गुरुजी स्टाफ, अहिले स्टाफ सन्तोष गुरुजी हुनुहुन्छ, उहाँ चाहिँ अहिले के जानु हुनुहुन्छ, उहाँले पनि धेरै गाइड गर्नुभयो पहिला, अनि हाम्रो साहबहरूले पनि धेरै गाइड गर्नुभयो। उहाँको अन्डरमा हुँदाखेरि पनि धेरै एज अ सिक्युम्स पनि काम गर्ने मौका पाएँ भाइहरूको यसमा लन्डनमा, अनि एटी पनि एउटा अर्गनाइज गर्न पाएँ। त्यस्तो धेरै धेरै कुराहरू छ। अब त्यो मैले मेरो जब मैले त्यो अवार्ड पाएँ, मेरो साइटेसन पढ्दाखेरि चाहिँ धेरै नै उत्यो थियो। अनि फेरि म अस्ति यही वर्ष नै मैले अब यो ड्रोन अपरेटर कोर्स पनि गर्न पाएँ। मेरो नम्बरीले नै ऊ चाहिँ इन्स्ट्रक्टर थियो। हजुर, एउटा मैले टाइम चाहिँ मेन चाहिँ मेरो एउटा टाइम पनि मैले युटिलाइज गरेँ। मेरो फ्री टाइम भन्दाखेरि नि बिजी टाइममा नि मैले चाहिँ दुइटै यता काम पनि अनि यता कोर्स पनि, किनभने गोर्खा कम्पनी पनि रन भयो थियो यता क्याट्रिकमै। त्यस्तै कुराहरूले गर्दाखेरि चाहिँ आफ्नो आफूलाई इन्गेज पनि राखेँ, अनि आफ्नो केआइसिपी पनि मैले चाहिँ साथसाथै लगेको हुनाले पनि भएको जस्तो लाग्छ।
0: अब अभियसली तपाईँले यही अवार्डको लागि त ट्रफिकलाई त काम गर्नु भएको होइन, तपाईँ आर्मीमा चाहिँ सेल्फ मोटिभेटेड जस्तै मैले बुझेँ होइन, किनभने इट हेज टु कम फ्रम योर हार्ट नि त होइन?
1: हजुर, म चाहिँ त्यही कहिले काहीँ चाहिँ एक्लै अब इभन यो छुट्टीमा अनि कहिले काहीँ चाहिँ एक्लै बसेर मुभी हेरिरहेको छु भने चाहिँ होइन मैले त के गरिरहेको छु जस्तो लाग्छ कहिले काहीँ
0: चाहिँ।
1: हजुर, एक दिन दुई दिन चाहिँ केही हुँदैन, अब हजुरको जस्तै एक हप्तै केही गरेन भने चाहिँ एम आई डुइङ समथिङ रङ भन्दै आफूलाई ट्रिटै नगर्ने त होइन, तर कहिले काहीँ चाहिँ त्यस्तो लाग्छ।
0: अनि तपाईँलाई यो अवार्ड पाएपछि चाहिँ अझै आई हेभ टु डु मो भन्ने त्यस्तो खालको एउटा चाहिँ त्यो प्रेसर त होइन, त्यो एक किसिमको एउटा त्यस्तो चाहिँ भावना आउँछ कि आउँदैन?
1: हजुर, त्यो चाहिँ अभियसली आउँछ। त्यो चाहिँ मैले अवार्ड पाएको भए पनि नपाएको भए पनि मैले चाहिँ जहिले नै सोध्नु त्यही हो। हाम्रो अब एज अ गोर्खाली हाम्रो स्ट्यान्डर्ड हामी जहिले पनि हाई नै राख्न हामीलाई चाहन्छौँ, त्यो कारणले गर्दाखेरि पनि अनि जस्ट जहिले आई हेभ टु गिभ माई बेस्ट एन्ड वी हेभ टु प्रुभ वी आर द बेस्ट भन्ने म जहिले माइन्डमा लिएर नै हिँड्छु।
0: अब तपाईँ पहिलेदेखि नै एकदमै मोटिभेटेड, यसले झन् एक्स्ट्रा मोटिभेट गरे होला है, तपाईँलाई एक्स्ट्रा प्रोत्साहन दिएको होला।
1: हजुर,
0: अनि यो अवार्डको लागि नाम गएको छ भन्ने थाहा थियो कि तपाईँलाई 81 अनाउन्स भयो बर्थडेमा?
1: नाम गएको चाहिँ हाम्रो एकदम फेरि मार्फत म हाम्रो सिग्नल्सको हाम्रो गौतम साहबलाई पनि, उहाँ चाहिँ 1PC गर्दै हुन्छ, उहाँलाई नि थ्याङ्क यू भन्न चाहन्छु, र साथसाथै हाम्रो प्लटुनको प्लटुन सर्जेन्ट शम्स गुजीलाई पनि म थ्याङ्क यू भन्न चाहन्छु। जस्ट मलाई चाहिँ साइटेसन चाहिँ गएको मलाई माग्नु चाहिँ भएको थियो, मलाई गएको चाहिँ मलाई चाहिँ म नि एक्सर्साइजमै थिएँ त्यतिखेर, अनि त्यतिखेर साहबले चाहिँ नाम चाहिँ गएको छ भन्नुभएको थियो। अनि फेरि अब त्यत्रो स्क्वाड्रनमा अब पाउने नपाउने चाहिँ अब हजुरको, किनभने यो ट्रफी पाउनलाई चाहिँ अब सबैले त्यस्तै मेहनत गरिरहेको हुन्छ, त्यतिखेर चाहिँ मलाई चाहिँ थाहा भएको।
0: त्यो नाम आउँदाको क्षण चाहिँ कसरी सम्झिनुहुन्छ?
1: नाम चाहिँ म यता क्याट्रिकबाट म चाहिँ ड्राइभ ब्यानर ड्राइभ गरेर गएको थिएँ, अनि ब्यानर ड्राइभ गरेर चाहिँ 6 बजे नियरली 6 बजे, किन हामी 9 बजे चाहिँ त्यहाँ पुगिसक्नु पर्ने रिहर्सल थियो, 6 बजे चाहिँ म नन स्टप ड्राइभ गरेर
0: पहिल्यै सुनाइसकेको थियो तिमीले अवार्ड पाउँदैछ भनेर,
1: होइन हाम्रो त्यतिखेर क्रिसमस बर्थडेमा चाहिँ एज अ एटेन्ड गर्न चाहिँ म चाहिँ गइरहेको थिएँ,
0: थाहा थिएन नाम आउँछ कि आउँदैन भन्ने।
1: हजुर, त्यो चाहिँ थाहा थिएन, किनभने फेरि मलाई साहबले पनि सोध्नु भएको थियो फोन आयो कि आएको छैन भनेर, फोन त आएको थिएन, फेरि युजली गर्नु हुँदो रहेछ पाउने सोल्जरलाई चाहिँ, तर त्यतिखेर चाहिँ म चाहिँ कन्फ्युजमै भयो, अनि त्यसपछि म चाहिँ फेरि एटेन्ड गर्न चाहिँ गएको थिएँ त क्याटिकबाट, किनभने त्यो हाम्रो बर्थडे चाहिँ एकदमै रमाइलो हुन्छ हजुरको, अब हजुरले नि हजुर एकदम त्यतिखेर चाहिँ अब हाम्रो यत्रो स्क्वाडन हुने बेला नम्बरी भाइहरू गुर्जीहरू साहबहरू सबैजना भेट्ने फ्यामिली भेट्ने चाहिँ त्यही बेला हो, त्यही भएर नि म चाहिँ गएको किनभने धेरै भएको थियो नगएको। त्यसपछि त्यहाँ मलाई जब मेरो नाम चाहिँ कल आउट भयो, म चाहिँ जस्ट फर्स्ट टाइम होला किनभने म पानी पनि खाँदिनँ त्यतिखेर, ड्राइभ गरेर थाकिन रहेको थिएँ, अनि साहबहरूलाई अगाडि देख्दाखेरि चाहिँ एकदम प्राउड मोमेन्ट थियो, चाहिँ एकदम कुरिरहेको क्षण, अनि अहिलेसम्म मैले जति नि मेरो झन्डै 12 वर्षको अन्तरालमा काम गरेको मेरो यो मोटिभेसन हार्डवर्क चाहिँ त्यतिखेर चाहिँ पे अफ भएको जस्तो लाग्यो मलाई चाहिँ भित्रैबाट, अनि एकदम खुसी लाग्यो त्यतिखेर चाहिँ।
0: आदरणीय श्रोता, अहिले तपाईँले हाम्रो कप्रोल बिक्की तामाङ भाइ हुनुहुन्छ QGS, तर उहाँ अहिले क्याट्रिकमा पिटिआई गरिराख्नु भएको छ, यो क्विन्स गोर्खा सिग्नल्सको बर्थडेमा उहाँले चाहिँ जुनियर एन्सियस अफ द इयर अवार्ड पाउनुभयो, यसै सम्बन्ध हामीले कुराकानी गरिरहेको छौँ। अब ब्याक टु ब्याक दुईवटा गीत सुनाऊ, त्यसपछि बाँकी कुराकानी हामी भाइसँग फेरि सेकेन्ड पार्टमा कुराकानी गर्नेछौँ।

0: रेडियो हो।
1: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ।

0: यो PFBS गोर्खा रेडियो हो।
1: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। छोटो विश्रामपछि आज सबै सेवालाई वेलकम गर्न चाहन्छु। कार्यक्रम आयो गोर्खालीमा कपिरोल विकी तामाङ भाइसँग कुराकानी गरिएको छु र उहाँले चाहिँ जुनियर एन्सियस अफ द इयर अवार्ड पाउनुभयो क्विन्स गोर्खा सिग्नल्सको। अहिले चाहिँ क्याट्रिकमा हुनुहुन्छ भाइ, फेरि वेलकम छ है तपाईँलाई।
2: थ्याङ्क यू।
1: हजुर, अब यो त अवार्ड भइहाल्यो, अरू पनि अवार्डहरू तपाईँले कुनै पाउनु भएको छ कोर्सेसतिर गएर राम्रो गरेको, त्यस्तो कुनै छन् एचिभमेन्टहरू?
2: एचिभमेन्टहरू त हाम्रो अहिले किन म क्याट्रिक आएपछि चाहिँ यता त्योभन्दा अगाडि चाहिँ म क्याम्बेन पेट्रोल गोल्ड मेडलिस्ट हाम्रो फर्स्ट कोर रोयल सिग्नल्स र क्विन्स गोर्खा सिग्नल्सको। त्यतिखेर चाहिँ म गोल्ड मेडल चाहिँ क्याम्बेन पेट्रोल चाहिँ मैले गर्नै पाएको थिएन, किनभने त्यो काम एक्सर्साइज त्यस्तो भएर। तर म जब 250 गोर्खा सिग्नल स्क्वाडमा थिएँ त्यतिखेर चाहिँ गोल्ड मेडल चाहिँ ल्याउन पाएँ फर्स्ट टाइम। त्यो मेरो रिसेन्ट, त्योभन्दा रिसेन्ट चाहिँ त्यो थियो।
1: क्याम्बेन पेट्रोलमा चाहिँ के थियो तपाईँको रोल?
2: म चाहिँ राइड अफ थिएँ त्यतिखेर क्याम्बेन पेट्रोलको पनि। म झन्डै झन्डै लास्ट मिनट छिरेको थिएँ, किनभने म चाहिँ पिटिआई त्यहाँ पनि मैले अब पिटिआई अनि एउटा भाइले हाम्रो चेतन भाइले चाहिँ गुरुजी एक दिन पिटी लिइदिनुहोस् न, उसले नभ्याउने रहेछ। अनि मैले चाहिँ जाने बेला चाहिँ हाम्रो त्यतिखेर टिम म्यानेजर दिलीप गुरुजीलाई चाहिँ मैले चाहिँ के भन्यो, किन मलाई पहिलेदेखि गर्न मन लाग्यो। मैले चाहिँ गुरुजी इफ कसै चाहिँ डाउन हुन्छ अनलेस अब अनलकीले भयो भने चाहिँ प्लिज मलाई चाहिँ काउन्ट गर्नुहोस् भनेको थिएँ मैले उहाँलाई चाहिँ। उहाँले चाहिँ अनि आई डोन्ट नो मैले भनेको उहाँलाई मन पर्यो कि के हो, अहिले चाहिँ पहिला चाहिँ होइन अलिकति मान्छे धेरै छ भन्नुभयो, पछि चाहिँ ल भोलि जान्छौ त बिटिटी भनेर चाहिँ अनि म फेरि बिटिटी पनि गर्थेँ।
1: त्यो तपाईँको डिटर्मिनेसन देख्नु भयो होला कि?
2: हजुर, अनि सिधै फेरि ट्रेनिङ पनि मैले चाहिँ गरेको थिएन, तर अब यसो किनभने मैले चाहिँ पहिला हाम्रो यो सिग्नल्सको चाहिँ ल्यान्ड एन्ड प्रोफ्यू हुन्छ, त्यो चाहिँ 40 माइल ट्याब हो, त्यो चाहिँ भारी बोक्दै नेभिगेसन गर्दै हिँड्ने हो। अनि मलाई त्यो भारी बोक्ने त्यतिखेर नि अहिले नि त्यस्तो भारीको लागि चाहिँ एउटा कन्फिडेन्सै छ। अनि मैले चाहिँ त्यतिखेर यसो हेरेको भाइहरू पनि थियो, अनि हाम्रो सङ्गीत गुरुजी ट्वाइसै हुनुहुन्थ्यो, अनि यसो हेरेको सिनियर मै थिएँ। अनि रेडियो बोक्न फेरि बेचारा भाइहरूलाई अलिकति कम्प्लेन छैन, फेरि ल ठिकै छ म बोक्छु, अब भारी नै हुन्छ कि नि ऱ्याडअपको, अनि ठिकै छ म बोक्छु भनेर। अनि त्यसपछि मजाले जोस् बिटिटीमा नि अनि क्याम्बेन पेट्रोलमा नि बोकियो जोस्।
1: तपाईँ मान्छे हेर्दा एकदमै बलियो देख्छु के त्यो फोटोमा।
2: हजुर,
1: राइट। अनि अरू केही छन् अरू पनि अवार्डहरू?
2: अवार्डहरू चाहिँ अरूहरू पनि छ अब यताउता, तर मैले अर्को अवार्ड आफूलाई अवार्ड लाग्ने चाहिँ 2020 जब कोभिड भयो त्यसपछि चाहिँ म चाहिँ त्यतिखेर चाहिँ मैले चाहिँ आफ्नो पढाइ सुरु गरेँ, फाउन्डेसन डिग्री इन इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी।
1: डिग्री पनि गरिसक्नु भयो?
2: हजुर, त्यो चाहिँ फाउन्डेसन डिग्री हो। त्यो टाइमलाई चाहिँ मैले त्यसरी युटिलाइज गरेर चाहिँ म चाहिँ त्यतिखेर नि एउटा कोइनहरू दिँदो रहेछ, सर्टिफिकेट दिँदो रहेछ। अनि अस्ति भर्खरै मैले लास्ट इयर चाहिँ म चाहिँ क्लास 1 नेटवर्क इन्जिनियर हो, अनि त्यतिखेर चाहिँ एउटा हाम्रो सिभिल आइटीमा चाहिँ हामी त्यतिखेर रेजिस्टर गर्न मिल्छ, त्यसमा नि म मेम्बर भएको छु। त्यो चाहिँ एउटा हजुर क्लास 1 गरेपछि एउटा पाउने हो त्यो।
1: राइट। अनि कपरोल हुनुभएको छ कति भयो त?
2: कपरोल चाहिँ म 2024 भएको, झन्झा चाहिँ 3 वर्ष हुन लाग्यो।
1: ए, अब यो अर्डले त साजन त त्यसै हुने भयो नि त तपाईँ त। अब यत्रो जुनियर एन्सियस अफ द इयर पाउनु भएको छ, राइट। ओके, अलिकति तपाईँको त्यहाँ क्याट्रिकको टुरको कुराकानी गरौँ। तपाईँको टुर चाहिँ कस्तो भइरहेको छ त त्यहाँ? क्याट्रिक जाने त सबैको चाहना हुन्छ होइन?
2: हजुर, क्याट्रिक चाहिँ म चाहिँ जस एकचोटि न मलाई चाहिँ जस पहिला रिक्रुट हुने बेलादेखि नै मलाई आउनु मन लागेको ठाउँ हो यता। म फर्स्टमा चाहिँ एकछिन, किनभने म एकदम फर्स्टमा आउने बेला चाहिँ म पल्टनबाट चाहिँ धेरै बाहिर चाहिँ गएको थिइनँ।
1: ए,
2: अनि यहाँ पनि मलाई एउटा चाहिँ मनमा चाहिँ अलिकति ओहो के हुने हो कस्तो हुने हो।
1: ए, फर्स्ट इयरली पोस्ट हो तपाईँको?
2: हजुर, मेरो इयरली पोस्ट, किनभने स्टाफ बोर्ड अनि त्यसपछि ब्रामकोट, त्यसपछि यता सिधै क्याट्रिक आएको थिएँ। त्यसपछि चाहिँ जब त्यो हाम्रो 0 week हुन्छ हजुरको, अनि 0 weekमा चाहिँ ठ्याक्क आउने बेला चाहिँ कस्तो भयो भने मेरो नम्बरहरू चाहिँ धेरै जस्तो मेरो नम्बरहरू त्यतिखेर आयो, अनि मेरो नम्बरहरू देख्दाखेरि चाहिँ मलाई चाहिँ छुट्टै कस्तो त्यो कहाँ आएको त्यो फिलै भएन क्या मलाई चाहिँ। अनि नम्बरहरू देखेपछि एकदम खुसी पनि लाग्यो, अनि त्यसपछि आफू नयाँ भएको ठाउँ चाहिँ पहिला अब ब्याक टु सँगै रिक्रुट भएर पास आउट गरेको ठाउँमा एज अ सेक्सन कमान्डर अहिले पिटिआई त्यसरी आउँदाखेरि चाहिँ एकदम गर्व पनि लाग्यो, अनि एउटा जस्ट रमाइलो पनि लाग्यो, त्यस्तो त्यो चाहिँ लागेन। धेरै पछि भेट्यो कति नम्बरहरू, अनि त्यसपछि जस अब यो 3 वर्षमा चाहिँ अब नम्बरहरू पनि सबै पल्टनको आउने जाने भयो, एकदम रमाइलो। अनि प्लस अब रेक्रुटलाई चाहिँ एज अ इन्स्ट्रक्टर हेर्न पाउँदा उनीहरू जुन दिन हामी त किनभने पोखरामै लिन जान्छ उनीहरूलाई सेलेक्सन, हामी डोकोहरू सबै उनीहरूको फिजिकल एसेसमेन्ट हामी सबै गर्छ, हामी अलि अगाडि जान्छ। अनि त्यो भएकोले चाहिँ उनीहरू एज अ सिभिलियन र टर्निङ इन्टु अ सोल्जर देख्दाखेरि चाहिँ एकदम खुसी लाग्छ मलाई चाहिँ, अनि एकदम प्राउड मोमेन्ट, गर्व मोमेन्ट पनि लाग्छ मलाई चाहिँ।
1: अब अहिले त भाइहरू सबै ट्रेनिङ सेन्टर गएर आउनु भएको हुन्छ, एकदम फिट हुन्छ न होला है भाइहरू?
2: हजुर, धेरै जस्तो त फिटै हुन्छ उनीहरूलाई, त्यस्तो फिटनेसको प्रब्लम हुँदैन उनीहरूलाई। अलिकति मैले प्रब्लम देख्ने चाहिँ अलिकति अब मेडिकलमा अलिकति नलेज नभएको, अनि मेडिकल्ली अलिकति उनीहरू टेन्स्ड हुने, अनि एजुकेसन
1: एजुकेसन एजुकेसन अहिले निकै टेक्निकल क्वेसन आउँछ कि होइन?
2: हजुर, टेक्निकल, अनि प्लस उनीहरूको अलिकति अब कन्फिडेन्स, अब म पनि त्यही ठाउँमै उनीहरूकै अब फुटमा राख्ने हो भने चाहिँ अब उनीहरू अलिकति नर्भसनेस भएर पनि बिगार्छ कोही कोहीले चाहिँ, त्यस्तो लाग्छ।
1: आर्मीको खन्तरे भन्छ नि होइन? ओके, अनि तपाईँले चाहिँ भाइहरूलाई चाहिँ कस्तो कस्तो खालको पिटीआर रन गर्नुहुन्छ एभ्री विक, कस्तो हुन्छ तपाईँको स्याजल?
2: हाम्रो चाहिँ उनीहरू फर्स्टमा आएपछि चाहिँ नर्मल इन्ट्रो हुन्छ उनीहरूको, किनभने जिम कतिले देखेको हुँदैन, त्यसपछि उनीहरूलाई ड्रेस एन्ड टर्न आउटदेखि लिएर बल्ल अनि उनीहरूलाई चाहिँ हामी एडभान्समा चाहिँ लान्छौँ। नर्मल उनीहरूको स्ट्रेन्थ एन्ड कन्डिसनिङदेखि लिएर ट्याबिङहरू उनीहरूलाई चाहिँ बिल्डअप गर्दै चाहिँ हामीले चाहिँ त्यसरी चाहिँ लान्छौँ।
1: ओके, ल भाइ एकदमै खुसी लाग्यो। अब त्यहाँ टुर कति छ त तपाईँको? अब 3 वर्ष त भइसकेछ।
2: हजुर, हाम्रो मेरो अब ट्रिपल प्रिपेनी आइसक्यो, अब जस मेरो पोस्टिङ पनि जाने बेला अब म चाहिँ यो लास्ट इयर हो मेरो।
1: अब फर्स्ट इआरजी भन्नुभयो, कस्तो हुँदो रहेछ त इआरजी चाहिँ? अब त्यहाँ त बिगडा खासकै फुट प्रिन्ट छ गोर्खा कम्पनीमा त।
2: हजुर, मेरो चाहिँ लक्की, मैले आफूले आफूलाई चाहिँ लक्की नै थान्छु, किनभने फर्स्ट इआरजी त्यही माथि गोर्खा ट्रेनिङ कम्पनीमा हुँदाखेरि चाहिँ मैले चाहिँ धेरै हाम्रो साहबहरू, गुरुजीहरू, भाइहरू, इभन नम्बरहरू उनीहरूलाई भेट्ने मौका पाएँ, साथसाथै उनीहरूको उहाँहरूको चाहिँ जति पनि एउटा काम गर्ने एउटा स्किल्स छ, उहाँहरूको एउटा ट्यालेन्ट, उहाँहरूको एउटा वे छ, अनि उहाँको एउटा लिडरसिप टेक्निकहरू, लिडरसिप स्टाइलहरू चाहिँ मलाई चाहिँ एकदम उहाँहरूको चाहिँ मैले चाहिँ त्यो चाहिँ लिएर चाहिँ अब अघि बढ्ने छु, किनभने उहाँले चाहिँ उहाँले मलाई धेरैजनाले सिकाउनु नि भयो, म सिकेँ पनि, अब कति कुरा त हेरेर नि सिकिन्छ होइन। एज अ फर्स्ट इयरी पोस्टिङ, अनि इभन अब यो हाम्रो रेक्रुट भाइहरूलाई पनि एज अ सोल्जरमा टर्न भएको देख्दा चाहिँ एकदम प्राउड मोमेन्ट, अनि एकदम यो इयरी चाहिँ एकदम मलाई चाहिँ रमाइलो, साथसाथै एकदम इन्फर्मेटिभ, अनि एकदम मलाई चाहिँ एकदम एडभान्टेजेस पनि भयो जस्तो लाग्छ।
1: हुन त अघि नै तपाईँले भनिसक्नु भएको सुरुमा, त्यही पनि जाँदा जाँदै चाहिँ सम्पूर्ण साँपहरू गुरुजीहरू जसले रेकमेन्ड गर्नुभयो यो ठुलो ट्रफीको लागि, अन्तमा के भन्नुहुन्छ उहाँलाई?
2: उहाँहरूलाई चाहिँ मेरो चाहिँ मनैबाट र हृदयबाट चाहिँ एकदम आई वान्ट टु थ्याङ्क, अनि एकदम थ्याङ्क यू भन्न चाहन्छु उहाँहरूले मलाई जुन ट्रस्ट गर्नुभयो, अनि जुन जुन मेरो कामलाई चाहिँ एउटा सम्झेर एउटा काम चाहिँ मैले गरेको चाहिँ एउटा देखिदिनु भयो, अनि एनालाइज गरेर चाहिँ मलाई जुन ट्रफीको लागि पठाएको, एकदम त्यसको लागि चाहिँ एकदम थ्याङ्क यू भन्न चाहन्छु। र प्लस होल क्युजी सिङ्गल्समा हाम्रो साहबहरूलाई पनि एकदम थ्याङ्क यू भन्न चाहन्छु, हाम्रो आरएचकी साहबहरूलाई एकदम थ्याङ्क यू भन्न चाहन्छु।
1: हुन्छ भाइ, यस्तै अवार्ड विनिङ कामहरू गर्दै जानु होला, हाम्रो शुभकामना छ। वान्स अगेन कङ्ग्रेचुलेसन है त।
2: हजुर, थ्याङ्क यू भेरी मच फर योर टाइम।
1: हजुर, कपरोल बिक्की तामाङ भाइसँग कुराकानी गर्दै थियौँ, र क्विन्स गोर्खा सिग्नल्सको चाहिँ जुनियर एनसिओस अफ द इयर, एनसिओ अफ द इयर उहाँले ट्रफी पाउनुभयो, रिटलिङटन ट्रफी, र अहिले चाहिँ क्याट्रिकमा हुनुहुन्छ। उहाँलाई बधाई भन्दै कार्यक्रम आयो गोर्खालीबाट मैले बिदा मागेँ। हस् त, नमस्ते।

हजुर राजेश पाल राय यो गीतलाई गाउँदै हुनुहुन्छ। योभन्दा अगाडि चाहिँ हाम्रो भाइ विक्कीसँग कुराकानी गर्दै थियौँ, कार्यक्रम आयो गोर्खालीमा। हस् त सम्भवतः भोलि बिहान हामी भेट्छौँ डुएट प्रोग्राममा, र साथ दिनुभएकोमा धन्यवाद भन्दै बिदा मागे। हस् त नमस्ते।

0: यस्तै हुन्छ
1: सैन्य समुदायमा
2: बिलायन भरी
1: ऑन एयर
2: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: प्लाई बीएफबीएस
2: यो बीएफबीएस गोर्खा रेडियो हो
1: गोर्खा रेडियो
4: कांग्रेस सभापतिका लागि तीनजनाको उम्मेद्वारी परेको छ। नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशनमा सभापतिका लागि गगन थापा, किशोर सिंह राठौर र श्याम कृष्ण खड्गीले उम्मेद्वारी दर्ता गराउनु भएको हो। सभापतिका उम्मेद्वार श्याम कृष्ण खड्गी,
5: तपाईँ ठ्याक्कै गर्नुहुन्छ चाहिँ के कांग्रेसको राजनीति बाहेक?
6: म अहिले पन्ध्रौं महाधिवेशनमा म अहिले नौजना सभापति भइसक्नु भएको छ, म दसौँ सभापतिको लागि पनि दावेदार प्रस्तुत गरिरहेको छु।
5: होइन, तपाईँ गर्नुहुन्छ चाहिँ के कांग्रेसको राजनीति बाहेक?
6: म कांग्रेसको राजनीति बाहेक म चाहिँ अब यो समाज सेवा, म धेरै वर्ष अध्यापनमा सिद्धार्थ बनर्जी इन्स्टिच्युटमा म्याथमेटिक टिचरको रूपमा पनि काम गरेँ र निरन्तर रूपमा 40 वर्षदेखि अनुरत नेपाली कांग्रेसको राजनीतिमा विभिन्न पदमा रहेर काम गरिसकेको हुनाले मैले अब सभापतिको चाहिँ दावी गरेको छु।
5: अलिकति ठ्याक्कै भनिदिनु न, कांग्रेसको सभापति बन्न पार्टीमा गरेको एकदम ठुलो योगदान चाहिँ के हो तपाईँको?
6: ए, मैले चाहिँ म 2043 सालमा अस्कल क्याम्पसबाट नेभीसँगको राजनीति सुरु गरेर अनि वडा कमिटीको सभापति हुँदै त्यसपछि क्षेत्रीय सचिव हुँदै 57 सालमा 10 महाधिवेशनमा महाधिवेशन प्रतिनिधि, त्यसपछि काठमाडौँ जिल्लाको सहसचिव र त्यसपछि काठमाडौँ जिल्लाको सङ्गठन विभाग सचिव र 2 कार्यकाल क्षेत्रीय सभापति काठमाडौँ क्षेत्रमा 6 गरेर अहिले महाधिवेशन प्रतिनिधिमा काठमाडौँ क्षेत्रमा 6 अत्याधिक मत ल्याएर विजय हासिल गरिसकेपछि मैले चाहिँ अब आफूलाई चाहिँ नेपाली काङ्ग्रेसको सभापति भयो भने यो देशको अहिले लोकतन्त्र अलिकति कमजोर स्थितिमा छ, अहिले लोकतन्त्रको स्थायित्वको लागि म लडाइँ लड्ने र पार्टीभित्र जुन आन्तरिक लोकतन्त्र कमजोर भएको अवस्थामा म पार्टीमा चाहिँ आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन चाहिँ मेरो सभापतिको दावेदार रहन्छ।
5: अनि तपाईँकै प्रतिस्पर्धी एकजना गगन थापा, अर्को किशोर सिंह राठौर लगायतका घगडा नेताहरू हुनुहुन्छ, उहाँहरूबाट चाहिँ तपाईँले सोचेका काम पुरा नहुने देखेर हो सभापति लड्नु खोज्नु भयो?
6: होइन होइन, त्यो म चाहिँ एउटा पार्टीभित्र आन्तरिक लोकतन्त्र र नेपाली काङ्ग्रेसको विधानको मर्म अनुसार म चाहिँ नेपाली काङ्ग्रेसको सभापतिमा उम्मेद्वार भएको हुन्छ।
5: राठौरजी र थापाजीको पुग्दैन हो योग्यता तपाईँको जस्तो?
6: होइन, योग्यता सबै साथीको, अहिले लगभग हाम्रो 15 निरन्तर क्रियाशील रहनु भएको र त्यसपछि महाधिवेशन प्रतिनिधि सबै साथीहरू अहिले योग्य हुनुहुन्छ पार्टी सभापतिलाई, मैले चाहिँ उम्मेदवार दिएँ हजुर।
5: अनि चुनाव त लड्नु भएन यहाँभन्दा अगाडि, अलिकति नाम पनि सुन्न पाइएको थिएन कि यहाँको?
6: ए हो, ए ल, अब सुन्नुभयो होला, यही अनुसार अगाडि बढाउनु होला हजुर।
5: ल, अन्तिममा खड्गीजी, गगन थापालाई कति जति मतान्तरले हराउने भन्ने लागेको छ तपाईँलाई?
6: ए, यसमा अब यो सबै मैले महाधिवेशन प्रतिनिधिको हातमा सुम्पिएको छु हजुर। है,
4: यस वर्षको दशैंको घटस्थापना र टीकाको साइत सार्वजनिक भएको छ।
7: नेपाल पञ्चाङ्ग निर्णायक समितिले घटस्थापनाको साइत असोज 25 बिहान 11:47 तोकेको छ। विजया दशमीका दिन बिहान 8:49 देवी विसर्जनको साइत छ। समितिले कार्तिक 4 बिहान 10:26 टीकाको साइत उत्तम रहेको बताएको छ। टीका लगाई माग्ने मानिस पश्चिम फर्केर टीका थाप्नुपर्नेछ। विजया दशमी का दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष सह प्राध्यापक डाक्टर पुरुषोत्तम भट्टराईले जानकारी दिनुभएको छ। राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका प्रसाद थाप्नुपर्ने उहाँको भनाइ छ। देवीको प्रसादको रूपमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ। केही ठाउँमा भने विजया दशमीका दिन मात्रै टीका थाप्ने चलन छ। दशैंमा विभिन्न पेसा र व्यवसायका क्रममा थात थलोभन्दा टाढा टाढा रहेका नेपाली मान्यजनको आशीर्वाद थाप्न घर फर्कने गर्छन्। दशैंमा नवदुर्गा भवानीको विशेष पूजा आराधना गरिन्छ।
4: दशैं तिहार र छठका लागि आउने 23 अग्रिम टिकट खुल्ने भएको छ।
7: यातायात विभाग र यातायात व्यवसायीको बैठकले आउँदो 23 टिकट बुकिङ खुलाउने निर्णय गरेको हो। टिकट बुकिङ खुल्ला भएसँगै मुलुकभर सवारी साधनका लागि रुट परमिट आवश्यक पर्ने छैन। चाडपर्वका बेला ट्राफिक जाम कम गर्न अति आवश्यक ढुवानीका बाहेक ठूला गाडीलाई काठमाडौँ आवत जावतमा रोक लगाउने निर्णय भएको छ। खाद्यान्न, औषधि, इन्धन र दूध बोक्ने गाडीलाई भने यो निर्णय लागू हुने छैन। बाढी पहिरोले अवरुद्ध मुख्य राजमार्ग तत्काल मर्मत सम्भार गरी यातायात सञ्चालन सहज बनाउने सरकारको प्रतिबद्धता पछि यातायात व्यवसायी टिकट टिकट बुकिङ खोल्न राजी भएका हुन्।
4: न्याय परिषद बैठकले सर्वोच्च अदालतका लागि 4 न्यायाधीश सिफारिस गरेको छ। बैठकले रत्नबहादुर बाग्चुन, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डागीलाई नियुक्तका लागि सिफारिस गरेको हो।
0: यो BFBS गोर्खा रेडियो हो।

बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तुत धनजङ गुरुङको तर्फबाट आज विक्रम सम्बत 2083 साल असोज महिनाको 21 गते तदनुसार अक्टोबर महिनाको 7 तारिक सन् 2026 कार्यक्रममा हुनुहुन्छ र आज द्वादशी पनि परेको छ र आश्विन महिनाको 21 गते बुधबार र फर्पिङमा हरिशंकर यात्रा पनि हो र बुधबारको कार्यक्रम सदस्य तपाईँले म धनजङ गुरुङको साथमा सुन्दै आइरहनु भएको छ र कार्यक्रमको शुभारम्भमा भने सुप्रसिद्ध गजल गायक एवं भजन पनि त्यतिकै राम्रो गाउने गायक हुनुहुन्छ उस्मान मिर र उहाँले गाउनु भएको यस गीतमा यस गजलमा शब्द भने पर्सा जयपुरीको रहेको थियो र यसमा संगीत भने उस्मान मिरकै रहेको थियो र आवाज उस्मान मिरकै र यो सांगीतिक कोशीलीबाटै मैले कार्यक्रमलाई उठान गरिसकेको छु भने लागौं आजको बसाईमा हामीसँग रहेका विषयवस्तुहरू के छन् त। कार्यक्रम नेपाल कलिङमा सदैव हामीले समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे रहेको छ र इस्यु अफ द डेमा आज भने पोखरा विमानस्थलमा फ्लाई दुबईले नियमित उडान सुरु गरेको सन्दर्भमा पोखराका होटल व्यवसायको अनुभव र विचार के छ त उहाँले यसलाई कसरी हेर्नु भएको छ र यसलाई निरन्तरता दिनको लागि पनि के गर्नुपर्छ भनेर छोटकरीमा कुराकानी गरेका छौँ होटल व्यवसाय संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीसँग सुन्नु सक्नुहुनेछ र त्यसै गरी अन्य विषयवस्तुमा सम्पादकीय रहेको छ र सम्पादकीयलाई लिएका छौँ ई कान्तिपुरको अनलाइन संस्करणबाट र साथमा मिठा मिठा गीत सङ्गीत छँदैछ।

मोहम्मद रफीको आवाजमा रहेको यस गीतमा शब्द भने एसएस बिहारीको रहेको थियो र सङ्गीत डाइरेक्टरको रूपमा ओपी नायर रहेको थियो र चलचित्र कश्मीर की कलीको यो साङ्गीतिक कोसेली सँगसँगै अब भने सन्देश त हामीले कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा सम्पादकीयतर्फ यहाँलाई जोड्न चाहन्छु र सम्पादकीय भने लिएका छौँ इकान्तिपुरको अनलाइन संस्करणबाट। शीर्षक छ एकपछि संवादमा प्रधानमन्त्री, यो शीर्षकमा इकान्तिपुरले आफ्नो सम्पादकीयमा लेख्दछ। आइतबार राति प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो निजी फेसबुक पेजमा स्टाटस लेखे, धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्। आइतबार नै खुलामञ्चमा आयोजित नेपाली काङ्ग्रेसको 15 महाधिवेशनको उद्घाटन समारोहमा गरिएका भाषणलाई उनले लक्षित गरेको बुझ्न सकिन्छ। फेसबुक स्टाटस मार्फत आफ्ना धारणा राख्ने प्रधानमन्त्रीको परिचित शैली छ। आइतबारको स्टाटसलाई त्यसैका निरन्तरताको रूपमा हेर्न सकिन्छ। तर प्रधानमन्त्रीले एउटा पार्टीको महाधिवेशनलाई कटाक्ष मात्र गरेनन्, त्यहाँ गरिएका भाषणलाई गालीको रूपमा अर्थ्याए। काङ्ग्रेस महाधिवेशनको उद्घाटन समारोह पछिल्ला धेरै राजनीतिक कार्यक्रममा हुने गरेका गाली गलौज युक्त चर्का भाषणबाजी भन्दा केही फरक थियो। अर्कोतर्फ नयाँ पार्टी भनेर अप्रष्ट शब्द प्रयोग गरेका छन्। आइतबारको स्ट्याटस प्रधानमन्त्रीको संचार गर्ने शैलीलाई चिनाउने सन्दर्भ हो। अब यस किसिमको शैलीमा सुधार ल्याउनु पर्छ भन्दै इकान्तिपुरले सम्पादकीयमा लेख्दछ। वैशाख 2079 स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेद्वार दिनुअघि बालेन्द्र शाहले प्रशस्तै अन्तर्वार्ताहरू दिने गरेका थिए। मेयर निर्वाचित भएपछि कार्यपालिका बैठकलाई लाइभ गराउने अभ्यास सुरु गरेका उनले पारदर्शी र जवाबदेही शासन शैलीलाई प्राथमिकता दिने अपेक्षा गरिएको थियो। तर उनले नागरिकसँगको प्रत्यक्ष सम्पर्क करिब विच्छेद गराए। पत्रकारको प्रश्नको जवाब दिन पनि अरुचि देखाए। उनले सामाजिक सञ्जाल मार्फत नै आफ्ना धारणा राखिरहे, ती मध्ये कतिपय विवादित पनि भए। स्वतन्त्र उम्मेद्वारका रूपमा मेयर निर्वाचित भएका उनले कार्यकाल पूरा नगरी राजीनामा दिए। त्यसबारे आफ्नै मतदातालाई पनि जानकारी दिएनन्। 21 फागुनको निर्वाचनमा उनी रासोपाका तर्फबाट प्रधानमन्त्रीका उम्मेद्वारका रूपमा अघि बढे। त्यसक्रममा केही ठाउँमा भाषण गरे पनि निर्वाचित भएपछि मतदातालाई समेत धन्यवाद नभनेकामा अचेल आलोचकहरूले बेला बेलामा चर्चा गर्छन्। प्रधानमन्त्री बनेको 6 महिना बितिसक्दा समेत द्विपक्षीय अन्तर्क्रिया नगर्ने उनको स्वभाव यथावत छ भन्दै इकान्तिपुरले सम्पादकीयमा लेख्दछ। लोकतान्त्रिक शासन व्यवस्थामा जनताबाट निर्वाचित प्रधानमन्त्रीले नागरिकसँग निरन्तर संवाद गर्नुपर्छ। त्यसले नै जवाबदेही र उत्तरदायी शासन व्यवस्थालाई आधार प्रदान गर्छ। जेएनजी आन्दोलनको जगमा अहिलेको सरकार गठन भएकाले पनि त्यस्तो अन्तर्क्रिया अझै बढी अपेक्षित छ। त्यस्तो अन्तर्क्रियाका विविध माध्यम र आयाम छन्। एउटा प्रचलित माध्यम जनप्रतिनिधित्वको सर्वोच्च थलो संसद हो। संसदलाई बढी समय दिने, सांसदहरूले सोधेका प्रश्नको जवाब दिने, सार्वजनिक सरकारका विषय सम्बोधन गर्ने जस्ता कामबाट प्रधानमन्त्री जनतासँग जोडिन सक्छन्। त्यसले संसदको पनि गरिमा वृद्धि हुन्छ, प्रणाली पनि बलियो बन्छ। तर प्रधानमन्त्री शाहले संसदलाई सकेसम्म छल्न खोजिरहेको पाइन्छ। दोस्रो, प्रधानमन्त्री वा राजनीतिक जिम्मेवारीमा रहेका जो कोहीले पत्रकार सम्मेलन गर्ने प्रचलन पनि छ। प्राकृतिक विपद तथा राजनीतिक घटनाक्रमका बारेमा जानकारी दिनु आवश्यक पनि हुन्छ। त्यसलाई आफूप्रति समाजमा रहेका प्रश्नको जवाफ दिने अवसर र दायित्वका रूपमा लिइन्छ। तर प्रधानमन्त्रीले यस्तो दायित्वलाई पनि टार्ने गरेका छन् भन्दै इकान्तिपुरले सम्पादकीयमा लेख्दछ। टेलिभिजन तथा रेडियो जस्ता माध्यमबाट जनतासँग सिधै कुराकानी गर्ने अभ्यास पनि नेपालमा विगतमा अपनाइएको थियो। त्यस्तै सार्वजनिक सम्बोधन गर्ने अभ्यासले दुविधा र अन्यल अन्त्य गर्ने सहयोग पुग्छ। विभिन्न सरकारवाला संस्थाका प्रतिनिधिहरूसँग छलफल गर्दा सम्बन्धित क्षेत्रका समस्या थाहा हुन्छ र समाधानका लागि पहल गर्न सहज हुन्छ। पार्टीका आन्तरिक कार्यक्रममा पनि सहभागिताले जनतासँग जोडिएका कार्यकर्ता मार्फत जनताको समस्या र सवाल थाहा हुन्छ, त्यसलाई सम्बोधन गर्न सकिन्छ भन्दै इकान्तिपुरले सम्पादकीयमा लेख्दछ। सामाजिक सञ्जाल पनि आफैमा अन्तर्क्रियाको माध्यम हो। त्यसबाट पनि जनतामा सूचना पुर्याउन सकिन्छ। जस्तो कि सोमबार बेलुका मात्रै प्रधानमन्त्रीले भूमि समस्या समाधानमा भइरहेका प्रगतिको विवरण र आश्वासन फेसबुक स्टाटस मार्फत सार्वजनिक गरेका छन्। यो राम्रो पछि हो, तर सामाजिक सञ्जालका अतिरिक्त अन्तर्क्रिया अन्य सबै माध्यमको समुचित प्रयोग नहुँदा प्रश्न उठेको हो। उनले यस्तो शैलीले हामीले अपनाएको राजनीतिक प्रणालीलाई जवाबदेही शासन प्रणालीलाई बलियो बनाउन मद्दत पुग्दैन। प्रधानमन्त्री शाह यसैमै चुक्दै आएका छन्।

0: अझै पनि आफ्ना प्रधानमन्त्रीको निर्णय प्रति आकलन नै गर्न नसकिने अवस्था बनिरहेको छ। सामाजिक सञ्जालको स्टाटस मार्फत एकपछि र संवाद गर्न रुचि राख्दा उनी पटक पटक परिपक्व साबित भएका छन्। त्यसको पछिल्लो उदाहरण आइतबार रातिको फेसबुक स्टाटस हो। प्रधानमन्त्रीको रूपमा देशको अभिभावकको त्यस्तो स्टाटसले उनमा उदारता र अरूप्रतिको सम्मान भावको अभाव देखाउँछ। यसले राजनीतिक सहकार्यलाई प्रोत्साहन गर्दैन, बरु प्रतिशोध बढाउन सक्छ। प्रधानमन्त्रीका लागि त्यस्तो राजनीतिक वातावरण झनै चुनौतीपूर्ण हुन्छ भन्दै एकान्तिपुरले सम्पादकीयमा लेख्दछ। शीर्षक थियो एकपछि संवादमा प्रधानमन्त्री। अब यो सम्पादकीय पछि भने लागौं छोटो विश्रामतर्फ।
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बिएफबिएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बिएफबिएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
0: तपाईँ अहिले बिएबिस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ। म धनजङ गुरुङको साथमा अब भने लागौं सदैस्त हामीले कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे तर्फ। बिएफबिएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा। यो प्रस्तुता धनजङ गुरुङको तहबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौँ। फ्लाइ दुबईले नियमित उडान सुरु गर्ने जुन समाचार आयो त्यसले एउटा उत्साह पनि जगाएको थियो र असोजको 7 गतेबाट दुबई पोखरा नियमित उडान सुरु भइसकेको छ र अहिले पर्यटनको सिजन पनि हो। पर्यटकहरू आगमन हुने विभिन्न क्षेत्रका विभिन्न ठाउँका विभिन्न देशका होइन विभिन्न अभिरुचि राखेर नेपाल आउने पर्यटकहरू रहन्छ। यतिखेर चाहिँ हामी पोखरामै रहेर होटल व्यवसाय सञ्चालन गर्दै आउनुभएका पर्यटन व्यवसायी हुनुहुन्छ। होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, उहाँसँग हामी पछिल्लो यो फ्लाइ दुबईले पोखराको एयरपोर्टबाट सेवा सुरु भएपछिको अहिलेको पर्यटकको आगमन कस्तो छ, उत्साह कस्तो छ, अब यसले चाहिँ नियमित सबैभन्दा ठुलो कुरा त निरन्तरताको कुरा हो होइन, यो विषयमा कुराकानी गर्दैछौँ। धेर बेर नपर्खौँ लक्ष्मण सर, कार्यक्रममा स्वागत छ यहाँलाई।
3: धन्यवाद सर,
0: समय दिनुभएको पनि धेरै धेरै धन्यवाद छ। अब लगभग 7 गते भनेपछि त 2 साता बितिसक्यो होइन, अब लगभग यो अवधिमा त तपाईँहरूले पनि देख्नुभयो होला कि यो पर्यटकहरूको आउने क्रम त जारी नै रहेको छ। पहिला काठमाडौँबाट पोखरा जानु पर्थ्यो, अहिले डाइरेक्ट पोखरामा आउनु पाउने अवस्था पनि छ र कतिपय त अब पोखरा जानको लागि फेरि काठमाडौँ पनिबाट जान्छ। के छ सर यो पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा तपाईँहरूसँग चाहिँ यो भनौँ न हेर्दाखेरि चाहिँ सेवाको हिसाबले फ्लाइ दुबईले दिएको सेवा कस्तो छ सर?
3: यहाँलाई विशेष धन्यवाद यहाँले यहाँको कार्यक्रममा जोड्नु भयो पहिलो कुरा त, र अर्को कुरा पनि यहाँलाई म धन्यवाद दिन चाहन्छु। अहिलेको समसामयिक विषयवस्तुको रूपमा हामीले लिन्छौँ पोखरामा एयरपोर्ट, ठुलो लगानीमा एयरपोर्ट बनेको अवस्था, तर चाहिँ यो डोमेस्टिकमै खुम्चिन परिराखेको अवस्थामा अहिले फ्लाइट दुबईले जुन प्रयास गरेको छ, यो पहिलो नियमित फ्लाइट हो। पोखराबाट चार्टर फ्लाइटहरू त भए, तर नियमित पहिलो फ्लाइट फ्लाइट दुबईले गर्यो। हामीले विशेष धन्यवाद पनि उहाँलाई दिन चाहन्छौँ। पोखरेलीको सपना, ठुलो लगानी को बावजुद बनेको एयरपोर्टलाई सुचारू गर्नु सबैभन्दा ठुलो कुरा थियो। बन्नु मात्रै भन्दा पनि यसलाई सुचारू गर्नु र नियमित गर्नु ठुलो कुरा थियो। यसमा फ्लाइ दुबई अग्रसर भएर अगाडि बढ्यो र आज केही दिन भयो, लगभग आज हामी 20 गतेमा छौँ र आजसम्म चाहिँ धेरै फ्लाइटहरू भइसकेको अवस्था भयो। आज लगभग 12 फ्लाइट भइसकेको अवस्था छ भने यसमा उताबाट आउने उत्साहजनक उपस्थिति छ। फ्लाइट
0: भनेपछि जो मान्छेहरू नेपाल घुम्न आउन चाहन्थे कुनै समय नेपाल घुम्नको लागि उनीहरू डाइरेक्ट फ्लाइट फ्लाइटको कुरा गर्थे होइन, नेपाल एयरलाइन्सको यति धेरै रुटहरू थियो होइन, ती रुटहरू सबै खुम्चिसकेको छ। अब विश्वको चाहिँ पर्यटक के बजारको हिसाबले हेर्दाखेरि नेपाल चाहिँ दोस्रो स्थानमा पुगिसकेको होइन, यस्तो राम्रो छवि भएको चाहिँ मार्केटलाई हामीले दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल, त्यसैमा पनि निजगढ विमानस्थलको कुरा गरियो, त्यो अझै बन्न सकेका

0: होइन भैरवा र पोखरा भयो, पोखरा सुरु भयो, भैरवा पनि सुरु भयो, तर अहिले भैरवा चाहिँ खुम्चिरहेको छ, सुतिरहेको स्थिति नै छ। अब पोखराले अलिकति चाहिँ आश जगाएको छ, यहाँले भन्नुभयो कि निरन्तरता भनेपछि यसमा अझै फ्लाइटहरू थप्न सकिने, अब सेवा सुविधाको हिसाबले अब डोमेस्टिक सेवाहरू पनि बढाउनु पर्ने हुन्छ, होइन के छ यसमा चाहिँ आश त जगाइयो?
1: यसमा यस्तो छ, यसलाई सस्टेन गर्नको लागि, दिगो गर्नका लागि हामी पोखरेलीहरूले ठुलो प्रयास गर्नुपर्छ र यो संघीय सरकार, एयरलाइन्स र चाहिँ गण्डकी प्रदेश सरकार र महानगरपालिका र हामी समग्र पर्यटन क्षेत्रमा लागेका निजी क्षेत्रले चाहिँ यसलाई प्रयास गर्नु आवश्यक छ। किनभने पोखरालाई, पोखराबाट भएको जुन डोमेस्टिक फ्लाइटहरू छ नि, यो सातै प्रदेशलाई जोड्न सकियो भने हरेक प्रदेशबाट पोखरा सहज रूपमा आउन सकिन्छ र पोखरा आएका चाहिँ आन्तरिक तथा बाह्य पर्यटकहरू पनि एक ठाउँबाट अर्को ठाउँमा सजिलै जान सक्नुभयो भने यो फ्लाइट चाहिँ हामीले कन्टिन्यू दिन सकिन्छ। मान्नुहोस् कुनै एउटा लुम्बिनी प्रदेशमा पुग्न पर्ने हाम्रो नेपाली अथवा विदेशी लुम्बिनी प्रदेश जानु छ, तर उहाँहरू चाहिँ काठमाडौँ सिधै कुनै पनि देशबाट पोखरा आउनुभयो र तुरुन्तै यहाँ चाहिँ डोमेस्टिक फ्लाइट भयो भने उहाँहरू सहज रूपमा काठमाडौँ नगइकन पोखरा आउनुहुन्छ। यदि अन्य प्रदेशसँग जोड्ने चाहिँ फ्लाइट भएन भनेदेखि उहाँहरू फेरि काठमाडौँमै झर्न बाध्य हुनुहुन्छ। त्यसले गर्दा यो गण्डकी प्रदेश र समग्र पोखराको विकासका लागि पोखराबाट हरेक क्षेत्र चाहिँ एयरलाइन्सले, जुन डोमेस्टिक एयरलाइन्स छन् उहाँहरूले चाहिँ हरेक क्षेत्रमा आफ्नो फ्लाइट हाल्नुभयो भनेदेखि अझ सहज रूपमा पोखरा उत्रेर उहाँहरू चाहिँ अन्य प्रदेश पनि जानुहुन्छ। यो कास्की के अरे गण्डकी प्रदेशको 11 जिल्ला त छँदैछ, त्यहाँभन्दा बाहेकका अन्य जिल्लाहरूलाई पनि हामीले जोड्न सकियो भने अझ यसलाई हरेक जिल्लाबाट पोखरा आएर पोखराबाट अन्य 255 ठाउँहरूमा कनेक्टिङ फ्लाइट छ। फ्लाइट दुवै मार्फत संसारभरिका 255 ठाउँहरूमा कनेक्ट हुँदै उहाँहरू चाहिँ अन्य देश जान सक्ने कारणले गर्दा पनि यो सस्टेन हुन सक्छ।
0: अब तपाईँले यही भनिरहँदाखेरि नेपालीहरू त धेरै ठाउँमा चाहिँ संसारभरि छरिएर रहनु भएको छ, होइन? अब यो जुन तपाईँ र म बिचको संवाद त उहाँले अवश्य पनि सुन्नुहुन्छ, अब सुन्नु भएको छैन भने पनि साथीभाइले सुनाइदिनुहुन्छ, विभिन्न माध्यमबाट जान्छ। अब यसमा चाहिँ हाम्रो ब्रिगेड अफ गोर्खा पनि एउटा हाम्रो नियमित चाहिँ सेवा लिन पाउने एउटा हाम्रो चाहिँ भनौँ यात्रुहरूमा पर्नुहुन्छ, सँगसँगै अब अवकाश प्राप्त गरेका अरू गोर्खाली दाजुभाइहरू हुनुहुन्छ, नेपाल घुम्न आउने पर्यटकहरूको त भइहाले, होइन? अब यस्तो थुप्रै चिजहरू छ, अब सेवाको हिसाबले जस्तै भारतीय पर्यटकहरू मानसरोवर जानको लागि पनि एउटा माध्यम हुन सक्छ, यी थुप्रै सम्भावनाहरू छ, होइन? यो सम्भावनालाई जोगाइराख्नु लागि फ्लाइट दुबईले सुरु गरिदियो। अब अरूले के भन्थे भने चाहिँ त्यहाँ त ल्यान्ड गर्नै गाह्रो छ, एकदमै टर्निङ लिन पनि गाह्रो छ भनेर भनिरहँदाखेरि फ्लाइट दुबईले के भन्यो? पोखरा एयरपोर्टको विषयमा ल्यान्ड गर्दाखेरि उनीहरूले कस्तो अनुभव गरे, त्यो त केही त सेयर गरे होला, होइन? तपाईँहरूसँग पनि त्यहाँ जाँदै भयो, तपाईँहरू पनि जानुभयो, के भन्यो उहाँहरूले चाहिँ सर त्यतिखेर चाहिँ?
1: वास्तवमा कुनै पनि प्रकारको समस्या छैन। हिजो चार्टर फ्लाइट पनि पोखरा छन्दुको फ्लाइटहरूले 8 भन्दा बढी फ्लाइटहरू चाइना पठायौँ, चाइनाबाट पोखरा आए, सहज रूपमा आएर अरू चार्टर फ्लाइटहरू पनि आएर तपाईँको चाहिँ हिमालय एयरलाइन्सले त लगभग चाहिँ लामो समयसम्म पेसेन्जर कम थियो पोखरा आउने र पोखराबाट जाने, तर उहाँले आफ्नो तरिकाले फ्लाइट रेगुलर फ्लाइट गरिराख्नु भयो, तर त्यति धेरै हामीसँग समन्वय नगरेका कारणले गर्दा उहाँले यसलाई लामो समय टिकाउन सक्नु भएन। तर कुनै पनि एयरलाइन्स कम्पनी, अब फ्लाइट दुबई होस् अथवा जुन चाइनाको चाहिँ चार्टर फ्लाइट गर्यो, उहाँहरूले पनि कुनै अप्ठ्यारो यहाँ ल्यान्ड गर्न नसकिने अथवा यहाँबाट कुर्न नसकिने भन्ने कुरा कहीँ कतैबाट पनि आएको छैन। त्यो भन्नेहरूका लागि एउटा यो च्यालेन्ज हो र चाहिँ अहिले आज 12-13 फ्लाइट भइसकेको अवस्था छ, बिना कठिनाई कुनै अप्ठ्यारो छैन, यो भन्नेहरूका लागि मात्रै हो भन्ने कुरा प्रमाणित भयो।
0: भनेपछि जुन किसिमको हावा पिटिएको थियो पोखरा विमानस्थलमा, ठुला चाहिँ जहाजहरू चाहिँ अवतरण गर्न सक्दैन भन्दाखेरि, अहिले जुन अवतरण गरिएको त मध्यम खालको हो नि, होइन सर?
1: हो, अब यस्तो छ, तपाईँको चाहिँ यो धावन मार्ग चाहिँ 500 मिटर मात्रै छ, यो चाहिँ ठुला फ्लाइटहरूका लागि चाहिँ प्लेनहरूका लागि 3000 मिटर मिनिमम चाहिन्छ, यो मापदण्ड त्यो हो। त्यसका कारणले गर्दा पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट बन्न सक्दैन भन्ने खालका जुन कुराहरू आएका थिए, पोखरामा ठाउँ हुँदाहुँदै पनि 2500 मिटरमा बनाइयो, हामी 500 मिटर लम्ब्याउने ठाउँ छ, अझै पनि छ, यसलाई भ्रमको रूपमा र यसलाई हुनै सक्दैन, एयरपोर्ट चाहिँ इन्टरनेसनल होइन, यो क्षेत्रीय विमानस्थल हो भन्ने कुराहरू चाहिँ फैलाइएको थियो, त्यसलाई चाहिँ तिर्दै अहिले चाहिँ अब फ्लाइट दुबईले जुन प्रयास गर्यो त्यसले गर्दा अरू एयरलाइन्सहरू पनि अब बिस्तारै आउँछन् भन्ने कुरामा हामी चाहिँ पोखरेलीहरू आशावादी
0: छौँ। हजुर, अब यो सँगसँगै अब बेलायतमा भनौँ न आवश्यक भिसा लिएर बस्ने धेरै नेपालीहरू हुनुहुन्छ, पोखरा आउनुहुन्छ, काठमाडौँ भएरै जानै पर्छ, होइन? अथवा चाहिँ पूर्वतिरको लागि भैरवा विमानस्थल एकदम उपयुक्त हुन्छ, अथवा चाहिँ विराटनगरबाट सिधै फ्लाइट गरेर पोखरा आउन पनि सक्नुहुन्छ, उहाँले तपाईँले भन्नुभयो जस्तै चाहिँ, होइन? धेरै चाहिँ अवसरहरू छ। अब अहिले जुन तपाईँ र म बिचको कुराकानीमा पनि यसले एउटा चाहिँ सम्भावना चाहिँ हामीले जगाउन सक्छौँ उहाँहरूलाई, होइन अब फ्लाइट दुबई बाहेक अरूले पनि त सेवा दिन सक्छ नि होइन अरू एयरलाइन्सहरू पनि त आउन उनीहरूको इन्ट्रेस्ट के छ देशमा चाहिँ केही कुराहरू आएको छ सर यसमा चाहिँ
1: होइन यो सुरुवाती चरणमा छ अरू एयरलाइन्सहरूले पनि चासो देखाउँदै आउनु भएको कुरा चाहिँ बाहिर सुन्नेमा आउँछ हामीसँग सिधै कुरा चाहिँ गर्नुभएको छैन यो फ्लाइट दुबई चाहिँ हामीले फेरि दुबईको राजदूतसँग होटल एसोसिएसन पोखरा नेपाल र पोखरामा रहेका समग्र पोखराका पर्यटन व्यवसायहरूको संस्थागत रूपमा हामीले उहाँलाई भेटेर यसको प्रयास गरिदिनु भनेर पटक पटक उहाँहरूसँग मिटिङ पनि गऱ्यौँ र आज हामी चाहिँ फ्लाइट दुबईलाई पोखरामा पाएका छौँ र हामी किनभने एकैचोटि सबैलाई अब पेसेन्जर सबैभन्दा ठुलो कुरा प्राइभेट एयरलाइन्सले उहाँहरूले बिजनेसै खोज्नुहुन्छ प्राप्त पेसेन्जर भयो भने थप एयरलाइन्सहरू पनि आउनुहुन्छ उहाँहरू पनि सस्टेन हुनुहुन्छ त्यसले गर्दा बिस्तारै फ्लाइट दुबई राम्रो चल्यो भने अरू एयरलाइन्सहरूले पनि इन्ट्रेस्ट देखाउनुहुन्छ अन्य क्षेत्रमा पनि फ्लाइटहरू हुन्छ अरूले पनि अहिले चासो दिइराखेको अवस्था चाहिँ छ बिस्तारै आउनुहुन्छ
0: अब होटल सेवाको हिसाबले हेर्दाखेरि चाहिँ अब के छ अहिले पोखरामा भएका होटलहरू कुन स्तरका छन् र अहिले अन्तर्राष्ट्रिय जुन बजारको हिसाबले गर्दाखेरि नेपालमा त अब माउन्टेन फ्लाइटको लागि अब माउन्टेन टुरिज्मको पनि त्यतिकै छ एडभेन्चर टुरिज्मको पनि त्यतिकै छ होइन पदमार्गको कुराहरू भए अब पोखराबाट जानुपर्ने हुन्छ होइन अन्नपूर्ण चाहिँ पदमार्गको यात्राको लागि अब यसलाई तपाईँले अझ यसलाई चाहिँ प्रभावकारी रूपमा चाहिँ भनौँ न यसलाई दिगोता दिनको लागि निरन्तरता दिनको लागि चाहिँ अब कहाँ चाहिँ समस्या छ त्यसलाई कसरी चाहिँ समाधान गर्नु पर्ला सक्छ तपाईँले चाहिँ यसो
1: एकदमै राम्रो प्रसङ्ग यहाँले चलाउनु भयो वास्तवमा कस्तो भने हामी अन्तर्राष्ट्रिय सहरसँग संसारका अघि नै मैले जोडेँ 255 सिटीसँग ठाउँसँग चाहिँ फ्लाइट दुबईले कनेक्टिङ फ्लाइट गर्छ त्यहाँबाट चाहिँ पोखराबाट 200 दुबईसम्म गएर त्यहाँबाट 255 सहरहरूसँग जोडिएको एयरलाइन पोखरामा भित्रिराख्दाखेरि संसारको कुनै पनि कुनाबाट पोखरा सहज रूपमा चाहिँ पोखरामा अवतरण गर्न सकिने अवस्था छ हामीले जुन जब एयरपोर्ट पोखरामा बन्न थाल्यो त्यस पछाडि विशेष गरी होटल क्षेत्रमा खरबौँको लगानी हामी यो एयरपोर्ट बनेका कारणले गर्दा 2 खर्ब भन्दा बढीको लगानी त हामीले बिचको 4 वर्षमा कोभिड पछाडि नै हामीले थपेको अवस्था छ किनभने अब हामी अन्तर्राष्ट्रिय सहरसँग सिधै जोडिन्छौँ र त्यहाँबाट चाहिँ अलिक क्वालिटीको पर्यटकहरू सिधै पोखरा आउनुहुन्छ अहिले पनि पोखरा क्वालिटीको पर्यटक नआउने चाहिँ होइन तर काठमाडौँ आएको 30% 35-40% हारिमा मात्रै पर्यटकहरू पोखरा आउनुहुन्थ्यो भने अब त सिधै फ्लाइट दुबईबाट आउने पर्यटक त 100% पोखरामा आउनुहुन्छ यहीँ अवतरण गर्नुहुन्छ त्यसका कारणले गर्दा क्वालिटीका होटलहरू तपाईँको तारे होटलहरू पनि पोखरामा प्राप्त छन् र चाहिँ अब टुरिस्ट स्ट्यान्डर्डका होटलहरू पनि छन् अन्य ट्राभल ट्रेकिङहरू पनि प्राप्त मात्रामा छन् र अन्य पूर्वाधारहरू पनि प्राप्त मात्रामा भएका कारणले नै पोखरा पर्यटनको राजधानी नेपालकै पर्यटकीय राजधानी पोखरा र संसारमा पर्यटकीय राजधानीहरू एकदमै कमी हुन्छन् त्यो मध्ये पनि संसारकै एउटा पर्यटकीय राजधानीको रूपमा पोखरा अहिले चिनिएको छ र विदेशी पर्यटकहरू पनि एउटा पर्यटकको राजधानी भएको हिसाबले पनि एकपटक नै जानुपर्छ भनेर आउनेहरू र पदयात्रामा जानेहरू अन्नपूर्ण पदयात्रामा जाने पर्यटक पनि सिधै अब पोखराबाट जान पाउने भएको हुनाले उहाँहरू पनि हर्षित हुनुहुन्छ
0: हजुर अब यो सँगसँगै अब बेलायतमा भनौँ न आवश्यक भिसा लिएर बस्ने धेरै नेपालीहरू हुनुहुन्छ पोखरा आउनुहुन्छ काठमाडौँ भएरै जानै पर्छ होइन अथवा चाहिँ पूर्वतिरको लागि भैरवा विमानस्थल एकदम उपयुक्त हुन्छ अथवा चाहिँ विराटनगरबाट सिधै फ्लाइट गरेर पोखरा आउन पनि सक्नुहुन्छ उहाँले तपाईँले भन्नुभयो जस्तै होइन धेरै अवसरहरू छ अब अहिले जुन तपाईँ र म बिचको कुराकानीमा पनि यसले एउटा चाहिँ सम्भावना चाहिँ हामीले जगाउन सक्छौँ उहाँलाई होइन अब फ्लाइट दुबई बाहेक अरूले पनि त सेवा दिन सक्छ नि होइन अरू एयरलाइन्सहरू पनि त आउन उनीहरूको इन्ट्रेस्ट के छ देशमा केही कुराहरू आएको छ सर यसमा चाहिँ
1: होइन यो सुरुवाती चरणमा छ अरू एयरलाइन्सहरूले पनि चासो देखाउँदै आउनु भएको कुरा चाहिँ बाहिर सुन्नेमा आउँछ हामीसँग सिधै कुरा चाहिँ गर्नुभएको छैन यो फ्लाइट दुबई चाहिँ हामीले फेरि दुबईको राजदूतसँग होटल एसोसिएसन पोखरा नेपाल र पोखरामा रहेका समग्र पोखराका पर्यटन व्यवसायहरूको संस्थागत रूपमा हामीले उहाँलाई भेटेर यसको प्रयास गरिदिनु भनेर पटक पटक उहाँसँग मिटिङ पनि गऱ्यौँ र आज हामी चाहिँ फ्लाइट दुबईलाई पोखरामा पाएका छौँ र हामी किनभने एकैचोटि सबैलाई अब सबैभन्दा ठुलो कुरा प्राइभेट एयरलाइन्सले उहाँहरूले बिजनेसै खोज्नुहुन्छ प्राप्त पेसेन्जर भयो भने थप एयरलाइन्सहरू पनि आउनुहुन्छ उहाँहरू पनि सस्टेन हुनुहुन्छ त्यसले गर्दा बिस्तारै फ्लाइट दुबई राम्रो चल्यो भने अरू एयरलाइन्सहरूले पनि इन्ट्रेस्ट देखाउनुहुन्छ अन्य क्षेत्रमा पनि फ्लाइटहरू हुन्छ अरूले पनि अहिले चासो दिइराखेको अवस्था चाहिँ छ बिस्तारै आउनुहुन्छ
0: अब होटल सेवाको हिसाबले हेर्दाखेरि चाहिँ अब के छ अहिले पोखरामा भएका होटलहरू कुन स्तरका छन् र अहिले अन्तर्राष्ट्रिय जुन बजारको हिसाबले गर्दाखेरि नेपाल त अब माउन्टेन फ्लाइटको लागि, अब माउन्टेन टुरिज्मको पनि त्यतिकै छ, एडभेन्चर टुरिज्मको पनि त्यतिकै छ, होइन पदमार्गको कुराहरू भए, अब पोखरैबाट जानुपर्ने हुन्छ होइन अन्नपूर्ण चाहिँ पदमार्गको यात्राको लागि, अब यसलाई तपाईँले अझ यसलाई चाहिँ प्रभावकारी रूपमा चाहिँ भनौँ न यसलाई दिगोता दिनको लागि, निरन्तरता दिनको लागि चाहिँ अब कहाँ चाहिँ समस्या छ, त्यसलाई कसरी चाहिँ समाधान गर्नुपर्ला जस्तो लाग्छ तपाईँले चाहिँ? यसो
1: एकदमै राम्रो प्रसङ्ग यहाँले चलाउनु भयो। वास्तवमा कस्तो भने हामी अन्तर्राष्ट्रिय सहरसँग संसारका अघि नै मैले जोडे 255 सिटीसँग ठाउँसँग चाहिँ फ्लाइट दुबईले कनेक्टिङ फ्लाइट गर्छ। त्यहाँबाट चाहिँ पोखराबाट 200 दुबईसम्म गएर त्यहाँबाट 255 सहरहरूसँग जोडिएको एयरलाइन पोखरामा भित्रिराख्दाखेरि संसारको कुनै पनि कुनाबाट पोखरा सहज रूपमा चाहिँ पोखरामा अवतरण गर्न सकिने अवस्था छ। हामीले जुन जब एयरपोर्ट पोखरामा बन्न थाल्यो त्यस पछाडि विशेष गरी होटल क्षेत्रमा खरबौँको लगानी, हामी यो एयरपोर्ट बनेका कारणले गर्दा 2 खर्ब भन्दा बढीको लगानी त हामीले बिचको 4 वर्षमा कोभिड पछाडि नै हामीले थपेको अवस्था छ। किनभने अब हामी अन्तर्राष्ट्रिय सहरसँग सिधै जोडिन्छौँ र त्यहाँ चाहिँ अलिक क्वालिटीको पर्यटकहरू सिधै पोखरा आउनुहुन्छ। अहिले पनि पोखरा क्वालिटीको पर्यटक नआउने चाहिँ होइन, तर काठमाडौँ आएको 30% 35-40% हारिमा मात्रै पर्यटकहरू पोखरा आउनुहुन्थ्यो भने अब त सिधै फ्लाइट दुबईबाट आउने पर्यटक त 100% पोखरामा आउनुहुन्छ, यहीँ अवतरण गर्नुहुन्छ। त्यसका कारणले गर्दा क्वालिटीका होटलहरू तपाईँको स्तरीय होटलहरू पनि पोखरामा प्राप्त छन् र चाहिँ अब टुरिस्ट स्ट्यान्डर्डका होटलहरू पनि छन्, अन्य ट्राभल ट्रेकिङहरू पनि प्राप्त मात्रामा छन् र अन्य पूर्वाधारहरू पनि प्राप्त मात्रामा भएका कारणले नै पोखरा पर्यटनको राजधानी, नेपालकै पर्यटकीय राजधानी पोखरा र संसारमा पर्यटकीय राजधानीहरू एकदमै कमी हुन्छन्, त्यो मध्ये पनि संसारकै एउटा पर्यटकीय राजधानीको रूपमा पोखरा अहिले चिनिएको छ र विदेशी पर्यटकहरू पनि एउटा पर्यटकको राजधानी भएको हिसाबले पनि एकपटक नै जानुपर्छ भनेर आउनेहरू र पदयात्रामा जानेहरू, अन्नपूर्ण पदयात्रामा जाने पर्यटक पनि सिधै अब पोखराबाट जान पाउने भएको हुनाले उहाँहरू पनि हर्षित हुनुहुन्छ।
0: हजुर, अब यही भनिरहँदाखेरि त्यहाँको ताल तलैयालाई पनि जगाउनु पर्ने हुन्छ होइन, सरसफाइको कुराहरू भए होइन, त्यहाँ ट्रान्सपोर्टेसनको कुराहरू भए, कम्युनिकेसनको कुराहरू भए, सुरक्षाको कुराहरू भए, यी सबै जोडिँदाखेरि फ्लाइट दुबईले एउटा ढोका खोलिदियो होइन, यहाँले पनि एउटा उत्साह देखाइदिनु भयो कि अब हामी यसलाई निरन्तरता दिनुपर्छ भनेर। सरकारको पनि त्यतिकै भूमिका रहन्छ, पर्यटन मन्त्रालयको, पर्यटन बोर्डको, पर्यटन व्यवसायहरूको, जहाँ जहाँ नेपालीहरू पर्यटन क्षेत्रमा संलग्न भएर कनेक्टेड भएका छन्, जो जसले हामीलाई सुनिरहनु भएको छ, अब यो हामी पोखराको मात्रै नभएको चाहिँ प्रदेश स्तरीय भनौँ न, अब एयरपोर्टहरूसँग चाहिँ कनेक्ट भनौँ न समन्वय गर्नुपर्ने, सेवा प्रवाह गर्नुपर्ने कुराहरू हुन्छ। सूचनाको हिसाबले जुन नेपालमा आएको एरोप्लेनको सन्दर्भमा पर्याप्त मात्रामा चाहिँ सूचना प्रवाह भएको पाउनु भयो कि भएन तपाईँहरूले चाहिँ त्यहाँ आएको यात्रुहरूको स्थिति यसो हेर्दाखेरि चाहिँ?
1: यस्तो छ, यो सुरुवाती चरण छ, आज केही दिन मात्रै 2 हप्ता मात्रै भएको अवस्था छ भने हामीले स्वागत गर्न जाने क्रममा पनि कोही न्युजिल्यान्डबाट, कोही कतैबाट, संसारका विभिन्न क्षेत्रबाट त्यहाँ चाहिँ आएको फ्लाइट दुबईको पहिलो फ्लाइटमा आउन पाइन्छ भनेर उहाँहरू खुसी भएर हर्षका साथ चाहिँ यो पोखरा मात्रै नभइकन अन्य क्षेत्रका मानिसहरू पनि सिधै पोखरा उत्रेर बरु चाहिँ डोमेस्टिक फ्लाइटमा काठमाडौँ अथवा विराटनगर अथवा कतै हामी जाम्ला भन्ने हिसाबले उहाँहरू आएको अवस्था देखियो। त्यसले गर्दा जुन मात्रामा प्रचार प्रसार हुनुपर्ने हो त्यो अझ कमी भएको हामीले महसुस गरेका छौँ। अब यसलाई चाहिँ हामी प्राप्त मात्रामा संसारबाट आउने मान्छेहरूका लागि, हाम्रा नेपाली दाजुभाइ अथवा विदेशीहरूका लागि पनि अब सिधै पोखरा चाहिँ फ्लाइटमा जान सकिन्छ भन्ने खालको कुराहरू तपाईँको जस्तै मिडिया मार्फत, हामी विभिन्न मिडिया मार्फत र हाम्रो पहुँचमा भएका मिडियाहरू मार्फत हामीले पोखराको समग्र गण्डकी प्रदेशको र नेपालकै प्रवर्तन गर्छौँ।
0: अन्तमा यसमा छुटेका केही छन् सर, अब तपाईँले भन्नुपर्ने कुराकानीको क्रममा केही तपाईँलाई छुटेको लागेको छ?
1: यहाँले अघि नै विशेष गरी यहाँले यहाँको रेडियो मार्फत मेरा कुराहरू राख्ने जुन अवसर दिनुभयो यसप्रति रेडियो प्रति म विशेष धन्यवाद दिन चाहन्छु, होटल एसोसिएसन पोखरा नेपाल र मेरो व्यक्तिगत तर्फबाट। र अहिले हामी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल पाएका छौँ, पोखरेलीहरू एकदम हौसित छौँ, हिजो हाम्रो सङ्घर्षका बावजुद बनेको एयरपोर्ट हो र यसलाई फ्लाइट दुबईलाई सस्टेन गर्नका लागि र पोखराको प्रवर्धन गर्नलाई नै हाम्रो जुन आतिथ्यता छ नि सबैभन्दा ठुलो कुरो चाहिँ आतिथ्यता हो, आएका पर्यटकहरूलाई खुसी राख्ने र पटक पटक आउने बनाउने चाहिँ हाम्रा पूर्वाधार र हाम्रो आतिथ्यता र हाम्रो सेवा सुविधा नै प्रमुख कुरा हो, यो कुरामा हामी एकदम सजग छौँ र प्रतिबद्ध छौँ भन्न चाहन्छु। धन्यवाद।
0: तपाईँ अहिले बिएबिएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ, म धनजङ गुरुङको साथमा। अब भने लागौँ छोटो विश्रामतर्फ र यो विश्रामपछि पुनः फेरि हामी सेवामा उपस्थित हुनेछौँ। बिएबिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला।
2: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेट पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नुभयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौँ, जीवनलाई भाग्यको सहारामा नछोडौँ।

लता मंगेशकरको आवाजमा रहेको यस गीतमा शब्द भने कैफिक अजमीको रहेको थियो र सङ्गीत गुलाम मोहम्मदको रहेको थियो र यो गीत सँगसँगै अब भने लागौँ अर्को एउटा साङ्गीतिक विश्रामतर्फ। तपाईँ अहिले बिएबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र म धनजङ गुरुङ, कार्यक्रम हो नाम नेपाल कलिङ र लागौँ अर्को एउटा साङ्गीतिक विश्रामतर्फ।

0: सुरेन्द्र राणाको शब्द र एसटी योगी र रेशमा पुनको आवाजमा रहेको यसमा सङ्गीत डाइरेक्टरको रूपमा एसटी योगी नै रहेको थियो र यो साङ्गीतिक कोसेली सँगसँगै लगभग हामी कार्यक्रमबाट पनि छुटिने बेला भइसकेको छ र आजको यो बसाइबाट म पनि बिदा हुन्छु। भोलि पुनः फेरि तपाईँहरूको सेवामा उपस्थित हुने नै छौँ विविध विषयहरू लिएर। तबसम्मको लागि आज्ञा चाहन्छु। नमस्कार।
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस् यो बीएसबीएस गोर्खा रेडियो हो। गोर्खा रेडियो हो।
2: व्यवस्थापन गर्ने भएको छ। विद्यालय तथा समुदायले माग गरेको योजनाहरू छनौट भएसँगै सेन्टरले थप प्रक्रिया अघि बढाई व्यवस्थापन गर्ने भएको हो। कृष्ण फुरुम्बो लिम्बुको रिपोर्ट।
3: एरिया वेलफेयर सेन्टर ताप्लेजुङले चालू आर्थिक वर्षमा ताप्लेजुङका 9 क्षेत्रमा विद्यालयको भवन मर्मत तथा फर्निचरको व्यवस्थापन गर्ने भएको छ। विद्यालय तथा समुदायले माग गरेको योजनाहरू छनौट भएसँगै सेन्टरले थप प्रक्रिया अघि बढाई व्यवस्थापन गर्ने भएको हो। सोही अनुसार मंगलबार सेन्टरको कार्यालयमा योजना सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूलाई सहभागी गरी अन्तर्क्रिया समेत गरेको छ। योजना सञ्चालनका लागि आवश्यक पर्ने कागजात लगायतका विषयमा छलफल गरिएको सेन्टरका एरिया वेलफेयर अफिसर इन्द्रदीप राईले बताउनुभयो। चालू आर्थिक वर्षमा ताप्लेजुङमा खेजेनिम माध्यमिक विद्यालय, महाकाली आधारभूत विद्यालय, सरस्वती आधारभूत विद्यालय, मोती माध्यमिक विद्यालय, नाल्बु आधारभूत विद्यालय, निलगिरी माध्यमिक विद्यालय, पिप्लेश्वरी आधारभूत विद्यालय र थेचम्बु माध्यमिक विद्यालयमा योजना सञ्चालन हुने भएका छन्। अधिकांश विद्यालयमा फर्निचरको व्यवस्थापन र केही विद्यालय मर्मत तथा कलर लगाउने योजना रहेको सेन्टरले जनाएको छ, जसबाट विद्यार्थीलाई पठन पाठनमा सहजता हुने मोती माध्यमिक विद्यालयका शिक्षक केबुहाङ लिम्बुको विश्वास छ।
4: 4-5 कोठासम्म चाहिँ फर्निचर उपलब्ध गराउन सकिन्छ कि भन्ने चाहिँ हामीले निर्कोल गरेका छ। नानी बाबुहरूले पढाइलाई बढावा दिनको निम्ति अवश्य पनि त्यसले लाभान्वित हुनेछन् भन्ने कुरो चाहिँ हाम्रो चाहना रहेको छ।
3: कालिका माविमा सेन्टरले यस अघि निर्माण गरेको संरचनाहरू जीर्ण अवस्थामा पुगेकाले पुनर्निर्माणका लागि फेरि बजेटको व्यवस्था गरेको छ। जीर्ण अवस्थामा रहेका संरचनाको संरक्षण तथा फर्निचरको व्यवस्थापन भएपछि समुदायका नागरिक खुसी भएका छन्।
5: अब डेस्क बेन्चहरूको अलिकति अभाव भएको नाताले हामीले कष्ट गर्नको लागि आग्रह गरेका थियौँ र त्यसको सम्बोधन भएको छ।
3: हरेक निकायले संरचना बनाउँछन् तर तिनीहरू चाँडै जीर्ण अवस्थामा पुग्छन् त कुनै प्रयोगविहीन हुन्छन्। सेन्टरले निर्माण गरेका संरचनाको संरक्षण रेखदेख चाहिँ कसरी हुने गरेको छ त? एरिया वेलफेयर अफिसर राई।
6: फिल्ड भिजिट प्राय गाउँ गाउँमा हाम्रो पेन्सनरलाई भेट्न जाँदाखेरि पनि हामी समय मिलाएर स्कुलको प्रोजेक्ट हो भने स्कुलतिर कहिले भएको हाम्रो डाटालाई यसो हेरेर पनि हामी जान्छौँ। खानेपानी पनि त्यस्तै हो। त्यसले गर्दा हाम्रो फिल्ड भिजिटमा हामीले देखे र उहाँहरूले पनि यता रिपोर्ट गर्नुभयो भने हामी गएर अनुगमन गर्छौँ।
3: वेलफेयरले शिक्षाको गुणस्तर सुधारका लागि गरेका कार्यहरूले स्थानीय सरकारलाई समेत टेवा पुगिरहेको छ। वेलफेयरले निर्माण गरेका संरचना जीर्ण अवस्थामा पुग्नबाट बचाउन संरक्षणका लागि स्थानीय सरकारले नै समुदायमा विशेष कदम चाल्न आवश्यक देखिएको छ।
2: सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 बजेट आज ल्याउने भएको छ। आज कार्यव्यवस्था परामर्श समितिको बैठकमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री प्रकाश बहादुर रावलले बजेट ल्याउने बारे जानकारी गराउनु भएको हो। सभामुख भीमबहादुर भण्डारीले आज साँझ 5 प्रदेश सभा बैठक बोलाउने गरी सहमति जुटेको छ। सरकारले बजेटको आकार भने खुलाएको छैन। एमालेको समर्थनमा नेकपाका खगराज भट्ट मुख्यमन्त्री भएको 1.5 महिनापछि सरकारले बजेट ल्याउन लागेको हो। अहिलेको बजेट नै प्रदेश सभाको यो कार्यकालको अन्तिम बजेट हुनेछ। अब खबर फटाफट।
7: पूर्व पश्चिम होलाकी राजमार्गमा पर्ने धनुषा र सिराहा जोड्ने कमला नदीको पुल निर्माण अन्तिम चरणमा, आउँदो मङ्सिरदेखि सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको निर्माण कम्पनीको दावी। जिल्ला प्रशासन झापामा सेवाग्राही आफै उपस्थित हुन नपर्ने गरी 7 प्रकारका सेवा फेसलेस प्रणालीबाट उपलब्ध गराउन सुरु। जातीय प्रमाणित सिफारिस र नागरिकताको अभिलेख सहित राष्ट्रिय परिचय पत्र र राहदानीको अवस्था तथा प्रहरी सरजमिन र चालचलन सम्बन्धी सेवाका लागि कार्यालय धाउन नपर्ने। काभ्रेका राजमार्ग र संवेदनशील क्षेत्रमा दशैं तिहार लक्ष्य 24 घण्टा यात्रु सहायता कक्ष सञ्चालनमा भाडामा ठगी बिचौलियाको शास्ति क्षमताभन्दा बढी यात्रु राखेमा सूचना दिन अनुरोध। मनोमानी भाडा असुली रोक्न खोटाङमा भाडा दर निर्धारण। दिग्देल बजारदेखि स्थानीय तहका केन्द्रसम्म चल्ने बस मिनीबस र आयसका लागि प्रति किलोमिटर 13 र जीप सुमोका लागि 15 रुपियाँ भन्दा बढी उठाउन नपाउने। दिग्देल बजारदेखि जयराम घाटसम्म बस मिनीबस र आयसका लागि 374 र सुमो जीपका लागि 511 रुपियाँ।
1: BFBS Gurkha Radio.

चलचित्र वासुदेवको यस गीतमा शब्द रहेको थियो महाकवि लक्ष्मीप्रसाद देवकोटाको र सङ्गीत रञ्जित गजमेरको र आवाज भने रबिन शर्माको रहेको थियो र तपाईँ अहिले बिएबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। अबको प्रस्तुतिमा रेडियो कान्तिपुरको सौजन्यमा प्राप्त भएको कार्यक्रमतर्फ तपाईँलाई जोड्न चाहन्छु।

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

0: रेडियो
1: बच्चाहरुको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरुले ओगटिएको तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन् त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस् धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

0: pe Line Buddy.
1: On Air.
0: App ma.
1: Ani smart speaker ma bun host.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Radio.
1: Gorkha Radio.
3: सभापतिमा गगन थापा, स्वयं कृष्ण खड्गे र किशोर सिंह राठौरले उम्मेदवारी दर्ता गराउनु भएको छ। वरिष्ठ उपसभापतिमा एकल उम्मेदवारी परेका विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित हुनु भएको छ। महिला उपसभापतिमा पुष्पा भुषालको मात्र उम्मेदवारी परेको छ। भुषाल पनि महिला उपसभापतिमा निर्विरोध निर्वाचित हुनु भएको छ। खुल्ला उपसभापतिमा डाक्टर चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्र राज पाण्डे, मधु आचार्य, डाक्टर मिरेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डाक्टर चन्द्रमोहन यादवले उम्मेदवारी दिनुभएको छ। समावेशी उपसभापतिमा जीवन परियार, विनोद चौधरी, फर्मुल्लाह मनसुर, सीता गुरुङ र रञ्जित कणले उम्मेदवारी दर्ता गराउनु भएको छ। खुल्ला महामन्त्रीमा प्रदीप पौडेल, गुरुराज घिमिरे, उदय शमशेर राणा, अमर सिंह पुन, नयन सिंह महर, शंकर तिवारी, डाक्टर सुनिल शर्मा र डाक्टर सन्तोष उपाध्यायको उम्मेदवारी परेको छ। महिला महामन्त्रीमा डाक्टर डिला संगरौला, डिना उपाध्याय र रीता खनालले उम्मेदवारी दिनुभएको छ। सभापतिमा तीन, वरिष्ठ उपसभापति र महिला उपसभापतिमा एक एक, खुल्ला उपसभापतिमा नौ, समावेशी उपसभापतिमा पाँच, खुल्ला महामन्त्रीमा आठ र महिला महामन्त्रीमा तीनजनाको उम्मेदवारी परेको छ। काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता भएको हो। महाधिवेशनबाट काङ्ग्रेसले नयाँ केन्द्रीय कार्य समिति चयन गर्दछ। यसपटक विधान संशोधनपछि काङ्ग्रेसको केन्द्रीय कार्य समिति 25 पदाधिकारी सहित 297 सदस्य हुने भएको छ। न्याय परिषद बैठकले सर्वोच्च अदालतका 4 न्यायाधीश सिफारिस गरेको छ। बैठकले रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई नियुक्तिका लागि सिफारिस गरेको हो। तर यो सिफारिसको निर्णयमा परिषद सदस्य वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल र अर्का सदस्य महेश कुमार नेपालले भने नोट अफ डिसेन्ट लेख्नु भएको छ। आधार कारण बिना वरिष्ठतालाई मिचेको, समावेशी नभएको र बारबाट पनि प्रतिनिधित्व नभएकोले सिफारिस प्रक्रियामा आफ्नो सहभागिता र सहमति नरहेको लिखित जानकारी गराएको न्यायाधीश प्रधानले बताउनु भएको छ। परिषद सदस्य नेपालले भने न्यायाधीश डाँगीलाई गरिएको सिफारिसमा असहमति जनाउनु भएको हो। सर्वोच्चको न्यायाधीश नियुक्तिका लागि सिफारिस भएका बाचन रोलक्रमको पहिलो नम्बरका मुख्य न्यायाधीश हुनुहुन्छ। अरू 5 मुख्य न्यायाधीश सिफारिसमा परेका छैनन्। उच्च अदालतको न्यायाधीशको रोल क्रममा 5 सारू, 13 पाण्डे र 16 नम्बरका डाँगीलाई न्यायाधीशका लागि सिफारिस गरिएको हो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले लगानीको वातावरण बनाउन कानून सुधार गरिने बताउनु भएको छ। मन्त्रालयमा आयोजित नेपाल पूर्वाधार सम्मेलन सम्बन्धी कार्यक्रममा मन्त्री लम्साल,
4: अहिलेको जुन विद्यमान नियम कानुन र पोलिसीहरू छ त्यसले ठ्याक्क हाई फ्रड लेभल बढाउँछ र वालेट लेभल घटाउँछ। अब हाम्रो पोलिसी डिपार्चर अथवा प्याराडम सिफ्ट भनेको ठ्याक्क अपोजिट गर्नुपर्ने छ। हामीले चाहिँ हाई फ्रड लेभल घटाउनु पर्नेछ र वालेट लेभल चाहिँ बढाउनु पर्नेछ। अब त्यो हिसाबले नै हामीले नीतिहरू अहिले अब नयाँ ऐनहरू ड्राफ्ट गरिरहेको छौँ। तर यो डिजास्टर आएपछि हामीले त्यो कुरा रियलाइज गरे पनि होइन, हामीले सरकारमा आएको दिनदेखि नै त्यही साइकोलोजीमा हामीले पोलिसीहरू ड्राफ्ट गर्दैछौँ।
3: अब खबर फटाफट।
5: पूर्व पश्चिम हुलाकी राजमार्गमा पर्ने धनुषा र सिराहा जोड्ने कमला नदीको पुल निर्माण अन्तिम चरणमा, आउँदो मङ्सिरदेखि सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको निर्माण कम्पनीको दावी। जिल्ला प्रशासन झापामा सेवाग्राही आफै उपस्थित हुन नपर्ने गरी 7 प्रकारका सेवा फेसलेस प्रणालीबाट उपलब्ध गराउन सुरु। जातीय प्रमाणित सिफारिस र नागरिकताको अभिलेख सहित राष्ट्रिय परिचय पत्र र राहदानीको अवस्था तथा प्रहरी सरजमिन र चालचलन सम्बन्धी सेवाका लागि कार्यालय धाउन नपर्ने। काभ्रेका राजमार्ग र संवेदनशील क्षेत्रमा दशैं तिहार लक्षित 24 घण्टा यात्रु सहायता कक्ष सञ्चालनमा भाडामा ठगी बिचौलियाको सास्तै क्षमताभन्दा बढी यात्रु राखेमा सूचना दिन अनुरोध। मनोमानी भाडा असुली रोक्न खोटाङमा भाडा दर निर्धारण। दिगतेल बजारदेखि स्थानीय तहका केन्द्रसम्म चल्ने बस, मिनीबस र हाइसका लागि प्रति किलोमिटर 13 र जीप सुमोका लागि 15 रुपियाँभन्दा बढी उठाउन नपाउने। दिगतेल बजारदेखि जयराम घाटसम्म बस, मिनीबस र हाइसका लागि 374 र सुमो जीपका लागि 511 रुपियाँ तोकियो। र बिरेठाँटी घान्द्रुक सडक खुलेसँगै कास्कीको घान्द्रुकमा पर्यटक चहल पहल बढ्दै घान्द्रुकका 95 होटल र 45 होमस्टेमा 2500 पाहुना राख्न सकिने।
3: यो BFBS कुल कर्म रेडियो हो।

BFB skorkar bidi sunen nunsa ra kari kromeli chonsrata yu samay karsan sarma ra karsan sarko arambha bhayeko sahi ek ghanta ko kari krom tapai sampurnalai dherai dherai swagat garna chahanchu ma sineko tarfa bata कार्यक्रम घर संसारमा अवश्य पनि घर सम्बन्धी जानकारी हुन्छ. हामीले कसरी घरको संसारलाई सुन्दर बनाउन सक्छौँ, हाम्रो आत्मिकी, हाम्रो शारीरिक, हाम्रो मानसिक स्वास्थ्य, यी सबैमा हामी स्वस्थ हुनुपर्छ. व्यक्तिगत रूपमा स्वस्थ भयो भने परिवार पनि स्वस्थ रहन्छ, परिवार स्वस्थ भएपछि घरको माहौल नै स्वस्थ रहन्छ. र विशेष गरी सबैको जड चाहिँ एउटा खानपान पनि एकदमै हुन्छ, होइन? र एउटा सृष्टिमा सुरुवात गरिएको गडको क्रिएसन, प्रभुको ईश्वरको रचनामा चाहिँ हामी हेर्छौँ भने कति धेरै असल कुराहरू सृष्टि गरिएका छन्. तर हामी मान्छेहरू कतिपटक आफ्नै कारणले गर्दाखेरि नराम्रो चपेटामा परिन्छ. सो आजको दिनमा चाहिँ एउटा यो खालको फलको बारेमा पनि म कुरा गर्नेछु. अमला, जुन काँचो होइन बफाएको अमला खानुका 5 फाइदा रोगहरू भाग्ने छन् टाढा, यो बारेमा म जानकारी राख्नेछु तपाईँको समक्षमा. सुन्दै गर्नुहोस् बिएफबिएस गोर्खा रेडियो. र अहिलेको लागि भने आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

0: Sangkha Radio.
1: BFBS गोरखा रेडियो सुन्ने अनुसार र कार्यक्रमले हामी छौं श्रोता यो समय घर संसारमा र काँचो होइन बफाइको अमला खानुका पाँच फाइदा रोगहरू पाक्नेछन् टाढा यो बारेमा पनि जानकारी राख्नेछु आयुर्वेदमा अमलालाई कुनै वरदान भन्दा कम मानिएको छैन यसलाई अमृत फल भनिन्छ जसको अर्थ यस्तो फल हो जसमा अमृत जस्तै गुणहरू पाइन्छन् अमला भिटामिन सी मिनरल्स र एन्टिअक्सिडेन्टको यस्तो खजाना हो जुन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ सामान्यतया मानिसहरू अमलालाई काँचे खान्छन् वा अचारको रूपमा यसको सेवन गर्छन् के तपाईँलाई थाहा छ यदि तपाईँले दैनिक एउटा बफाइको अमला खान सुरु गर्नुभयो भने यसको फाइदा धेरै गुणा बढ्छ बफाइको अमला खानु स्वास्थ्यको दृष्टिकोणले सबैभन्दा उत्कृष्ट विकल्प हो अमलालाई बफाएर खाँदा यसका पोषण तत्त्वहरू सुरक्षित रहन्छन् विशेष गरी भिटामिन सी जसले गर्दा शरीरलाई यसको अधिकतम लाभ मिल्छ आउनुहोस् दैनिक एउटा मात्र बफाइको अमला खाँदा हाम्रो शरीरलाई मिल्ने पाँच अचूक फाइदा बारेमा आज जानौँ बफाइको अमला खानुका पाँच अचूक फाइदाहरूमा पहिलो रहेको छ रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ खराब जीवनशैली र खानपानका कारण मानिसहरूको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ जसकारण उनीहरू पटक पटक बिरामी हुन्छन् बफाएको अमला भिटामिन सीको पावर हाउस हो जसले एक शक्तिशाली एन्टिअक्सिडेन्टका रूपमा काम गर्छ यसले शरीरमा रहेको फ्री रेडिकल्सहरूसँग लड्छ र अक्सिडेटिभ स्ट्रेसलाई कम गर्छ दैनिक एउटा बफाएको अमला खानाले हाम्रो इम्युनिटी बलियो हुन्छ र रुगाखुकी जस्ता सामान्य सङ्क्रमणजन्य रोगहरूसँग लड्ने शक्ति मिल्छ र दोस्रोमा चाहिँ पाचन प्रणाली स्वस्थ हुन्छ यो बारेमा पनि म जानकारी राख्नेछु अहिलेको लागि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

0: गोर्खा रेडियो। त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ,
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्त्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नुभन्दा त सुल्झाउनु राम्रो नि होइन।

युवारीमा जानकारी राखिरहेको छु र दोस्रोमा रहेको छ पाचन प्रणाली स्वस्थ रहन्छ। खराब पाचन आजको समयको एक साझा समस्या बनिसकेको छ। बफाएको अमला मेटाबोलिज्मलाई तीव्र बनाउन र कब्जियतबाट राहत दिलाउन निकै उपयोगी हुन्छ। बफाएको अमला खाँदा आन्द्रामा राम्रा ब्याक्टेरियाको विकास हुन्छ, जसले गर्दा पाचन प्रक्रिया सुचारु रूपले चल्छ र पेटसँग जोडिएका धेरै समस्याहरू हट्दछन्। तेस्रोमा रहेको छ चम्किलो छाला र बाक्लो कपाल। यो बारेमा पनि म जानकारी राख्ने नि छु। अमलाको गुणहरू र फाइदाको बारेमा अहिलेको लागि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

बीएफबी स्कोरकार्ड रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रम घर संसारमा हुनुहुन्छ म सेनेको साथमा र म चर्चा गरिरहेको छु अहिलेको समयमा तपाईँको माछामा चाहिँ काँचो होइन बफाएको अमला खानुका पाँच फाइदा रोगहरू भाग्नेछन् टाढा यो बारेमा जानकारी राखिरहेको छु र यसै गरी तेस्रोमा रहेको छ चम्किलो छाला र बाक्लो कपाल अमला कुनै ब्युटी टेक्निक भन्दा कम छैन बफाएको अमलामा पाइने एन्टिअक्सिडेन्ट र भिटामिन सीले हाम्रो शरीरमा कोलेजनको उत्पादन बढाउँछ कोलेजन छालाको कसिलोपन र लचिलोपनका लागि धेरै महत्त्वपूर्ण हुन्छ यसले छालाको रङमा सुधार ल्याउँछ र अनुहारमा प्राकृतिक चमक ल्याउँछ यसका साथै यसले कपालको जरालाई बलियो पोषण दिन्छ जसले गर्दा कपाल झर्न कम हुन्छ र कपाल बाक्लो बलियो तथा चम्किलो बन्दछ त्यसै गरी चौथोमा रहेको छ मुटुको स्वास्थ्यको लागि पनि वरदान रहेको छ र यसैमा आजकल मुटु सम्बन्धी रोगहरू तीव्र रूपमा बढिरहेका छन् यस्तो अवस्थामा बफाएको अमलाले मुटुलाई स्वस्थ राख्न अचूक असर देखाउँछ यसले शरीरमा खराब कोलेस्ट्रोल एलडिएलको स्तर कम गर्न र असल कोलेस्ट्रोल यानि कि एचडिएल बढाउन मद्दत गर्छ जसले गर्दा उच्च रक्तचाप मुटुसँग सम्बन्धित रोगहरूको जोखिम धेरै हदसम्म कम हुन्छ यसमा रहेको एन्टी इन्फ्लामेटोरी गुणले शरीरको सुन्निने समस्या र भित्री जलनलाई शान्त पार्दछ र कार्यक्रममा रद्दै गर्नुहोस् पाँच छौमा केही क्षणमा आँखाको ज्योति तेज बनाउँछ यो बारेमा पनि जानकारी राख्ने नै छु अहिलेलाई भने लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के, यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्नुहोस्।

0: SBS Dorkha Radio. Dorkha Radio.
1: BFB's Gorkha Radio सुन्ने हुन्छ र कार्यक्रम अहिले हामी छौँ घर संसारको यो कार्यक्रममा र जानकारी गरिरहेको छ अहिले अमलाको फाइदाहरूको बारेमा रहेको छ र पाँचौँमा रहेको छ आँखाको ज्योति तेज हुन्छ। बढ्दो उमेरसँगै आँखा कमजोर हुनु सामान्य कुरा हो, तर यदि तपाईँले नियमित रूपमा अमला सेवन गर्नुभयो भने आँखाको स्वास्थ्यलाई लामो समयसम्म सुरक्षित राख्न सकिन्छ। अमलामा पाइने भिटामिन सी र अन्य एन्टिअक्सिडेन्टहरू मोतीय बिन्दु र म्याक्युलर डिजेनेरेसन जस्ता उमेरसँग सम्बन्धित आँखाका समस्याहरूको जोखिम कम गर्न सहयोगी हुँदछ। र कार्यक्रम घर संसार सुधै गर्नुहोस्, शैलीको लागि आउनुहोस्, फेरि पनि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

पीएफपी सरकार बीच सुन्ने हुन्छ र कार्यक्रम मैले हामी छौँ श्रोता यो समय घर संसारमा र अवश्य पनि यो समयमा तपाईँको माझमा मैले चर्चा गरिरहेको थियो काँचो होइन बफाएको अमला खानुका पाँच फाइदा रोगहरू भाग्नेछन् टाढा यो बारेमा जानकारी राखेको थिएँ पाँचवटा तथ्यहरू मैले पाँचवटा यी रहेको जे जति थियो यो फाइदा बारेमा चर्चा गरेको छु र अब भने अमला उमाल्ने र खाने सही तरिका के हो सबैभन्दा पहिले ताजा र हरियो अमला लिनुहोस् र तिनलाई सफा पानीले राम्ररी धुनुहोस् अब एउटा भाँडामा पानी उमाल्नुहोस् र त्यसको माथि जाली राखेर अमलालाई बाफमा करिब 7-10 मिनटसम्म नरम नहुन्जेल पाक्न दिनुहोस् अमला सेलाएपछि तपाईँ यसलाई सजिलै चपाएर खान सक्नुहुन्छ काँचो अमला कतिपय अवस्थामा टर्रो वा अमिलो लाग्न सक्छ अनि मुरब्बामा चिनीको मात्रा बढी हुन्छ जुन स्वास्थ्यको लागि सधैँ राम्रो हुँदैन त्यसैले बफाएको अमला खानु स्वास्थ्यको दृष्टिकोणले सबैभन्दा उत्कृष्ट विकल्प हो त्यसो भए ढिला के को लागि आजदेखि आफ्नो आहारमा एउटा बफाएको अमला समावेश गर्नुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस् यसैमा यो दिएको जानकारीहरू सामान्य स्वास्थ्य र जनचेतनाको उद्देश्यको साझा गरिएको हो र अवश्य पनि यो चाहिँ कुनै पनि प्रकारको चिकित्सकीय परामर्श निदान वा उपचारको विकल्प होइन यदि तपाईँलाई कुनै गम्भीर स्वास्थ्य समस्या एलर्जी वा पुरानो रोग छ भने आफ्नो जीवनशैली वा खानपानमा कुनै पनि प्रकारको ठुलो परिवर्तन गर्नु अघि सधैँ आफ्नो डाक्टर र विशेषज्ञको सल्लाह अवश्य लिनुहोस् र श्रोता कार्यक्रम घर संसारमा मैले आज चर्चा गरिरहेको छु अब घरमा हुने हामीले जे जति सामग्रीहरू हुन्छ खानेकुराहरू योबाट कति धेरै फाइदाजनक हुने कुराहरू हुन्छ हामीलाई थाहा हुँदैन र अवश्य पनि आज फाइदाजनक भएको छ भन्ने म आशा गर्दछु र यसरी जानकारीमूलक कुराहरू घर संसारलाई हामी कसरी सुन्दर बनाउने भन्ने विषयमा अर्को हप्ता पनि ल्याउनेछु जाँदा जाँदै तपाईँको समीक्षामा पनि यो एउटा मिठो गीत राख्नेछु र म सुने पनि अहिलेको लागि बिदा लिनेछु नमस्ते बाबाई नेक्स्ट विक भेटौँ

0: बाढी पहिरोका कारण अवरुद्ध बनेको कालीगण्डकी करिडोरको बेनी जुमसुम कोरेला सड़कको विभिन्न ठाउँमा मर्मत सकिएको छ। सड़क खण्ड विभिन्न पचपन्न ठाउँमा अवरुद्ध भएको थियो। यही असोज 8 देखि 11 गतिको झरीपछि कालीगण्डकी नदीमा आएको बाढीले 10 स्थानको सड़क कटान गरेर बगाएको र भत्काएको छ। बेनी जुमसुम कोरेला सड़क योजनाका प्रमुख तेजस्वी शर्माले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरे बगरमा कालीगण्डकीले बगाएको सड़क पुलको पहुँच मार्ग र रघुगङ्गा दुई कुनौटा बाहेका स्थानमा मंगलबारसम्म प्रारम्भिक मर्मत सकिएको जानकारी दिनुभएको छ। बाढीले कुनौटामा पैदल यात्रा गर्न नमिले गरी 250 मिटर सड़क र पोखरे बगरको पुलको पहुँच मार्ग बगाएको थियो। कुनौटामा 4 एस्काभेटर सहित टिप्पर परिचालन गरेर माटो भर्ने तथा पोखरे बगरमा मजदुर र उपकरण परिचालन गरेर ग्याभियन पर्खाल निर्माण भइरहेको छ। आगामी सोमबारसम्म सवारी साधन सञ्चालन गर्ने लक्ष्यसहित उपकरण र मजदुर परिचालन गरिएको योजना प्रमुख शर्माले बताउनुभयो। गत वर्षको तुलनामा यसपालि दशमीमा काठमाडौँ उपत्यकामा खसी बोका तथा च्याङ्राको खपत घट्ने भएको छ।
1: गत वर्ष दशमीमा उपत्यकामा 50,000 देखि 55,000 संख्यामा खपत भएकोमा यस वर्ष 40,000 देखि 42,000 संख्यामा मात्र खसी बोका खपत हुने अनुमान गरिएको काठमाडौँ चौपाया खरिद बिक्री संघले जनाएको छ। बाढी पहिरोका कारण खसी बोका ल्याउन कठिन हुने र मूल्य बढेका कारण कम खपत हुने अनुमान गरेको व्यवसायीले बताएका छन्। संघका अध्यक्ष जीवनराज खड्काले ब्रसुवाको भोटेको सीमा गएको बाढीले जनधनको ठूलो क्षति पुर्याएको र पछिल्लो समय आएको अविरल वर्षाले ठाउँ ठाउँमा बाटो भत्किएकाले खसी बोका ल्याउन कठिन हुँदा खपत घट्ने जानकारी दिनुभएको छ। संघका अनुसार गत वर्ष जिउँदो खसी प्रति केजी 600 देखि 650 रुपियाँसम्म रहेकामा यस वर्ष बढेर 800 देखि 850 पुगेको छ। मूल्य बढ्दा खपत समेत घट्ने गरेको छ। अन्य समयको तुलनामा दशैंको घटस्थापनाको दिनदेखि उपत्यकामा धेरै संख्यामा खसी पोका भित्रिने गरेका छन्। निजी व्यवसायीले तादिङ, चितवन, दाङ, सल्यान, रुकुम, रोल्पा, कैलाली, कञ्चनपुर लगायतका जिल्लाबाट खसी पोका खरिद गरेर उपत्यकामा ल्याएर बिक्री गर्ने गर्छन्।
0: ताप्लेजुङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्थापना भएको 48 वर्षपछि चिनी बिक्री सुरु गरेको छ। यसअघि चामल मात्र उपलब्ध गराउँदै आइरहेको कम्पनीले चिनी थप गरेसँगै उपभोक्ताको चासो बढेको छ। कृष्ण फुरुम्बो लिम्बुक रिपोर्ट।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङले 4 दिनको अवधिमा 95 क्विन्टल चिनी बिक्री गरेको छ। चाडपर्वलाई लक्षित गर्दै कम्पनीले ताप्लेजुङमा गत बुधबारबाट चिनी बिक्री गर्न सुरु गरेको हो। पहिलो चरणमा आएको 180 क्विन्टल चिनी मध्ये 95 क्विन्टल बढी चिनी बिक्री भइसकेको छ। हाल 80 क्विन्टल मात्र चिनी कार्यालयसँग मौजदात रहेको छ। ग्रामीण भेगमा चिनी प्रति किलोग्राम 170 रुपियाँसम्म पर्ने र खाद्यमा प्रति किलोग्राम 110 रुपियाँमै पाइने भएकाले गाउँ गाउँबाट उपभोक्ताहरू खरिदका लागि सदरमुकाम धाउन थालेका छन्।
3: अहिले 170 गाउँमा किमामा हामीले 3 बेच हुँदैछ, तर यहाँ 110 पाउँदा चाहिँ सहज 60 रुपियाँ सस्तो चिनी पाउँदा यहाँ 20 केजी लगेको।
4: म चाहिँ गजेन्द्र बहादुर गुरुङ, फुनापा 8। गाउँ ठाउँमा त बजारमा महँगीले गर्दाखेरि धेरै अब महँगो मूल्य तिर्नु परेको छ। यहाँको खाद्यान्नले गर्दाखेरि केही सहज भएको महसुस गरेको छु।
2: बिक्री सुरु गरेको केही दिनसम्म प्रति व्यक्ति 6 किलोग्रामसम्म मात्र प्रदान गर्ने मापदण्ड बनाइएको थियो, तर सेवाग्राहीको चाप थेगी नसक्नु भएका कारण हाल प्रति व्यक्ति 25 किलोग्रामसम्म प्रदान गर्न सुरु गरिएको छ, जसका कारण सेवाग्राहीको चाप केही मात्रामा नियन्त्रणमा आएको छ। पछिल्लो समयमा चामलको माग समेत वृद्धि भइरहेको छ। केही समय अगाडि अधिकांश सडेको, भिजेको तथा कुहिएको चामल मात्र पाइने उपभोक्ताको गुनासो आउने गरेको थियो, तर अहिले सुपथ मूल्यमा गुणस्तरीय चामल पाउन थालेसँगै उपभोक्ताले धमाधम खरिद गरिरहेका छन्।
5: मेरो नाम भगीरथ पुरी, मुनापतिन, बढ्दो महँगी, त्यसमा बाहिर दोकानमा रहने दि अति महँगो, गुणस्तर एउटै र यहाँ चाहिँ अलिक सस्तो पाइयो छ, त्यसैले यहाँ लाग्ने हुन्छ। अहिले त्यस्तो छैन, पहिले चाहिँ सडे गलेको पनि थियो, सस्तोमा ल्याउने गरी अनि सस्तो दिने गरी सडे गलेको पनि थियो र बाहिर किन्थे मान्छेले। अहिले त्यो नभएर गुणस्तर एउटै छ, बाहिर दोकानमा महँगो छ, यहाँ सस्तो छ।
2: सीमित जनशक्ति भए पनि कार्यालयले सहज रूपमा सेवाग्राहीलाई सेवा दिने कोसिस गरिरहेको छ। बिहान बेलुका तथा बिदाका समयमा कर्मचारी चिनी तौलिनमै व्यस्त हुने गरेका छन्।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।
6: यो बीएफबीएस गोर्खा रेडियो हो।

कहिले काहीँ छ नि बिछोडको पीडा हुन्छ नि, त्यो मान्छे बिछडिएपछि अथवा मान्छे टाढा गएपछि मात्र महसुस हुन्छ भन्ने कुरा पनि होइन रहेछ। कहिलेकाहीँ मान्छे हाम्रै अगाडि हुन्छ, हाम्रै साथमा हुन्छ, तर एक दिन ऊ आफूबाट टाढा जान्छ भन्ने जुन सन्देश हामीले सुन्छौँ नि, त्यसपछि त्यो मनमा एउटा खालीपनको ठाउँ बन्न थालिसकेको हुन्छ। हिजोसम्म सँगै त्यो बाटो हिँडेको, सँगै बसेर गफ गरेको, सानै कुरामा पनि हाँसेका ती पलहरू, ती क्षणहरू सबै अचानक सम्झनामा परिणत हुन्छन्। कसैलाई पढाइको लागि टाढा जानुपर्छ होला, कसैलाई कामको लागि टाढा जानुपर्छ होला, कसैलाई आफ्नो भविष्य बनाउनको लागि पर जानु परेको हुन सक्छ। विविध बाधा व्यवधानहरू मानिसहरूको जीवनमा आउन सक्छ, तर कहिलेकाहीँ जीवनको एउटा यस्तो मोडमा पुगेर हामी अलिकति टाढिन्छौँ केही समयको लागि, जहाँबाट एक दुई वर्ष अथवा छ महिना, महिना दिन, दुई वर्ष, तीन वर्ष, त्यो काम पुरा भएपछि फेरि फर्किनु छँदैछ, भेट हुनु छँदैछ, तर पनि त्यो जानी, त्यो टाढा हुने भन्न साथै मनमा एक किसिमको कस्तो खालीपन, कस्तो नमिठो, कस्तो छटपटीको अनुभव हुन्छ नि, होइन? बिछोड जति तितो हुन्छ नि, त्यो तितो पछिको मिठो झन मिठो हुन्छ। त्यो बिछोड पछिको जुन मिलन हुन्छ नि, त्यो एकदमै मिठो हुन्छ। अरे त्यसैले तपाईँले पनि एक हप्ता प्रतीक्षा गर्नुभयो होला मेरो, मैले पनि तपाईँको एक हप्ता लामो प्रतीक्षा गरेँ। अब तपाईँको र मेरो भेट भएको छ, मिठो भेट। त्यसैले थुप्रै थुप्रै सम्झनाको कोसेलीहरू बोकेर मनको आवाजमा तपाईँलाई भेट्न आएकी छु मान्दिरा। तपाईँलाई थुप्रै थुप्रै माया, न्यानो न्यानो अभिवादन। तपाईँको जीवनमा सुख शान्ति, समृद्धि र सुस्वास्थ्यले पाइला चुमिरहोस्। यिनी शुभकामनाका साथ तपाईँलाई हृदयबाट नै स्वागत गर्दछु मनको आवाजमा।

0: फेटेको।
1: हजुर, कस्तो सुन्दर, एकदमै मिठो गीत सुन्नुभयो तपाईँले यति बेला मनको आवाजमा। रेडियो स्टेसन BFBS गोर्खा रेडियो हो यो, तपाईँको छेउमा मान्दिरा छु। भर्खरै मैले तपाईँलाई बिछोडको पीडाको अनुभूतिको कुरा सुनाएँ, होइन, जो तपाईँको मनको कुनामा बसेका छन्, जुन तपाईँको हृदयमा ढुकढुक गर्ने, हृदयमा जोडिएर त्यो ढुकढुकीसँगै बसेका व्यक्तिहरू हुन्छ नि, हो ती व्यक्तिहरूसँग एकदमै सुन्दर ठाउँ बसेर एक कप चिया मात्रै खानुभएको होला, मन्द मुस्कानको साथमा, मिठो मिठो गफको साथमा। तर पछि त्यही पल तपाईँको मनमुटुमा बसेको व्यक्तिसँग बिताएको त्यो पल तपाईँको लागि अनमोल हुन्छ। आँसु त्यति बेला आउँछ जब ती आफ्नो मनको कुनामा बसेका व्यक्तिहरूसँग बिताएका ती सुन्दर पलहरू, ती सुन्दर दिनहरूलाई सम्झेर त्यो व्यक्ति कहिले आउला भनेर जब तपाईँ प्रतीक्षा गर्नुहुन्छ नि, त्यति बेला पनि तपाईँको आँखामा आँसु आउन सक्छ। त्यसै कारणले आफ्ना प्रियजनहरूलाई, आफ्ना मन मुटुमा बसेका व्यक्तिहरूलाई, आफ्ना साथीभाइहरूलाई, आफ्ना इष्ट मित्रहरूलाई पनि समय दिनुपर्छ, मनको कुरा खोल्नुपर्छ, माया छ भनेर व्यक्त गर्नुपर्छ। त्यसैले आज एउटा मिठो कुरा, केही समय आफन्त इष्ट मित्र हाम्रो मनमा बसेका व्यक्तिहरूसँग बसेर केही भलाकुसारी गर्ने, केही मिठो खाने, केही हाँसखेल ठट्टा पनि गर्नुपर्छ, ताकि ती सम्झनाहरू तपाईँको मनमा जीवित रहन सकुन्। यस्तै राम्रा राम्रा कुराहरू हामी गर्नेछौँ, राम्रा राम्रा गीतहरू तपाईँका लागि मैले खोजी खोजी लिएर आएकी छु। केही नेपाली चलचित्रका गीतहरू छन्, केही आधुनिक गीतहरू छन्, केही नेपाली पप रक गीतहरू छन् भने केही अहिलेका नयाँ टेक्नोलोजीका गीतहरू पनि छन्। यी सबै हामी सुन्नेछौँ आजको मनको आवाजमा। एउटा राम्रो प्रसङ्ग पनि छ, राम्रा राम्रा टिपन टापनहरू छन् जसले तपाईँको मनलाई मलम लगाउनेछ। आजको मनको आवाजलाई तपाईँले साथ दिनुभयो भने मान्दिरा यति तपाईँलाई विश्वास दिलाउन चाहन्छु, तपाईँको समय खेर जाँदैन, साथै बस्नुहोला।

नेपालमा छ नि जात्रै जात्रा हुन्छ है। अब नेपालमा जात्रा शब्द सुन्न साथै हामी मध्ये धेरैको मनमा त्यो मेला, भिडभाड, त्यो रौनक अनि देवी देवताहरूको पूजाआजा, रथ तान्ने, नाचगान गर्ने, रमाइलो यस्ता कुराहरू चाहिँ मनमा आउँछ है। हाम्रो संस्कृतिमा जात्रा भनेको एउटा उत्सव पनि हो, एउटा पर्व पनि हो। जात्रा शब्द मात्र होइन, जात्राको ठुलो महत्त्व पनि छ। अब वर्षमा विभिन्न जात्राहरू आउँछन्, भोजभतेर हुन्छन्। आफ्नो संस्कार संस्कृतिलाई हामीले मान्नुपर्छ, मनाउनु पनि पर्छ र सही ढङ्गले राम्रोसँग त्यसको जगेर्ना पनि गर्नुपर्छ। यो हाम्रो कर्तव्य पनि हो। तर कहिलेकाहीँ कहीँ नभएको जात्रा हाँडी गाउँमा भन्छ नि होइन। अब जात्रालाई अर्को अर्थमा पनि प्रयोग गरिन्छ। कस्तो जात्रा देखाउँछ कि त्यसले, अथवा कस्तो जात्रा देखाउँछ कि त्यसले, त्यो घरको परिवारको त कुरै नगरौँ, त्यो घरमा त जहिल्यै जात्रा हुन्छ भनेको चाहिँ अब बिजोक भयो, अब नाटकै गरिरहेको छ भन्ने पनि देखाएको छ। तर कलियुगमा क्यालेन्डर हेरेर यो जात्रा आयो भन्नै पर्दैन, यहाँ हरेक दिन केही न केही भइरह हुन्छ, हरेक दिन केही न केही जात्रा। सोसल मिडिया खोल्नुहोस्, जात्रै जात्राको बजारै छ। वास्तविक जीवन जुन छ त्यो देखिनुभन्दा अभिनय गरेको जात्राहरू थुप्रै देख्न पाइन्छ। आफू खुसी हुनुभन्दा अरूलाई देखाउने होडबाजीमा चलिरहेको जात्रा अर्कै छ। आत्मविश्वासका साथ आफ्नो पाइलालाई अगाडि बढाउनु त कता हो कता हो, जान्ने बुझ्ने हुनेहरूको जात्रा फेरि अर्कै छ। अब यस्ता जात्राको कुरा त कति गर्नु कति गर्नु, रमाइलो गर्नु नराम्रो होइन, संस्कृतिलाई मनाउनु नराम्रो होइन, तर त्यो जीवनको सुन्दर पक्ष चाहिँ नाटक नबनोस्। अरूले ताली बजाउन नबजाउन मतलब भएन, अरूका लागि बाँच्ने होइन, आफ्नो लागि बाँच्नको लागि आफ्नो त्यो वास्तविक खुसी नहराओस्। अरूका अगाडि हाम्रो जात्रा नबनोस्, अरूको अगाडि हाम्रो घरको इज्जतमा जात्राको ट्याग नलागोस्।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS गोरखा रेडियोमा मनको आवाज।

यति बेला तपाईँले मनको आवाजलाई सुनिरहनु भएको छ BFBS गोर्खा रेडियोमा। तपाईँको छेउमा मन्दिरा छु। माया र मानवको सम्बन्ध आजको होइन, 10 वर्षदेखि उनीहरू एक अर्काको साथमा छन्। भेट्ने समय मिल्यो भने भेट्छन्, भेट्ने समय मिलेन भने फोनमा घन्टौँ कुरा गर्छन्। एकअर्काको बानी एकअर्कालाई राम्रोसँग थाहा छ। खुसी दुःख मनमा के चलिरहेको छ एकचोटि एउटा शब्द बोल्न साथै उनीहरूले आफ्नो व्यक्तिको बारेमा अनुमान लगाउन सक्छन्। उनीहरू दुःखमा छन् कि सुखमा नबोले पनि उनीहरूको त्यो सम्बन्धको बारेमा एकअर्कालाई एकअर्काको बारेमा थाहा हुन्छ। सायद प्रेमको गहिराई यस्तै हुन्छ होला, जहाँ धेरै कुरा भन्नु पर्दैन।

मायालाई आफ्नो बुहारी बनाउन त्यो परिवारलाई स्वीकार्य थिएन। तर मानवले मायालाई छोडेर अरूसँग विवाह गर्न ऊ नचाहने। अब यस्तो भएपछि मानवलाई निकै नै अप्ठ्यारो पर्यो। ऊ मायालाई छोड्न चाहँदैन, माया उसलाई माया गर्छे। अब घर परिवारले मायालाई स्वीकार गर्दैनन्। मायालाई छोडेर अरूलाई विवाह गर्नुभन्दा त बरु विदेश गइदिए भने कुरै सिद्धियो। यति सोचेर मानव सतर्क विदेश गए। सायद उसले सोचेका थिए केही समय टाढा बसेर आफ्नो भविष्य बनाइसकेपछि त कुनै दिन परिस्थिति बदलिन्छ कि। विदा हुने दिन दुवैले धेरै कुरा भनेनन्, किनकि कहिलेकाहीँ शब्दभन्दा आँसुले धेरै कुरा बोलिरहेका हुन्छन्। मायाले केवल यति भनिन्, जहाँ गए पनि जहाँ बसे पनि आफ्नो ख्याल राख्नु है। मानवले पनि मुस्कुराउँदै भन्यो, यही कुरा म तिमीलाई पनि भन्छु, तिमी पनि आफ्नो ख्याल राख्नु। तर त्यो तिमी पनि त्यो भित्र कति धेरै कुरा लुकेको थियो, सायद ती दुईलाई मात्रै थाहा थियो। अरू कुरा यहाँ केही आएन, न धन सम्पत्ति, न घर, न लोभ, न लालच। बस जहाँ बसे पनि तिमी आफ्नो ख्याल राख्नु, आफ्नो स्वास्थ्यको ख्याल राख्नु, किनकि स्वास्थ्यभन्दा ठुलो अरू केही छैन। ज्यान छ त जहान छ भन्छन् नि। उनीहरूले एकअर्कालाई यही कुरा भने। त्यसपछि के भयो होला? मानव विदेश गएर कहिले फर्किन्छन्, अथवा विदेश पुगेर उनीहरूको कुरा हुन्छ हुँदैन? अगाडिको भागमा के हुन्छ होला? बिछोड पछिको बाँकीको यो कथामा अब कथा कसरी अगाडि बढ्छ? म तपाईँलाई यो गीतपछि बाँकीको कथा अवश्य सुनाउनेछु।

यसरी परिवारको दबाबमा उनले अरूसँग विवाह गर्न नमानेपछि उनी विदेश उडे। मानव विदेश उडेपछि टाढा भएर के भयो त, फोन छँदैछ, फोनमा कुराकानी भइहाल्छ नि। तर जसै मानव उडे, उनले सोचेको भन्दा त्यो बिछोड निकै गाह्रो रहेछ, निकै तितो रहेछ, निकै एक्लोपनको अनुभव हुँदो रहेछ। पहिले दिनभरि मानवसँग कुरा गर्ने बानी अब फोन हातमा हुँदा पनि फोन गर्न मिल्दैन जस्तो लाग्ने। कहिलेकाहीँ फोन आयो भने आवाज सुन्न साथ मन भरिएर आउने। बोल्न नसकेर आँसु भल भल्ती बगेपछि फोन काटेपछि त्यही कोठा, त्यही भित्ताहरू, त्यही रात अनि त्यही यादहरू, बस याद सम्झनाका ओइरोहरू। तर त्यो व्यक्ति कहाँ पाउनु। यस्तै गरी उनको यादमा माया छटपटिन थाली। मायालाई कहिलेकाहीँ लाग्थ्यो संसार उही छ, तर आफ्नो संसार चाहिँ कतै हराए जस्तो। न कुनै खानाको स्वाद, न ती गीतहरूमा पहिलेको जस्तो खुसी, बस केही अलिकति सानो भावना बोकेको छ भने आँसु छल्किहाल्ने। कुनै नयाँ कुरा देख्यो भने सबैभन्दा पहिला उसले मानवलाई नै सुनाउने बानी थियो। मानवको पनि त्यही, अब त्यो कुरा मनभित्रै राख्नुपर्ने। बिस्तारै रहरहरू पनि हराए जस्तो, बाहिर मानिसहरू हाँसिरहे पनि आफ्नो जीवन एक्लो एक्लो एक्लोपनले छोए जस्तो। मनभित्र अथाह माया भए पनि एउटा खालीपन, खै कस्तो कस्तो। तर त्यो खालीपन बीचमा पनि एउटा सानो आशा, झिनो बत्ती बलिरहेको। सधैँ यस्तै समय कहाँ होला, उनी अवश्य फर्केर आउँछन्, वा एक दिन उनै नेपाल फर्किएर आउँछ अनि हाम्रो फेरि भेट हुन्छ, वा जे जस्तो समयले स्वाद चखाउँछ, समयले जे दिन्छ त्यो हामी चाख्छौँ। जे पनि हुन सक्छ, उसको मनमा यस्तै यस्तै भावनाहरू आइरहन्छन्, गइरहन्छन्। तर त्यही सानो आशा, एक दिन त उसको र मेरो भेट हुनेछ, त्यही एउटा आशाले उसका दिनहरू कटिरहेको हुन्छ। किनकि प्रेममा सबैभन्दा गाह्रो कुरा भनेकै बिछोडको पीडा मात्र होइन, एउटा मिठो आशा पनि त्यहाँ हुन्छ। त्यो के भन्दा बिछोड पछिको पुनः मिलनको त्यो आश कहिले छोड्न सकिँदैन, जबसम्म त्यो साथ पुरा हुँदैन, त्यो आश पनि मर्दैन। किनकि जब व्यक्तिको मनभित्र एउटा आशा जीवित हुन्छ, त्यतिन्जेलसम्म आशाले व्यक्तिलाई बाँधिरहेको हुन्छ, आशाले व्यक्तिलाई बचाइरहेको हुन्छ, आशाले व्यक्तिलाई अगाडि बढाइरहेको हुन्छ, आशाले व्यक्तिलाई उत्साहित बनाइरहेको हुन्छ। त्यसैले बिछोड त बिछोडै हो, एकछिनको बिछोडको पीडाले एकदमै हामी तडपिएर आफूलाई नै सम्हाल्न सकेनौँ भने त्यो पनि त राम्रो भएन नि। आज बिछोड छ, आज पीडा छ, आज एक्लोपन छ भने यसको अझ मिठो स्वाद बोकेर त्यो मिलन अवश्य एक दिन आउनेछ हाम्रो ढोकामा, र त्यति बेलाको त्यो स्वाद यति मिठो हुन्छ कि म के भनौँ, बिछोड पछिको मिलनको त्यो आनन्द। त्यसैले जीवनमा मिलन र बिछोड सिक्का

तपाईँ हामी समाजमा बस्छौँ र यो समाजमा बस्दाखेरि थुप्रै समस्याहरू आइपर्छन् होइन जीवनमा, अनि यी समस्याहरूको समाधान गर्न पनि कति गाह्रो हुन्छ भन्नुहोस् न। छिमेकीको घरमा झगडा भयो भने हामी भन्छौँ दुवैजना बसेर कुरा गर्नुपर्छ हामी भन्छौँ होइन, अनि श्रीमान श्रीमती बीच मनमुटा भयो भने हामी सम्झाउँछौँ एकअर्कालाई बुझ्नुपर्छ, दाजुभाइ दिदीबहिनीहरू बीच विवाद भयो भने हामी भन्छौँ परिवार भनेको परिवार हो, सानो कुरालाई ठुलो बनाउनु हुँदैन, मिलेर बस्नुपर्छ। अरूलाई सम्झाउन हामीसँग धेरै राम्रा राम्रा शब्दहरू पनि छन् र हामी एकदमै जान्ने बुझ्ने भएर अगाडि पनि सर्छौँ अर्काको समस्या सुल्झाउन, हो कि भन्नुहोस् न। तर कहिलेकाहीँ त्यही कुरा आफ्नो घरमा पनि हुन्छ, अनि त्यस्तो बेलामा आफ्नो घरमा भएको त्यो झगडामा चाहिँ हामी ती कुराहरूलाई आफ्नो घरमा लागू गर्न सक्दैनौँ, गाह्रो पर्छ। किन भन्नुहोस् न, आफ्नै घरमा दुई चारजना बोल्दैनन् होला, महिनौसम्म कुरा हुँदैन होला, मनमा कुराहरू गुम्साई राख्छन् होला, अनि एउटाले अर्काको कुरा सुन्नै चाहँदैन, अनि बाहिर गएर अरूलाई चाहिँ सम्बन्धमा संवाद हुनुपर्छ भन्दै हामी सम्झाउने गर्छौँ। कस्तो अचम्म छैन, अरूको घरको शान्तिको सल्लाह दिने हामीले आफ्नो घरमा चाहिँ सानो कुरा मिलाएर त्यो रिस राग त्यो झगडालाई त्यो मनमुटावलाई त्यो ईर्ष्यालाई ढोका बाहिर राखेर हामी चाहिँ कुरा गर्न किन सक्दैनौँ? बरु आफ्नो ढोका बन्द गरेर हामी नबोलिकन बस्न सक्छौँ। आगो लगाउनलाई चाहिँ एक मिनट पनि लाग्दैन रे होइन, तर त्यो आगो लागेको त्यो निभाउनलाई चाहिँ वर्षौँ वर्ष लाग्छ रे। त्यो रिसको आवेगको डाहाको घमण्डको आगो त निप्दै निप्दैन रे होइन, म किन पहिला बोल्ने, उसले गरेको गल्ती उसले माफी माग्नु पर्यो नि भनेर हामी सोच्छौँ, अनि अगाडिको व्यक्तिले पनि मैले किन भन्ने उसले किन नगर्ने भनेर सोच्यो भने यो सम्बन्ध त कहिले पनि जोडिँदैन, अनि परिवारभित्रको व्यक्ति पनि को हो भन्न पुग्दछ। त्यही भएर परिवारभित्रको कुरा सधैँ बाहिर गएर भन्ने पनि होइन र बाहिर गएर समाधान खोज्ने पनि होइन, यो कुरा घरबाटै आफैबाट सुरु हुनुपर्छ। एउटा सानो संवादले एउटा सानो पाइलाले घरमा धेरै दिनदेखि रोकिएको हाँसो फेरि फर्किन सक्छ कि, त्यो प्रेम छताछुल्ल हुन सक्छ कि, एकछिन रोएर मनको कालो धुन सकिन्छ कि, जे पनि हुन सक्छ घर भनेको नमिलेका कुराहरूलाई पनि मिलाएर राख्न सक्ने बिग्रेका सम्बन्धहरू बनाउने त्यो एउटै मात्रै ठाउँ हो तपाईँ हामी बस्ने हाम्रो।

0: Radio's Gorkan Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौं,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS Gorkha Radio.
4: BFBS Gorkha Radio ma manko aawaz.

मनको आवाजलाई तपाईँले यति बेला बीएफबीएस गोर्खा रेडियोमा सुनिरहनु भएको छ। बिछोडले मान्छेलाई केवल रुवाउँदैन, कहिलेकाहीँ आफूलाई बुझ्न पनि यो बिछोडले सिकाउँछ। कसैको साथमा हुँदा हामीले आफ्नो खुसीको धेरै भाग चाहिँ त्यही मान्छेसँग जोडिरहेका हुन्छौँ। जब त्यही मान्छे कुनै कारणले टाढा हुन्छ, हामीसँग आफूलाई सम्हाल्ने एउटा अर्को बाटो पनि हुनुपर्दछ। जब त्यो व्यक्ति हामीसँग हुँदैन, उसको बिछोडमा हामीले आफूलाई सम्हाल्ने बाटो के रोज्यौँ त? जीवनमा कसैलाई प्रेम गर्छौँ भने अवश्य गरौँ, मरी मेटेर प्रेम गरौँ, सक्दो प्रेम गरौँ, त्यो सम्बन्धलाई मनबाट नै जोगाउँ, किनकि हामीले पर्खिरहेको मान्छे फर्केर आउन सक्छ। तर त्यो प्रत्येक दिनमा तपाईँको रहर, तपाईँको खुसी, तपाईँको आफ्नोपन के हो, तपाईँको मनको चाहना, तपाईँको सपना, तपाईँको पहिचान चाहिँ हराउन दिनु हुँदैन। जब तपाईँ आफ्नो जीवनको यात्रालाई जारी राखेर एउटा निश्चित बिन्दुमा पुग्नुहुन्छ नि, तपाईँको प्रगतिमा तपाईँको आफन्त, इष्टमित्र, तपाईँको आफ्नो भनेका व्यक्तिहरूले गर्व गर्न सक्छन्, उनीहरूको नाक फुल्न सक्छ तपाईँको सफलताको कारणले। त्यही भएर माया गर्नु गलत होइन, कसैप्रति मरि मेट्नु गलत होइन, कसैप्रति समर्पित हुनु गलत होइन, तर त्यो समर्पणमा आफूलाई बिर्सेर आफ्नो पहिचान चाहिँ गुमाउनु चाहिँ गलत हो। त्यसैले आशा राख्नु पर्यो, आफूमाथि विश्वास राख्नु पर्यो, आफ्नो यात्रालाई पनि निरन्तर अगाडि बढाउनु पर्यो। कसैको कोही को हो, कसैको कोही को हो, तर तपाईँको हो, यो कुरा बिर्सिनु भएन।

हामीले कुनै प्रिय मान्छेको आवाज सुन्दाखेरि, उसको अनुहार हेर्दाखेरि, वा उसँग जोडिएका कुनै पुराना गीतहरू सुन्दाखेरि अचानक ती पुराना यादहरू, सम्झनाहरू झल्झल ती आँखा अगाडि आउँछन्। ती यादहरू ताजा भए जस्तो लाग्छ कि लाग्दैन? यसको एउटा कारण के हो भन्दाखेरि, हाम्रो मस्तिष्कले, हाम्रो दिमागले ती सम्झनाहरूलाई हाम्रो भावना र इन्द्रियको अनुभवसँग जोडेर राख्नु हो। त्यसैले कुनै गीत कुनै ठाउँमा, कुनै सुगन्ध वा एउटा सानो शब्दले पनि वर्षौँ पुरानो सम्झनाहरू एकैछिनमा फर्काइदिन सक्छ, एकैछिनमा ताजा बनाइदिन सक्छ। तपाईँलाई याद होला नि, कहिलेकाहीँ हामीले गीत सुन्छौँ नि, होइन? ती गीतहरू कहिलेकाहीँ हामीलाई गीत मात्र लाग्दैनन्, कुनै मान्छेको याद आउँछ, कुनै ठाउँको याद आउँछ, कसैले भनेको कुराहरू याद आउँछ, कुनै हामीले एकदमै राम्रो पल बाँचेको समय फेरि फर्केर आए जस्तो। कति कुराहरू, कति यादहरू हुन्छ नि, त्यो भावना, त्यो सम्झना तपाईँ हाम्रो मानस पटलमा हुन्छ अनि ती जीवित हुन्छन्, ती ताजा हुन्छन्। मैले धेरैचोटि तपाईँलाई सुनाएको पनि होला, तपाईँले सुन्नु पनि भएको होला, होइन? मैले यसको चर्चा गरेको छु। एकजना व्यक्ति चाहिँ विदेशमा गएका थिए अरे, होइन? उनले जहिले पनि गुनगुनाउने जुन गीत थियो, उनको प्रेमिका सधैँ सँगै हुँदाखेरि गुनगुनाएर सुनाइरहन्थे अरे। राति सुत्ने बेलामा पनि दुई लाइन सुनाएरै सुत्थे अरे कि। जब उनी टाढा भए, विदेशमा गए केही वर्षका लागि, अनि उनलाई आफ्नो प्रेमिकाको यति याद आएर उनी बाटोमा हिँड्दा हिँड्दै त्यो गीत गुनगुनाउँदै गुनगुनाउँदै रुँदै हिँडिरहेका थिए अरे उनको प्रेमिकाको यादमा। उनलाई त्यति बेला उनीसँग बाँचेका पलहरू याद आयो। किन भन्दा त्यो पललाई उनले सम्झे। यस्तो हुन्छ माया, प्रेम, मिलन, बिछोड अनि मनको।

कसैलाई प्रेम गर्दा आफूलाई प्रेम गर्न नछोडौ, पर्खाइमा भए पनि एकैछिन मुस्कुराउ। के थाहा हाम्रो जीवनले हामीले सोचे भन्दा सुन्दर कथा हाम्रा लागि लेखिरहेको छ कि। यिनै मिठा मिठा भावनाका साथ अब मनको आवाजबाट म छुट्टिन्छु। तपाईँको मनमा केही उब्जिएका छन् भने लेख्न सक्नुहुन्छ mandira.dhungel3@gmail.com वा मेरो मेसेन्जरमा पनि तपाईँले आफ्ना कुराहरू लेखि पठाउन सक्नुहुन्छ। जहाँ हुनुहुन्छ खुसी रहनुहोस्, आफ्नो प्यारा आफन्तहरूलाई आफ्नो प्यारो मान्छेलाई माया दिनुहोस् र मनमा सदैव एउटा आशालाई जीवित राखौँ, किनकि जीवन सुन्दर छ र हाम्रा भावनाहरू अनमोल छन्। फेरि भेटौँला मनको आवाजमा। स्वर्ग उपर कतै होइन, स्वर्ग तपाईँ हाम्रै घर आँगनमा छ। यो स्वर्गमा खुसी भएर बस्नुहोला, त्यतिन्जेलसम्म आफ्नो ख्याल राख्नुहोला र यो आवाजलाई नबिर्सिनुहोला। यो आवाज तपाईँको मनमा गुन्जिरहोस्।

0: pe Live Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma band hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio.
3: रसुवा भोटेकुसी क्षेत्रमा आएको बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको असरले नेपालको आर्थिक वृद्धि दर चालु आर्थिक वर्षमा 3.7% सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। विश्व बैंकले मंगलबार सार्वजनिक गरेको नेपालको विकास सम्बन्धी अध्यावधिक प्रतिवेदनमा बाढीबाट भएको व्यापक क्षतिका कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र मुख्य बाधक बन्ने उल्लेख छ। बाढीका कारण जलविद्युत, सौर्य ऊर्जा, विद्युत प्रसारण र यातायात पूर्वाधारमा क्षति पुगेकाले विद्युत उत्पादन, औद्योगिक गतिविधि र वस्तु ढुवानी प्रभावित हुने विश्व बैंकको आंकलन छ। कृषि क्षेत्रमा भएको क्षतिको समग्र उत्पादनमा प्रभाव सीमित रहने भए पनि प्रभावित क्षेत्रका नागरिकको जनजीविकामा भने उल्लेखनीय असर पर्ने विश्व बैंकले जनाएको छ। पुनर्निर्माण तथा पुनस्थापनाका काम अघि बढेसँगै आर्थिक गतिविधिमा सुधार आउने र आउँदो आर्थिक वर्ष 2084-85 नेपालको आर्थिक वृद्धि दर 5.2% पुग्ने विश्व बैंकको अनुमान छ। यसैबीच पछिल्लो बाढी, पहिरो तथा जलवायुजन्य विपदका कारण देशभरका पूर्वाधार संरचनामा प्रारम्भिक रूपमा 2.27 अर्ब रुपियाँ बराबरको क्षति पुगेको सरकारले जनाएको छ। पूर्वाधार विकास मन्त्रालयका सचिव पदम कुमार मैनालीले विपदबाट सबैभन्दा ठूलो क्षति आवास क्षेत्रमा भएको बताउनु भएको छ। काठमाडौँ महानगरपालिका 4 को 112 रोपनी जग्गा नेपाल सरकारका नाममा फिर्ता भएको छ। सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्ने क्रममा जमिन सरकारका नाममा आएको हो। रावल आयोगको प्रतिवेदनमा सरकारी तथा सार्वजनिक जग्गाका सरकारको नाममा कायम गर्ने निर्णय अनुसार भूमि प्रशासन कार्यालय डिल्लीबजारले सरकारको नाममा जग्गा दाखिला गर्ने काम सकेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गठन गरेको प्रतिवेदन कार्यान्वयन समितिले प्रतिवेदनका आधारमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण भएको उल्लेख गरिएका कित्ताबाट अतिक्रमित भनिएको क्षेत्रफल एकमुष्ट कट्टा गरी सरकारका नाममा ल्याउने कार्य सुरु गरेको मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको हो। प्रतिवेदन कार्यान्वयनका लागि प्रमुख नापी अधिकृत रमेश गेवालीको समन्वयकत्वमा समिति गठन भएको छ। रावल आयोगले 2052 सालमा सरकारी तथा सार्वजनिक जग्गाको अवस्था अध्ययन गरी अतिक्रमित तथा व्यक्तिका नाममा दर्ता भएका सरकारी एवं सार्वजनिक जग्गा संरक्षण गर्न सुझावसहित प्रतिवेदन दिएको थियो। बाढी पहिरोका कारण अवरुद्ध बनेको काली गण्डकी कोरिडोर को बेनी जुमसुम कोरोला सड़कको विभिन्न ठाउँमा मरम्मत सकिएको छ। सड़क खण्डका विभिन्न 55 ठाउँमा अवरुद्ध भएको थियो। असोज 8-11 गतिको झरीपछि काली गण्डकी नदीमा आएको बाढीले 10 स्थानको सड़क कटान गरेर बगाएको र भत्काएको छ। बेनी जुमसुम कोरोला सड़क योजनाका प्रमुख तेजस्वी शर्माले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरे बगरमा काली गण्डकीले बगाएको सड़क पुलको पहुँच मार्ग र रघुगंगा 2 कुनौटा बाहेका स्थानमा मंगलबारसम्म प्रारम्भिक मर्मत कार्य सकिएको जानकारी दिनुभएको छ। प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दारासहित 3 जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो लैन चौरको टोलीले भालुको पित्तसहित नवलपरासीका योगेन्द्र प्रसाद चौधरी र हात्तीको दारासहित सिन्धुलीका सोम बहादुर माझी र महोत्तरीका चित्र बहादुर विश्वकर्मालाई पक्राउ गरेको हो। ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुप शमशेर राणाले भालुको पित्तसहित चौधरीलाई काठमाडौँको सोरखुट्टे र हात्तीको दारासहित माझी र विश्वकर्मालाई सिन्धुलीको कमलामाई क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिनुभयो। चौधरीसँग 140 ग्रामको भालुको पित्त 1 थान र माझी र विश्वकर्मासँग हात्तीको दारा 6 किलोग्राम बरामद गरेको छ। पक्राउ परेका चौधरीलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि डिभिजन वन कार्यालय हात्ती सार काठमाडौँ र माझी तथा विश्वकर्मालाई डिभिजन वन कार्यालय सिन्धुली बुझाइएको ब्युरोले जनाएको छ। पोखरा महानगरपालिकाका विभिन्न ठाउँबाट पर्यटकलाई दुःख दिने 15 जनालाई प्रहरीले पक्रेको छ। प्रहरीको स्विप अपरेसनका क्रममा पर्यटकलाई जबरजस्ती सवारी साधनमा चढाउन खोज्ने, होटेल मिलाइदिने भन्दै झोला तान्ने तथा विभिन्न वाहनामा दुःख हैरानी दिनेलाई पक्राउ गरेको हो। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म सुनिता।
0: यो BFBS गोर्खा रेडियो हो।

0: दसैँ तिहार र छठका लागि आउने 30 गतेबाट अग्रिम टिकट खुल्ने भएको छ।
1: यातायात विभाग र यातायात व्यवसायीको बैठकले आउँदो 23 गतेबाट टिकट बुकिङ खुलाउने निर्णय गरेको हो। टिकट बुकिङ खुल्ला भएसँगै मुलुकभर सवारी साधनका लागि रुट परमिट आवश्यक पर्ने छैन। चाडपर्वका बेला ट्राफिक जाम कम गर्न अति आवश्यक ढुवानीका बाहेक ठूला गाडीलाई काठमाडौँ आवत जावतमा रोक लगाउने निर्णय भएको छ। खाद्यान्न, औषधि, इन्धन र दूध बोक्ने गाडीलाई भने यो निर्णय लागू हुने छैन। बाढी पहिरोले अवरुद्ध मुख्य राजमार्ग तत्काल मर्मत सम्भार गरी यातायात सञ्चालन सहज बनाउने सरकारको प्रतिबद्धता पछि यातायात व्यवसायी टिकट बुकिङ खोल्न राजी भएका हुन्।
0: जुम्लामा गत जेठमा रोपेको मार्सी धान पाक्न थालेको छ। यति बेला जुम्लाका खेतबारी मार्सी धानले पहेलपुर भएको छ। कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले पछिल्लो समय देश तथा विदेशमा मार्सी धानको चामलको माग बढ्दै गएको बताउनु भएको छ। प्रदेशको कृषि मन्त्रालयले मार्सी धान संरक्षण प्रबन्धन कार्यक्रम अन्तर्गत रैथाने बाली विकास र संरक्षणका लागि 8,50,000 बजेट विनियोजन गरेको छ। जुम्लामा 2,888 हेक्टरमा धान खेती हुने गरेको छ, जसमध्ये 1,068 हेक्टरमा रैथाने जुम्ली मार्सी धान उत्पादन हुने गरेको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो। गत वर्ष कार्तिकदेखि किसानले फागुन मसान्तसम्म करिब 175 मेट्रिक टन मार्सी धानको चामल बिक्री गर्दा 3,50,00,000 आमदानी गरेको कार्यालयले जनाएको छ। कृषि अनुसन्धान केन्द्रले चन्दननाथ 1 र 3 जातको धान जुम्लाका विभिन्न क्षेत्रमा लगाउन सिफारिस गरेको छ। यो वर्षको दशैंको घटस्थापना र टीकाको साइत सार्वजनिक भएको छ।
1: नेपाल पञ्चाङ्ग निर्णायक समितिले घटस्थापनाको साइत असोज 25 गते बिहान 11:47 तोकेको छ। विजया दशमीका दिन बिहान 8:49 देवी विसर्जनको साइत छ। समितिले कार्तिक 4 गते बिहान 10:26 टीकाको साइत उत्तम रहेको बताएको छ। टीका लगाई माग्ने मानिस पश्चिम फर्केर टीका थाप्नुपर्नेछ। विजया दशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष सह प्राध्यापक डाक्टर पुरुषोत्तम भट्टराईले जानकारी दिनुभएको छ। राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका प्रसाद थाप्नुपर्ने उहाँको भनाई छ। देवीको प्रसादको रूपमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ। केही ठाउँमा भने विजया दशमीका दिन मात्रै टीका थाप्ने चलन छ। दशैंमा विभिन्न पेसा र व्यवसायका क्रममा थात थलोभन्दा टाढा टाढा रहेका नेपाली मान्यजनको आशीर्वाद थाप्न घर फर्कने गर्छन्। दशैंमा नवदुर्गा भवानीको विशेष पूजा आराधना गरिन्छ।
0: दशैं नजिकैसँगै नेपालगञ्जको जमुनाहा नाका हुँदै घर फर्किनेको चाप बढ्न थालेको छ।
2: हाल दैनिक 10,000 भन्दा बढी नेपाली भारतबाट फर्कने गरेको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी निरीक्षक राजन प्रसाद भट्टराईले जानकारी दिनुभएको हो। गएको 5 दिनमा मात्रै 50,000 बढी जमुनाहा नाकाबाट फर्किएको उहाँको भनाइ छ। हिजो आज नाकामा बिहानैदेखि घर फर्कने नेपालीको लर्को लागिरहेको छ। बाँकेका सिडिओ दिलकुमार तामाङले घर फर्कनेहरूमाथि सीमावर्ती क्षेत्रमा लुटिने, ठगिने र अलपत्र पर्ने लगायतका कार्य हुने गरेको भन्दै सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउन नाकामा यात्रु सहायता कक्ष राखिएको जानकारी दिनुभएको छ। बाँकेका एएसपी अङ्गुर जीसीले नाका सहितका क्षेत्रमा हुन सक्ने अपराधिक गतिविधि नियन्त्रण गर्न विशेष सुरक्षा योजना लागू गरिएको र भारतबाट फर्कने नेपालीलाई गन्तव्यसम्म पुर्याउने गरी सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिनुभएको छ। भारतबाट फर्कने नेपालीको चाप बढ्न थालेपछि नेपालगञ्ज र कोहलपुर बस पार्कमा पनि यात्रु सहायता कक्ष राखिएको छ।
0: विश्व ब्याङ्कले रसुवा भोटे कोशी क्षेत्रमा आएको बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको असरले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर 3.7% सीमित हुने प्रक्षेपण गरेको छ। विश्व ब्याङ्कले मंगलबार सार्वजनिक गरेको नेपालको विकास सम्बन्धी अध्यावधिक प्रतिवेदनमा बाढीबाट भएको व्यापक क्षतिका कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र मुख्य बाधक बन्ने उल्लेख छ। बाढीका कारण जलविद्युत, सौर्य ऊर्जा, विद्युत प्रसारण र यातायात पूर्वाधारमा क्षति पुगेकाले विद्युत उत्पादन, औद्योगिक गतिविधि र वस्तु ढुवानी प्रभावित हुने विश्व ब्याङ्कको आंकलन छ। कृषि क्षेत्रमा भएको क्षतिको समग्र उत्पादनमा प्रभाव सीमित रहने भए पनि प्रभावित क्षेत्रका नागरिकको जनजीविकामा भने उल्लेखनीय असर पर्ने विश्व ब्याङ्कले जनाएको छ। पुननिर्माण तथा पुनस्थापनाका काम अघि बढेसँगै आर्थिक गतिविधिमा सुधार आउने र आउँदो आर्थिक वर्ष 2000 अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: यो पीएफबीएस गोर्खा रेडियो हो।

नमस्ते बिएफबिएस गोर्खा रेडियो ब्रुनाईबाट प्रभातकालीन आवाज सुरु भयो श्रोता. म धनराज राई उपस्थित छु आज प्रभातकालीन आवाज कार्यक्रमलाई लिएर. र सदा तपाईँहरूले यो कार्यक्रममा लाल शाही दाईलाई पाउने गर्नुहुन्थ्यो भने आजका लागि यो अभिभारा मेरो काँधमा आइपुगेको छ. आजको तीन घन्टे हाम्रो बसाइलाई रमाइलो बनाउने तरिकाले उपस्थित हुने प्रयास गरेको छु श्रोता. आशा छ तपाईँहरूले सुनेर साथ दिनुहुन्छ, प्रतिक्रिया जनाउनुहुन्छ. आज बुधबारको कार्यक्रम लिएर आएको छु श्रोता. 7 अक्टोबर 2026 सालको तदनुसार असोज को 21 गते विक्रम सम्बत 2083 सालको कार्यक्रम हो श्रोता. र आजको तीन घन्टे बसाइका क्रममा तपाईँहरू हामीसँग जोडिन चाहनुहुन्छ भने विभिन्न माध्यमहरू चलाएर आउन सक्नुहुन्छ. फोन गर्न सक्नुहुन्छ, वाट्सएप मार्फत म्यासेज पठाउनुहुन्छ सक्नुहुन्छ, भोइस म्यासेज पठाउन सक्नुहुन्छ, इमेल गर्न सक्नुहुन्छ. त्यस्तै फेसबुक म्यासेन्जर मार्फत पनि तपाईँले हामीसँग सम्पर्क गर्न सक्नुहुनेछ. हामीले कार्यक्रम सुरु गर्यौँ प्रेम धोज प्रधानले गाउनुभएको बस्छु म त हिमालको काखमा. मिठो यो देश प्रेमले ओतप्रोत भएको गीत सुन्यौँ र यस्ता गीतहरू कालजयी हुन्छन् जस्तो लाग्छ श्रोता. कति मिठा मिठा शब्दहरू रचना गरिएका, त्यसमा सङ्गीत पनि कति मिठो भरिएको थियो र यसै गीतबाट कार्यक्रमको उठान भयो श्रोता. एउटा प्रेरणादायी भनाइबाट कार्यक्रमलाई अगाडि बढाउँ. सुट फर द मुन एन्ड इफ यु मिस युल स्टिल बी अमङ द स्टार्स. यो भनाइ लेज ब्राउनले भन्नुभएको हो, जो चाहिँ प्रसिद्ध लेखक अनि वक्ता अनि त्यसका साथसाथमा मोटिभेसनल स्पिकर पनि हुनुहुन्छ. चन्द्रमालाई लक्ष्य बनाएर अघि बढ्यो भने चन्द्रमामा पुग्न नसके पनि हामी ताराहरूको बिचमा अवश्य नै पुग्नेछौँ. हजुर, कति शालीन भनाइ होइन श्रोता, सजिलो र स्पष्ट रूपमा भनिएको छ. मैले चाहिँ के बुझ्छु भने यसको सन्देश हामीले ठुलो सपना देख्नु र उच्च लक्ष्य राख्नु पर्छ. कहिलेकाहीँ हामीले ती लक्ष्यहरू ती सपनाहरू पुरा गर्न नसके पनि लक्ष्य नै ठुलो छ र त्यसतर्फ इमान्दारीपूर्वक लागियो भने लक्ष्यमा नपुगे पनि सोचेको भन्दा धेरै अगाडि पुग्न सक्छौँ. इतिहासमा आज के भयो छोटकरीमा चर्चा गरिहालौँ. 1759 निकै पुरानो समयमा जाउँ श्रोता. लन्डन स्थित ब्रिटिस म्युजियम पहिलोपटक यो मोन्टागु हाउसमा सर्वसाधारणका लागि खुला गरिएको दिन आज 7 अक्टोबरका दिन हो श्रोता. यो विश्वकै प्रसिद्ध र ऐतिहासिक सङ्ग्रहालय मध्ये एक मानिन्छ. 1907 झरौँ त्यस पछाडि फ्रान्सका हेनरी फामनले वोइजिन बाइप्लेन विमानबाट 30 मिटर दूरीसम्म सफल उडान भरेको दिन आज हो श्रोता. 1907 यो उड्डयन इतिहासको महत्त्वपूर्ण प्रारम्भिक उपलब्धि मानिन्छ. आज 30 मिटर मात्रै उड्ने प्लेन त कमै मात्रै होलान्, छँदै छैनन् होलान्. त्यही घरमा नानी केटाकेटीहरूसँग बनाएको कागजको हवाई जहाज मात्रै होला 30 मिटरसम्म उड्ने अथवा त्योभन्दा अलिकति बढी उड्ने. तर आजको दिन यो वोइजन बाइप्लेन विमानबाट चाहिँ 30 मिटरको दूरी पुरा भएको दिन थियो आज. हजुर, इतिहासमा आज के भयो भन्ने चर्चा पछाडि एउटा गीत सुनौँ, त्यस पछाडि कार्यक्रममा अगाडि बढ्नेछौँ. सुबोध केसीको आवाजमा माया.

माया नै माया छ सुबोध केसीको आवाजमा सुन्यो श्रोता। अब हामी लागौं एकैछिन मौसमी चर्चा गर्नका लागि छोटकरीमा। सुरु गरौँ मौसमको कुरा बेल ब्रुनाईबाट नै, र ब्रुनाईमा अहिले बिहानको 7:16 गएको अवस्था छ, र तपाईँहरूले अहिले चाहिँ याद गर्नुभएको छ कि छैन, तपाईँहरूको अहिले 23 डिग्री सेल्सियस तापक्रम रहेको छ। सेरियामा 30 डिग्री सेल्सियसको वरिपरि आजको लागि अधिकतम तापक्रम अनुमान गरिएको छ भने, बिहान छिटफुट वर्षा भइरहेको थियो, अहिले भर्खर भने रोकिएको छ वर्षा हुन, र आज दिनभरि नै घाम पानी बादलको चाहिँ लुकामारी हुने अवस्था रहेको छ ब्रुनाईमा, सेरिया ब्रुनाईमा। नेपालमा बिहानको 5:02 गएको छ श्रोता। काठमाडौँमा अहिले 17 डिग्री सेल्सियस तापक्रम रहेको छ, छिटफुट वर्षा काठमाडौँमा पनि भइरहेको छ, र मन्द गतिको हावा चलिरहेको छ काठमाडौँमा। काठमाडौँमा आज 15 डिग्री सेल्सियस न्यूनतम तापक्रम रहनेछ दिनभरिका लागि भने, 25 डिग्री सेल्सियससम्म अधिकतम तापक्रम पुग्ने अनुमान गरिएको छ। र काठमाडौँमा अलिकति मध्याह्न पश्चात भने अलिकति भारी बर्सात हुने सम्भावना रहेको छ श्रोता। बेलायतमा मध्यरातको 12:17 गएको छ, र अहिले लन्डनमा 15 डिग्री सेल्सियस तापक्रम रहेको छ। लन्डनको आकाश अहिले खुला छ, र कतै कतै छिटफुट वर्षा पनि भइरहेको छ लन्डनमा पनि। आज दिनभरिमा 7 डिग्री सेल्सियस न्यूनतम तापक्रम र 16 डिग्री सेल्सियस अधिकतम तापक्रम हुने अनुमान गरिएको छ। र आज दिनभरि जसो नै प्राय भारी बर्सात हुने र मध्यम गतिमा हावा चल्ने अनुमान गरिएको छ लन्डनवासी श्रोता। तपाईँको लागि तपाईँले त्यही अनुसार आफ्नो तयारी गरेर आफ्नो दैनिकी सुरु गर्नुहोला। साँझ पख भने सुखा रहनेछ बदली भएर। हजुर, हामीले 3 ठाउँका मौसमको कुरा त गऱ्यौँ श्रोता, अन्य स्थानमा पनि तपाईँहरूले सुनिराख्नु भएको छ, साथ दिइराख्नु भएको छ, के कसो छ यसो ताजा विवरण पठाउँदै गर्नुहोला। हामी अर्को एउटा गीत सुन्नतर्फ लाग्नेछौँ, सत्यकला राईले गाउनु भएको जुनी जुनी सँगै।

0: उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठुलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

टाढैबाट आई लभ यु ब्युटी मान्छेलाई मेलिना राई अनि दीपक बिकले गाउनुभएको मिठो रमाइलो गीत सुन्यो श्रोता हामीले। मझेरी कार्यक्रममा हुनुहुन्छ तपाईँ, म धनराज राईको साथमा ब्रुनाईमा। अहिले बिहानको 7:28 गइसकेको छ श्रोता, र यो समयमा एकैछिन छोटो चर्चा गरौँ यो विशेष गरी नेपालको पर्यटनको क्षेत्रका बारेमा। यसो रमाइलो लाग्यो यो लेख, अनि तपाईँहरूसँग सेयर गर्ने चेष्टा गरिरहेको छु। पर्यटन पछाडि यो सङ्कट पछि नेपालको पर्यटन क्षेत्र फेरि झुरमुराउँदै भन्ने मिठो लेख भेटेको छु श्रोता। नेपालको पर्यटन उद्योगले पछिल्ला वर्षहरूमा एकपछि अर्को सङ्कट सामना गर्दै आएको छ। सन् 2015 भूकम्प, कोविड महामारी, राजनीति

2019 को हारारीमा पुर्याएको थिएछ। सन् 2026 पनि पर्यटन आगमन सुधार सुधारोन्मुख छ भनौँ न। जुन महिनामा मात्रै 91,000 भन्दा बढी विदेशी पर्यटक आएका रहेछन्। हजुर, यो एउटा विश्लेषणले एउटा महत्त्वपूर्ण कुरा उलाएको रहेछ। यो काठमाडौँ पोस्टको विश्लेषण हो। पर्यटकको सङ्ख्या बढ्नु मात्र पर्यटन क्षेत्र बलियो भएको प्रमाण पक्कै होइन। सङ्कटका कारण गाइड, होटलका कर्मचारी, पोर्टर, रेस्टुरेन्ट तथा साना व्यवसायले लामो समय आम्दानी गुमाउन सक्छन्। यो पर्यटकको सङ्ख्या घट्ने क्रम भइराख्यो भने अझै नेपालमा पर्यटन केही सीमित मौसम र गन्तव्यमा अझै बढी निर्भर रहेको छ। हामीले सुनेका नामहरू, रुटहरू होइन, के अरे हाइकिङ ट्रेकिङ रुटहरू थोरै मात्रै छन्। त्यसैले अब चुनौती सङ्कटपछि पर्यटक फर्काउन मात्र होइन, त्यसको पर्यटकलाई स्वागत गर्ने पूर्व तयारी, सुरक्षित पूर्वाधार, भरपर्दो सूचना प्रणाली र पर्यटनलाई वर्षभरि तथा विभिन्न गन्तव्यमा फैलाउनु पनि हो। नेपालले सङ्कटबाट फर्किने क्षमता त देखाइसकेको छ। हामीले यो भोटेकोसीको चाहिँ विपदमा नि हामीले केही हदसम्म हेऱ्यौँ, तर त्यसलाई अब दीर्घकालीन रूपमा अझै सुरक्षित र दिगो बनाउन चुनौती भने सदैव जस्तै रहि नै रहेको छ। र आशा गरौँ त्यो केही डेजिग्नेटेड टुरिस्ट स्पट्सहरूमा मात्रै नभएर नेपाल भरि नै यो टुरिस्ट स्पटहरू चाहिँ आइडेन्टिफाई गरेर टुरिस्टहरूलाई जतिसक्दो लामो बस्न सक्ने खालको वातावरणहरू, पूर्वाधारहरू चाहिँ बनाउन सक्यो भने यसमा अवश्य नै केही थप टेवा पुग्ने चाहिँ अनुमान गरिएको छ। हजुर, यो छोटो रोचक चर्चा पछाडि नवाज अन्सारीलाई सोध्न जाउँ ईर्ष्यामा।

That's Nawaz Ansari. हजुर ईर्ष्यामा नवाज अन्सारीलाई सुने श्रोता. ब्रिटिस फोर्सेस ब्रुनेका श्रोताका लागि आज विशेष गरी स्पाउजेस कफी मर्निङ यो बिएबी क्वार्टरली स्पाउजेस कफी मर्निङ आयोजना हुँदैछ. आज बिहानको 9:30 बजेदेखि मध्याहको 12 बजेसम्म चिटच्याट कम्युनिटी सेन्टरमा हुन्छ. र यो चाहिँ तपाईँहरूले साडी अथवा कुर्ता अथवा त्यो को सरोबरोमा लगाएर जानुपर्ने भनेर तोकिएको छ ड्रेस कोड पनि. र आज चाहिँ भिआइपी भिजिट हुँदैछ डेपुटी कर्नल आरजिआर ब्रिगेडियर जोडी डेभिस एमबी साहेबको उपस्थिति हुनेछ. तपाईँहरूले उहाँसँग भलाकुसारी गर्न सक्नुहुनेछ. अन्य कार्यक्रमहरू त नर्मल नै भइहाल्छ. बिङ्गो सदा जस्तै भइहाल्छ. अनि राम्रा राम्रा उपहारहरू चाहिँ प्राप्त भएका छन् भनेर हामीले सुनेका थियौँ. हेल्थ एन्ड वेलबिङ ब्रिफिङ हुन्छ पिसिएमएफको टिमबाट. नर्स मिडवाइफहरू आउनुहुन्छ पिसिएमएफबाट र तपाईँहरूले पनि उक्त ब्रिफिङको फाइदा लिन सक्नुहुनेछ. तपाईँको आज फुर्सद नै हुनुपर्ने हो. यता आज जिममा तपाईँहरूको जिम सेसन सायद क्यान्सल भएको छ भने तपाईँको आज कार्यक्रम चाहिँ त्यतातिर छ होला पक्कै पनि. सम्पूर्णलाई स्वागत के अरे निमन्त्रणा गरिएको छ. राजेश पाल राई र मिलन आमात्यलाई सुन्न जाउँ जहाँ छौमा.

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

ब्रह्मा थिए कि बुझ्नै सकिन, के भयो यस्तै थियो भन्ने भावसहितको गीत हेनी बेकरले गाउनुभयो श्रोता. ब्रिटिस फोर्सेस ब्रुनाईमा साफाले क्यालेन्डर सन् 2027 लागि अक्सन गरेको थियो गत हप्ता श्रोता, र तपाईँहरू मध्येमा धेरैले आफ्नो डिपार्टमेन्ट, आफ्नो कम्पनी अथवा आफ्नो युनिटको लागि चाहिँ बिड गर्नुभएको थियो र जित्नु पनि भएको थियो, र त्यो क्यालेन्डरका लागि चाहिँ त्यसको मुख पृष्ठमा पहिलो पन्नामा चाहिँ नानी केटाकेटीहरूको आर्ट कम्पिटिसन गराएर उत्कृष्ट कम आर्टलाई चाहिँ प्रिन्ट गर्ने चाहिँ कम्पिटिसन राखिएको थियो, र 30 सेप्टेम्बर थियो सुरुमा यसको डेडलाइन. अब शुक्रबार 9 अक्टोबरसम्म एक्सटेन्ड गरिएको छ. नानी केटाकेटीहरूले बुझाइसकेका छैनन् भने अझै पनि 2 दिन जति बाँकी छ, आजसँग त 3 दिनै बाँकी छ. त्यो यो चिटच्याट कम्युनिटी सेन्टर अथवा मुमङको के अरे हाइभको अफिसमा बुझाउनु पर्ने हुन्छ तपाईँहरूले. र यसमा चाहिँ अब A4 ल्यान्डस्केपमा चाहिँ नानी केटाकेटीले ड्र गर्नुपर्ने हुन्छ, र आवर BFB कम्युनिटी थिम अन्तर्गत रहेर चाहिँ उहाँले आफ्नो क्रिएसन, नानी केटाकेटीले क्रिएसन गर्नुपर्ने हुन्छ, र ती मध्येबाट छानिएर उत्कृष्ट मानिएको आर्टवर्कलाई चाहिँ यो क्यालेन्डरको पहिलो पन्नामा चाहिँ प्रिन्ट गरिने भएको छ. सम्पूर्ण नानी केटाकेटीलाई हार्दिक शुभकामना दिउँ, र राम्रा राम्रा आर्ट वर्कहरू चाहिँ हामीले देख्न पाऊँ, र ती मध्येमा सबैभन्दा राम्रोले चाहिँ स्थान पाओस्, हामी त्यही मात्रै शुभकामना दिदौँ. अब एउटा गीत सुन्छौँ, जाद्रै राम्री, सन्तोष सुनार अनि समीक्षा अधिकारीले गाउनुभएको. यो गीत सुन्दै सुन्दै पहिलो घन्टालाई विश्राम दिन्छौँ श्रोता, त्यस पछाडि हामी समाचार सुन्दै दोस्रो घन्टामा प्रवेश गर्नेछौँ. दोस्रो घन्टामा भेटौँला हामी.